विभिन्न तहको कर्मचारी तथा पदाधिकारीमाथि अनुसन्धान अघि बढ़ाइएसँगै आयोगले सार्वजनिक प्रशासनभित्र मौलाउँदै गएको भ्रष्टाचारको जालो पैल्याउने प्रयास गरिरहेको छ। भ्रष्टाचारको जालोमा अख्तियारको शल्यक्रिया, सात मन्त्री सहित 549 कर्मचारी प्रतिवादी, 40,842 उजुरी शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

0: Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कांग्रेसले 15 महाधिवेशनका लागि 73 जिल्लाका 6132 वडामा अधिवेशन सम्पन्न गरेको छ। बाँकी वडामा अधिवेशन सोमबार निर्वाचन हुने कांग्रेसले जनाएको छ। संस्थापन पक्षले धमाधम ओडा तहका अधिवेशन गरे पनि पूर्व सभापति शेरबहादुर देवा पक्षले पनि ओडा अधिवेशन बहिष्कार गरेको छ, जसका कारण कांग्रेसको आन्तरिक विवाद तल्लो तहसम्म पुगेको छ।
3: जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र हिमताल संरक्षणको माग राख्दै मनासलु आधार शिविरमा आमरण अनसनमा युवा बसेका, टेन्ट लगातारको हिमपातका कारण हिउँले ढाकिएको छ। मनासलु आधार शिविरभन्दा करिब माथि 4,900 मीटर उचाइमा अनसन बसेको स्थानमा शुक्रबार दिउँसोदेखि लगातार हिमपात भइरहेको छ।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त राष्ट्रसंघको महासभामा भुटेको श्री विपदसँग जोड़िएका बहुआयामिक विषयलाई उठान गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देशन दिएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महासभामा सहभागी हुन जान लागेका प्रधानमन्त्री शाह र परराष्ट्र मन्त्री शिशिर खनाललाई नीतिगत निर्देशन दिएको हो। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज 6 गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
3: नेपाली कंग्रेसले 15 महाधिवेशन अन्तर्गत 6132 ओडामा अधिवेशन सम्पन्न गरी कार्य समिति गठन र क्षेत्रीय प्रतिनिधि चयन भएको जनाएको छ।
2: भोटेकोशी नदीमा आएको बाढ़ीले रसुवा र नुवाकोटको जलविद्युत आयोजनामा भौतिक क्षति पुर्याइसकेको, त्यसको प्रत्यक्ष प्रभाव दोस्रो बजारमा सूचीकृत प्रभावित कम्पनीहरूको शेयर मूल्यमा समेत देखिएको छ। आयोजना सञ्चालनमा अनिश्चितता बढ़ेपछि लगानीकर्ताको मनोबल कमजोर हुँदा सम्बन्धित कम्पनीको शेयर बिक्रीमा चाप बढ़ेको छ।
3: महाकाली 15 अर्ब 5 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ।
2: नेपाल राष्ट्र बैंकले 50 रूपियाँ दरको नयाँ नोट चलन चल्तीमा ल्याउने जनाएको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटको अगाडिको मध्यभागमा सगरमाथाको चित्र छ। उक्त नोटको बायाँ भागमा 50 अंकको पानी छाप छ भने गवर्नरको दस्तखतसँगै विक्रम सम्बत 2082 रहेको छ।
3: विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि आकर्षित गर्न गर्ने माध्यम स्वचालित मार्ग बन्न थालेको छ। विदेशी लगानीका परियोजना स्वीकृति र रकम प्रतिबद्धता अनलाइन माध्यमबाट गर्ने गरी सरकारले शुरू गरेको स्वचालित मार्ग अटोमेटिक रूटतर्फ लगानीकर्ता शिफ्ट भएका छनृ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाह पथ काठमाडौँ
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर साउदी अरबको राजधानी रियादमा ब्यालिस्टिक क्षेपयास्त्र आक्रमण भएको छ इरान समर्थित यमनको हुती विद्रोहीले सो आक्रमण गरेको हो हुतीको आक्रमणसँगै पश्चिम एसियामा द्वन्द बढ़न सक्ने भने अमेरिकाले समेत चेतावनी दिएको छ
6: अब खेल र खेलाड़ीका खबर अन्तिम 2 सेकेण्डसम्म स्वर्ण पदकको दौड़मा रहेकी एरिका गुरूङको हातबाट पदक मात्र फुत्किएन नेपालको सबैभन्दा बलियो आशा पनि निराशामा परिणत भयो जापानमा जारी 20 औं एसियाली खेलकुद अन्तर्गत कराँतेबाट पदक भित्र्याउने नेपालको आशा पनि त्यही 2 सेकेण्डमा समाप्त भएको थियो
5: अब विचार तथा विश्लेषण महाधिवेशनमा होमियो कांग्रेस शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ विशेष महाधिवेशनबाट सभापति बनेका गगन आज नियमित अधिवेशन गर्ने जिम्मा पाएका व्यक्ति हुन् उनले सभापति बनेर नेपाली कांग्रेसमा प्राण फुकिदिएका छन् संयमित बोली देशको हित देशलाई गति दिन सत्तासीन पार्टीलाई सहयोग देश दुखेको समयमा पूर्ण सहयोग उनको केन्द्र बनेको देखियो उनले सरकारलाई सहयोग गरेका छन् 15 महाधिवेशनको संघारको कांग्रेस सुदृढ बनेर आउनेछ आफ्ना समर्थक मात्र नभएर जनतालाई विश्वासमा लिनेछ जनताको मन जित्नेछ आफूलाई खरो रूपमा उतार्नेछ आउँदो स्थानीय निर्वाचन र प्रदेशको निर्वाचनमा आफूलाई सम्मानजनक अवस्थामा राख्नेछ
6: समृद्धिको आधार संविधान विपद व्यवस्थापनमा सहकार्य शीर्षकमा रणबहादुर राईको विचार गोर्खापत्रमा छापिएको छ नेपाल जलवायु तथा विपद जोखिमका हिसाबले विश्वकै संवेदनशील मुलुक भएकाले राष्ट्रिय सुरक्षालाई केवल सीमा रक्षा सेना र भौगोलिक अखण्डतामा मात्र सीमित नराखी जलवायु संकट र विपद व्यवस्थापनलाई यसको अभिन्न अंग बनाउनुपर्छ यस क्षेत्रलाई हाँक्न प्रभावकारी नेतृत्व सहितको अधिकार सम्पन्न संयन्त्रको खाँचो छ
5: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
7: रंग बहार
8: जितने मौका पाउनुहोस्
7: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार
9: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
10: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
9: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
10: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
9: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
8: अहिले बिहानको 6 बजे
11: हजुरको रेडियो 102.1 मेगा
12: विश्व शान्ति र विश्व अल्जाइमर्स दिवस ताजा खबरमा प्रमुख खबरका शीर्षकहरू। बंगालको खाडीबाट आउने प्रणालीको निगरानी गर्दै मौसम विभाग पानी पर्ने सम्भावना र प्रभावबारे पूर्व तयारी गर्न कमाण्ड पोस्टको निर्देशन। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशैं अघि नै पुनर्निर्माण गरिसक्ने योजना।
13: संघीय निजामती विधेयकको मसुदामा सुविधा दिएर कर्मचारीलाई अवकाशको प्रस्ताव। 73 जिल्लाका 6000 वडामा कांग्रेस अधिवेशन। एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा।
12: खडेरीले रित्दै सुदूरपश्चिमका दलित बस्ती जन्म र मृत्यु संस्कारमा कर्णालीवासीलाई खाद्यान्न सहयोग। 2 महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार।
13: पालिस्तानी अधिकारीहरूको भिसा सम्बन्धमा पुनर्विचार गर्न युरोपेली संघद्वारा अमेरिकालाई आग्रह। हर्मुज जलमार्ग पुनः खोल्न इरानको नयाँ शर्त। चीनले 4 वटा नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्यो।
12: र विश्व एसियाली खेलकुदमा महिला भलिबलमा पहिलो जीत। कराँतेतर्फ एरिका गुरूङ सेमी फाइनलमा पराजित। जिम्बाब्वे विरूद्धको 3 एकदिवसीय सिरिज अस्ट्रेलियालाई।
14: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
12: साझा खबरको सबैभन्दा शुरूमा मौसमी प्रणालीको निगरानीका लागि जल तथा मौसम विज्ञान विभागले तयारी तीव्र पारेको प्रसंग।
13: मनसून प्रतिकारे कमाण्ड पोस्टको हिजो बसेको बैठकमा बंगालको खाड़ीमा बनेको न्यूनचापीय क्षेत्रका कारण नेपालमा वर्षाको सम्भावना र त्यसले पार्ने प्रभावका बारेमा छलफल भएको छ। नेपाल मौसम विज्ञान विभागका उच्च अधिकारीहरूले त्यसको सम्भावनाका बारेमा बैठकलाई जानकारी गराएका थिए। बैठकले पानी पार्ने प्रणालीको निरन्तर निगरानी गर्ने र सोही अनुसार आवश्यक तयारीका लागि सम्बन्धित सबै निकायलाई सशक्त गराउने निर्णय समेत भएको छ। बैठकले भोटेकोशी बारीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा भएका जिल्लामा कनेक्टिभिटी सुचारू गर्न विभिन्न स्थानमा झोलिङ्गे पुल निर्माण गर्न उपलब्ध स्रोत साधन र सहयोग गर्न इच्छुक संस्था समेतको सहयोगमा झोलिङ्गे पुल निर्माणका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढ़ाउन समेत पूर्वाधार विकास मन्त्रालयलाई अनुरोध गरेको छ।
12: यसबीच बंगालको खाड़ीबाट आउने प्रणालीको नेपालमा प्रभाव र सचेतनाको विषयमा विभिन्न बहसहरू भइरहेका छन्। भोटेकोशी बाढ़ीपछि होल्डिङ सेन्टरमा बसेका व्यक्तिहरूमा पनि केही त्रास थपिएको छ। यसै सन्दर्भमा बंगालको खाड़ी तथा आसपासको क्षेत्रमा विकसित भएको न्यूनचापीय प्रणाली थप बलियो बन्दै गएको भए पनि नेपालमा यसले कति असर गर्छ भन्ने बारेमा निगरानी गरिरहेको मौसम विज्ञान विभागले औपचारिक धारणा सार्वजनिक गरेको हो। भू उपग्रहबाट प्राप्त तस्विर र तथ्याङ्क विश्लेषणका आधारमा प्रणाली क्रमशः विकसित हुँदै गएको विभागले बताएको छ। विभागका अनुसार हालसम्मको अवस्था हेर्दा उक्त प्रणाली सेप्टेम्बर 23 अर्थात असोज 7 गते आसपास न्यूनचापीय क्षेत्रका रूपमा थप बलियो भई दक्षिण ओडिशा उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमीनतर्फ प्रवेश गर्ने देखिएको छ। उक्त प्रणालीको प्रभावका कारण नेपालमा कति वर्षा हुने वा वर्षाको जोखिम कस्तो रहने भन्ने विषयमा अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको विभागले जनाएको छ। आवश्यकता अनुसार थप सूचना तथा जानकारी अध्यावधिक विवरणहरू पनि सार्वजनिक गर्ने विभागले जानकारी गराएको छ। भारतीय मौसम विज्ञान विभाग आईएमडी का अनुसार भने अन्जमन सागर आसपास न्यूनचापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाड़ीमा मौसमीय गतिविधि बढ़ने र त्यसबाट नेपालतर्फ मनसूनी आर्द्रता भित्रिने सम्भावना देखिएको छ। मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार देशभरि मनसूनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। मनसूनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ छ। त्रिवी जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उप प्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा भारी वर्षाको सम्भावना देखिएको बताउनुहुन्छ। धेरैवटा फोरकास्ट मोडल हेर्दा निकै ठूलो वर्षाको सम्भावना देखिएको उहाँले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ।
13: रसुवाको भोटेकोसी बाढ़ीपछि होल्डिङ सेन्टरमा बसेका मध्ये 80.6% घर परिवारले सरकारद्वारा सहयोग प्राप्त अस्थायी आवासमा बस्ने इच्छा व्यक्त गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको सर्वेक्षणमा होल्डिङ सेन्टरमा रहेका 2027 बाढ़ी प्रभावित घरदुरीहरूको अस्थायी आवास आवश्यकताको मूल्यांकन गरिएको थियो। प्रभावितका अनुसार नुवाकोटमा 1557, रसुवामा 397, धादिङमा 72 र चितवनमा एक घरधुरी रहेका छन्। सर्वेक्षण गरेका घरधुरीहरूमध्ये 66.9% बाढ़ी प्रभावितले सरकारी सहयोगमा बहाल भाड़ाको आवास व्यवस्था गर्न इच्छुक रहेको समेत जनाएका छन्। 25.3% घरधुरीले मात्रै अस्थायी आवासका लागि आफूसँग आफ्नै जग्गा उपलब्ध रहेको समेत बताएका थिए। 8.0% बाढ़ी प्रभावित क्षेत्र बाहिर वैकल्पिक घर रहेको समेत बताएका छन्। सर्वेक्षण गरिएका कुल 1776 घरधुरी मध्ये आफ्नो घरमा पूर्ण क्षति पुगेको, 218ले आंशिक क्षति भएको र 33 घरधुरीले सड़क पहुँच अवरूद्ध भएको जनाएका छन्। सर्वेक्षण गरिएका मध्ये 3-6 जना सदस्य रहेका घरधुरीहरू 74.6% रहेका छन् भने 9 जना वा सोभन्दा बढ़ी सदस्य रहेका घरधुरी 5.1% रहेको प्राधिकरणले जनाएको छ। यसैबीच रसुवा र नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा शैक्षिक गतिविधिलाई निरन्तरता दिन अस्थायी सिकाई केन्द्र तथा कक्षा कोठाहरू स्थापना गरिएको छ। प्रभावित बालबालिकाको पढ़ाईलाई सहज बनाउन विभिन्न शैक्षिक सामग्री वितरण समेत गरिएको, विद्यालय सरसफाईको काम समेत भइरहेको बताइएको छ। प्राधिकरणको विवरण अनुसार रसुवा र नुवाकोटमा गरी कुल 35 स्थायी सिकाई केन्द्र तथा कक्षा कोठा स्थापना भएका छन्। बाढ़ी प्रभावित विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन विस्थान सामग्री, बाल विकास किट र 36 थान विद्यालय शिक्षक किट वितरण समेत गरिएको छ। विद्यार्थी किट बाट प्रभावित तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थी समेत गरी कुल 2349 जना विद्यार्थी लाभान्वित हुने समेत बताइएको छ।
12: यसैबीच भटेकोशी बाढ़ीले छेद विच्छेद पारेको सड़क र सम्पर्कलाई आगामी दशैं अघि नै पुनस्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको समयमा नागरिकहरूको आवजावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले त्यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दशैं अघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। हजारौं नागरिक विस्थापित भएका र अरबौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली अहोरात्र खटिरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले दशैं लगायतका चाडपर्व शुरू हुनु अघि नै भोटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको बताउनुभयो। उहाँले अवरूद्ध सड़कहरूमा अस्थायी रूपमा भए पनि मुख्य सड़क वा वैकल्पिक सड़क भएर दशैं अघि नै यातायात सञ्चालन गर्ने बताउनुभयो। व्यत्रावतीमा आवश्यक बेली ब्रिज पनि पठाइसकिएको छ। सड़क अवरूद्ध रहेका क्षेत्रमा आवश्यक काम द्रुत गतिमा भइरहेको पनि उहाँले बताउनुभयो। गल्छी त्रिशुली सरसुवागढ़ी सड़कको गल्छीदेखि भैंसे खण्डसम्मको सड़क खुलिसकेको छ। अब भैंसे व्यत्रावतीमा 500 मिटर खुलाउन बाँकी छ। उहाँले भन्नुभयो त्यहाँ काम भइरहेको छ। अहिले डोजर र एक्सावेटर प्रयोग गरी ढुंग्रे व्यत्रावती खण्डमा सड़क खुलाउने काम पनि भइरहेको छ। नुवाकोटको गोर्खु टारसम्म सड़क खुलिसकेको बताउँदै उहाँले फ्लाखु खोलामा 75 मिटर बेली ब्रिज राख्ने तयारी भइरहेको जानकारी दिनुभयो। सात विषयमा 1.5 किलोमिटर र उत्तर गया मावि बेत्रावती बीच करिब 500 मिटर सड़क बगेको पनि उहाँले जानकारी दिनुभयो। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले बाढ़ी प्रभावित क्षतिग्रस्त क्षेत्रमा सड़क र पुल निर्माणलाई गति दिन 8 विषयगत कार्यदल गठन गरी काम भइरहेको पनि जानकारी दिनुभयो।
13: यसैबीच भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। खानेपानी र सरसफाईमा समस्या देखिएसँगै विस्थापितमा झाडा पखला, रुगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म होल्डिङ सेन्टरमा रहेका 88 जनामा झाडा पखला देखिएको छ। नुवाकोट, रसुवा, धादिङ र काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा धेरै मानिसमा एकै ठाउँमा बस्नुपर्ने भएकाले पानीजन्य तथा सरुवा रोग फैलिन सक्ने जोखिम समेत बढ़ेको चिकित्सकहरूले बताएका छन्। मन्त्रालयले होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिँदै विस्थापितलाई पानी उमालेर वा शुद्धिकरण गरेर मात्रै पिउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग भन्नुभयो,
15: भोटेकोशी बाढ़ी पछि अस्थायी रूपमा शिविरमा बस्नुभएको व्यक्तिहरूले अथवा आफ्नै स्नेह वरिपरि आफ्नै वासस्थानमा बस्नुभएको व्यक्तिहरूले विशेष रूपमा पानीको सरसफाई, खानेकुराको सरसफाई, खानेकुराको भण्डारण, शौचालय प्रयोग लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। खाना बनाउनुभन्दा अगाडि, खाना खानु पूर्व, शौचालय गएर आएपछि राम्रोसँग अनिवार्य रूपमा साबुन पानीले हात धुने, सरसफाई गर्ने कुरा गर्नुपर्छ। अनिवार्य रूपमा शौचालयको मात्रै प्रयोग गर्ने कुरा गर्नुपर्छ। शुद्ध निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि विशेष रूपमा अलिक सावधानी अप्नाएर बनाउनु पर्ने, भण्डारण गर्नुपर्ने, पाकेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, काँचो कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, दुईटै खाना एकै ठाउँ मिसाएर एकै ठाउँमा नजिक हुने गरी भण्डारण गर्न पनि हुँदैन। यो कुराहरू ख्याल गर्न सक्यौँ भने हामी जोखिमबाट बच्न सक्छौँ।
12: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जन्म र मृत्यु संस्कारमा दिइने खाद्यान्न सहयोगबाट कर्णालीका नागरिक खुशी।
16: आजकल सरकार दया भएर अब हस्पिटल भुत्केरी भयो, रुसिया मिल्दै बाखालाई मिल्दै हिँड्यो, उही बेला सुविस्ता पाथियो खाद्यान्न त्यसरी सामान दिए त हामीले धेरै राम्रो होस् अरम्भ खला सरकारले धेरै राम्रो गरिहाल्छ।
17: खडेरीले रित्तिदै सुदूरपश्चिमका दलित बस्ती, दुई महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
17: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
19: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
18: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
19: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
18: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
20: सबैभन्दा महत्वपूर्ण कुरा, छ महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
18: छ महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
20: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
21: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
18: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
12: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
17: आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुविधा दिएर अवकाशको प्रस्ताव शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। अहिले आम कर्मचारी वृत्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्रै सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाषी निर्माण भइरहेको छ।
13: कर्मचारीलाई अवकाशमा पठाउँदा 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर पर्दैन। यता संघीय निजामती सेवा विधेयकको मसुदामा भने एकपटकका लागि कर्मचारीको 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेरमा अवकाश हुने व्यवस्था गरिए पनि 58 वर्ष उमेरकै सुविधा दिएर अवकाश दिने गरी प्रस्ताव गरिएको छ। नीतिगत तयारी गर्न निर्देशन शीर्षकमा अर्को खबर प्रकाशित छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघीय महासभामा गर्नुहुने सम्बोधनका विषयमा नीतिगत तयारी गर्न सरकारलाई निर्देशन समेत दिएको छ। दुई दशक पछि थुम्कामा खुशी शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर प्रकाशित छ। वर्षौंदेखि सुनसान रहेको नवबुद्ध नगरपालिका 5 कानपुर कालापानी स्थित थुम्का गाउँमा दुई दशकपछि चहल पहल हुन थालेको छ। त्यस्तै भित्रपृष्ठमा स्तर उन्नतिका लागि विद्युत अवरूद्ध हुने शीर्षकमा अर्को खबर प्रकाशित छ भने सिप बेचेर भित्रियो 7 अर्ब शीर्षकको खबर प्रकाशित छ। विभिन्न प्रकृतिका व्यवसायी सिप र सेवा बेचेर नेपालीले विदेशबाट एक महिनामै करिब 7 अर्ब रूपियाँ आमदानी गरेका छन्। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा जेएनजी आन्दोलनमा जलाइएको सिंहदरबारबाट भवन रेट्रोफिट गर्न 1.5 अर्ब लाग्ने अनुमान शीर्षकको दिपेन्द्र थापाले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै जग्गा विवादले दुईवटा पुल निर्माण वर्षौंदेखि अल्पत्र शीर्षकमा सागर परियारले लेख्नु भएको जुम्लाको खबर छ। नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य राराताल जाने नागम गमगढ़ी सड़क अन्तर्गतका दुई पक्की पुलको निर्माण जग्गा विवादका कारण अल्पत्र परेको छ। विभिन्न जोखिमयुक्त खोलामा 32 करोड़ लगानीमा 10 वटा पक्की पुल निर्माण थालिएकोमा 2 वटा भने अल्पत्र परेका छन्।
0: नागरिक दैनिकमा सरकारी जग्गामा निजी महल शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। व्यक्तिगत नाममा बनाइएको सरकारी जग्गा सरकारले फिर्ता ल्याएको 7 वर्ष पुगिसके पनि उपभोग भने तीनै व्यक्तिहरूले गरिरहेको उल्लेख गरिएको छ। संसद अधिवेशन अन्त्य गर्ने तयारी शीर्षकमा अर्को खबर छ। सरकार संघीय संसदको भर्खे अधिवेशन अन्त्य गर्ने तयारीमा जुटेको छ। असोज अन्तिम साताभित्रै अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको सरकारले आफ्नो प्राथमिकता भने संघीय निजामती सेवा विधेयकलाई अहिलेसम्म सदनमा दर्ता गराएको छैन। सरकारले सदनको यसै अधिवेशनमा यो विधेयक दर्ता गर्ने छाँटकाट पनि देखाइरहेको छैन। कानून मन्त्रालयका अधिकारीहरूका अनुसार सरकारले तयार पारेको संघीय निजामती सेवा विधेयक मस्यौदामा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई स्वत अवकाश दिने व्यवस्था छ। अर्को खबर रहेको छ नयाँ पत्रिका दैनिकमा। उच्च जोखिमका 4 हिमतालको पानी घटाउन 7.5 अर्बको ग्लोब संजीवनी परियोजना शीर्षकमा एम बमले लेख्नु भएको हो। सोलुखुम्बुको लुमडिङ छो र होङ्गु 2, मनाङको थुलागी तथा शंकुवासभाको तल्लो बरूनमा पानी घटाइनेछ। 23 लाख नागरिक लाभान्वित हुने खबरमा उल्लेख गरिएको छ। एमालेमा धकिलियो ओलीको विकल्प खोज्ने मुद्दा शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। पुनर्गठन पक्ष नेताहरू पछि हटेपछि एमाले तत्कालका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व हस्तान्तरणको मुद्दा धकेलेको छ। यो सँगै पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि परिषद उमेर हद तथा दुई कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनतर्फ जाने विषय प्राथमिकतामा राखिने भएको छ। पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि परिषद उमेर हद तथा दुई कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनतर्फ जाने बाटो खुल्ला गरिएको छ। उपत्यकामा गुड्न थाले 30 रात्रि बस 1 वैशाखदेखि 7 रात्रि बस सञ्चालन हुँदै आएकामा संविधान दिवसको दिनदेखि 23 वटा थपेर 30 पुर्याइएको छ। यी रूटमा चल्नेछन् रात्रि बसहरू। रात्रि बस सेवाले उपत्यका 3 जिल्लालाई समेटेको छ, जसमा जगाती सूर्यविनायक हुँदै ठमेलसम्म 6, साबिक लगनखेल बुढा नीलकण्ठ रूटलाई विस्तार गरी गोदावरीसम्म 6, रिङ रोडमा घड़ीको दिशामा र विपरीत दिशामा 8, किर्तिपुर जमलमा 4, गोदावरी ताखेल ठमेलमा 2 तथा साबिक नागढुङ्गा एयरपोर्ट रूटमा 4 बस सञ्चालन गरिएको उल्लेख गरिएको छ। अर्को खबर रहेको छ, 2 महिनादेखि उधारोमा चल्दैछ सुदूरपश्चिम सरकार शीर्षकमा तेजराज भट्टले धनगढ़ीबाट लेख्नु भएको हो। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री चक्र मल्लले यही दिन बजेट ल्याउँछौं भन्ने निर्णय भइसकेको छैन, तर अब धेरै समय नलाग्ने उहाँले प्रतिक्रिया दिनुभएको छ। मतिपुर औद्योगिक क्षेत्र स्थानीय तहमा सहमति जुटे पनि निर्माणमा अन्यल भएको बारेमा बुटवलबाट विष्णु घिमिरेले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर पूर्व मन्त्री सोदाबाजीमा जोडिएपछि एमाले बनायो छानबिन समिति शीर्षकमा कास्की पोखराबाट लेखिएको छ भने कान्तिपुर दैनिकमा पैसा छ लगानी हुँदैन यस वर्ष के होला शीर्षकमा एगे बन्जाडेले लेख्नु भएको खबर छ। बैंकमा पर्याप्त तरलता ब्याजदर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त उद्योग आधाभन्दा कम क्षमतामा सञ्चालन र निजी क्षेत्रको आत्मविश्वास अझै कमजोर देखिएको उल्लेख गरिएको छ। निगमको दुईवटै वाइड बडी थन्किँदा 90 करोड़ वित्तीय भार शीर्षकमा सूरज कुँवरले लेख्नु भएको खबर छ। व्यस्त सिजनमा दैनिक 12 घण्टासम्म उडान गर्दा एउटै वाइड बडीबाट 3 करोड़ 6 लाख रूपियाँसम्म कारोबार हुने गरेको पनि उल्लेख गरिएको छ। भित्री पन्नामा खडेरीको मारले रितिँदै सुदूरपश्चिमका दलित बस्ती शीर्षकमा वसन्त प्रताप सिंहले बझाङबाट लेख्नु भएको खबर हो। खडेरी र बाढ़ी पहिरोले जीवन धान्नै धौधो भएपछि सुदूरपश्चिमको पहाड़बाट दलित समुदायको ठूलो संख्या भारत पलायन भएको छ। चर्को सामाजिक विभेद समेत भोगिरहेको दलित समुदायको यो विस्थापनबारे स्थानीय प्रदेश र संघीय सरकार भने बेखबर जस्तै रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ, बिजुली निर्यातबाट आमदानी बढ़्यो बाढ़ीका कारण भदौमा परिणाम घट्यो शीर्षकमा सीमा तामाङले लेख्नु भएको हो। 4.25 अर्ब रूपियाँ लगानी विस्तार गर्दै द क्लिप समूह शीर्षकमा सीमा तामाङले नै लेख्नु भएको खबर पनि छापिएको छ। त्रिहत्तर जिल्लाका 6000 ओडामा कांग्रेसको अधिवेशन भएको बारेमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको छ। कांग्रेसको 15 महाधिवेशनको आधार मानिएको ओडा अधिवेशन केही स्थानमा बाहेक आइतबार सकिएको छ। शनिबार र आइतबार गरी दुई दिनमा 73 जिल्लाका 6132 ओडामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले दोस्रो वर्ष पनि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन चाहने पालिस्तानी अधिकारीहरूलाई भिसा अस्वीकार गर्ने निर्णयमा पुनर्विचार गर्न युरोपेली संघले आग्रह गरेको छ। अमेरिकी विदेश विभागले यस हप्ता न्यूयोर्कमा अर्को हप्ता हुने बैठक अघि पालिस्तानी नेता र प्रतिनिधि मण्डलका अन्य सदस्यलाई भिसा नदिने बताएको थियो। युएको कूटनीतिक सेवाका प्रवक्ताले संयुक्त राष्ट्र संघसँग भएका विद्यमान मुख्यालय सम्झौताहरू र आयोजक राष्ट्रको रूपमा रहेका दायित्वका आधारमा पनि निर्णय पुनर्विचार गर्नुपर्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेहरानले मध्यस्कर्ता मार्फत वाशिङटनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि आफ्ना शर्तहरू पठाएको छ। इरानले मध्यपूर्व युद्ध अघि नै जलमार्गमा नियन्त्रण कायम गरेको थियो। फेब्रुअरीको अन्त्यतिर अमेरिका इजरायली हमलाबाट शुरू भएको मध्यपूर्व द्वन्द्वमा अमेरिका र इरान महीनौदेखि गतिरोधमा फँसेका छन् र चीनले 4 वटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको सान्सी प्रान्तस्थित ताइवान उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रहहरू प्रक्षेपण गरिएका हुन्।
0: साझा खबरमा अब खेल खबर। जापानको नागोया र आइची शहरमा चलिरहेको 20 औं एसियाली खेलकुद प्रतियोगिता एसियाडको दोस्रो दिन नेपालले पदकको आशा गरेका अधिकांश खेलाड़ी पराजित भएका छन्। कराते र उसुका खेलाड़ीको विगतको प्रदर्शनलाई आधार मानेर राष्ट्रिय खेलकुद परिषद राखेपाले स्वर्ण सहित दोहोरो अंकमा जापानमा पदक जित्ने घोषणा गरेको थियो। तर आइतबार नागोयाको तोयोहाशी जिम्नाजियममा नेपाली टोलीको निराशाजनक प्रदर्शन हुँदा सरकारको 3 वर्ष अघिदेखिको मिशन पूरा हुन नसक्ने अवस्थामा पुगेको हो। कराँतेबाट निश्चित पदकको आशा लिएर जिम्न्याजिम पुगेका नेपाल ओलम्पिक कमिटी र राखेपका पदाधिकारी निराश भएर फर्किए। कराँतेको प्रतिस्पर्धामा खेलाड़ीमा मनोबल नै नभए जस्तो देखिएको भनेर व्याख्या विश्लेषण टिकाटी पनि गरिएको छ। यसपटक कराँतेकी एरिका गुरूङबाट स्वर्ण पदकको आशा थियो। पछिल्लो संस्करणमा रजत जितेकी एरिकाले 3 वर्षमा प्रिमियर लीगदेखि विश्व कराँते महासंघले आयोजना गरेका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। त्यसै गरी अरू खेलमा कराँतेको अनपेक्षित नतिजा देखिएको छ। पदक नै संकटमा पर्ने हो कि भन्ने कतिपयले चिन्ता पनि व्यक्त गर्न थालेका छन्। महिला भलिबलमा भने नेपाली टोलीले विजयी हात पारेको छ। यसअघि नै समूह चरणबाट बाहिरिसकेको नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई क्वालिफिकेशनका लागि भएको खेलमा सोझो सेटमा हराएको हो। त्यसै गरी अस्ट्रेलियाले एकदिवसीय सिरिजको श्रृंखला जितेको छ। अस्ट्रेलियाले जिम्बाब्वे विरूद्धको 3 एकदिवसीय सिरिज जितेको हो। हरारेमा आइतबार भएको तेस्रो खेलमा अस्ट्रेलियाले जिम्बाब्वेलाई अन्तिम बलमा 1 विकेटले हराउँदै सिरिज हात पारेको हो। र नेपाल बास्केटबल संघ नेपाललाई इन्टरनेशनल र प्याप्सनको संयुक्त आयोजनामा 16 वर्ष मुनिको अन्तर्विद्यालय छात्र बास्केटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ।
13: खाद्यान्न सहयोग पाएपछि मुगुवासीलाई सजिलो रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्यासको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: साझा खबरमा अब कर्णालीमा जन्म र मृत्यु संस्कारमा निशुल्क चामलको प्रसंग। साबिक कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारमा सरकारले दिँदै आएको निशुल्क खाद्यान्न वितरणले निरन्तरता पाउँदा सेवाग्राही खुशी भएका छन्। यसबाट कर्णालीका गरीब विपन्न आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत मिलेको छ। सरकारले प्रदान गर्ने गर्दै आएको यस चामलले मुगुवासी पनि खुशी भएका हुन्।
3: मुगुको छायानाथ रारा नगरपालिका 8 झ्यारी गाउँकी जौकला विष्ट सुत्केरी छोरा सहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा पुग्नुभयो। सरकारले 30 किलो चामल दिएपछि उहाँ खुशी हुँदै घर फर्कनुभयो।
4: 30 केजी चामल 500 रुपियाँ, योभन्दा पनि अलिक धेरै गरिदिए भन्ने लाग्छ। के के विद्यार्थी
3: साबिका कर्णालीका मुगु हुम्ला डोल्पा जुम्ला र कालीकोटमा सरकारले जन्म र मृत्यु संस्कारमा 30 किलो चामल दिन थालेको 9 वर्ष पूरा भयो। मुगुको लुमा गाउँकी तारा लावट।
23: अब आजकल सरकार दया भयो, हामीले सुविधा आजकल सरकार दया भएर अब हस्पिटल भुस्केरी भयो भने रुचि मिल्दै बाखालाई मिल्दै सुविस्ता पाथ्यो। खाद्य चामल दिए त हामीले धेरै राम्रो आराम होला, सरकारले धेरै राम्रो गरे।
3: 2073 सालबाट जन्म र मृत्युको चामल निरन्तर वितरण शुरू गरिएको हो। कर्णालीमा जन्म र मृत्यु दर्ता प्रमाण पत्र सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिशका आधारमा खाद्य कार्यालयले चामल वितरण गर्दै आएको छ। छोरीको चामल लिन आएका बुबा ईसब बिक
24: सरकारले अझै पनि बढी होस् होइन, सरकारले सुविधा राम्रै दियोस् भन्ने हामीलाई लागिरहेको छ।
3: मुगुमा आर्थिक वर्ष 2082-83 688 जन्म र 73 जनाको मृत्युमा गरी जम्मा 761 जनाले 228.30 केजी चामलको 19,30,050 रूपियाँ बराबरको चामल वितरण भइसकेको छ। दूरीको आधारमा ढुवानी खर्च बापत 70,000 रूपियाँ पनि दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख केशव गिरीले बताउनुभयो।
25: नागरिक उत्सुकता एकदम बढेकै पाउन सकिन्छ र हामीले यो सेवा लिनको लागि हामीले स्थानीय तहको सिफारिस माग्छौ। अनि जन्म दर्ता अथवा मृत्यु दर्ता अनि जन्मको हकमा चाहिँ अस्पतालमा नै डेलिभरी होस् भन्नको लागि अस्पतालको जन्म प्रतिवेदनलाई नै माग्ने व्यवस्था छ। त्यसको कारणले गर्दा केही सेवाग्राहीहरूलाई झन्झिलो हुन्छ, उहाँहरूको जस्तै निवेदनहरू लेख्नको लागि समस्या भयो भने हामीले हेल्प डेस्क राखेर नै यहाँ हामीले निवेदन लेख्ने व्यवस्था पनि गरेका हुन्छौँ। यो सेवा लिने क्रम बढ्दो छ।
3: कर्णालीका अन्य जिल्ला भन्दा आय स्रोतमा कम भएका कारणले पनि यहाँ जन्म र मृत्यु संस्कारमा चामल लिनेको संख्या बढ़ी रहेको सरोकारवालाहरूको भनाइ छ। नागरिकले निशुल्क 30 केजी चामल सँगै भूगोलको आधारमा नगद रूपियाँ पनि पाउने गरेका छन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
13: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बंगालको खाड़ीबाट आउने प्रणालीको निगरानी गर्दै मौसम विभाग पानी पर्ने सम्भावना र प्रभावबारे पूर्व तयारी गर्न कमाण्ड पोस्टको निर्देशन। भोटेकोशी बारीले क्षतिग्रस्त सड़क दशै अघि नै पुननिर्माण गरिसक्ने योजना।
26: संघीय निजामती विधेयकको मस्यौदामा सुविधा दिएर कर्मचारीलाई अवकाशको प्रस्ताव। 73 जिल्लाका 6,000 वडामा कांग्रेस अधिवेशन। एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा।
13: खडेरीले रित्तिदै सुदूरपश्चिमका दलित बस्ती। जन्म र मृत्यु संस्कारमा कर्णालीवासीलाई खाद्यान्न सहयोग। 2 महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार।
26: प्यालेस्टिनी अधिकारीहरूको भिसा सम्बन्धमा पुनर्विचार गर्न युरोपेली संघद्वारा अमेरिकालाई आग्रह। हर्मुज जलमार्ग पुनः खोल्न इरानको नयाँ शर्त।
13: र विश्व एसियाली खेलकुदमा महिला भलिबलमा पहिलो जीत। कराते तर्फ एरिका गुरूङ सेमी फाइनलमा पराजित।
26: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मासापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेका नेताहरू जो आफूभन्दा ठूला बड़ा व्यक्तिलाई भेट्दाखेरि आशीर्वाद लिने र ढोक भेट गर्ने चलन त्यसै पनि छ। तर कतिपय व्यक्तिहरू चुनाव आउन लागेको बेलामा नेताहरू नजिकिन खोजेको भनेर शंका उपशंका पनि गर्ने गर्दछन्। यहाँ एउटा घरको अगाडिपट्टि आँगन जस्तो देखिएको छ जहाँ एकजना अलि वृद्ध अवस्थाका जस्ता देखिने व्यक्ति छन्। तिनको ठिक नजिक खुट्टा ढोक्न खोजेको जस्तो देखिन्छ एकजना कोट पाइन्ट र टोपी लगाएका व्यक्ति ढोक गरे भनेका छन् र ती ढोगी मागिराखेका व्यक्ति भने केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, फेरि चुनाव आउन लाग्यो कि क्या हो।
5: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिले ललित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: नमस्कार, देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क CIM को प्रस्तुति कार्यक्रम पोषण सम्वादमा यहाँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम पोषण सम्वादमा आज हामी बाढ़ी प्रभावित क्षेत्रको पोषणको बारेमा र बालबालिकाका विभिन्न पक्षमा आज हामी कुराकानी गर्छौं। त्यसको लागि बालबालिका शान्ति क्षेत्र अभियान सिजबका अध्यक्ष तिलोत्तम पौडेल हाम्रो स्टुडियोमा हुनुहुन्छ। यहाँलाई स्वागत छ।
2: हस्, धन्यवाद, नमस्कार।
1: हजुर, सबैभन्दा पहिले तपाईँ घटनै भएको दिन रसुवा जानुभयो, परिवारको हिसाबले पनि तपाईँको आफन्त पर्नुभयो होइन, र सुरुमा चाहिँ त्यो विपत्तिले कस्तो अवस्था सिर्जना गर्यो, तपाईँले देखेको कुराहरू अलिकति बताइदिनुहोस् न।
2: धन्यवाद। अब 10 गते त पुग्दाखेरि 10 गते राति नै भइसकेको थियो, खास 11 गतेदेखिबाट प्रत्यक्ष रूपमा त्यहाँ मेरो हाम्रो उपस्थिति भयो। यो उत्तरगया वार्ड नम्बर 5 पर्छ, त्यो म पुगेको ठाउँ जहाँ जान यात्रा निकै कठिन थियो, करिब 12 घण्टाको मोटरसाइकल यात्रा, त्यही पनि लड्दै पढ्दै अनि हिलो बाटो, बाटोहरू त्यति राम्रो थिएन र कतिपय ठाउँमा चाहिँ बाइकहरू धकल्नुपर्ने, बोक्नुपर्ने स्थिति थियो। त्यो बाटो काटेर हामी पुग्यौं। अब पुग्दाखेरि बस्तीहरू सबै उजाड देखिन्थे, मान्छेहरूका गलाहरू चाहिँ बन्द थिए, मान्छेहरूको चाहिँ चाहे त्यहाँको शिक्षक होस्, स्थानीय शिक्षकले पनि कसैले आफ्ना परिवारका सदस्य गुमाएका थिए, कसैले आफ्ना बालबालिका गुमाएका थिए। अब परिवारका सदस्यहरूले पनि आफन्त छर छिमेकका मान्छेहरू गुमाएको स्थिति थियो। जनप्रतिनिधिले त त्यहाँको उपाध्यक्ष चमेली गुरुङले त आफ्नो भाइसहित 24-25 जना गुमाएको स्थिति थियो। त्यसै गरी पालिकाको अध्यक्षले पनि आफ्ना इष्टमित्रहरू गुमाएका स्थिति थिए। संचारकर्मी, त्यहाँका संचारकर्मीहरू जो चाहिँ नियमित संचार माध्यमबाट सूचना दिनुहुन्थ्यो, उहाँहरूले पनि गुमाउनु भएको थियो। सुरक्षा निकायले गुमाएका थिए र त्यस्तो बेलामा पनि फेरि उहाँहरू अरूको उद्धार राहत पुनस्थापनामा के गर्न सकिन्छ भनेर लागिराख्नु भएको थियो। तथापि धेरै व्यवस्थित हुन सकेका थिएन सेल्टरहरू। अहिले हामी जुन खालको कुराहरू सेल्टरहरूका कुराहरू गरिरहेको थियौँ, त्यस्तो केही व्यवस्थित हुन सकेका थिएन। मान्छेहरू आएर उत्तर गयाको माथि रहेको शिवालय स्कूल र नीलकण्ठ स्कूलमा मान्छेहरू बसिराख्नु भएको थियो र त्यति धेरै व्यवस्थित थिएन। र हामी सँगसँगै जाँदै गर्दाखेरि अब त्यहाँको स्थानीय, म त पहिला त स्थानीय सरकारलाई धन्यवाद दिन चाहन्छु, त्यस्तो विपदमा आफू प्रभावित हुँदाहुँदै पनि उहाँहरू आफै क्रियाशील भएर लाग्नु भएको थियो र सँगसँगै अरू नागरिक संघ संस्थाहरू पनि गएको थिए र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सदस्य संस्था जागृति बाल तथा युवा सरकार नेपालले चाहिँ पनि त्यहाँ गएर भोलिपल्टबाटै गएर अब यो यहाँ मनोविमर्शको कुराहरू, कोअर्डिनेसनको कुराहरूमा चाहिँ त्यो संयोजनकारी भूमिका निर्वाह गर्नको लागि लागिराख्नु भएको थियो।
1: हजुर, अब त्यहाँ धेरै पक्षहरू छन् तर अलिकति विशेष रूपमा तपाईँ बालबालिकाको क्षेत्रमा लागेको हिसाबले त्यहाँ हेर्दाखेरि, अनुगमन गर्दाखेरि यस्तो बेलामा चाहिँ बालबालिका, सुत्केरी महिलाहरूको पोषणको अवस्था कस्तो हुँदो रहेछ, के कुराहरू राहतमा पुग्दो रहेछ?
2: अब अहिले अब आज घटनाको 25 दिन, करिब 25 दिन आज भयो जस्तो लाग्छ। यो 25 दिनको हेर्दाखेरि सुरुको दिनबाट अहिलेसम्म आइपुग्दाखेरि धेरै चेन्ज भएको छ। पहिलो कुरो त अब मान्छेहरू पहिलो दोस्रो दिन तेस्रो दिन त बालबालिकाको पोषणको कुरा भन्दा मान्छेहरू चाहिँ आफ्नो मान्छे भेटिन्छ कि भनेर खोज्ने कुरा, खानेकुराको चिन्ता कसैलाई पनि थिएन कि कसरी मान्छे खोज्ने, आफ्नो मान्छे फेला पर्छ कि, त्यो हराएको मान्छे, बेपत्ता भएको मान्छे गर्छ कि भन्ने एकातिर थियो भने अर्कोतिर चाहिँ जो चाहिँ बचेर आउनुभएको छ उहाँहरूको कुरा पनि सँगसँगै थियो। विशेष गरी बालबालिकाको कुरा, बालबालिकालाई चाहिँ कसरी रोक्ने, उनीहरूले बाबुआमा खोजिरहेको हुन्छन्, बाबुआमा भएका त सँगै हुने भयो, नभएकाले चाहिँ बाबुआमा खोजिरहेको छन् मेरा बाबुआमा खोइ भन्ने, र त्यो राखेको चाहिँ अब सेल्टरहरूबाट पनि बाहिर निस्कने, आफै हिँड्न खोज्ने, रुन्ने, कराउने, चिच्याउने, हाम्रो बाबामा खै भन्ने खालको बालबालिकालाई थियो। अब सुत्केरी गर्भवती महिलाको त अब तपाईँहरूले यहाँभन्दा अगाडि पनि एउटा स्टोरी तपाईँहरूले बजाउनु भयो जस्तो लाग्छ मलाई, त्यो रसुवाकै हो। अब सुत्केरी गर्भवतीको लागि त अब छुट्टै त्यस्तो व्यवस्थित केही कति कुरा पनि सँगसँगै थियो। विशेष गरी बालबालिकाको कुरा, बालबालिकालाई चाहिँ कसरी रोक्ने, उनीहरूले बाबुआमा खोजिरहेको हुन्छन्, बाबुआमा भएका त सँगै हुने भयो, नभएकाले चाहिँ बाबुआमा खोजिरहेको छन् मेरा बाबुआमा खोइ भन्ने, र त्यो राखेको चाहिँ अब सेल्टरहरूबाट

0: अलिकता कस्तो भयो भने ओझेलमा पर्यो किनभने हेलिकप्टर माथि माथि उद्धारका निम्ति भनेर गयो तर त्यहाँको वरिपरिको उद्धारका निम्ति चाहिँ नि खासै संघीय सरकारबाट संयोजनकारी भूमिका निर्वाह हुन सकेन किनभने सबैको टार्गेट के भयो भने टनेलतिर मासतिरतिर त्यो खोलाकोबाट छेउछेउ जंगलतिर भएका मान्छेहरूसँग केन्द्रित भयो तर त्यहीँको अलिकति चाहिँ ओझेलमा पर्यो अब सडक सम्पर्क चाहिँ विच्छेद थियो अनि बत्ती थिएन अनि बत्ती नभएपछि नेटवर्क राम्रोहरू नभएपछि अब यो सामाजिक सञ्जालहरू पनि एकदम पर्याप्त रूपमा चलाएको थिएन त्यस्तो बेलामा अब गाउँघरमा जे पाइन्थ्यो चाउचाउ बिस्कुट फ्रुटी यस्तो चाहिँ लाने बाँड्ने हुन त अब त्यो पोषणको दृष्टिकोणले त्यो खाने विषय होइन खानेकुरा होइन तिनीहरू तर पनि आपतकालीन अवस्थामा चाहिँ त्यो प्रयोग भएको थियो जसले गर्दा र बिस्तारै त्यसलाई नेपाल सरकारका तीनटै तहका सरकारहरू हामी नागरिक संघ संस्था संचारकर्मीहरूले बिस्तारै अब यो बेलामा चाहिँ अब यो हिजो अस्तिको कुरो चाहिँ आपतकालीन थियो तर अब यो आपतकालीन विषयबाट अब हामी बिस्तारै गुद्रदै अगाडि बढ़ाएका छौँ अब चाहिँ पोषणयुक्त खानेकुरामै जोड़ दिउँ हामीले संघ संस्थाहरूले दिने खानेकुराहरू पनि अब पोषणयुक्तमै जोड़ दिउँ भन्ने खालको पैरवी हुन थालिसकेको थियो बिस्तारै अहिले पोषणका कुराहरूलाई पोषणका कुराहरू हाइजेनिक किटका कुराहरू अब महिनावारी प्याडका कुराहरू अब यसो हेर्दाखेरि चाहिँ मान्छेले त महिनावारी प्याड छुटिरहेको थियो अब पानीहरू शुद्ध थिएन खानेपानीको कुरा पोषणसँग पनि यो विषय पनि जोडिन्छ पानीहरू चाहिँ काम कसरी त्यो शुद्धता गर्ने कुराहरू र त्यो खालको कुरा थियो अब त्यो बेलामा मान्छेलाई प्रेसर हुन्छ अब गर्भवती त्यहाँ दुईजना महिला भेटेको थिएँ मैले त्यति बेला अनि त्यो उहाँहरूलाई प्रेसर जाँच्नको लागि चाहिँ त्यो के भन्छ हामीसँग प्रेसर नाप्ने पनि भेटिएको थिएन त्यहाँ पहिलो दोस्रो दिन त त्यस्तो थियो तर पछि बिस्तारै त्यहाँ स्वास्थ्य कर्मीहरू आउनुभयो अरू पनि जान थाल्नुभयो र अहिले त्यसलाई चाहिँ बिस्तारै त्यो मान्छेहरू चाहिँ बिस्तारै नर्मल लाइफतिर आउन खोज्नु भएको छ तर त्यो नर्मल लाइफ भनेको चाहिँ अब फेरि एकदमै धेरै अगाडि बढेको नर्मल लाइफ होइन त्यो पहिलो दोस्रो दिनको तुलनामा चाहिँ केही इम्प्रुभ भएको मात्रै हो तथापि हामीले चाहिँ पोषणयुक्त खानेकुरामा सुत्केरी गर्भवती महिला अब दीर्घ बिरामीहरू जो हुनुहुन्छ ज्येष्ठ नागरिकहरू हुनुहुन्छ उहाँहरूले सुत्ने बेलामा चाहिँ खानाभन्दा खाली पेटमा औषधि खाइसकेपछि के खानेकुराहरू खाने राति अब सेल्टर छ तर अब राति दुई बजे केही खानेकुराहरू खाएर हुन्छ अब औषधि नै बगेको छ धेरैजनाको मैले के औषधि खाछु भन्ने पनि थाहा थिएन अब त्यो जस्तै आइरन चक्की खाइराख्नु पर्ने गर्भवती सुत्केरीहरूका कुराहरूमा चाहिँ त्यो आइरन चक्की त्यति बेला सुरुमा भेटिन्थेन तर यो बिस्तारै अब सबैको साथ सहयोग सहकार्यले चाहिँ त्यो केही हुँदै गएको छ तथापि अझै पनि हामीले चाहिँ नि सामाजिक सञ्जालतिर हेऱ्यौँ भने चाहिँ अझै पनि रात गाउँतिर उठिरहेको छ अब त्यहाँ त अब रातभन्दा पनि अब दिगो कसरी गर्ने कुराहरू जोडिएछ यतातिर अझै पनि चाउचाउ बिस्कुट उठाउने अनि गाडीमा राख्ने अब हाम्रो उद्योग वाणिज्य संघ हाम्रो सामाजिक संघ संस्था हाम्रा युथ क्लब र स्कूलमा बालबालिकाहरूले पनि रसुवाको बाढीको बेलामा हामीले सहयोग गर्न पर्दैन र अन्त अन्त जिल्लाबाट पनि अझै पनि अनि उठाउँदाखेरि पनि व्यापारीहरूले पैसा दिनभन्दा त आफ्नो पसलमा भएको एक कार्टुन दुई कार्टुन चाउचाउ दिन बिस्कुट दिन फ्रुट दिन सजिलो भयो भनेर त्यसरी उठाइरहेका छन् र हामी सिजप जेसिवाइसिएन हामी अरू पिस हिमालयन अरू हामी संस्थाहरू मिलेर काम पनि गरिरहेको छौँ कारितास जर्मनी ले त्यहाँ रसुवामा काम पनि गरिरहेको छौँ हामीले चाहिँ त्यस्तो सामाजिक सञ्जालमा देखाउँ भने चाहिँ तत्काल चाहिँ यो सामान यो पोषणयुक्त सामान मात्र पठाउनुहोस् भनेर भनिरहेको छ यो बाल मैत्रीको दृष्टिकोणबाट पोषण मैत्रीको दृष्टिकोणबाट पनि र स्वास्थ्य यी सबै दृष्टिकोणबाट पनि यो कुरामा ध्यान दिनु भन्ने हिसाबले हामी त्यसलाई पैरवी चाहिँ गरिरहेका छौँ
1: त्यत्रो ठूलो बाढी आउँदाखेरि त्यहाँको अब कृषि योग्य जमिन त बगिहाल्यो पारीबाट जुन तरकारी दूधहरू आउँथ्यो बजारमा होइन त्यसको नि बाटोघाटोले गर्दाखेरि समस्या किसानहरू नै आफै पीड़ित भएर अर्को समस्या अब यसलाई चाहिँ सन्तुलित अवस्थामा पोषणकै हिसाबले कृषिको हिसाबले त्यसलाई व्यवस्थित बनाएर लानको लागि चाहिँ अब के गर्नु पर्ला
0: अब यसो छ अब तपाईँको खोलाको छेउछाउमा भएका खोलासँग जोडिएका नदीसँग जोडिएका त खेतीयोग्य जमिनहरू त सबै नष्ट भए होइन अब त्यो पसलहरू पनि अब पहिला पसलहरू ल्याउने बेच्ने भनौँ न हाम्रो दुध डेरीहरू त्यस्तो कुराहरू चाहिँ अब तल भेलको त केही पनि बाँकी छैन त्यो अब त्यो त एकादेशकोमा चाहिँ पहिला थियो भन्ने हो पहिलाको फोटो भिडियो हेरेर चित्त बुझाउने हो अहिले तर अब यस्तो बेलामा चाहिँ दुईटा कुरालाई अलिकति बढी ध्यान दिनु पर्यो एउटा कुरा चाहिँ नि हाम्रो चाहिँ जुन क्षेत्रमा छ माथि गाउँतिरको त्यसलाई चाहिँ नि अहिले चाहिँ मैले पाएको जानकारी अनुसार चाहिँ रसुवाको कुरा गर्दाखेरि कालिका स्थान अनि धारापानीमा चाहिँ जो त्यहाँ चाहिँ त्यहाँ दुध डेरीहरूमा चाहिँ त्यो दुधहरू संकलन गर्ने र पठाउने कामहरू भइरहेछ त्यो भेगमा. अर्को चाहिँ अब कृषि योग्य जमिन पनि भएको हिसाबले चाहिँ अहिले गाउँघरमा जे छ आटो पिठो ढिँडो कोदो हुन त अब हामी त्योभन्दा चाहिँ फेरि पसलकै खानेकुरा

0: कमाउन बानी भइसकेका छ हाम्रो होइन. अब त्यसको लागि चाहिँ अनि यसो बच्चाहरूलाई भुलाउन पनि अब यसो गुलियो चिज अलिकति अलिकति मिठो स्वादिलो हुन्छ. अब त्यसमा चाहिँ मिसावटका कुराहरू हामी त्यति ध्यान दिन सकिरहेका छैनौँ. सरकारले पनि यस्तो बेलामा झन् प्रभावकारी अनुगमन गर्नुपर्ने हो, त्यस्तो कुराहरू गर्न सकिरहेको छैनौँ. र राहतका रूपमा बाँडिएको पनि अब यहाँहरूले पनि सुन्नुभयो होला, अब इन्टेन्सन खराब होइन होला, तर अब लामो समयसम्म अब बाटो त्यस्तो छ, 12 घण्टा लाँदाखेरि बाटोमा पानीले भिज्यो होला, पानीले चुह्यो होला, चामलमा चाहिँ त्यो डल्ला परेको चामलहरूको कुराहरू पनि आइरहेछ होइन. त्यसले गर्दाखेरि यस्तो बेलामा चाहिँ कृषि अब एकातिर चाहिँ नि भएको उत्पादनलाई चाहिँ अब तलतिरको नभएको माथि जे छ त्यसलाई व्यवस्थित गर्नु पर्यो. राज्यले चाहिँ नि यो जीविका उपार्जनलाई पनि सँगसँगै लानु पर्यो एउटा. अर्को चाहिँ जो
1: बाहिरबाट आउला माथिको काम नलाग्ला,
0: बाहिरबाट आउला त्यहाँको काम नलाग्ला, त्यो कुरा ध्यान दिनु पर्यो एउटा. अर्को चाहिँ जो बाँच्नु भएको छ र जसको जसले अहिले खेतीपाती योग्य गर्न सक्ने अवस्थामा हुनुहुन्छ भने चाहिँ उहाँहरू प्रभावितलाई चाहिँ नि केही जीविकोपार्जनका कार्यक्रमहरू दिनु पर्यो. त्यहाँ चाहिँ पशुपालनका कुराहरू, कृषिको कार्यक्रमहरू पनि जोड्नु पर्यो. त्यो स्थानीय तहले पनि जोड्नु पर्यो, प्रदेश सरकार संघीय सरकारले पनि जोड्नु पर्यो. र तीनटाको कार्यक्रममा डुप्लिकेसन हुनु भएन होइन. अनि तीनटाहरूको पनि साझा बुझाइ हुनु पर्यो. त्यो भयो भने त्यसले एउटा हेल्प गर्छ. अर्को चाहिँ दुध दही घिउ महीको कुराहरूमा चाहिँ हामीसँग त्यहाँ जे जुन खालको चाहिँ नि माथि दुध डेरीहरू छन् त्यसलाई अब त्यसको मार्केट चाहिँ के थियो भने पहिला त्यहाँ धेरै भएर गाडी मारेर काठमाडौँ आउँथ्यो. अब अहिले चाहिँ त्यो त्यहीँ खपत गरौँ भइरहेछ भन्ने छ मेरो बुझाइमा. त्यसलाई चाहिँ अझै त्यहाँ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने हो. यो दुईटा कुरा गर्यो भने लोकल चाहिँ हाम्रा खानेकुराहरू, स्थानीय चाहिँ खानेकुराहरू, जो पोषणयुक्त खानेकुराहरूलाई नै अलिक बढी प्रवर्धन गर्न जरुरी छ. यदि हामीले त्यो प्रवर्धन गरेनौँ भने चाहिँ हाम्रा चाहिँ नि ती हाम्रा खाद्य वस्तुहरू जो बाहिरबाट गएका छन् यसको गुणस्तरीयता यो त नाफाको दृष्टिकोणले बनाइएको हो. त्यसले गर्दा त्यसतर्फ पनि ध्यान दिनुपर्ने. अर्को सँगसँगै के छ भने चाहिँ अब मोनिटरिङ गर्न जाने, हेर्न जाने, सहयोग गर्न जाने सबै खालका मान्छेहरू जान्छन् हेर्नु. उहाँहरूको पनि ले पनि खानेकुराहरू चाहिँ अब खाजाको लागि सजिलो अब उही फेरि जङ्क फुड नै प्रवर्धन गरेको देखिन्छ. हामी त भन्ने पनि गरेका छौँ, हामीले त एउटा परिपत्र पनि गरेका छौँ सबै सङ्घ संस्थाहरूलाई चाहिँ नि हाम्रो तर्फबाट तपाईँहरूले चाहिँ विज्ञप्ति मार्फत, सिजपले त विज्ञप्ति मार्फतै यो पोषणयुक्त कुराहरू गर्नुहोस् भनेको छ. अब जेसी वैसेनले पनि यो पोषणयुक्त खानेकुराहरू चाहिँ सहयोग गर्नेले खानेले यसमा ध्यान दिनु भनेकै छौँ हामीले. सरकारले पनि त्यो कुरामा जोड दिएको छ. तथापि सबै हामी सबैले सोच्नु पर्यो. र अब अर्को त मानव स्वास्थ्यसँग जोडिएको छ, पोषणको मात्र होइन. अब तलतिर लासहरू अब हामी अहिलेसम्मको संख्यामा त करिब 1450 को हारिमा मात्रै शवहरू प्राप्त भएको छन्. शवहरू त यत्र त्यत्र छरिरहेका छन्, त्यहाँ खोतल्दाखेरि धेरै भेटिन्छ. अब मान्छेहरू त्यहाँ खोतल्छन्, हेर्छन्, अब त्यसले गर्दाखेरि अब त्यहाँ मान्छेहरू त्यहाँ मान्छेको मात्र होइन, त गाई भैँसी बाख्रा भेडा सबै बगाएर लिएर आएको छ, अरू जीव जन्तुहरू पनि बगाएर लिएर आएको छ. अब ती सबै मरेका छन्, ती चाहिँ मान्छेहरू गइसके, त्यो कुहिएको छ. अब त्यसले चाहिँ नि मान्छेहरूको त्यो बस्ती वरिपरि चाहिँ जहाँबाट अलिकति माथितिर 2 किलोमिटर 5 किलोमिटर 10 किलोमिटरसम्म त्यसको गन्धहरू जाने, अनि त्यसले चाहिँ झन् मानव स्वास्थ्यमा यो पोषणसँग सँगसँगै यो अरू समग्र स्वास्थ्यमा चाहिँ यसले असर पार्ने देखिन्छ. त्योतर्फ पनि सचेतनाका कार्यक्रमहरू सँगसँगै हुनु पर्यो. र यो सचेतना सँगसँगै चाहिँ के छ भने पोषण हामीले मनोविमर्श कुराहरू गर्दै गर्दाखेरि चाहिँ बच्चालाई चाहिँ भुलाउनु पर्यो भने चाहिँ चक्लेट दिएर, मिठाई दिएर चाहिँ हामीले भुलाउने अथवा उनीहरूको कुरा सुन्ने त सँगसँगै बरु त्योभित्र पनि ओट्स दिने हो कि अलिकति चाहिँ खानेकुराहरू पनि बरु कसैले दिँदै हुनुहुन्छ भने चाहिँ म कार्यक्रम मार्फतै भन्न चाहन्छु तपाईँहरूले बच्चालाई केही कुरा काजु किसमिस लगिदिनुहोस् बरु, त्यो त अलि अलि अलि राम्रो चिज हो नि. त्यही भएर म जेसी वैसनका आज साथीहरूले दिउँसोभरि बसेर चाहिँ नि त्यो काजु किसमिस चाहिँ बच्चाहरूलाई दिनको लागि प्याक गरिराख्नु भएको छ अहिले. अब हामी त्यहीँको कुरा गर्न सक्दैनौँ भने पनि अलिकति बेटर के छ भन्ने कुराहरू गर्नु पर्यो. अनि न त त्यसो गरिएन भने चाहिँ अब यतातिर चाहिँ नि त्यो प्रदूषणको कुरा छ, अर्कोतिर बालबालिकाहरूलाई मेन्टल हेल्थको प्रब्लम छ किनभने बाबुआमा गुमाछन्, परिवार गुमाछन्, केही नगुमाएका मान्छेहरू छन् भने पनि त जग्गा जमिन त तलतिर त गुमाएका छन्, अनि त्यसपछि गएर स्कुलका साथीहरू गुमाएका छन्, शिक्षकहरू गुमाएका छन्, अनि उनीहरूलाई चाहिँ उही बिहानै दिउँसो बेलुका त्यही याद आइराख्छ चाहिँ त्यसले पनि. अनि खान मन नलाग्ने, चिन्ता हुने, डर आउने, राति उठेर हिँड्ने खालका समस्याहरू पनि देखिया छन्. तर यो सबै कुराहरू गर्दै गर्दा चाहिँ यो यी समग्र कुरालाई बाल संरक्षणको दृष्टिकोणबाट, पोषण बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट, पोषण मैत्री शासनको दृष्टिकोणबाट, अनि पाउने सेवा सुविधाको कुरा गर्ने भने बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो. त्यो समग्र पक्षबाट हेरियो भने चाहिँ नि यसले पोषणमा अनि समग्र बालबालिकाको उच्चतम हितलाई यसले ध्यान दिन्छ नत्र भने त्यो पनि अलिक गाह्रो देखिन्छ र अर्को अहिले अहिले तड्काएर एउटा देखिएको अर्को समस्या के छ भने चाहिँ आइडेन्टिटी के त पालिकाहरू ध्वस्त छन् कर्मचारीहरू पालिकाका कर्मचारीहरू नै छैनन् शिक्षकहरू भने त त्यसको अभिलेखहरू त केही छैन अब जन्मदर्ता चाहिँ बालबालिकाहरूको त जन्मदर्ता छैन कोही बचेका बालबालिकाहरूको पनि अभिभावकहरूको पनि आफ्ना छोरा त छैन नि त सबै गुमिया छ नि त अब उनीहरूको आइडेन्टिटीमा काम गर्नु पर्यो राज्यले सहयोग गर्दाखेरि त फेरि मृत्यु दर्ता चाहियो हेर्नुहोस् अथवा चाहिँ बच्चाको जन्मदर्ता चाहियो केही न केही त चाहियो नि त्यसको निम्ति यस्तो विपदको बेलामा चाहिँ के गर्ने भन्ने खालको छुट्टै व्यवस्था नहुन सक्छ अब भएको भयो नि त एकदम राम्रो हो सरकारले काम गरिरह होला तर त्यस्तो बेलामा त्यस्ता बालबालिकाहरूलाई गर्नुपर्छ तिनीहरूलाई राहतको प्याकेज बनाउँदाखेरि सरकारले गाइडलाइनहरू बनाउँदाखेरि पनि पोषणको प्याकेज सँगै राख्नु पर्यो खेलकुदका सामग्रीहरूको प्याकेज सँगै राख्नु पर्यो पोषण खेलकुदको प्याकेजको कुरा राख्नु पर्यो यदि परिवार छ भने जीविकोपार्जनको राख्नु पर्यो शिक्षाको कुरामा हामी गर्दैछौँ भने चाहिँ कम्तीमा पनि ब्याचलर कक्षासम्म चाहिँ त्यो बालबालिकालाई पढ्नको निम्ति सुनिश्चित हुनु पर्यो शिक्षा मन्त्रालयले हामीले एउटा कार्यक्रम भनेर चाहिँ नि उहाँहरूको आएको छ प्रदेश सरकारले बाह्रसम्म कतिसम्म हाम्रो जिम्मा भयो भनेर बोल्नु भएको छ अनि त्यसपछि गएर राष्ट्रिय बाल अधिकार परिषद अनि महिला बालबालिका मन्त्रालयले चाहिँ नि शेष घले लगायतको सँग चाहिँ हामी यति सहयोग गर्छौँ भनेर उहाँहरू बोल्नु भएको छ उहाँहरू सबैको लक्ष्य त बालबालिकालाई सहयोग गर्ने हो भने यस्ता कुरालाई एकीकृत प्याकेज बनाएर क्याटेगोरी गरेर बुवा आमा नभएका बाबुआमा मध्ये एकजना भएका परिवारमा बेपत्ता भएका अनि के अरे खेतीपातीहरू चाहिँ सबै नष्ट भएका का परिवारका बालबालिकाहरू अथवा अरू पनि नट बालबालिका मात्रैको कुरा होइन समग्र हो पोषणको विषय र विपदको विषय सबैको हो ज्येष्ठ नागरिकसम्मको कुरा भयो यो चाहिँ यसलाई चाहिँ समग्रमा त हेर्नु पर्यो त्यसरी र अनि त्यो पोषणभित्र पनि अपाङ्गता भएका बालबालिकालाई चाहिने पोषण र अरूलाई चाहिने अलिकति फरक हुनसक्छ त्यस्तो बेलामा हामीले अलिकति ध्यान दिनु पर्यो गर्भवती र सुत्केरीलाई चाहिने कुराहरू अलिक फरक हुनसक्छ त्यस्तोमा ध्यान दिनु पर्यो अनि हामीले सबैलाई एउटै डालोमा राखेर सबै विपदमा परेका हुन् भन्ने अनि एउटै प्याकेज मात्रै दिएर अहिलेको सोल्युसन निस्कन्न त्यसकारणले गर्दाखेरि दीर्घकालीन सोच्नु पर्यो र उनीहरूलाई चाहिँ अझै पनि रिस्क छ भन्ने कुराहरू आइरहेको छ पहिला त सुरक्षित स्थानमा सार्नु पर्यो सुरक्षित ठाउँमा राख्नु पर्यो राखेको ठाउँमा पनि हिंसा हुनसक्छ दुर्व्यवहार हुनसक्छ त्यहाँ बेचबिखनका कुराहरू हुनसक्छ विभिन्न सरकारले छुट्याएका कुराहरू छन् ती अब त पहिलो दिन दोस्रो दिन चार पाँच दिन पाँच सात दिन हुने बेलासम्म हामीसँग चाहिँ विकल्पहरू थिएनन् होला अब त विकल्पका बाटाहरू पनि खुले थुप्रै नागरिक संघ संस्थाहरू जानुभएको छ सबैले ध्यान दिनुपर्छ सरकारले पनि ध्यान दिनुपर्छ त्यो गर्न सक्यौँ भने बालबालिकाको दिगो स्वास्थ्यको कुरा पनि हेर्नु पर्यो पोषणको कुरा गर्दा त हामीले अहिलेको कुरा हेरेका छैनौँ अहिले मैले भनेको कुरा अहिलेको लागि भन्दा पनि यसको असर पछिसम्म पर्छ यसले भोलि रोगहरू निम्ताउन सक्छ भोलि मुटुको कुरा होला क्यान्सरको कुरा होला त्यो भएको हिसाबले अलिकति संवेदनशील हुनुपर्ने र यस्तो बेलामा बालबालिकाहरू बेचबिखनको जोखिममा पर्न सक्ने बाल विभागको बाल श्रममा पर्ने भएको हुनाले अलिक संवेदनशील हुने कुनै पनि बालबालिकालाई स्थानीय तहको र त्यहाँ भएको बाल कल्याण अधिकारी त्यहाँको स्थानीय चाहिँ पालिकाले निर्णय नगरेसम्म कुनै पनि बालबालिकालाई बुवा आमा भएका नभएका बालबालिकाहरू त्यहाँ छन् भने ती बालबालिकालाई अन्त लैजान चाहिँ हाम्रो कानूनले दिँदैन एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदाखेरि पनि परिवारको सदस्य छैन भने चाहिँ राज्यबाट स्वीकृति लिनै पर्छ त्यो हुँदाहुँदै पनि केही चाहिँ पालन पोषण गर्ने नाममा असल अभिप्राय हुन सक्छ तर विधि प्रक्रिया नपुगेर मान्छेहरूले लगेको कुराहरू सुन्नमा आएको छ त्यसतर्फ पनि सम्बन्धित निकायले पनि ध्यान दिनुपर्छ सरकारले आफ्नो ढङ्गबाट काम गरिराख्नु भएको छ तर त्यसलाई अझै थप प्रभावकारी बनाऊ थप राम्रो बनाऊ भन्ने मलाई लाग्दछ
1: हजुर अब यस्ता घटना भइरहने जोखिम छ त्यहाँ मात्र होइन अन्य क्षेत्रमा नेपालको भनौँ न हिमाली क्षेत्रबाट बग्ने नदीहरूमा धेरै ठाउँमा त्यस्ता जोखिमहरू छन् भन्ने छ अबका दिनमा चाहिँ के कस्ता तयारीहरू गर्नुपर्छ
0: अब यसमा एउटा कुरो त अब अहिलेसम्म जे जति हामी क्षति बिहोर्यौं चाहे हाम्रो यता सिन्धुपाल्चोकको केही समय अगाडिको बाढीको कुरा गरौं कि अब पछि फेरि यो यता रोसीतिरको कुरा गरौं हामी अनि सँगसँगै पछि चाहिँ हामीले अनि यता भूकम्प पनि बिहोर्यौं होइन यो प्रत्येक वर्ष जस्तो केही न केही हामी बेला बेलामा बिहोरिरहेछौं होइन अब हामी कतिपय कुराहरू हामीले भुल्ने पनि गरेका छौँ कि फेरि सम्झन्छौँ त्यति बेला तातो तातो हुन्छ अनि त्यो सकिएपछि चाहिँ सामसुम हुन्छ भुल्ने कुराहरू पनि छ होइन कतिपय पहिलै पुरानै पीडित प्रभावितहरूले अहिलेसम्म राहत नपाएका कुराहरू त्यहाँका बालबालिकाको शिक्षा स्वास्थ्यको कुरा महिलाहरूको अझै पनि समस्या देखिरहेछौँ र पहिलो कुरो त अहिले तत्काल गर्नपर्ने ठाउँमा संयुक्त राष्ट्रसंघमा जुन किसिमका छलफल बहसहरू अहिले भइरहेछन् हाम्रो देशका चाहिँ नि प्रधानमन्त्री सहितको टोलीहरू जाने जुन किसिमका तयारी भइरहेछन् यसमा चाहिँ हामीले भिख माग्ने होइन हामीले क्षतिपूर्ति माग्ने कुरामा चाहिँ त्यो चाहिँ अहिलेकालाई मात्रै होइन अहिलेका बालबालिका र भविष्यका अहिलेका चाहिँ नागरिक अहिलेका चाहिँ हाम्रा साझेदार र भविष्यका चाहिँ कर्णधारलाई समेत केन्द्रबिन्दुमा राखेर उच्चतम हितमा लगाइराखेर त्यो क्षतिपूर्तिको लागि चाहिँ सबैभन्दा ठूलो पैरवी गर्नुपर्ने छ। त्यो यो जति क्षति भएको छ यसको क्षतिपूर्ति उनीहरूले दिनुपर्छ, यो त्यसको निम्ति पैरवी गर्नु पर्यो एउटा। अर्को चाहिँ हामी चाहिँ नि पूर्व तयारीमा चुकेकै छौँ, अहिले पनि हामी त्यो चुक्यौं, सूचना सम्प्रेषण गर्दै हामी ढिलो गर्यौं, सूचना एकै खालको मेसेज आयो, त्यो सधैँ आउने मेसेज भएपछि अलि यो विषम हो भन्ने मेसेज आएन, त्यो फेरि हाम्रो एसएमएस सबैको हेर्ने बानी पनि छैन, त्यसले गर्दाखेरि समयमा हाम्रो मेसेजहरू भएको भए र समयमा उद्धार राहतका कामहरूमा चाहिँ अझै पर्याप्त तयारी भएको भए अरू वैदेशिक अरू स्रोतहरू परिचालन गर्न सकेको केही मान्छेको अझै हामी ज्यान गुमाउन सक्थ्यौं। हिजो समेत उद्धार हिजो चाहिँ तपाईँको अहिले पछिल्लो हिजो आज भएका चाहिँ नि टनेलबाट निकालिएका शवहरू पनि फ्रेसै छन्, अलि अलि समयमा चाहिँ त्यहाँ पुगेको भए मान्छे जोगाउन सकिँदो रहेछ भन्ने खालको कुरा नै आएको छ। त्यसले गर्दाखेरि अब यो त घटना गइसक्यो, अब यहाँ मान्छे चाहिँ नि संख्या जति भने पनि यो 10,000 भन्दा बढी नागेको हुन सक्छ भन्ने तथ्य देखिन्छ। 600 जना त 35 देशका नागरिकहरू परेको भन्ने कुराहरू छ, र सँगसँगै अब सुरक्षाकर्मीका देखि लिएर सुरक्षाकर्मीको कुराहरू छ, यो थुप्रै यातायात कर्मीका कुराहरू छन्। अब मान्छेहरूको विवरणै आउन सकिरहेको छैन। पहिलो पूर्व तयारीको लागि चाहिँ हाम्रा तथ्य तथ्याङ्कहरू, हाम्रा अभिलेखहरू, हाम्रा बाहिरबाट आउने मान्छेहरूको विवरण चाहिँ हामीसँग अप टु डेट हुनु पर्यो। त्यो नभएको कारणले गर्दा अहिले थुप्रै समस्या झेलिरहेको छ सरकारले, होइन? एउटा अर्को, विगतमा भएका असल अभ्यासहरूलाई, विगतमा भएका असल सिकाइहरूलाई सरकारले विगतमा नेतृत्व गरेका मान्छेहरूसँग पनि छलफल पैरवी गर्नु पर्यो। उहाँहरूको अनुभव के थियो, उहाँहरूले कसरी उद्धार गर्नुभएको थियो, उहाँहरूलाई पनि एकै ठाउँमा राख्ने छलफल गर्ने वातावरण सिर्जना गर्नु, त्यसले गर्दाखेरि अब भविष्यमा कसरी जोडिने भन्ने कुराहरूको लागि प्लस पोइन्ट। तेस्रो, विपदको पूर्व तयारीको चाहिँ सुरुवातदेखि नै हामी त बाल भेला हुने बेलादेखिबाट नै त्यो टोल सुधार समितिमा बस्ती स्तरको छनौटदेखिबाटै सबै क्षेत्रवर्ग बालबालिका सहित सबै अपाङ्गता भएका यौनी तथा लैङ्गिक अल्पसंख्यक लगायत सबैको त्यहीँबाट नै उहाँहरूको सहभागिता गराउने भने उहाँले त्यहीँबाट कुरो बुझ्नुहुन्छ, अनि त्यो कुराहरू बुझाउनु पर्यो। पाठ्यक्रमहरूमा चाहिँ यस्ता विषयहरू चाहिँ हाम्रा पाठ्यक्रमहरूलाई चाहिँ केही आएको छ, राम्रो छ, तथापि अझै पर्याप्त छैन। पाठ्यक्रमहरूमा यस्ता विषयहरूलाई चाहिँ समावेश गर्नु पर्यो र मान्छेलाई सचेतना अझै अभिवृद्धि गर्नु पर्यो। सचेतना हाम्रो पुगेन, बाढी बाजा बजाएर नि आउँदैन, जानकारी दिएर पनि आउँदैन, कति बेला आउँछ भन्ने पनि थाहा छैन, फेरि बाढी आउँछ कि आउँदैन भन्ने कुरा हाम्रो मुलुकमा मात्रै भर परेको छैन। हामी अब भूपरिवेष्टिक राष्ट्र पर्यौं, हामीसँग अरू देशहरू जोडिएका छन्, अन्त अब हामी हिमालको देश हो, हामी प्राकृतिक रूपले धनी छौं, तर प्राकृतिक रूपले चाहिँ नि कहिलेकाहीँ हामी ठगिएका पनि छौं। अहिले हामी चाहिँ यो ठगिएकाभित्र पर्छौं, यो प्राकृतिक राम्रो छ, सुन्दर छ, हिमाल छन् भन्दा भन्दै प्रशंसा गर्दा गर्दै हामी त्यसैबाट अहिले पीड़ित पनि प्रभावित पनि छौं। त्यसले गर्दाखेरि यस्तो पूर्व तयारी सचेतनाका कुराहरूमा हाम्रो लगानी वृद्धि गर्नु पर्यो। हामी बाटो मात्रै बनाएर सोल्युसन होइन, बाटो बनाउन भन्दा अगाडि पनि हामीले ख्याल गर्नु पर्यो। बाटो सँगसँगै चाहिँ यस्ता विषयमा सचेत हुनु पर्यो कि मान्छे चाहिँ कहाँ बस्ने, कहाँ नबस्ने, खोलाको छेउसम्म बस्नुहुन्छ कि हुँदैन, नदीको छेउसम्म बस्नुहुन्छ कि हुँदैन, अनि खोला नदीको छेउमा चाहिँ त्यो ग्याबिनहरू गर्ने कुरालाई पनि अलिक व्यवस्थित गर्न पर्यो। अब यति भएपछि यहाँभन्दा माथि जाँदैन भन्ने हुन्छ, अब कसैले सोचेको थियो होला बेत्रवती बजारमा आएर हुन्छ भने, यत्रो कोही चाहिँ नि मान्छेले नसोचेको भइदियो नि त अहिले। अब बेत्रवती बजारको एउटा घर चाहिँ उचालेर लिएर गएर अर्को बारीमा लगेर राखिदिएको छ, हेर्नुहोस् त्यो 24 जनाको सब जहाँ भेट्यो, त्यो घर चाहिँ पुलवारीको घर हो, त्यो अब मेरो आफन्तकै घर हो, त्यो चाहिँ लगेर उहाँ आफन्त मेरो आफन्तकै मेरो चाहिँ दाजुकै घरमा लगेर राखिदिएछ भने विपदले त जे पनि गर्दो रहेछ नि त, विपदले बचाउने पनि त्यही रहेछ। अब अहिले त्यो बाटोघाटोहरू खुल्न सकिरहेको छैन, अनि अब बनाउन सकिएको छैन, अब त्यो काठको सानसानो बनाउनु भएको थियो बेत्रवतीबाट तरेर पारिजनालाई दिउँसभरि त्यहाँ बनाउनु भयो सबैजना मिलेर, अनि त्यसपछि बेलुका चाहिँ नि राति त फेरि बगाइदियो रहेछ, हेर्नु त्यो भएर फलामको सानसानो हाल्ने भनेर हामीले पनि तयारी गरिरहेको छौँ, जेसिवेसन लगायतको संस्थाहरू पालिकासँग मिलेर। भनेपछि के हुन्छ भने अलि दिगो हिसाबले सोच्नु पर्यो, हामीसँग वैकल्पिक मार्गहरू पनि हुनु पर्यो, धन्न स्थानीय तह प्रदेश सरकार संघीय सरकारले चाहिँ नि साना तिना बाटाहरू भित्रभित्र गरेको हुनाले चाहिँ अहिले 12 घण्टामा भए पनि हामी त्यहाँ पुग्न सक्यौं। अब अझै तपाईँको यतातिर 1, 2, 3 नम्बर वार्ड रसुवाको यता जानलाई त यता के भन्छ गल्छी हुँदै उता किस्पाङ हुँदै बल्ल बल्ल पुगेर त्यहाँ पुग्नु भएको छ। भनेपछि के हुन्छ भने यस्ता विकासका कुराहरू गर्दा अनि त्यसपछि गर्दाखेरि यस्ता कुराहरूलाई पनि हेर्नु पर्यो, वैकल्पिक बाटाहरू पनि हुनु पर्यो, र ती बाटाहरू बनाउँदाखेरि चाहिँ त्यहाँको माटो यो बाटोको लागि उपयुक्त हो कि होइन, यसले खोलालाई यता असर गर्छै गर्दैन, कतिको सुरक्षित छ, यहाँ यो बाटो खन्दै गर्दाखेरि यहाँ वरिपरिका मान्छेहरूलाई के अप्ठ्यारो पर्छ, यी यावत कुराहरू पूर्व तयारीका कुराहरूमा ध्यान दिनु पर्यो। पूर्व तयारी अनि तयारी भइसकेपछि चाहिँ ल भयो ल हामीले तयारी गर्दा गर्दै पनि विपदले चाहिँ हामीलाई छोडेन त्यस्तो बेलामा चाहिँ के गर्ने भने सचेतना सँगसँगै हामीसँग पूर्व तयारी पनि हुनुपर्छ हामी सरकारसँग चाहिँ नि यति यति लाख मान्छेलाई पुग्ने खालको खाद्यान्न टेन्ट हुनुपर्छ टेन्ट नपाएर तत्काल अरूसँग टेन्ट माग्नुपर्ने स्थिति छ नि त अहिले त टेन्टै पुगेको छैन हामी त हेलिकप्टर हुँदाहुँदै सात दिन आठ दिनसम्म त केही वडाहरूमा केही पालिकाका केही वडाहरूमा त हामीले रातै पुर्याउन सकेनौँ नि त हामीले चाहिँ हिजो हटाएका तुइनहरू फेरि जोड्नुपर्ने स्थिति भयो हिजो हामीले तुइन हटाउने सबै झलुङ्गे पुल बनाउने भन्यौँ नि त कुरा त राम्रो थियो अब आज फेरि तुइनको आवश्यकता भयो भनेपछि कथाले र परिस्थितिले के माग्छ भन्ने थाहा छैन त्यसले गर्दाखेरि पूर्व तयारीमा ध्यान दिनु पर्यो र पूर्व तयारीहरू गर्दाखेरि र विपदलाई व्यवस्थापनका विषयमा कुरा गर्दाखेरि सबै तह वर्ग क्षेत्र बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको सहभागितामा हामी नीति निर्माण गऱ्यौँ उहाँहरूका कुरा सुन्यौं त्यसका बेलामा गऱ्यौँ भने चाहिँ हामीले अब क्षतिलाई कम गर्न सक्छौँ अब क्षति पूर्णै रोक्न नसक्ने दोस्रो कुरा होला त्यसो रोक्न सक्छौँ र हामीले आम नागरिकको चाहिँ ज्यान बचाउन सक्छौँ भने त्यो ढङ्गबाट हामी लाग्नुपर्छ र भण्डार गर्ने कुराहरू अनि आफ्ना चाहिँ नि चाहिँ महत्वपूर्ण सामग्रीहरू चाहिँ अब सुरक्षित ढङ्गबाट राख्ने कुराहरू नागरिकताका कुराहरू यी यावत कुराहरूमा पनि ध्यान दिनु पर्यो अब अहिले त जसको बग्यो उहाँहरूको त केही पनि छैन र अनि अर्को चाहिँ के हुन्छ भने यसलाई सामान्य रूपले लिन पनि भएन अब मैले दुःख साथ भन्छु म सबै जो बित्नु भएको छ उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु संस्थाको व्यक्तित्वबाट अनि घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु बेपत्ताको खोजी होस् भन्ने चाहन्छु यति पनि हुँदाहुँदै पनि हामी चाहिँ मेरो घरसम्म त आउँदैन भनेर छतबाट फोटो खिचिराख्नु भएको थियो दुःख साथ भन्नुपर्छ मैले पुलमा उभिएर ए यो बाढी त यहाँ आउँदैन भनेर हेरिराख्नु भएको थियो हामी सामाजिक सञ्जालमा हेर्छौँ यसलाई नजरअन्दर गर्नु भएन विपदसँग चाहिँ खेल्न भएन कि विपदलाई सामान्य ढङ्गबाट लिनु भएन र यस्तो विषम परिस्थितिमा बालबालिकालाई उच्चतम हितमा राखेर बालबालिकालाई केन्द्रमा राखेर हामीले कामहरू गर्नु पर्यो जो जोले जहाँ जहाँ जति योगदान गर्नुभएको छ सबै धन्यवादको पात्र हुनुहुन्छ सञ्चारकर्मीहरूले सूचना ल्याउनु भएको छ सबै गर्नुभएको छ त्यो गर्दा गर्दै पनि मेरो दुईवटा कुरा चाहिँ अझै ध्यान दिनुपर्ने देखियो एउटा हामीले पोस्ट गर्ने फोटो हामीले पोस्ट गर्ने भिडियो अनुमति लिएर मात्रै गर्नु पर्यो नम्बर एक दोस्रो कुरो जानी भेट्ने मान्छेले पनि एउटै कुरो पीड़ितसँग बारम्बार सोधेर इरिटेट गराउने काम गर्नु भएन उहाँहरू त्यस्तै पीड़ित हुनुहुन्छ प्रभावित हुनुहुन्छ र तेस्रो सबैजना मिलेर गरेका कुराहरू मिलेर गरेका कामहरू सबै हामीले गरेको भन्ने सरकारले गरे भन्ने पनि होइन सबै हामीले गरे भनिदिने अनि सामाजिक सञ्जालमा पोस्ट गर्ने र अनावश्यक क्रेडिट लिने काम पनि गर्नुहुन्न यो काम सबैले मिलेर गरेको कहीँ कसको संस्थाको छ होला कहीँ सरकारको छ होला कहीँ कहीँ संघीय सरकारको कमजोरी भयो होला कहीँ राम्रो पनि भएको छ स्थानीय तहको कहीँ राम्रो भएको छ होला कहीँ कमजोरी पनि भएको छ होला प्रदेश सरकारको पनि त्यस्तै भएको छ होला मुख्यमन्त्री पनि उहीँ हामीले भेटेका थियौँ मुख्यमन्त्री पनि तपाईँको घटना भएको दोस्रो दिन उहाँ चाहिँ रसुवा नै पुग्नु भएको थियो अनि पछि सांसद मन्त्रीहरू सबै आफ्नो आफ्नो ढङ्गबाट जाने त भइरहेछ त कुनै कुनै हिसाबले त्यसले गर्दा जे राम्रो भएको छ त्यो त्यसलाई चाहिँ सबैले प्रवर्धन गरौँ जहाँ कमी कमजोरी छ त्यो कमी कमजोरी भन्न त्यसलाई सुधार्नको निम्ति यो कमी कमजोरी भनिँदाखेरि हाम्रो त सबै गाह्रो हुन्छ कि भनेर पनि सरकारले पनि सोच्नु भएन किनभने क्रिटिकल कमी कमजोरीलाई सुधार्दै पनि जानु पर्यो किनभने ठुलो काम गर्दाखेरि कहिले कमी कमजोरी हुन्छ र पूर्व तयारीमा चाहिँ ध्यान दिनु पर्यो अलिकति मेहनत गरेको भए चाहिँ म चाहिँ रसुवावासीको त्यहाँको पीड़ित प्रभावित मेरो परिवारको सदस्यले पनि परेको हुनाले चाहिँ ती टनेलभित्र हामीसँग जोडिएका मान्छेहरू पनि परेको हुनाले उहाँका परिवारका कुरा त्यहाँ देखेका भएका मान्छेहरूको कुरा सुन्दा र केही कुरा देख्दा चाहिँ हामीलाई चाहिँ के फिल भयो भने अलिकति पूर्व तयारीमा ध्यान दिएको भए चाहिँ केही मानिसहरू 500-700 मान्छेलाई चाहिँ जोगाउन सकिन्थ्यो कि भन्ने ती परिवारका मान्छेहरूलाई आशा अपेक्षा थियो अब अहिले पनि उहाँहरू अझै हुनुहुन्छ र हाम्रो त्यहाँको एकजना जनप्रतिनिधिको भाइको त उहाँको बुहारीले अहिलेसम्म कुशको चाहिँ बनाएर क्रिया बस्ने मान्नु भएन उहाँ अझै आशावादी हुनुहुन्छ भनेपछि मान्छेहरूलाई कि सास कि लास भन्ने छ हेर्नुहोस् अहिले त सास पनि नभेटिने लास पनि नभेटिने स्थिति बन्यो त्यो भएको हिसाबले ती परिवारलाई तमाम पीड़ा छ हेर्नुहोस् अब बालबालिकाको शिक्षा स्वास्थ्यको पीड़ा छ कसैले श्रीमान गुमाउनु भएको छ कसैले श्रीमती गुमाउनु भएको छ कसैले बहिनी गुमाउनु भएको छ कसैले ज्वाइँ गुमाउनु भएको छ होइन कसैले बाबुआमा गुमाउनु भएको छ सबैको पीड़ाहरू छ यो पीड़ाको बीचमा चाहिँ हिंसा दुर्व्यवहार अब पोषणयुक्त खानेकुराको अभाव हेला अब मैले अघि भने बाल विवाहको कुरा बेचबिखनको कुरा अब यस्तो बेलामा चाहिँ विभेदको कुरा जातभात धर्म आदिको विषयमा चाहिँ विभेदहरू हुनसक्छ यो यावत कुराहरू पनि मानव अधिकारको दृष्टिकोणले राष्ट्रिय मानव अधिकार आयोगले पनि आफ्नो हिसाबले अनुगमन गर्नुभएकै छ होला र यी हिसाबले पनि हेर्न जरुरी छ र यो ढङ्गबाट हेर्नका निम्ति बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान जागृति बाल तथा युवा सरकार नेपाल हामी पनि त्यहाँ काम गरिरहेको हिसाबले हाम्रो तर्फबाट समेत हामी सबैजनालाई आग्रह गर्न चाहन्छौँ।
1: हस् यहाँको अमूल्य समयको बावजुद पनि हाम्रो स्टुडियोमा आइदिनु भयो, हाम्रा प्रश्न जिज्ञासाको जवाफ दिनुभयो, त्यसका लागि यहाँलाई धेरै धेरै
0: यो अवसरको लागि हामी म चाहिँ संस्थागत रूपमा व्यक्तिगत रूपमा यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो तिलोत्तम पौडेल, बालबालिका शान्ति क्षेत्र अभियानका सिजबका अध्यक्ष र लामो समयदेखि बाल अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएको र उहाँसँग हामीले विशेष गरेर यो बाढी विनाशकारी बाढी पछिको अवस्थाको बारेमा कुराकानी गर्यौं र बालबालिकाको अधिकार र पोषण यो बेलामा झन जोखिममा हुन्छ र त्यसमा केन्द्रित हुनुपर्दछ भन्ने बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगसँगै कार्यक्रमको निर्धारित समय सकिसकेको छ। प्राविधिक कक्षबाट साथ दिनुहुने राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: अहिले बिहानको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
2: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
2: वर्ष पेन्स।
4: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
7: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
7: आउनुहोस् पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा।
1: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97426969 97426969।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुक्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
5: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
7: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
8: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
7: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
8: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्न सजिलो सिर्फ 40% डाउन पेमेन्ट
1: थप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल

0: डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
0: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 मेगा।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
7: सम्पर्क नम्बर 0475904669692 99

0: 8 बजे हजूरपुर रेडियो 102.1 MHz
1: रम तपाईले आज बेलुका 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको बाढ़ीले 17,000 बाल बालिका प्रभावित भएको सरकारको प्रारम्भिक अनुमान छ। राष्ट्रिय बाल अधिकार परिषदले गरेको पछिल्लो अध्ययन अनुसार 1,200 भन्दा बढ़ी बाल बालिका समस्यामा छन्। यसमध्ये 102 जना बाल बालिकाले आमा बाबु नै गुमाएका छन्। घर परिवार गुमाएका बाल बालिका अहिले नुवाकोट र रसुवाको होल्डिङ सेन्टरमा छन् भने कतिपय बाल बालिकालाई मोस्ताङ र काठमाण्डौको गुम्बामा ल्याएर राखिएको छ। ती बाल बालिकामा स्वास्थ्य शिक्षासँगै अहिले सुरक्षा पनि चुनौती बन्न थालेको छ। आजको कार्यक्रममा हामी बाढ़ी प्रभावित बाल बालिकाको स्वास्थ्य शिक्षासँगै सुरक्षा चुनौती र सामान्य जीवनमा फर्काउने पहलका बारेमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसे। नमस्कार अनि स्वागत छ कार्यक्रम बदलिदो नेपालमा।
2: धन्यवाद म्याम।
1: विशेष गरेर बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकाको समग्र अलिकति अवस्था, यो बाढ़ी गइसकेपछिको के पाइएको छ? यहाँहरू खटी पनि रहनु भएको छ त्यहाँ।
2: भदौ 10 गते आएको जुन भोटेकोशी तिर्थ नदीमा आएको बाढ़ीले, जो विनाशकारी बाढ़ीले धेरै धनजनको क्षति भयो, त्यसबाट अहिले बालबालिकाहरू पनि धेरै प्रभावित भएको अवस्था छ। अब कतिपय परिवारहरू नै पुरै सबै परिवारै मिसिङ भएको कारणले तथ्यगत कुराहरू र धेरै कुराहरू आउन अझै बाँकी अवस्था देखिन्छ। अझै पनि बालबालिका सन्दर्भमा भन्नुपर्दा, बालबालिकाहरूलाई सेल्टरमा व्यवस्थित गर्ने कुरा, उहाँहरूको अभिभावकसँग पुनर्मिलन गराउने कुरा, अथवा अभिभावक आमा बुबा दुवै गुमाएका बालबालिकाहरू, अहिले हामी उहाँलाई अनाथ भन्दैनौँ, उहाँहरू चाहिँ आमा गुमाएका मात्रै हो, भोलि उहाँहरूको पुनर्मिलन पनि हुनसक्छ अभिभावकसँग। त्यस्ता बालबालिकाहरूलाई छुट्टै स्थानमा राखेर व्यवस्थापन गर्नुपर्छ र अल्टिमेट त्यसपछि स्थानीय पालिकाहरूसँग समन्वय गरेर, स्थानीय तहहरूसँग समन्वय गरेर उहाँहरूले व्यवस्थापन गर्न नसकेको अवस्थामा नेपाल सरकारले काठमाडौँ उपत्यकामा ल्याएर पनि उहाँहरूलाई स्क्रिनिङ गरेर राख्ने गरी एउटा हामीले पनि साई संस्था सेवा केन्द्र ललितपुर जिल्लाको गोदावरी नगरपालिका नम्बर 12 ठेचोमा त्यो व्यवस्थापन गरेका छौँ र त्यसमा आएका बालबालिका आएमा, उहाँहरू उताबाट सिफारिस भए आएमा, प्रक्रिया पुगेर आएमा, त्यसबाट स्क्रिनिङ गरेर उहाँलाई कसरी व्यवस्थापन गर्ने र विभिन्न विकल्पहरूमा जाने खालको तयारी भइरहेको छ।
1: भोटेकोशी बाढ़ीपछि प्रभावित भएका बाल बालिकाहरू चाहिँ कहाँ कसरी बसिरहेको अवस्था छ
2: अहिले? उहाँहरूको अवस्था हेर्दाखेरि हामीले त्यहाँको आकलन शुरूमा गर्दाखेरि लगभग 17,000 बाल बालिका प्रभावित हुन सक्ने भनेर त्यो क्षेत्रको हामीले एउटा आकलन गरेका छौँ शुरूमा, र त्यसमध्ये अब त्यो 17,000 बाल बालिकाहरू प्रभावित भनेको समग्र जनसङ्ख्यालाई एउटा पर्सेन्टेजमा निकाल्दाखेरि त्यो देखिएको थियो भने समग्र अवस्था त्यहाँ अन्यबाट अन्तबाट गएका अथवा चाहिँ भ्रमणमा गएका अरू परिवारका, त्योभन्दा बाहिरका परिवार त्यहाँ बसिरहेका कामदारका परिवारका बाल बालिका लगायतको हिसाब यकिन हुन नसकेको अवस्था, अहिलेसम्म त्यो सकेको अवस्था छैन। रसुवाको कतिपय वडामा अहिलेसम्म पनि राज्यको उपस्थिति पुग्न नसकेको अवस्था छ, समस्या छ। विशेष गरी गोसाइकुण्डको केही भाग र आमा छोदिङको गाउँपालिकाको केही भागहरूमा त अहिले पनि सम्पर्क अझै ट्विनबाट त्यहाँ बाटो खुलाएर त्यहाँको भर्खर प्रवेश भइरहेको अवस्था छ भने उहाँहरू अहिले बसिरहेको सन्दर्भमा भन्नुपर्दा, विशेष गरी अहिले धेरै बालबालिकाहरू बसाई भनेको नुवाकोटको विदु नगरपालिकामा छ र रसुवाका उत्तर गया लगायतका रसुवाका बालबालिकालाई पनि रेतिको एउटा उद्धार गरेर सरकारले विदुरमा ल्याएर राखेको अवस्था छ भने त्यसमा झन्डै 30 वटा होल्डिङ सेन्टरहरूमा हामीले प्रारम्भिक एसेप्स गर्दाखेरि 1,233 बालबालिकाहरू रहेको थियो र अहिले हामी त्यहाँ दोस्रो चरणमा फेरि त्यहाँ हामी एसेसमेन्टको लागि लेखाजोखाको लागि प्रत्येक बालबालिकाको फाइल खडा गर्नको लागि हामी एनसीआरसीको लिडिङमा मन्त्रालयको निर्देशनमा हामी त्यहाँ त्यो खटिरहेको अवस्था छ भने 1,233 बालबालिकाहरू सुरुको अवस्थामा फेजमा देखियो र त्यसमध्ये पनि 102 बालबालिकाहरू आमा बुवा दुवै गुमेका बालबालिकाको विवरण प्राप्त भएको छ पहिलो चरणमा र उहाँहरूको कुनै पुनर्मिलन अथवा कतै अभिभावक अन्त भेटिन सक्ने कारण पनि हुनसक्छ भन्ने हिसाबले विदुर नगरपालिकाले त्यो अहिले त्यहाँ व्यवस्थापन गरिरहेको छ भने रसुवामा पनि उत्तर गया मा पनि बालबालिका राखिएको अवस्था छ र यतापट्टि फेरि आमा बाबु दुइटै गुमेका र आफन्त पनि नभएका, आफन्त भएका त्यहाँ आफन्तसँग पनि अहिले बसिरहनु भएको छ, कोही हामी परिवारमा लैजान्छौँ भनेर पनि भनिरहनु भएको छ भने 21 जना बालबालिका, मलाई जानकारी प्राप्त भए अनुसार 21 जना बालबालिकालाई विदुर नगरपालिकाले छुट्टै एउटा अन्नपूर्ण प्रावी आधारभूत विद्यालय जहाँ खाली थियो अहिले त्यो मर्ज भएको विद्यालय, त्यसमा छुट्टै होल्डिङ सेन्टर बनाएर उनीहरूलाई छुट्टै ट्रिटमेन्ट गरेको, छुट्टै राखेर मनोपरामर्श गरिरहेको र परिवारको मिलनमा अथवा त्यो कहाँ त्यसलाई पठाउने भन्ने बारे व्यवस्थित गरेको छ। हामीले पनि उहाँहरूसँग सम्पर्कमा छौँ।
1: यहाँले यसरी भनिरहँदा चाहिँ होल्डिङ सेन्टरहरूमा क्षेत्रमा भएका बालबालिकाकै चर्चा गरौं न. जस्तो होल्डिङ सेन्टरहरू शुरूको अवस्थामा 30 भन्दा बढी थिए भने अहिले एकैचोटि 15-16 झरिसकेको छ होल्डिङ सेन्टर होइन. अब यसरी घट्दै गएको अवस्थामा चाहिँ ती बालबालिकाहरू पनि त्यहाँ होल्डिङ सेन्टरमा राख्न नसकेर काठमाडौँतिर ल्याइएको हो कि त्यही नै व्यवस्थापन भइरहेका छन्?
2: शुरूको फेजमा आमा बाबु एकातिर बालबालिका अर्कोतिर भएको अथवा बालबालिका स्कूलमा गएर आमा बाबु कोही बगेको अथवा आमा बाबु कुनै काममा गएर बालबालिका बगेको अथवा त्यो विपदको बेला चाहिँ दौड़ा भागदौड़मा कोही कता परेको कारणले धेरै बालबालिका जम्मा भएको अवस्था थियो भने अहिले उहाँहरू परिवारहरू सम्पर्कमा आएर विभिन्न नेपाल प्रहरी लगायतको विभिन्न सूचनामूलक कार्यक्रमहरू लगायत र अब यो फ्रिज लगायत हाम्रो मन्त्रालय प्लस र अन्य निकायहरू र अब विकास साधहरू युनिसेफ लगायतको विकास साधहरूले पनि त्यहाँ केही क्रियाकलाप गरेको कारणले कतिपय चाहिँ अहिले उहाँहरू आफ्नो परिवारमा फर्किनु भएको अवस्था कारणले त्यो होल्डिङ सेन्टर घटेको हो र त्यो होल्डिङ सेन्टरमा अहिले विशेष गरी त्यसको चाप विदुरमै छ, नुवाकोट विदुरमा छ र अल्टिमेट अब परिवार सरकारको नीति पनि परिवार भेटिन्छ भने त परिवारमै लिने विषय हो. त्यसको साथसाथै अलिकति विवादित विषय बीचमा आएको भनेको रसुवाबाट केही बालबालिकाहरू श्री येलो गुम्बा काठमाडौँमा आयो भन्ने विषयमा हामीले बुझ्दै गर्दा सुरुको फेजमा त्यो त्रिशुली पारीको जुन डिजास्टर पछिको जो पारीको भाग सम्पर्क विहीन भयो त्यसमा चाहिँ हेलिकप्टरबाट उद्धार गरेर विदुरमा ल्याइएको, कतिपयलाई चाहिँ विदुरबाट उद्धार गरेर उहाँको परिवारसहित चाहिँ ल्याएर येलो गुम्बा लगायत मुस्ताङ गुम्बामा राखिएको र ती बालबालिकाहरू अहिले उनीहरू परिवार सम्पर्कमा आएपछि फेरि फिर्ता भएको र केही परिवारसँग पुनर्मिलन भइरहेको अवस्था छ अहिले.
1: यहाँले यसरी बताइरहँदाखेरि चाहिँ बालबालिकाहरू साँच्चीकै परिवारसँग चाहिँ पुनर्मिलन भइरहेका छन् कि परिवारका नाममा अरू कतै हराउने क्रम पनि छ, यसप्रति चाहिँ परिषद कतिको सतर्क र सचेत छ?
2: यसमा परिषद सतर्क छ र हाम्रो माननीय मन्त्रीको पनि स्पष्ट निर्देशन छ. यसमा कुनै पनि बालबालिका बेचबिखन ह्युमन ट्राफिकिङ को हिसाबले कतै त्यो सचेत रहन सक्छ भनेर हाम्रो महिला बालबालिका लैङ्गिक यौनिक अल्पसंख्यक मन्त्रालयमा ले पोर्टेसन क्लस्टरको जिम्मेवारी लिएको छ. यसमा हाम्रो 11 क्लस्टरहरू छ सम्पूर्ण मन्त्रालयहरूको जो मिलाएर एनडीआरएमको पनि विभिन्न त्यहाँ भागहरू छ विपदको. त्यसमध्ये पोर्टेसन क्लस्टरमा पनि हामीले चाइल्ड पोर्टेसन पनि ग्रुप छ एउटा भने अरू पोर्टेसन क्लस्टरभित्रको मनोपरामर्श लगायतका र लैङ्गिक हिंसाका विषयहरू पनि त्यो हाम्रो मन्त्रालय लिड गरेको भएर स्पष्ट निर्देशन के छ भने यसमा अरू अवांछित गतिविधि हुन नदिउन् भन्नका लागि विभिन्न नाकाहरूमा नेपाल प्रदेशसँग सहकार्यमा इभन जिल्ला छोड्ने नाका र बोर्डरका नाका जो इन्डियासँगको बिरगंजदेखि काक्रेभेटासम्मका नाकाहरूमा पनि हामीले नेपाल प्रहरी थ्रु चाहिँ त्यो हाम्रो कार्ययोजनामै क्लस्टरको कार्ययोजनामै त्यो कुरा राखिएको छ र उहाँ त्यसरी चाहिँ हेरिरहनु भएको छ भने अर्को एनसीआरसी राष्ट्रिय बालबालिका परिषद र सेफ्टी चिल्ड्रेनको सहकार्यमा विभिन्नमा चाहिँ त्यो बोर्डहरू राखेर ठाउँ ठाउँमा पोइन्टहरू बनाएर पनि हेरिरहेको अवस्था छ. यसरी सिधै कसरी सोधै त्यो प्रयोगमा गरेको भन्ने त अहिलेसम्म भेटिएको छैन. अब हामीले अहिले हेर्दै गर्दा त्योतिर सचेत हामी छौँ एउटा भने दोस्रो अर्को विषय भनेको हाम्रो जुन बालबालिका त्यहाँदेखि अर्कोतिर चाहिँ कुनै हिसाबले डाइभर्ट हुन सक्छ अथवा आदान प्रदान गर्छौँ भन्ने नाममा पनि केही केही मानिसहरूले घोषणा गरेका बोल्दै गरेका कारणले हामीले स्पष्ट चाहिँ माननीय मन्त्रीको निर्देशनमा हामीले गृह मन्त्रालयलाई र भूमि व्यवस्था सहकारी तथा हाम्रो सामान्य प्रशासन सङ्घीय मामिला मन्त्रालय स्थानीय तहले देख्नको लागि पनि हामीले पत्रचार गरेर त्यो कडाई गरिदिनलाई त्यहाँ केही ठाउँमा गतिविधिहरू आएको भन्ने हामीलाई सूचना प्राप्त भयो. जस्तै उदाहरणको लागि कुनै ठाउँमा चाहिँ संस्थाहरूको गतिविधिमा अलिकति पारदर्शिता नभएको र कतै कतै धर्मको प्रचार जस्तो पनि त्यो हुन सक्ने सम्भावना आकलनका कुराहरू आएपछि अहिले हामीले गृह मन्त्रालय थ्रु प्रमुख जिल्ला अधिकारीलाई त्यसमा चाहिँ निर्देशन गरिदिन हामीले अनुरोध गरेका छौँ. होल्डिङ सेन्टरमा पनि प्रहरीको निगरानी बढाएर प्रहरीको सुरक्षा घेरालाई पनि अलिकति थपेको भन्ने जानकारी छ हामीलाई.
1: हरेक पटक चाहिँ विपद पछि चाहिँ आउने चुनौती भनेको जहिले बालबालिका हराउने अथवा बालबालिकालाई पालन पोषणको नाममा चाहिँ ट्राफिकिङ हुने समस्या चाहिँ अत्यधिक छ. यहाँहरू त्यसप्रति सतर्क पनि हुनुहुन्छ. यति हुँदा हुँदै पनि जस्तो पालन पोषणको नाममा ठाउँ ठाउँमा पुगिरहेको हुन सक्छ, त्यसबारे चाहिँ के संयन्त्र छ जसले गर्दा तुरन्तै त्यो सूचना चाहिँ मन्त्रालयदेखि परिषदसम्म हरेकतिर चाहिँ त्यसको सूचना आइपुग्ने?
2: अब यसमा अरू राज्यको नियमित संयन्त्रहरू सम्बन्धी प्रहरीका बिटहरू लगायत कतिपय ठाउँमा सशस्त्रले पनि निगरानी गरेको छ भने बोर्डर साइडमा भने यता हामीले अरू अरू इलाकामा नेपाल प्रहरीले पनि समग्र स्थानीय प्रशासनको नेतृत्वमै त्यो काम गरेका छ. तर हामीले अर्को पाटो हामीले हेर्नुपर्ने यसमा के छ भने अहिले मैले यो तपाईँहरूको यो लोकप्रिय माध्यम मार्फतमा के जानकारी गराउन चाहन्छु धेरै अब हामीलाई समाजको एउटा बुझेको मान्छे दिग्गज मान्छे अथवा हामीले समाजमा योगदान गरेका मान्छे भन्नेहरूलाई पनि बालबालिका व्यवस्था कसरी हुन्छ भने सामान्य जानकारी पनि नभएका जस्तो हामीले सोच्दाखेरि छ. उदाहरणको लागि कुनै एउटा डक्टरहरू अथवा कुनै कोही व्यक्तिहरू समाजका प्रतिष्ठित व्यक्तिहरूले हामी यो बालबाल लिएर पाल्छौँ हामीलाई चाहियो भन्ने सिधै कुरा गर्नुहुन्छ, यसरी मिल्दैन भन्ने कुरा कमसेकम उहाँहरूले मैले उहाँलाई सरकारलाई के अनुरोध गर्न चाहन्छु भने बालबालिका संविधान 2075 र बालबालिका संविधान 2078 अध्ययन गरिदिनु अनुरोध छ। त्यसमा प्रष्ट व्यवस्था छ, कुनै पनि बालबालिका स्थानीय बाल अधिकार समितिको निर्णय र बाल कल्याण अधिकारीको सिफारिस बिना कुनै व्यक्ति लिएर जान पाउँदैन। त्यो कुनै पनि उसलाई कसरी व्यवस्थापन गर्यो भने जिम्मा हाम्रो कानूनमै व्यवस्था छ। त्यो चाहिँ गृह मन्त्रालयको विवाद सम्बन्धी कानूनमा मात्रै भएन, हाम्रो बालबालिका संरक्षणको लागि छुट्टै विशेष कानून छ। हाम्रो त्यो कानून प्रष्ट व्यवस्था छ एउटा भने, अर्को हाम्रो देवारी संहितामा पनि व्यवस्था के छ भने कुनै पनि बच्चा कसरी अहिले धर्मपुत्री भन्दा पनि त्यसरी हामीले वैदेशिक धर्मपुत्री धर्मपुत्रको व्यवस्था त अहिले बन्दै छ, रोकिएको छ। अहिले चाहिँ हाम्रो देवाली संहितामा पनि जुन फौजदारी संहिताहरू छ त्यो संहितामा पनि प्रष्ट के भनेको छ भने कुनै पनि त्यो बालबालिकालाई सिफारिस गरेर वर्ण हामीले पठाएको स्थानले सिफारिस गरेर उसको सामाजिक प्रतिबन्धको आधारमा सिफारिस गरिसकेपछिको अवस्थामा कोर्टबाट आदेश नभएसम्म कसरी बालबालिका लिएर पाउँदैन? अदालतबाट आदेश दिनुपर्छ, अदालतले उसलाई पाल्नलाई उसले आदेश दिन्छ कि उसलाई एउटा निर्णय गर्छ, उसले आदेश दिन्छ र यसलाई पाल्नलाई उपयुक्त छ भने सम्पूर्ण प्रतिबन्ध हेरेर नभए व्यक्तिले गएर म पनि गएर म यो बच्चा एडप्ट गरेर लिएर घर राख्छु भनेर पाउँदैन। त्यसमा एउटा चरणहरू छ, चारवटा चरणहरू छ स्पष्ट रूपमा। पहिलो उहाँहरू हामी त्यही समुदायमा हुन खोज्छौँ, समुदाय परिवारमै मिलन गर्न खोज्छौँ। त्यसै फेरि हामी कोही व्यक्तिले पालन पोषण अथवा केही गर्न सक्ने संस्थाले हो भने त्यो पनि प्रक्रियागत रूपमा जान्छ। तेस्रोमा चाहिँ परिवारमा आधारित हेरचाह भन्ने हुन्छ, जो चाहिँ हामीले अल्टरनेटिभ केयरको रूपमा चाहिँ सिब्लिङहरूलाई अथवा भाइ बहिनीलाई एक ठाउँ राख्ने कुरा अथवा चाहिँ परिवारमा आधारित हेरचाह गराउने कुरा। र त्यसपछि चौथो चरणमा लास्ट रिजोर्ट भनेको, लास्ट विकल्प भनेको चाहिँ अन्तिम विकल्प भनेको बालगृह हो। अब अहिले सोझै बालगृहमा पठाउन खोज्ने, सोझै बालगृहमा दिने केही बालबालिकाहरूलाई चाहिँ गुम्बाको माध्यमबाट जाने र त्यसपछि बालबालिकालाई सोझै व्यक्तिले पालन पोषण गर्छु भन्ने त्यसमा हामी जान मिल्दैन। त्यो चाहिँ प्रष्ट रूपमा स्थानीय बाल अधिकार समिति हुन्छ, त्यहाँ त्यसले एउटा सामाजिक प्रतिबन्ध हेर्छ। उसको कोही नभएको कुरा हेकिन हुनुपर्छ, त्यो कुरा सिफारिस हुनुपर्छ, मुझुका हुनुपर्छ। यदि आफ्नो आफन्त छ भने, आमा वा बुवा छ भने सो त केही समस्या रहेन। यदि आमा र बुवा दुवै गुमेको हकमा नजिकको काकापट्टि त्यसपछि माओलीपट्टि अब घरपट्टि माओलीपट्टि उहाँहरूले चाहिँ अल्टिमेट संरक्षण गर्न चाहनुहुन्छ भने राज्यले उहाँहरूले सपोर्ट गरेर उहाँहरूले आफ्नै समुदायमा आफ्नै पारिवारिक वातावरण पाल्नलाई जान सक्ने हुन्छ। त्यो पनि निर्णय गरेर त्यसलाई पठाउन सक्छौँ। त्यसपछि मात्रै संस्थागत केयरमा आउने हो। त्यसपछि बल्ल अन्तिम बालगृहमा जानुपर्नेमा अहिले अलिक विगत रूपमा के देखिएको छ भने सोझै त्यस्ता कुनै समस्या आयो भने बालगृहमा बच्चा पठाइदिने, बालगृहबाट बच्चा कतै ह्युमन ट्राफिकिङमा अर्को त्यो रिस्कमा पर्न सक्ने कुरामा अनुगमन भएन भने त
1: जस्तो यहाँले भन्नुभयो नि सोझै पठाउने काम चाहिँ कसले पालिकाले गरिरहेको?
2: पालिकाले त पठाएकै छैन, व्यक्तिहरू नै सिधै कन्ट्याक्टमा जाने अनि सोझै कम्युनिटीमा गएर ल्याउने। अलिकति हाम्रो अभिभावकहरू पनि कमजोरी छ, म यहाँनिर यो भन्न चाहन्छु। कतिपय ठाउँमा अस्ति हामीले रूपन्देहीबाट एउटा केस आएको थियो, 16 वर्षको बालिकालाई आमा बाबुले नै सिफारिस हस्ताक्षर गरेर वडाको सिफारिसमा विदेश पढ्न पठाउने भनेर प्रमुख जिल्ला अधिकारी कहाँ आएपछि मलाई सोध्नुभएको थियो। त्यसरी तपाईँ सक्नुहुन्न, पठाउन सकिँदैन, किनकि आमा बाबा हुँदाहुँदै विदेशमा कुनै फेस्टमा जाने, कुनै एउटा भरभरमा गरेर आउने कुरामा पासपोर्ट बनाएर जाने एउटा विषय भयो। अब नाबालकलाई विदेशमा सोझै पढ्न पठाउने कुरा त आमा बाबुले किन सहमति दिने, अथवा तपाईँको बच्चालाई राम्रोसँग गरिदिन्छु भन्दैमा बच्चालाई किन पठाउने? त्यो त्यस्तो त आमा बाबुलाई पनि अहिले कारवाही गर्ने व्यवस्था नभएको कारणले हो, नभए चाहिँ त्यसरी मिल्दैन। उहाँहरू हुँदाहुँदै अर्काले नै मिल्दैन, त्यो प्रष्ट छ त्यसमा कानुनी व्यवस्था। तर त्यति हुँदाहुँदै पनि कुनै व्यक्तिले गएर प्रलोभन गरेर अब तपाईँले राम्रो हुन्छ यहाँबाट हामी त्यहाँनिर राख्छौँ तपाईँलाई विदेश पठाइदिन्छौँ भन्ने खालको प्रलोभन दिएर अभिभावकले पनि अनदेखा गरिदिने, त्यसमा त्यति चासो नगर्ने, आफन्तहरूले पनि चासो नगर्ने र त्यसपछिको अवस्थामा ल्याएर यसरी जान सक्ने खालका कुराहरू देखिएको छ। अहिले एउटा अर्को क्रिटिकल कुरा आएको छ, गुम्बाहरूमा चाहिँ केही बच्चाहरू रसुवाबाट आएको भन्ने उहाँहरूले आफ्नो पहलमा आएको भन्ने भयो। गोसाईगुण्डा गाउँपालिका उपाध्यक्ष नै मिसाउनुभयो, त्यहाँको बालकुण्ड अधिकारी नै हुनुहुन्न उहाँ भएको छ। कतिवटा कार्यालय पनि छैन, गाउँपालिका भवन छैन, त्यसमा सिफारिसको अवस्था पनि छैन। त्यसो भएर उहाँहरूले आफ्नै सामाजिक हिसाबले पनि पठाएको अवस्था छ, तर त्यो असल नियतकोले समस्या रहेन। तर त्यसलाई प्रक्रियागत रूपमा व्यवस्था गर्नु पर्यो र प्रक्रियागत रूपमै कुनै कुनै संस्थालाई जिम्मा दिनुभयो, ताकि भोलि त्यसमा तलमाथिको रिस्क जोखिम भयो भने त्यो बालबालिकाको सर्वोत्तम हुन्छ कि हुँदैन भन्ने चाहिँ यकिन गरेर मात्रै पठाउने अवस्था हुन्छ। नभए त्यो आमा बाबु अहिले गम्भीर अनाथ हुँदैन, ऊ चाहिँ सम्पूर्ण प्रमाणित हुनुपर्छ, आमा बाबु नभएको क्लियर हुनुपर्छ, ऊ चाहिँ टुर हो कि होइन, अहिले कुनै मिसिङ हुने बित्तिकोलाई आजै अनाथ घोषणा गर्ने, आजै चाहिँ कसैलाई मृत घोषणा गरिदिने, त्यो पनि प्रक्रियाहरू नगरिकन जान मिल्दैन। तर कति बेला त्यो गरौँ भन्ने मनमा पनि होला, तर धेरै कुराहरू चाहिँ मिसिङ हुन सक्छ भनेर सचेत हुनुपर्ने अवस्था छ।
1: कानुनै केही संशोधन गर्नुपर्ने स्थिति पनि छ कि यतिखेर?
2: अब छ, कानुनमा केही कुराहरू ग्याप जस्तो उदाहरणलाई अहिले हामी गृहमा हेरौँ, अहिले गृह मन्त्रालयको साथीहरूसँग सम्पर्क गर्दा उहाँ के भन्नुहुन्छ भने अहिलेको कानूनले कुनै राहत दिनलाई केही दिनलाई मान्छे मृत घोषणा हुनुपर्छ र व्यक्ति बेपत्ता भएको 12 वर्षसम्म मृत घोषणा गर्न पर्खिनुपर्ने अवस्था छ भने त 12 वर्षसम्म राहत नपाउने त 12 वर्षसम्म चाहिँ उहाँले चाहिँ उहाँको व्यवस्था नहुने त त्यो त त्यहाँनिर चाहिँ संशोधनको माग गर्यो कानूनले पनि भने। हाम्रो बालबालिकामा पनि ऐनमा के समस्या रह्यो भने सम्बन्धित स्थानीय बाल अधिकार समिति र बाल कल्याण अधिकारीले सिफारिस गर्ने भने तर म्यासिभली पुरै बस्ती नै सखा भएर रसुवाको बच्चा आएर विदुरमा नुवाकोटमा बसेको छ भने अब नुवाकोटको बाल कल्याण अधिकारीले मैले रसुवाको बच्चा सिफारिस गर्ने कि नगर्ने? यो बच्चा त रसुवाको भन्नुहुन्छ उहाँले, रसुवाकोले फेरि त्यो बच्चा त्यहाँ गएर बसेको त मसँग त यहाँ विवरण छैन। अहिले नै समस्या परिरहेको आएको विषय हेर्दै जाँदा हामीले यस्ता कुराहरूमा कानूनी केही कुराहरू उल्झनहरूलाई पनि सल्टाउनु पर्ने त छ नै, तर यो व्यक्ति व्यक्तिले राज्य नै छैन जस्तो, प्रति व्यक्ति मैले पाल्छु राज्य नपाले मैले पाल्छु के भन्दै हिँडेको, यो विषयमा अलिकति फन्डा जस्तो, यो चाहिँ अलिकति वास्तवमा चाहिँ कानूनी कुरा होइन त्यो, उहाँले मैले पाल्ने मैले पाल्ने उहाँले कसैको बच्चाको जिम्मा व्यक्ति लिनुपर्छ भन्ने कन्सेप्ट अहिले अहिलेको संविधान कानूनमा देशको कुनै पनि विद्यमान छैन, कुनै लिने हो भने उसले प्रक्रिया पुर्याएर किन लिने हो त्यो एउटा पाटो, कानुनलाई च्यालेन्ज गरेर सरकारले गरेर म गर्छु, अस्ति नै एकजना हाम्रो अब स्टार चाहिँ के भन्छ यो कन्टेन्ट क्रिएटरले पनि म चाहिँ यतिवटा बच्चा पाल्छु सरकारले पालेन भन्ने हिँडेको पनि हामीले सुन्यौँ रसुवाबाट ल्याउने भन्ने, तर अन्त त त्यो उहाँले ल्याउनु भएर ल्याउनु पाउने अवस्था पनि थिएन, उहाँले हामी ल्याएर लैजुप्रो कुनै बालिगृहमा राख्छौँ भने ल्याउने बालिगृहमा राख्ने भए पनि संविधान संस्थाले सिफारिस गर्छ ल्याउने व्यक्ति दर्ता हुनु, व्यक्ति कहाँ दर्ता हुनु, व्यक्तिले कतै कसैको बच्चा पाल्नुपर्छ भने कानुन त कुनै कानुनमा लेखा छैन, त्यो कसैले कुनै हालले पाउँदैन, त्यो पाउँदैन, तर उहाँले कानुन रूपमा चाहिँ अदालतबाट आदेश लिएर यो बच्चा उहाँको संरक्षणमा दिन्छु भनेर अदालतबाट आदेश भएर उहाँले त्यो प्रक्रिया पुर्याएर सामाजिक प्रतिबन्धको आधारमा सिफारिसको आधारमा गर्नुभयो भने पाल्न सक्नुहुन्छ, त्यो अर्को पाटो हो, तर सारा बच्चाको जिम्मा म लिन्छु यतिवटा बच्चा म पाल्छु म लिन्छु भएर त्यो असम्बन्धित मान्छेहरूले बोल्दै हिँड्नुको अर्थ चाहिँ त्यो कुनै आवेश पनि आएर भएन भावना भएर पनि भएन, त्यो भावना मात्रै भएर मात्रै हुँदैन हो, त्यो बच्चाको हाम्रो भनेको बालबालिकाको सर्वोत्तम हित भन्ने त हाम्रो एउटा प्रमुख सिद्धान्त मान्यता छ कि बालबालिका कुनै जोखिममा पर्नु हुँदैन, त्यसमा कुरा छ, त्यसपछि ल कुनै व्यक्तिलाई असम्बन्धित व्यक्तिले ल्याएर कुनै काममा लगाएर बाल हिंसा भयो भने त्यस जिम्मेवार को, बाल श्रममा लगायो भने जिम्मेवार को, त्यसपछि बाल विवाह गराइयो भने जिम्मेवार को, त्यसपछिको बालको बेचबिखन भयो भने त्यस जिम्मेवारको, त्यो त जिम्मेवार भनेको सरकार हो, अन्तिममा त्यसको जवाफ त सरकार दिनुपर्छ, त्यस कारणले नेपाल सरकारको औपचारिक च्यानल बाहेक अरू व्यक्तिहरूले च्यालेन्ज गर्नु भनेको त्यो चाहिँ विषय रहेन, बरु के रहन्छ भने कानुनी रूपमा भन्दाखेरि नेपाल सरकार अहिले हाम्रा प्रदेश सरकार स्थानीय तहहरूले समन्वय गरेर ती बालबालिको व्यवस्थाहरूमा संयुक्त नीति ल्याएपछि अझ राम्रो हुन्छ जस्तो मलाई लाग्छ।
1: हजुर, हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं, कार्यक्रम बदलिदो नेपालमा बाढ़ी प्रभावित बाल बालिकाको अवस्था र त्यहाँको बाल बालिकाको स्वास्थ्य शिक्षा सुरक्षा र सामान्य जीवनमा फर्काउने पहलका बारेमा आज हामी कुराकानी गरिरहेका छौं राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेज्यूसँग। जस्तो अघि यहाँले भन्नुभयो कि सबैले बाल बालिका पाल्ने भनेर आएकाहरू त धेरै छन्, यहाँनिर मैले जोड़ दिए कि बाल बालिकाको अधिकारको हिसाबले अथवा उसको इच्छाको कुरा चाहिँ हो कि होइन, यहाँ चाहिँ उसको इच्छालाई चाहिँ जोड़ दिइन्छ कि दिँदैन, सरकारले होस् अथवा अरू कुनै निकायले
2: दिइन्छ निश्चित रूपमा बाल बालिका इच्छालाई पहिले सोधिन्छ, बाल बालिका अहिले हामीले रियल प्रोफाइल तयार गर्न लागेको भने हामीले एनसीआरसीको नेतृत्वमा जो भइरहेको छ हामीले त्यो लेखाजोखा गर्दैछौँ, त्यो लेखाजोखा पनि के छ भने प्रष्ट रूपमा त्यो बाल बालिका अहिले कहाँ छ, उहाँको ठेगाना कहाँ हो, उहाँको उमेर के हो, उहाँको चाहिँ अरू आफन्त कोही छ छैन उहाँको सम्पर्कमा, अथवा उहाँ चाहिँ कुनै अभिभावकसँग अहिले बसिरहनु भएको छ भने के नाताको अभिभावक हो, उहाँको आमा बुवा मध्ये पहिला अहिले दुइटै गुमेको हो कि अथवा एउटा पहिला गुमेर अहिले गुमेको हो, अथवा एउटा कहीँ बाहिर विदेशमा हुनुहुन्छ कि एकजना गुमेको हो कि अहिले यहाँ मात्र नभएको हो कि यो अहिले हाम्रो सम्पर्कमा नभएको, दुईटा कुरा रहन्छ भने दोस्रो उहाँको इच्छा के छ, तपाईँ चाहिँ के आफन्त जस्तै अहिले कसो देखिरहेछ भने कोही बालबालिका हामी जाँदैनौँ भने तर आफन्त लिन्छौँ भन्ने पनि कुरा पनि देखिएको छ, त्यो भएर हिजो चाहिँ बाल यो हुँदै गर्दा नखोजेर अहिले कता कता जोडिएको छ यो सरकार दिनेको प्याकेजमा सहयोगमा पनि बालबालिकाको नामबाट हुने अवस्था आएपछि पनि अभिभावकहरू दाबीमा नजिकका दाँतेताहरू आए भन्ने पनि कुरा छ, अहिले फेरि त्यो पनि एक खालको कुरा आइरहेको छ भने त्यसको चाहिँ विश्लेषण हुन बाँकी छ, तर समग्रमा भन्दा बालबालिकाको इन्ट्रेस्टलाई बालबालिकाको रुचिलाई पहिलो ध्यान दिइन्छ र दिनुपर्छ, बालबालिकाको सर्वोत्तम हित भनेको उताको सबभन्दा बढी हित कसरी हुन्छ भन्नेमा क्लियर हुनुपर्छ एउटा, दोस्रो सहयोग गर्ने विभिन्न बाटाहरू छन्, कसलाई सहयोग गर्ने चाहना छ भने त प्रधानमन्त्री दैपुर राहत कोष त प्रष्टै भनेको त्यहाँ जति नै पैसा उहाँले हार्नु सक्नुभयो एउटा, दोस्रो कुरा स्थानीय तहसँग समन्वय गरेर स्थानीय विपद व्यवस्थापनसँग समन्वय गरेर कतिपय मान्छेहरू त्यहाँ पुगेर त्यहाँको आवश्यक लत्ता कपडा औषधिहरू बाँडिरहनु भएको छ, उहाँ समन्वय गरेर एकदम यो प्रणालीबाट एनडीआरएमबाट पनि यताबाट सपोर्टमा गएर जिल्लामा गएर विपद व्यवस्थापन समितिहरू छ, त्यसपछि स्थानीय विपद व्यवस्था हाम्रो सम्बन्धित तहको प्रमुख र अध्यक्षको स्थानीय विपद व्यवस्था त्यहाँमा मार्फत सपोर्ट गर्न सक्छ, शिक्षामा सपोर्ट गर्न सक्छ, परिवारमा गएर सपोर्ट गर्न सक्छ, यहाँ त बच्चा लिएर अन्त जाने भन्ने कुरामा पो आपत्ति विषय हो, त्यो त किन लिने, त्यो विषय के रहेछ, इन्ट्रेस्ट के छ भन्ने कुरामा हामीले गम्भीर रूपमा लिएका छौँ, हाम्रो मन्त्रालय पनि प्रश्न सोधेका छौँ, हाम्रो माननीय मन्त्रीज्यूले पनि यसो प्रश्न निर्देशन गर्नुपर्छ, यसमा कुनै पनि तलमाथि बालबालिकाको भावनामाथि खेलबाड गरेर कुनै बालगिरका नाममा कुनै पनि होस्टेलका नाममा केही नाममा संगठित बालबालिकालाई संस्थामा कतै लिनेर कतै खाने कुरा भयो भने त्यो कुरा चाहिँ कानूनले चाहिँ त्यसलाई कुनै पनि हिसाबले चाहिँ एक्सक्युज गर्दैन भन्ने कुरामा हामी पनि क्लियर गर्दैछौ र फेरि अब हाम्रो प्रश्न धेरै कुरा कानुनी कार्यवाही कुराहरू चाहिँ कन्ट्रोलिङका कुराहरू गृह मन्त्रालय थ्रु हुने भएको भएर त्यता पनि हाम्रो समन्वय चाहिँ छ। तर मैले यहाँनिर भन्न खोजेको कुरा के हो भने बालबालिकालाई यस्तो बेलामा हामीले एउटा नेपाली मनको नाता दाजुभाइ दिदीबहिनीको नाताले कुनै पनि सदिच्छ राख्नु त्यसमा समानुभूति राख्नु र यसलाई एउटा राज्यले परेको समस्या हामी सहयोग गर्छौँ भन्ने कुरा अन्यथा भएन। तर उहाँको सहयोगका बाटाहरू थुप्रै बाटाहरू छन् नि। त्यो बालबालिका बोकेर हिँड्ने मात्रै बाटो किन भन्दाखेरि कुनै कुनै अहिले देखिरहेको छ कुनै कुनै फाउन्डेसनले हामीले यतिवटा बालबालिका ल्यायौँ भनेर ल्याउँदा ल्याउँदै एउटा चाहिँ आलु र प्याज बाँडेको र चाहिँ एउटा चाउचाउ बाँडेको पनि किन चाहिँ पोस्ट गर्नुपर्ने हो होइन। उहाँले यसको यसको गहिरो अर्थ हामीले नजिकबाट अध्ययन गर्दैछौँ अहिले र एउटा खालको हामी कार्यदल पनि बनाएका छौँ। उहाँहरूको अध्ययन उहाँहरूको अहिलेको जो जति एक्टिभिटिजहरू चाहिँ कहाँ केन्द्रित छ भने यो बालबालिकाको फोटो यो बालबालिका क्रियाकलाप कन्टेन्टलाई देखाएर कतै विदेशबाट पैसा ल्याउने र त्यस कारणले चाहिँ जाने हो कि भन्ने खालको तिरको डाइभर्ट भएको देखि
1: हजुर मैले यहीँनिर जोडे यहाँलाई जस्तो बाल बालिकाको यो विषम परिस्थितिमा उनीहरूका फोटोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने व्यक्तिहरू त्यो जुन संस्थाहरूलाई चाहिँ केही कारवाहीहरू हुन्छ कि हुँदैन?
2: कारवाही हुन्छ, हामीले स्पष्ट रूपमा कारवाही उहाँहरूलाई अब हामी त यो समन्वय पनि गरिरहेका छौँ, साइबर ब्युरोसँग समन्वय गरिरहेका छौँ, प्रेस काउन्सिल पनि गरिरहेका छौँ। हामीले एनसीआरसीबाट सुरुमै बाल बालिकाको फोटो भिडियो राखेर कुनै पनि त्यस्तो व्यवस्था कुरा राखेर अथवा चिच्याड राखेर कुनै मानवीय संवेदना असर पर्ने गरी बालबालिका असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगर्नु भने हामीले सुरुकै भदौ 15 गते भित्रै हामीले त्यो तत्काल चाहिँ सम्बन्धित स्थानीय तहहरूमा र सम्बन्धित निकायहरूमा पठायौं र पठाएपछि त्यसैले हामीलाई टेकेर हाम्रो मन्त्रालयले कोर्डिनेट गरेपछि प्रेस काउन्सिलले पनि ती कुरा राख्यो र कतिपयलाई कन्फ्युज भएको छ मलाई बीबीसीबाट पनि सोध्नु भएको थियो त्यसपछि सर बालबालिका न्युज नबनाउने हो त भन्नुभएको थियो। मैले बालबालिका न्युज नबनाउने होइन, बालबालिका न्युज बनाउनुहोस्, बालबालिकाको समस्या उजागर गर्नुहोस्, बालबालिकाको विषयहरू उजागर गर्नु, तर बालबालिकाको फोटो राखेर प्रश्न बुझ्ने गरी राखेर उसको चित्कार राखेर उसको भावना बेच्ने काम चाहिँ कसैले पनि गर्न पाउँदैन, उसको भिडियो राखेर त्यसो गर्न पाइँदैन भनेर कतिपय हामीले सोझै फोन गरेर सिधै चाहिँ राखेको संस्थाहरूलाई पनि एलर्ट गराएर सचेत गराएर पनि यो काम रोक्नुपर्छ भनेर गरेका छौँ। तर कता कता त्यो फेरि उहाँहरूले त्यसलाई एउटा जानी नजानी नजानी भन्नु मिल्दैन, कानुनको स्वीकृतिलाई पनि हुँदैन, तर उहाँहरूले भावना बगेर त्यस्ता कुराहरू राखेर अहिले कन्टेन्ट क्रिएट गर्ने फेसबुकको मोनिटाइज गर्ने टाइपका कुराले उहाँहरूले चाहिँ आफ्नो कन्टेन्ट लाइक्स भ्यूको लागि त्यस्ता कुराहरू चाहिँ समन्वयसलाई ख्याल नगरेर गरेका कुराहरू न्युज त आउनुपर्छ। बालबालिका पनि समस्यामा छन्, पढ्न पाएका छैनन्, बालबालिका यस्तो अवस्थामा छन्, दुःखमा छन् भन्ने कुरा त भन्नु पर्यो, राज्यले स्टेट दिनु जिम्मेवारी
1: हरेक व्यक्ति पछि बच्चाहरू पछि
2: बच्चाहरू पछि उसलाई हरेक इरिटेट गर्ने उसलाई चाहिँ उसलाई अठारवटा क्वेसन बारम्बार सोधेर उसको चाहिँ काउन्सिलिङ गर्ने बेलामा विमर्श मनो परामर्श दिने बेलामा चाहिँ उसलाई अर्को खालको इरिटेट गर्ने बालबालिकालाई असर पार्ने कामहरू गर्नु हुँदैन भनेर अहिले अस्ति त हामीले सूचना आएको थियो यो विदुर यो एरियामा त अहिले मनो परामर्शहरू पनि धेरै अनि भोलेन्टियर पनि धेरै संस्था पनि धेरै पुगेर त्यहाँ केन्द्रित भएको त्यो विदुर केन्द्रित भएको सुगम भएर रसुवामा त्यही तरेर पारि नगएको अप्ठ्यारो ठाउँमा नपुगेको त्यसमा केन्द्रित भएर अलिकति त्यो खालको गरिएको भन्ने खालको
1: यही मैले सोध्न चाहेँ तपाईँलाई। जस्तो यहाँले भन्नुभयो कि विदुर सबैतिर भनौ न समानान्तर रूपमा जानुपर्ने तर केही ठाउँमा मात्र सुगम क्षेत्रमा मात्र मनो परामर्शदाताहरू र स्वयंसेवकहरू पुगेर एउटा बच्चालाई चाहिँ 10 स्वयंसेवी र मनोपरामर्शदाताले पटक पटक उसलाई प्रश्नहरू गरिरहँदा उसको बाल मनोविज्ञानमा कस्तो असर पर्छ?
2: त्यसमा त निश्चित रूपमा असर पर्छ। ऊ चाहिँ एक त अब ठूलो चाहिँ क्षतिबाट ठूलो विभत्सबाट बचेर अब बाल बचेर एकदमै त्यो आतंकित भएको अवस्थामा उसलाई त सहज रूपमा आउनु नै समय छ। उसले अहिले त उसलाई त अरू ठूलो स्तरीय शिक्षा भन्दा पनि अहिले उसले परामर्श आवश्यकता छ, उसलाई सुरक्षित वातावरणको आवश्यकता छ, सुरक्षित माया भनौँ मायालु वातावरण आफ्नो चाहिँ आफन्तको वातावरण आवश्यकता भइरहेको बेलामा उहाँलाई अरू खालका कुरा अरू खालका क्वेसन अरू खालका चाहिँ वातावरण म लिन्छु र तिमीलाई हिँडेर राम्रो छ भने अर्को कम्युनिटीमा लिने अन्त लिने कुराहरू त्यस्ता खालका कुराहरूले बालबालिका सर्वोत्तम हित गर्दैन। एउटा
1: भनेको स्वयंसेवकहरू र मनोपरामर्शकर्ताहरू पनि त्यसमा
2: उहाँहरू इन्भल्भ होइन, उहाँहरू इन्भल्भ होइन, त्यो त अरू संस्था उहाँहरू इन्भल्भ होइन, उहाँहरू त काउन्सिलिङ गरिरहनु भएको छ, त्यो संख्या एकै ठाउँमा बढी भयो भन्ने प्रसङ्ग भनेको मैले त्यो उहाँले गरिरहनु सहयोग छ, उहाँहरू पनि सहयोग छ, कतिपय ठाउँ त्यहाँ गएर गरिरहनु भएको छ, आफ्नै सोचपूर्त चाहिँ भोलिन्टेरी गर्नु भएको छ, त्यसमा अन्यथा छैन, सबैको सहयोग छ यसमा चाहिँ हामीलाई परेको दुःख राष्ट्रलाई परेको दुःखमा सबै त्यहाँ समस्या हुनुहुन्छ, त्यसमा अन्यथा होइन, तर केही केही कस्तो क्रियाकलाप देखियो भने त्यो भावनालाई बेचेर त्यो उहाँहरूको भावनालाई चाहिँ आत्मसात समानुभूति नगरिकन सहानुभूतिको पाटो समानुभूति गर्नुपर्छ हामीले सहानुभूतिको पाटोमा जाँदाखेरि अनि हामीले यस्तो गर्यौँ भने त देखाउने र त्यसबाट कतै अरूतिर आफ्नो एक्सपोज गर्ने किसिमले राखेको पाइन्छ, त्यो चाहिँ हामीले नगर्नलाई बारम्बार चाहिँ अनुरोध गरेका छौँ। एउटा पनि फेरि अर्को विषय के रह्यो भने फेरि अब यो क्रस कटिङ इस्यु देखिन्छ, जस्तै सबै कुरा चाहिँ हाम्रो मन्त्रालयले अथवा राष्ट्रिय बालिका परिषदले मात्रै गर्न सक्ने विषय रहँदैन, जस्तो उदाहरणलाई शिक्षाको कुरा शिक्षामा शिक्षा मन्त्रालयसँग जोडिएपछि स्वास्थ्यको कुरा उपचारको स्वास्थ्य मन्त्रालय त्यसरी हाम्रो विभिन्न क्लस्टरहरू छ त्यो सबै मिलाएर अल्टिमेट नेपाल सरकारले समग्रमा त्यो काम गर्ने हो र अर्को बाटो फेरि त्यो मात्रै नभएको फेरि अहिले तीन तहका सरकार छन् फेरि त्यो मात्रै छैन नेपाल सरकार संघीय सरकारले लिड गर्छ त स्थानीय तहमा भोलि सिफारिस गर्नु पर्यो राहत वितरण गर्नु पर्यो बालबालिकाको वस्तुस्थिति वितरण गर्नु पर्यो भन्ने त्यहाँनिर चाहिँ हामीले डेटाबेसमा गएर त स्थानीय तहसँग सहयोग दिनुपर्ने स्थानीय तहको डेटाबेस चाहिन्छ र दुःखद कुरा कहाँनिर छ भने स्थानीय तहको मेकानिजम ध्वस्त भएको छ फेरि अर्कोतिर जस्तै त्यहाँ उत्तरगयामा र गोसाईकुण्डमा त उहाँहरूको प्रणाली नै ध्वस्त भयो त्यो रेकर्डै त्यहाँको सिस्टम प्रणाली ध्वस्त भएको कारणले उहाँले त्यो व्यवस्थापन गर्न कठिनाइ भइरहेको भन्यो भने उहाँ लोकल लेभल उहाँहरूसँग हामीले त्यहाँको समितिहरूसँग त्यहाँको बाल गणेशसँग कुरा गर्दाखेरि त्यो समस्याहरू देखाइरहनु भएको छ त्यस कारणले अलिकति यसलाई व्यवस्थापन गर्न जटिलता छ अलिक गम्भीर अवस्था
1: जस्तो स्वास्थ्य र शिक्षाकै कुराहरू जोड दिँदाखेरि चाहिँ त्यहाँ के चाहिँ अभाव देखिन्छ अहिले उनीहरूको स्वास्थ्य र शिक्षाको लागि
2: स्वास्थ्यकोमा अलिकति केही कुराहरू कस्तो आएको थियो भने अब उहाँहरू स्पेसल टिम चाहिँ अब त्यो वर्ग हामी फेरि हाम्रो मन्त्रालय भनेको अलिकति समाजमा चाहिँ केही कुरामा संरक्षण गर्नुपर्ने वर्गभरिलाई नेतृत्व गर्ने मन्त्रालय छ अब हामीसँग महिला जस्तै हिंसामा पर्ने सम्भावना बालबालिका सीमा छ लैङ्गिक यौनिक अल्पसंख्यक विषय सीमा छ अपाङ्गता छ ज्येष्ठ नागरिक छ लगायतको विषय हाम्रो मन्त्रालयसँग जोडिया भएर त्यो हामीले त्यो लबिङ त हाम्रो तर्फबाट गरेका छौँ तर समग्रमा लम्सम राजनीति गरेर सिधै एउटा कुनै राहत दिँदा अथवा केही कुरा गर्दाखेरि हाम्रो वर्गलाई त्यो चाहिँ अलि भोइस उठाउन सक्ने त आवाज उठाउन त्यो सक्छ त्यो नसक्ने वर्गलाई पनि या वर्ग जुन त्यो वर्ग छ त्यो वर्गलाई पनि छुने गरिकन कार्यक्रममा हुनुपर्छ भन्ने लबिङ हाम्रो यतापट्टि छ एउटा भने दोस्रो पाटो शिक्षा र स्वास्थ्यमा अब क्लस्टरगत रूपमा पनि उहाँहरूले जस्तै व्यवस्थापन गर्नुपर्नेछ हामी चाहिँ राजनीति जिम्मा लिन्छौँ शिक्षाको स्वास्थ्यको भन्ने कुरा पनि अघि हामीले सरकार निर्णय गर्यो तर फेरि व्यवहारिकमा जाँदाखेरि तलको सरकार पनि छ स्थानीयको चाहिँ सरकार स्थानीय शिक्षा समिति छ र हाम्रो संविधानले बाह्र कक्षासम्मको पढाइ स्थानीय तहलाई जिम्मा दिएको छ अनि त्यसको व्यवस्थापनको जिम्मा छ र संघीय सरकारले सबै अनुदानहरू उपलब्ध गराउँछ त्यसो भएर यो सरकारहरू बीचमा सहकार्य पनि जरुरी छ भने अल्टिमेट नेतृत्व नेपाल सरकार लिनु नै पर्छ लिन्छ नेपाल जिम्मा लिन्छ तर त्यो समन्वयको जरुरी छ एउटा पाटो भने दोस्रो पाटो जो हाम्रा क्लस्टरहरू छन् विभिन्न नजिकबाट त्यहाँ उहाँले भोगिरहेको समस्या छ त्यो समस्यामा केन्द्रित भएर समाधान गर्नुपर्छ र स्थलगत रूपमै जति जति जाँदा कुरा गर्दा पनि स्थलगत रूपमै पहिला कुरा सम्बन्धित स्थानीय तहमै भोलि सिफारिस गर्दा त वडाले सिफारिस गर्नुपर्छ त्यहाँनिर यो बस्तीको यो मान्छेलाई यो आवश्यक छ यो यो लेभलको मान्छे हो भन्ने कुरा त्यहाँ दिनुपर्ने भएको भएर अकति वडाध्यक्ष नै भएको अवस्था वडाध्यक्षहरूकै सम्पत्ति बगेर उहाँहरूलाई नै ट्रिटमेन्ट एक खालको चाहिँ काउन्सिलिङ गर्नुपर्ने अवस्था छ त्यस कारणले यो जो जटिल अवस्थामा हामीले सबैले समन्वित भएर कानूनलाई पनि उल्लङ्घन गरेर अलिकति नमिलेका कानूनलाई पनि सच्याएर सहज कसरी हुन्छ र कसरी हामी चाहिँ व्यवस्थित गर्न सक्छौँ र उहाँहरूलाई कसरी हामी अधिकतम सरकार तर्फबाट सहयोग गर्न सक्छौँ र उहाँलाई व्यवस्थापन गर्न सक्छौँ भन्नेतिर नै केन्द्रित भयो भने यी सबै कुरा प्याकेजमै बाल अधिकार एक पाटो भयो हामीले भन्यौँ तर बाल अधिकार सँगसँगै पढ्ने पनि उसको अधिकार हुन्छ स्वास्थ्यको अधिकार हुन्छ विभिन्न अधिकार हुन्छ त्यो भएर हामी युएन सिआरसीको पक्ष राष्ट्र पनि अभियान दिएको त्यो भएर हामी बालबालिकाको सर्वोत्तम भित्तिर हामीले त्यसमा कुनै नजना गर्न सक्दैनौँ त्यसमा लाग्नै पर्छ दुई वर्षको बालक भन्ने बित्तिकै त्यहाँ चाहिँ उसको आमा पनि जोडिन्छ क्रस कटिङ महिलासँग विषय जोडिन्छ त्यो ऊ पनि हिंसामा पर्न सक्ने हुन्छ त्यसो भएर यो सम्पूर्णलाई प्याकेजमै एउटा प्लान नै गर्नुपर्ने देखिन्छ यसरी नै अब सरकारले हामी जिम्मा लिने कुरा भएको छ मैले अब मेरो क्षेत्रमा नै बालबालिका भएर समग्र कुरा त मेरो लेभलले भन्न सक्ने कुरा रहँदैन
1: प्रभावित मध्ये पनि ती बालबालिकाहरू मध्ये पनि जोखिम समूहका बालबालिकाको लागि विशेष कस्तो खालको प्याकेज चाहिँ जरुरी देखिन्छ
2: त्यसमा अहिले हामीले अब विशेष गरी अहिले हामीले के गर्न खोज्दैछौँ भने बालबालिकालाई उहाँहरूलाई समग्रमा जसको अभिभावक छ अभिभावकलाई सपोर्ट गर्ने अभिभावक छैन भने राज्यले जिम्मा लिएर कुनै जस्तै अब पारिवारिक संस्थाहरूमा अथवा चाहिँ स्क्रिन सेन्टर भने त हामीले त्यो त्यसको लागि चाहिँ एक खालको छनौटको लागि मात्रै हो तर पछि गएर अल्टिमेट राख्नलाई त्यो गर्नुपर्छ भन्ने चाहिँ एउटा अर्को खुसीको कुरा चाहिँ भर्खरै हामीले एउटा सम्झौता गऱ्यौँ यो हाम्रो एमआइटी ग्रुप फाउन्डेसन भन्ने चाहिँ अस्ट्रेलियाबाट भएको शेष कहिले नेतृत्व गरेको संगठनले हामीसँग नेपाल सरकारसँग एप्रोच गरेर उहाँले चाहिँ एउटा निवेदन दिएर हामी यसमा सहयोग गर्न चाहन्छौँ भनेर मन्त्रालयको निर्देशमा माननीय मन्जुकै रोभरमा हामीले हिजो एनसीआरसी र एमआइटी ग्रुप फाउन्डेसन बिच हामीले सम्झौता गरेका छौँ त्यसमा एउटा बालक मानुस अहिले 10 वर्षको छ त्यसलाई समस्या पर्यो भने त्यसलाई 18 वर्ष पुगुन्जेलसम्म नै सपोर्ट गर्ने शिक्षा सपोर्ट गर्ने अनि पारिवारिक हेरचाहको सपोर्ट गर्ने उसलाई चाहिँ कहाँ पढाउनु पर्छ त्यो सपोर्ट गर्ने त्यसपछि एक बालबालिकाले प्रति बालबालिका 3,00,000 प्लस चाहिँ सम्म हुन सक्ने गरी सम्म पनि सहयोग गर्न सक्छौँ भन्ने कुरा आएको छ र त्यसमा चाहिँ अहिले अब यो प्रोजेक्ट बनिसकेको छ हामीले प्रारम्भिक सहमति मात्रै गऱ्यौँ हिजो त्यसमा हामीले बालबालिकालाई समग्र 18 वर्ष पुगुन्जेलसम्म उसलाई 18 वर्ष पुगेपछि चाहिँ अरू सिपमूलक केहीमा जाने 18 बालबालिका रहन्जेलसम्मलाई जति वर्षको छ त्यो भएर अधिकतम 18 वर्ष भनेपछि 18 वर्षसम्मकोलाई त्यो पनि गर्न सक्ने गरी एउटा संहिता मात्रै हिजो गरेका छौँ त्यसमा चाहिँ उहाँलाई अहिले पैसा दिइहालेको होइन कि यो संहिता गरेछ यसको आधारमा कमिट इम्प्लिमेन्ट गरेर अनि प्रोग्राम ल्याएर स्थानीय तहलाई सामेल गरेर सीआर योजनालाई पनि व्यवस्थित गरेर स्थानीय तहसँग समन्वय गरेर एउटा मेकानिजम बनाउने कि जसले चाहिँ बालबालिकाकै हितमा त्यो पैसा जाओस् भनेर एउटा मेकानिजम बनाउने त्यस्ता कार्यविधिहरू बनाएर खर्च गर्ने गरी एउटा हामीले भर्खर सुरुवात हिजो मात्र गरेका छौँ। त्यो चाहिँ पछिको लागि काम गर्नलाई दीर्घकालीन रूपमा पनि हामीलाई सपोर्ट हुने भएर बालबालिका दीर्घकालीन संरक्षण पारिवारिक हेरचाह शिक्षा र अब समग्रमा चाइल्ड प्रोटेक्सनलाई व्यवस्थित गर्नलाई एउटा सपोर्ट गरेका छौँ। अरू त अब संस्थाहरूको सहयोग जस्तै युनिसेफले प्रत्यक्ष विपदमा परेकालाई पनि सहयोग गरेका छ, साझाले सहयोग गरेका छ र अरू केही संस्थाहरूले पनि गरेका छन्, सबैले सहयोग गरेका छन्। तर हाम्रो भने के मात्रै हो भने त्यो सहयोग लिएर व्यक्तिगत स्तरले लिन मिल्दैन, जो पनि सरकारको स्टेटको चाहिँ सहयोगी अङ्ग हुनु उहाँ त्यसरी जानुपर्छ र स्टेटको मेकानिजममाथि विश्वास गरेर मेकानिजमबाट जानुपर्छ भनेर अब प्रधानमन्त्री रातो दासको उद्धार कोषमै थुप्रो पैसा जम्मा भएको छ, त्यो पनि भरि खर्चको प्लान आउला त्यसले उताबाट जाला, तर हामीले हाम्रो सेक्टर बालबालिकाको भएर हामीले बालबालिकालाई अधिकतम त्यसको लाभ आउनुपर्छ र हामीलाई दिएको जो सहयोग छ त्यसमा बालबालिका पनि लाभ हुनुपर्छ भन्नेमा हामीले हाम्रो मन्त्रालय र यो बालबालिका राष्ट्रिय बालबालिका परिषद तर्फबाट हामीले एक खालको चाहिँ त्यसमा चाहिँ आफ्नो विषयहरू राखिरहेको अवस्था छ।
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले बाढ़ी प्रभावित बाल बालिकाको स्वास्थ्य, शिक्षा, सुरक्षा र सामान्य जीवनमा फर्काउने पहलका बारेमा कुराकानी गरिरहेका छौं। राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: कृषि मन्त्र नार्क सँग
7: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: सीधा खुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले बाढ़ी प्रभावित बाल बालिकाको स्वास्थ्य, शिक्षा र सुरक्षाका बारेमा राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसेसँग कुराकानी गरिरहेका छौं। अब भने हामी उहाँसँग बाल बालिकालाई सामान्य जीवनमा फर्काउने पहलका बारेमा कुराकानी गर्छौ। म यहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा।
3: धन्यवाद।
2: उसको स्वास्थ्य र शिक्षा त्यसको लागि चाहिँ तत्काल कस्ता खालका सेवा चाहिँ जरुरी छ जुन चाहिँ अझै अपर्याप्त अपुग देखिन्छ?
3: अब दुईटा कुरा छ, यसो दुई खालको छ। पहिलो कुरा चाहिँ अहिले डिजास्टर प्लान 3 महिनाको छ, पहिलो अल्पकालीन 3 महिनाभित्रको सेटलमेन्ट। अहिले उद्धारको कार्य लगभग सिद्धियो, अब खोजको कार्य सिद्धियो, खोजपछि उद्धार, खोज उद्धार पछि हामी व्यवस्थापनमा जान्छौँ र यो जाने क्रममा 3 महिनाभित्रको प्लानमा अहिले हामीसँग क्लस्टरहरूमा पनि 3 महिनाको प्लान छ। त्यो 3 महिनाको प्लान पछि हामी दीर्घकालीन प्लान त जान्छ नै। अब अहिले तर सुरुमा चाहिँ उहाँहरूले भनेको पहिलो भनेको मनोपरामर्श उहाँहरू सुरक्षित बासस्थान सुरक्षित ठाउँमा उहाँले राख्ने, होल्ड जहाँ रहे पनि परिवारसँग जहाँ रहे पनि ऊ बच्चा चाहिँ सुरक्षित जोखिममा रहनु भएन। पहिलो कुरा जोखिममा रहनु भएन। त्यो बालबालिकासँग अरू पनि छ, अपाङ्गता भएको बालबालिका पनि छ, फेरि त्यहाँनिर होइन ज्येष्ठ नारीहरू पनि छन्, त्यो विभिन्न क्लस्टर छ। तर जे भए पनि जोसुकै रहे पनि बाढी प्रभावित सम्पूर्ण व्यक्तिहरू सुरक्षित रहनु पर्यो भन्ने अन्तर सम्पूर्णमा बालबालिका नि पर्यो एउटा। दोस्रो कुरा उहाँले चाहिने भनेको अहिले त अहिले उच्च स्तरीय अहिले के भनिरहेको छैन, उच्च स्तरीय अहिले आजै ल्याएर ल मान्नुहोस् बुढाली ठाउँमा कसले पढाउँछ, एकछिन सक्छ त पढ्न उसले, सारा अगाडि नै ध्वस्त भएर आएको बाल मन मस्तिष्कमा परेको असरले म बुढाली ठाउँबाट होस्टेल गरेर स्टान्डर्ड कोठामा राख्छु मात्रै भनेर त हुँदैन नि। उसलाई त पहिले त परामर्श प्रारम्भिक उसको लागि काउन्सिलिङ जरुरी छ, राख्नुपर्छ, उसलाई सुरक्षित वातावरणको महसुस गराउनु छ। अब कतिपय अहिले आइरहेको छ के अरे अभिभावक चाहिँ पर छ नि, तपाईँ आउँदै हुनुहुन्छ होइन, अलिक गम्भीर छ अवस्था, सुन्दाखेरि पनि कहिले कहिले भावुक हुने अवस्था छ। तपाईँको अभिभावक अहिले आउँदै हुन्छ, उता जानुभएको छ पाउनु भनेर पनि कति ठाउँ बालबालिका सम्झाएको छ, कतै विदेश उताबाट ऊ भएको यता उहाँ जानुभएको उता जानुभएको छ पछि आउनुहुन्छ भनेर पनि बालबालिकालाई, मेरो बुवा कहिले आउनुहुन्छ, मेरो कहिले आउनुहुन्छ, आमा कहिले आउनुहुन्छ, कहाँ आउनुहुन्छ भन्ने पनि बालबालिका अवस्था छन्। त्यस्तो बालबालिकालाई त हामी उच्च स्तरको कुरा गरिरहेको छौँ, त्योभन्दा पहिला बेसिक कुरा गर्नु पर्यो कि पहिलो उसलाई सुरक्षित वातावरण, उसले भयमुक्त वातावरण, भयमुक्त भनेको उसको त्यो आँखा अगाडि बाढी गएको छ, त्यहाँबाट बालबाल बचेको छ स्कुलमा, त्यो सुतीगोडा स्कुलमा झन्डै चाहिँ होइन हजार बाल बालिका जाने अवस्था थियो, त्यहाँ सचेतताको प्रभावको सत्ताले धेरै बालबालिका बचे, त्यस्ता स्कुल कति बगेका छन् हो, तिनलाई पहिला सुरक्षित वातावरणमा राख्नु पर्यो, अनि उहाँलाई प्रारम्भिक स्वास्थ्य उहाँको जाँच भएर के अवस्था छ त्यो चाहिँ हुनु पर्यो, सपोर्ट हुनु पर्यो, अनि स्वच्छ खानपान जस्तै अब भोलि महामारी हरेक कुरा पनि हुन्छ सबै त्यस्तो हो, त्यो हुनु भएन, सुरक्षित वातावरण राखिनु पर्यो उहाँलाई, त्यसपछि प्याकेजमा त्यो सँगसँगै रिकभर गर्दै गर्दै उहाँलाई दीर्घकालीन प्लानतिर उहाँलाई लिनु पर्यो र उता पर्यो अघि मैले भनेको चार स्टेमा के परिवारमा व्यवस्थित गर्ने कि त्यहाँ परिवारलाई सपोर्ट गर्ने कि अब परिवारलाई सपोर्टलाई मान्नु तपाईँलाई म यसरी भनौँ त्यो चाहिँ हजार रुपियाँ बालबालिका दिएर मात्रै पुग्दैन, उसको आमा बाबुले के सपोर्ट गर्ने त्यो पछिल्लो कुरा भयो, त्यो दीर्घकालीन प्लान भयो। अहिले चाहिँ उहाँलाई रेस्क्यु गरिसकेपछि सुरक्षित वातावरणमा राख्ने, उहाँलाई कुनै अरू असहज अवस्था हुन नदिने र सेपरेट गरेर उहाँले बालमैत्री खालको वातावरण उहाँले काउन्सिलिङको साथसाथै अनि त्यसपछि बिस्तारै रिकभर उहाँले चाहिँ अलिक केही रिक्रिएसन किटहरूको मार्फत पनि अलिक त्यो खालको कुरा आइरहेको छ, अलिकति सानो खेल्ने अनि रिकभर गर्दै गर्दै उहाँलाई दीर्घकालीन प्लानतिर उहाँलाई दिनु पर्यो र उता पर्यो अघि मैले भनेको चार स्टेमा के परिवारमा व्यवस्थित गर्ने कि त्यो परिवार सपोर्ट गर्ने कि अब परिवारलाई सपोर्टलाई मान्नुहोस् तपाईँलाई म यसरी भनौँ त्यो चाहिँ हजार रुपियाँ बालबालिका दिएर मात्रै पुग्दैन, उसको आमा

0: पनि होला त्यो फोकस गर्दै गएर पछि अभिभावकसँग पुनः मिल्दा नजिकको अभिभावक अब मैले अघि भने स्टेपहरू त्यसपछि परिवारमा आदि छ भाइ बहिनी छुट्टिएका छन् दुईटा भाइ बहिनीलाई सँगै राखेर पनि हामी व्यवस्थापन गर्न सक्छौँ त्यसपछि मात्रै कुनै सम्पूर्ण विकल्प भएन भने अनि हामीले कुनै बालगृहमा दिने अथवा राज्यले कुनै संस्था चलाएर त्यसबाट जाने अथवा उहाँलाई संयुक्त एउटा एमओयू गरेर कुनैलाई जिम्मा दिएर जाने अथवा प्रदेश सरकारले कुनै जिम्मा लिएर कुनै इन्स्टिच्युटलाई जिम्मा दिने अथवा स्थानीय तह त सधैँ स्थानीय तह त हामी जुनसुकै सरकार भए पनि गएर त्यही बेसमा बसेर प्लान गर्ने हो त्यसो भएर स्थानीय फोकस गरेर प्लान गर्नु पर्यो र समग्रमा नेपाल सरकारले यसको चाहिँ अभिभावकत्व ग्रहण गरेपछि पहिलो चरण दुईटा स्टेप हुनुपर्छ पहिलो स्टेपमा उहाँको प्रारम्भिक कुराहरूमा ध्यान दिने त्यसपछि उहाँको दीर्घकालीन एक खालको उहाँहरूको स्वास्थ्य उहाँहरूको पढाइ उहाँको चाहिँ अरू विषयमा ध्यान दिएर समग्र व्यवस्थापन भयो भने बल्ल यो बाढी पीड़ितहरूलाई राहत हुन्छ र उहाँहरूले आफूलाई चाहिँ सुरक्षित महसुस गर्नुहुन्छ जस्तो लाग्छ।
1: जस्तो जोखिम समूहका बाल बालिका र विशेष संवेदनशील भएका बाल बालिकालाई चाहिँ उसलाई उसको आवश्यकता पहिचान गरेर छुट्याएर व्यवस्थापन गर्नेतर्फ चाहिँ परिषदले कतिको
0: वकालत
1: गरिरहेको छ र यसमा
0: सरकार कतिको लचिलो छ? अब सरकार हामी वकालत भने हामी त फिल्डमै छौँ अहिले हामी फिल्डमा केमा छौँ भने अब यहाँ धेरै डेटाहरू हामीले अघि भनेको डेटा पनि हेडकाउन्ट हो उहाँ गएर आउनुभयो दुईटा टोली हाम्रो अगाडि गएर आइसक्यो र यति भयो यहाँनिर यति छ भने त्यो संख्या त कहिले होल्डिङ सेन्टरमा आज 1200 भन्ला भोलि 1000 होला अथवा 1500 होला त्यो चाहिँ आउने जाने क्रम होला अथवा कोही घरमा परिवार पुनर्मिलन होला तर त्यो त संख्यात्मक कुरा मात्रै हो हामीले अब संख्यात्मकभन्दा अगाडि बढेका छौँ हामी अहिले हामीले रसुवा र नुवाकोटमा विशेष अहिले हामी यता धादिङ यतातिर आएका छैनौँ रसुवा र नुवाकोटमा दुईटा जिल्लामा दुईटा टिमै परिचालन गरेर हामीले बनाएको चाहिँ के छ भने अहिले व्यक्तिगत प्रोफाइल नै बनाउने बच्चाको प्रोफाइल हुन्छ त्यहाँ लगभग 15-20 पेजको 14-15 पेजको एउटा हामीसँग फर्म छ त्यो फर्ममा चाहिँ उहाँको कहाँ हो उहाँको कति गुमेको भन्ने खालको उहाँसँग अथवा सानो बच्चाको अभिभावकसँग जोसँग रहेको छ त्यो मार्फत अथवा सम्बन्धित स्थानीय तह मार्फत वडासँग समन्वय गरेर पनि हामी त्यो सम्भव भएसम्म लिने त्यो विवरण लिएर त्यो विवरणबाट उसलाई के गर्न उपयुक्त हुन्छ उसले के चाहन्छ बालबालिकाले के चाहन्छन् र उसलाई कहाँ सबभन्दा सर्वोत्तम विकल्प के हुन्छ सर्वोत्तम हित कसरी हुन्छ भन्ने खालको एउटा एसेसमेन्ट अहिले त्यो हामीले यसलाई अध्ययन तथ्याङ्क सङ्कलन भन्दा पनि अहिले लेखा जोखामा गएका छौँ त्यो पहिलो त्यो तथ्याङ्कसँग कुरा भयो अहिले लेखा जग्गामा मलाई लाग्छ अझै एक हप्तामा केही सिनारी आउँछ अझै हामीसँग एक हप्तापछि अहिले यो सिनारी आउँछ जस्तो लाग्छ उहाँहरू अहिले फिल्डमा हुनुहुन्छ र त्यसमा चाहिँ के देखियो भने बालबालिकाको अवस्था चाहिँ त्यही अहिले क्रिटिकल भयो एक ठाउँको बालबालिका अन्त गएर बसिया छ यो भूकम्पभन्दा बाढीमा जोखिमपूर्ण किन हुँदैछ भने भूकम्पमा त्यही घरमा चेपिएको हुन्छ त्यही मान्छे भेटिन्छ अब यहाँ त चाइनादेखिको मान्छे बगेर आएछ इन्डियाबाट आएको मान्छे बगेर कहाँ गयो घरको मान्छे त्यो घरकै पुरै बगेपछि त्यहाँ कतिजना मान्छे को थियो त्यसमा को आएर थियो भने अब पहिलो चाहिँ व्यवस्थापन तत्कालको व्यवस्थापन चाहिँ राख्नु पर्यो बालबालिकालाई जोखिममा रहेको वर्गीकरण गर्नु पर्यो त्यहाँ चाहिँ उसको हेर्दाखेरि थाहा हुन्छ उसको के छ कस्तो छ कहाँ गयो उसको अहिलेको अवस्था के हो त्यो अवस्था हुने बित्तिकै अनि के रहन्छ भने उहाँले उहाँको अवस्था कसरी व्यवस्थापन गर्ने प्लान त्यहीसँग जोडेर प्लानमा जानु पर्यो कि उसलाई कहाँ राख्दा सर्वोत्तम विकल्प हुन्छ भन्नेमा जानु पर्यो न कि कुनै व्यक्तिले यो बाहिरबाट व्यक्तिले म यसो उसो भन्ने कुरा एकछिन त उसलाई खपतका लागि भने पनि समग्र व्यवस्थामा दीर्घकालीन उसको हितका लागि सर्वोत्तम हितका लागि चाहिँ त्यो प्लानमै लेखा जोखामै गएर जानुपर्छ।
1: हजुर, अब लेखा जोखाको काम सुरु भइसकेको छ, एक महिना लगभग हुनै लागिसकेको बाढी गएको पनि होइन, अब बाल बालिकालाई अब चाहिँ उसलाई चाहिने आधारभूत आवश्यकता के हो जुन पहिचान गरेर चाहिँ काम थालनी कहिलेदेखि हुने सम्भावना छ?
0: अब उहाँहरूको आवश्यकता पहिचान मलाई अझै अब हामी 25 गते पछि मात्र त्यो 15 दिनपछि हामी देखा जोखामा गएको त्यो 15 दिनसम्म डेटा कलेक्सनकै पाटो थियो र केहीसम्म उद्धार खोजकै पाटो थियो र 25 गते पछि भने 15 दिन 10 गतेको 15 भनेपछि 15 दिनपछि मात्र गएको हो त्यो हिसाबले दुई हप्ता त अझै लाग्छ त्यो डिटेल आउनलाई होइन तर प्रायः हामीले फेरि यो पनि के प्लान गरेका छौँ प्रायः जति ठाउँको प्राप्त हुन्छ त्यसको लेखा जोखा आधारमा अरू प्लान गर्दै गर्ने भन्ने पनि छ त्यस त्यो कुरा फेरि हामी मात्र निर्भर रहेन समग्र प्याकेजमा जानुपर्छ त्यस कारणले अहिले हामी चाइल्ड एडलाई चाइल्ड प्रोटेक्सन भनौँ सिस्टम त्यो जुन मेकानिजम छ त्यो मेकानिजमलाई सँग नै सहकार्य गरेर मेकानिजमबाट नै उहाँहरूलाई असुरक्षित हुन नदिने पहिलो कुरा त्यो संवेगलाई चाहिँ मिसयुज गर्ने खालको नहोस् भन्नेतिर नै प्लान छ अहिले भने दीर्घकालीनमा त अघि मैले भने जस्तै उहाँलाई व्यवस्थापन गर्ने प्लानमा अघि मैले भने यो हामीले जो अस्थायी सेवा केन्द्र पनि सुरु गर्यौँ त्यो पनि काउन्सिलिङको एउटा पार्ट हो त्यहाँ उहाँलाई राखेर हामीले त्यसलाई स्क्रिनिङ गरेर त्यसलाई कसरी व्यवस्था त्यो त अल्टिमेट सधैँ राख्ने त होइन फेरि त्यो त्यसले चाहिँ अब हाम्रा संस्थाहरू छन् हामीसँग अहिले बालगृह मात्रै पनि 385 बालगृह छ 10,000 बालबालिका त अहिले पनि बालगृहमा छन् तर ती बालगृहको बालबालिका अवस्था जस्तै ती त भनेका नर्मल अवस्था आएका हुन् अभिभावक गुमायो तर यी त अहिले त आतंकित अवस्थामा र एकदम भनौँ न अप्ठ्यारो अवस्थामा आएका बालबालिका र तिनको ट्रिटमेन्ट पनि फरक हुन्छ, तिनलाई गर्ने व्यवहार पनि फरक हुनुपर्छ। त्यसो उहाँलाई सहज बनाइसकेपछि सकेसम्म त्यही कम्युनिटीमा व्यवस्थापन गर्ने, त्यो कम्युनिटी नसक्ने कुरा एउटा भनौँ न एउटा नगरपालिका गाउँपालिकाले सारा यो व्यवस्थापन गर्न सक्दैन, उसमा त्यो रिसोर्स पनि हुँदैन, त्यसमा अल्टिमेट जिम्मेवारी नेपाल सरकारले दियो भने त्यसबीचमा हामी बाल अधिकारको संरक्षणका लागि र त्यसको लागि एडभोकेसी गर्ने र त्यसमा चाहिँ सँगसँगै जानेमा त हामी अब आफ्नो लेभलले हाम्रो

0: लेभलले लागेका छौँ। अब समग्र सरकारको पोलिसीको विषय त अब सम्पूर्ण मैले मेरो लेभलले भन्न सक्दिनँ,
1: यतिखेर चाहिँ सरकार यता थुप्रै योजनाहरू बनाउँदैछ बाल बालिकाको संरक्षण र सुरक्षाको लागि, उता बाल बालिका चाहिँ जहाँ फिल्डमा छन् ती बाल बालिकाहरू चाहिँ अब एक महिनादेखि ऊ पढ्न पाएको छैन, परिवारबाट छुट्टिएको अवस्था छ, अरूसँग बस्नुपर्ने बाध्यता छ, यसले गर्दा उसलाई आइपर्ने कठिनाईलाई पनि बुझेर सरकारले चाहिँ
0: स्थानीय सरकारले त नजिकबाट उहाँलाई राखेर त व्यवस्थापन त गरेको छ नि त, तर सहयोग त नेपाल सरकारले अल्टिमेट गरेर चाहिँ यहाँबाट राहतहरू पनि पठाएको छ। तर जहाँ पठाए पनि मैले अघि पनि भने जोडकेमा गरेँ भने स्थानीय तह जहाँ जहाँ भूमि छ जहाँ तिनीहरू छन् त्यो ठाउँमा त सुरक्षित वातावरण त हुनै पर्यो। अहिले
1: केही स्थानीय निकायको चाहिँ संरचना पनि भत्किएको छ, प्रणाली पनि भत्किएको छ, व्यक्तिहरू पनि बितेका छन् होइन,
0: अप्ठ्यारो छ। जस्तै गोसाईकुण्ड गाउँपालिकाको हाम्रो साथीहरू त्यहाँ पुग्दाखेरि च्याप्रोपेन्सी पुग्दाखेरि त्यहाँ केही पनि छैन, उहाँहरूले एउटा पाल टाँगेर त्यो रेडक्रसको सहयोगमा पाल टाँगेर त्यहाँ जिल्ला प्रशासनको अगाडि झुन्चीमा बसिरहनु भएको छ। अब उहाँहरूलाई हामीले तपाईँहरू एउटा बालकुना तोकिदिनु भन्दाखेरि अब हामीले कसरी तोक्दिने, हाम्रो त्यही केही पनि छैन, उपाध्यक्ष बगिसक्नुभयो, वडा अध्यक्ष बगिसक्नुभयो, बालकुनाले बगिसक्यो, अब हामी यो रिकभर गरेर सिफारिसको बाटो के गर्ने, हामीले रेस्क्यु कसरी गर्ने आफ्नो जनताको, हाम्रो अवस्था यो छ, हामी समस्या, अब हामीले के नियुक्त के गर्ने भने त्यस्तो चाहिँ
1: बच्चाहरू त असुरक्षित
0: त्यो अवस्था छ भने अब यहाँ के छ अहिले के छ हाम्रो फाइन्डिङमा चाहिँ अब जति बच्चा बगे त्यो त डेटा आउँदैछ कति बच्चाको भन्ने अझै पनि यकिन छैन, अझै एकछिन भन्दा तर जति बच्चा बचेको छ अहिले उहाँलाई राखेको अवस्थामा बच्चा राखेको जहाँ छ अब गाह्रो साह्रो त होला त्यो घरकै जस्तो त नहोला, तर अहिले बच्चा असुरक्षित भएको अथवा कुनै हिंसामा परेको भने त्यस्तो खालको नोटिस आएको चाहिँ छैन, त्यसमा सचेत नै छ। र मलाई लाग्छ नि गृह मन्त्रालय नेपाल प्रहरीको एउटा स्पेसल टिम पनि प्रत्येक उसमा चाहिँ खटाएको छ, त्यो मैले मेरो जानकारी पाएको छु, त्यो पनि छ त्यहाँ, त्यस कारणले त्यो अवस्था त्यस्तो छैन। तर के छ भने समग्रमा त उनीहरू एकदम नर्मल अवस्थामा आइसकेका छन्, यो फेरि यथार्थ हो, आइसकेका छैनन्। समग्र बाल बालिका रौन्जेलसम्म पछि उसले चाहिँ अर्को वयस्क नागरिक हुनु अगाडिसम्म उसलाई चाहिँ संसद जिम्मा राज्य दिने गरी अस्ति नेपाल सरकारले गरेको निर्णय पनि यहाँले सुन्नु होला, पर्वतारले नै बोल्नु भएको थियो, हामी यसरी गर्छौँ जिम्मा लिन्छौँ, मैले बाल बालिका मन्त्रालयको विषयमा बोल्नु भएको थियो, जो साइड इफेक्टहरूमा सचेत छौँ मैले त्यो पनि भने समग्रमा सरकार छ, यी संस्था हामी सबै जाने सरकारकै माध्यमबाट, नेपाल सरकारकै माध्यमबाट हो, हामी सरकार छ, तपाईँहरू पछि हामी छौँ राज्य छ, तपाईँहरू अहिले यो दुःखद अवस्था हुनु तपाईँहरू यसो नआतिनु हामी चाहिँ छौँ भन्ने नै वातावरणकै क्रममै तयारी भएको देख्छु मेरो लेभलले। अब त्यसभन्दा
1: अब यस्ता घटना हुन नदिनको लागि स्थानीय पालिका र समाज कतिको चनाखो हुनुपर्छ?
0: अब यो घटना यो त अब स्वाभाविक र अकल्पनीय हो, यो होइन अकल्पनीय, यस्तो कसै कल्पना गरेको थिएन कि तपाईँ देखिरहनु भएको छ, कुनै मान्छे पुलबाट चाहिँ बाढी आएको भिडियो बनाउँदैछ, हामीले हेरेको छौँ भिडियोमा, उहाँलाई माथि आउनु यति माथि कहाँ आउँछ बाढी, उहाँले त्यो बाढी त्यति माथि आउँछ भने 100 मिटरमाथि 80 मिटरमाथि बाढी आउँछ भने त कसैको कल्पना बाहिरको विषय भयो, किनकि त ठुलो एउटा चाहिँ जुन तरिकाले त्यो पहिरोबाट हिम पहिरोबाट यसरी बढेर जो आयो त्यो त कसैको जिन्दगीमा कल्पना नगरेको लेभलमा बाढी पुगेको छ, त्यस कारणले त्यो चाहिँ हाम्रो सोचाइभन्दा माथिको विषय भएको भए यसबाट अब चाहिँ मैले देखेको चाहिँ नदी किनारका बस्तीलाई सुरक्षित कसरी गर्ने विषय एउटा छ भनेपछि अर्को कुरा विपद त्यो ठाउँ विपदबाट जोखिम मुक्त छ कि छैन,
1: बालबालिकाको सुरक्षाका हिसाबले चनाको
0: बालबालिका सुरक्षा त्यही रह्यो, विद्यालय चाहिँ जोखिम नदी किनार विद्यालय बालबालिका जोखिममा त परिहाल्यो, मानव बेतावतीबाट स्कुल भगायो नि त, किनकि नदी किनारमै थियो, हामी त्यसमा त सोचेका थिएनौँ, हामी त अब नदी किनारमा राखेका थियौँ, कतिपय ठाउँमा अन्त पनि देख्छौँ हामी करिडोरमा रोड जान्छ त्यहाँ नदी किनारमै यसो गएर त खेलेर नदीमा बालबालिका स्कुलबाट गएर खेलिरहेको हुन्छ त्यस्तो खालको पनि देख्छौँ भनेपछि त्यो कुरामा सचेत हुनु पर्यो एउटा बाटो। अर्को बाटो चाहिँ हाम्रो पूर्वाधारहरू पनि चाहिँ बालबालिका मैत्री हुनु पर्यो, कतिपयसम्म त्यो रहनु सेफ हुनु पर्यो, हाइटमा हुनु पर्यो, ती कुरा रहनु पर्यो, शान्ति कुराले बत्ने हुनु पर्यो, त्यसपछि हाम्रो मेकानिजम पनि त्यो सबभन्दा एक शब्दमा भन्दाखेरि स्थानीय बाल संरक्षण प्रणाली सुदृढ पर्यो, त्यो चाहिँ भएको छैन, हामीले भन्दै गर्दा देख्दै गर्दा प्रष्ट रूपमा बाल संरक्षण प्रणाली जो परिकल्पना गरेका छ राज्य त्यो चाहिँ स्ट्यान्ड नभएका कारणले अहिले हामी चाहिँ यहाँ खलबल लिएका हौँ, यदि त्यो प्रणाली हुन्थ्यो भने अहिले कोही गएर यहाँ कहीँ जानुपर्छ सिधै गएर स्थानीय तहको बाल संरक्षण प्रणालीमा गएर सिधै त्यो मेकानिजमलाई यदि हामी स्ट्रङ गरेको भए त्यो मेकानिजम सोझै काम गर्थ्यो, त्यो कमजोरी भनेको हामीले त्यहाँ के गरेका छैनौँ भने हामीले पटक पटक भन्यौँ हाम्रो बाल बालिका समिति 2075 प्रष्ट रूपमा स्थानीय बालिका समिति गठन गर्ने भनेको छ, त्यहाँ बालकना रहने भनेको छ, अहिले पनि देशको 2/3 बढी पालिकामा बालकना नियुक्त गरेका छैन, त्यो त यहाँ आयो बाढी, भोलि चाहिँ त्यो बाढी कर्णालीमा आउन सक्छ, कोशीमा आउन सक्छ, अनि त्यो बाढी चाहिँ गण्डकीमा आउन सक्छ, तर त्यो हामी त्यहाँ चाहिँ हामीले अहिले बल्ल अहिले भर्खर चाहिँ त्यहाँ समाजसेवी बाल मनोवैज्ञ सूचित गर्ने भनेको छ, बालकना नियुक्त गर्ने भनेको छ, त्यो छुट लगानी पनि पर्दैन, हामी संस्थामै सहकार्य गर्छ, त्यसमा हामीले चासो दिएनौँ, हामीले केमा दियौँ अब बाटो खन्ने त्यसै डोजरहरू हान्ने त्यसपछि गएर अरू गरेर यति त्यसी साना बालबालिकाको विषयमा त नगर्दा के फर भोटको राजनीति जस्तो भने त्यस्तो खालको धारमा गएका कारणले पनि अब म एउटा कर्मचारी धेरै कुरा त मैले पोलिटिकल कुरा बोलिनँ तर हामीले नीतिगतमा कतै कतै ल्याप्सेज भएको हो त्यहाँ संघर्ष प्रणाली हामीले भन्दा भन्दै त्यो कानूनमा आएको पर्यो तर अहिले आठ वर्ष भयो कानून आएको आठ वर्षसम्म एउटा चाहिँ पालिकाले बालकना अधिकार नियुक्त गर्दैन भने त्यो जिम्मेवार को नगर्दाखेरि के हुने भन्ने कुरा कसैले भन्न सकेका छैन त्यो कुरा हामी धेरै पटक त राखेर हामीले पत्रकार गऱ्यौँ गरिदिनु असारभित्र गरिदिनु भनेर हामीले मै यो बाल स्थानीय के अरे हाम्रो राष्ट्रिय बालिका परिषदमा जेठमा आएदेखि मैले पनि आउने बित्तिकै चाहिँ कोअर्डिनेसन गरेर तपाईँहरू यति नियुक्त गरिदिनुहोस् जिम्मेवारी तोकिदिनुहोस् स्थानीय बाल अधिकार समिति गठन गरिदिनुहोस् भोलि बालबालिका समस्या आएपछि ठ्याक्कै त्यसले रेस्पोन्स गर्छ भन्दाखेरि अब उहाँहरूले चाहिँ एउटा सामान्य कुनै एउटा प्रोफाइल नपुगेको कर्मचारी के अरे तोकिदिने अनि उपमेयरको अध्यक्षता हुने भनेकोमा कार्यपालिका सदस्यलाई संयोजक तोकिदिने त्यो भएर अहिले हाम्रो ऐनमा पनि हामीले यसलाई स्ट्रङ गर्नुपर्छ भनेर प्रत्येक पालिकाको मेयर भनौँ अध्यक्ष अथवा प्रमुखको अध्यक्षतामा बाल कल्याण समिति हुनु के अरे बाल अधिकार समिति हुनुपर्छ भनेर अहिले जुन हाउसमा गएको ऐनमा त्यो प्रस्ताव गरेको छ र यसलाई चाहिँ स्ट्रङ बनाउनको लागि चाहिँ हामीले अहिलेको ऐनमा प्रस्ताव गरेका छौँ त्यो ऐन कारण गर्दैन भने त भोलि त्यहाँ मेकानिजम अहिले यहाँनिर गएर किन कसलाई खोज्नुपर्ने गएर अब यो कुनै व्यक्ति संस्था गएर कसलाई खोज्ने भन्दा त्यहाँ मेकानिजम छ भने त्यसले काम गर्छ मेकानिजम छैन भने त त्यहाँनिर अरू अवांछित पक्षहरूको चलखेल हुन सक्छ भएको भएर स्ट्रङ कमिटी चाहिँ हुनुपर्छ र बालबालिकालाई यो विपद पर्दा मात्र होइन सधैँ बालबालिकालाई प्राथमिकतामा राखेर एउटा प्लान बनाइदिनुपर्छ भन्ने हामी त लागेका छौँ हाम्रो तर हाम्रो भोइस चाहिँ त्यति धेरै सुनिएको जस्तो देखिँदैन अब त्यो विषय अर्को विषय भयो यसमा हामी चाहिँ लागि परेका छौँ
1: हजुर अब बाढी आयो गयो एक महिना हुन लाग्यो तर बालबालिकाको जीवनमा यसको असर वर्षौं रहन सक्छ अहिले नै गर्नुपर्ने तीनवटा काम तत्काल गर्नुपर्ने के हुन सक्छ सुझाव के दिनुहुन्छ
0: तत्काल गर्नुपर्ने उहाँहरूको पहिला सुरक्षित बसाई उहाँको चाहिँ खानपान स्वास्थ्यको व्यवस्था र उहाँको चाहिँ पारिवारिक पुनर्मिलन अथवा पुनर्मिलन भनेको पारिवारिक जो उपलब्ध हुनुहुन्छ नजिकको व्यक्ति पहिलो जो उपलब्ध हुनुहुन्छ उहाँहरूसँग चाहिँ नजिकको व्यक्तिलाई मार्फत चाहिँ उहाँहरूको चाहिँ काउन्सिलिङ र उहाँहरूको चाहिँ सहज वातावरण ल्याउनुपर्छ पहिला काम त्यसपछि अनि त्यसबाट जो लेखाजोखाबाट अनि उहाँको दीर्घकालीन व्यवस्थापनमा जानुपर्छ पहिला त उहाँलाई सुरक्षित वातावरण र भयमुक्त वातावरण सुरक्षित वातावरण र बालमैत्री वातावरण अहिले हामीले एकै शब्द बालमैत्री वातावरणमा त्यो बालमैत्रीमा उहाँको खानपान कुरा उहाँको रुचिका कुरा उहाँले खेल्न चाहला दिनभरि खाइरहेको भने खाँदा नि एउटा बच्चा खेल्न पनि चाहन्छ एउटा चाहिँ बन्द कोठामा दिनभरि राख्ने बालबालिका चाहिँ त्यो चाहिँ आफै झन् अझ अर्को समस्या त्यसो भए बालमैत्री वातावरण भनेको मतलब त्यहाँ उसको खेल्ने ठाउँदेखि लिएर उसको सोचाइ उसको स्वभाव नै चुलबुलले स्वभाव हुन्छ उसको चाहिँ उसलाई धेरै त्यो कुरा हुँदैन उसले नर्मल कुरा हुन्छ अहिले होइन हामीले उद्धार गरेर बालबालिका देखेका छौँ कतिपय उहाँहरू आमा बाबु धेरै चिन्ता हुन्छ बालबालिका हाँसेको देखिन्छ कतिखेर के व्यवहार गर्छ कति उसलाई चाहिँ अब त्यो के हो के हो चाहिँ दस वर्ष मुनि सानो बालबालिका त्यो छ अलिक दस बाह्र चौधको एक खालको हुन्छ सोह्र अठारभित्र एक खालको अलिक मेच्योरिटी आएको हुन्छ उहाँहरू अलिक गम्भीर भएको हुन्छ त्यस्तो उमेर अनुसार उहाँहरूको व्यवस्थापन त्यो अहिले हामीले चाहिँ उमेर समूह अनुसारै व्यवस्थापन यो अहिले लेखाजोखामा त्यो पनि छ उमेर समूह अहिले व्यवस्थापन गर्दाखेरि उमेर बाल र बालक र बालिका उमेर समूह त्यो अनुसारको प्लान गर्नु पर्यो व्यवस्थापन त यसै गर्नुपर्छ कि भोलि त्यहीँभित्र फेरि कहिले हामी देखेका छौँ बालबालिका बिचमा हिंसा भएको छ नि त एउटा बालकले बालिकालाई रेप गरेर पनि थुप्रै हाम्रो बालबालिका बाल सुधार गृहहरूमा बसिरहेका छन् भने त्यो पनि हाम्रो समाजको अर्को पाटो अनि शिक्षाको पाटो र हाम्रो समाजको नैतिक पाटो ती कुरालाई पनि ध्यान दिएर त्यो शिक्षामा समावेश गर्ने कुरा भएर क्रस कटिङ भएर अघि भने धेरै यो तीन चारवटा मन्त्रालयको त प्रत्यक्ष सम्बन्धता भएर प्लान गर्नुपर्ने देखिन्छ अब शिक्षा मन्त्रालय त बालबालिकाको पढाइ के हुने अब भन्नेमा त शिक्षा मन्त्रालय सिधै जोडियो त्यसबाट स्थानीय तहसँग त्यो कोर्डिनेट गरेर गर्ने पाटो यी कुराहरू भयो समग्र भयो भने बाल अधिकार रक्षा हुन्छ र बाल संरक्षण प्रणाली सुदृढ हुन्छ
1: जस्तो बाल बालिकालाई भुलाउने एउटा महत्वपूर्ण स्थान भनेको ठाउँ भनेको एउटा विद्यालय हो धेरै विद्यालयहरू होल्डिङ सेन्टरमा छन् अहिले होइन भनेपछि विद्यालयलाई अब केही समयपछि बाल बालिकालाई विद्यालय पठाउने अवस्था पनि त्यसमा नि सोचाइ भइरहेको होला त्यसमा के सुझाव दिनुहुन्छ
0: त्यसो मेरो सुझाव के छ मैले बिदुरको पनि सूचना हेरेको थिएँ बिदुरमा अब म पहिला बिदुरमा पनि बसेको बिदुरको भूगोल मलाई थाहा छ त्यहाँको विद्यालयहरू चाहिँ त्यो जुन देवीघाट नजिकको विद्यालय त्रिशुलीको त बगिहाल्यो यतापट्टिको चाहिँ अन्नपूर्ण भयो अनि चाहिँ विभिन्न विद्यालयहरूमा जुन सेन्टर आएको छ उहाँले सुत मैले अस्ति हेर्दाखेरि यो अन्य ठाउँमा सुचारू गर्ने भएको बालबालिका जहाँ आएर बस्नु भएको छ त्यो ठाउँको त्यो होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई भएकोले व्यवस्था गर्ने र त्यो निरन्तरता गर्ने कति भदौको कति कतिबाट भनेर उहाँले एउटा प्लान गर्नुभएको थियो मैले त्यो सूचना देखिरहेको थिएँ स्थानीय फेरि स्थानीय नगर शिक्षा समिति हुन्छ नि त स्थानीय के अरे त्यो गाउँ शिक्षा समिति नगर शिक्षा समिति उहाँले बाह्र समूहको सिधै व्यवस्थापन गर्नुहुन्छ त्यो समितिहरूले पनि त्यहाँ चाहिँ एक खालको तयारी गरेर देख्छु मैले एउटा भने चाहिँ अर्को अब त्यो बालबालिका स्कुलमा बसिरहेको त्यो स्कुलमा सधैँ सधैँ नै त्यो त्यहाँ होल्डिङ सेन्टर हुन्छ होइन, त्यो होल्डिङ सेन्टर केही समयको लागि राखिएको, त्यसमा छिटो यसको व्यवस्थापन गरेर त्यसको स्क्रिनिङ गरेर कहाँ कहाँ जाने, के जाने भनेर, परिवार जाने कहाँ जाने, अथवा छुट्टै एउटा सामुदायिक भवन खोल्ने, अथवा चाहिँ के गर्ने, कुनै केहीमा राख्ने भन्नेमा त जानैपर्छ। नभए सधैँ यही विद्यालयमा राखिरहने भयो भने त त्यो बालबालिकालाई पनि एउटा अप्ठ्यारो रहने, अर्को दोस्रो बालबालिका भनेको त्यहाँ पढ्ने बाँकी बालबालिकालाई पनि असर पर्ने भएको कारणले त्यो प्लानमा जान खोजे जस्तो देखिन्छ भने शिक्षा मन्त्रालयले पनि गरेको कुरा त्यही लाइनको कुरा देखेँ मैले, त्यसो त्यो तत्कालै जानुपर्ने देखिन्छ। अन्यथा त त्यो फेरि सधैँ त्यहीँ बसिरहने भन्ने चाहिँ होइन, कमसे कम एक महिना डेढ महिनाभित्र त्यो कुरा व्यवस्थित भइसक्नु पर्यो, भूकम्प आएको बाढी आएको हिसाबले देखिन्छ।
1: अब योभन्दा अगाडि कोविडको समय भनौँ या भूकम्पको समय भनौँ, थुप्रै राहत र उपलब्ध पक्कै भएका थिए, तर त्यसका केही कुराहरू बाहिर पनि आए कि त्यो आएका चीजहरू चाहिँ राम्ररी वितरण हुन नसकेको कुरा। अब बाल परिषदले अघि यहाँले भन्नुभयो सम्झौता पनि भए भनेर, यस्ता जुन राहत आएका कुराहरू चाहिँ पारदर्शी रूपमा वितरणको लागि परिषद कतिको त्यसमा
0: संवेदनशील छ? हामी जस्तो अघि मैले भनेको विषय चाहिँ अब अहिले हामी भर्खरै प्राप्त गरेको होइन त्यो, हामी चाहिँ दीर्घकालीन प्लानमा जाँदैछौँ, त्यसमा त्यो बच्चा सम्पूर्ण व्यवस्थापन भएर कहाँ गर्ने हामी त्यसको सपोर्टको लागि तयार छौँ भनेर हामीले गरेका छौँ हिजो, त्यो हिजोको मैले भनेको विषय। तर अहिले हामीले भनेको के भने सिधै राहत बाँड्ने निकाय हामी होइनौँ, होइन सिधै राहत हामीले बाँड्दैनौँ, हामीले चाहिँ अधिकतम चाहिँ लाभ बालबालिकाको क्षेत्रमा चाहिँ अन्न नहोस् त्यसमा चाहिँ उहाँले वञ्चित नपरोस् भन्ने चाहिँ हामीले वकालत गर्छौँ एउटा कुरा। पहिलो कुरा त त्यो राहत बाँड्ने फेरि एउटा एकद्वार प्रणाली छ, केन्द्रीय विवाद व्यवस्थापन समितिदेखि लिएर प्राधिकारले गृह मन्त्रालय लगायतको विषय एउटा विषय छ, हामी पनि त्यसमा क्लस्टरमा त छौँ। एउटा बाटो त्यो छ भने दोस्रो बाटो भनेको जो उहाँहरूलाई राहतको विषय छ, हिजो पनि कोविडमा भन्नुहोस् अथवा चाहिँ 72 भूकम्पमा अथवा 4 भूकम्पमा पनि कतिपय ल्याप्सेसहरू हामी देखा हो, त्यहाँनिर ल्याप्सेस देखेको, त्यो ल्याप्सेस चाहिँ नहोस् र त्यसमा चाहिँ कतै कतै कुरा कुनै कुरामा भनौँ न एक खालको सम्बन्धी व्यक्तिमा नजाने अर्कोमा जाने, अब मैले फेरि गएर हुने जोड्छु फेरि अब सम्बन्धी व्यक्ति भने कसले प्रमाणित गर्छ कसले छ, त्यही भनेको फेरि स्थानीय तह हो, सिधै गएर त्यहीँ ठोकिन्छ फेरि, किनकि स्थानीय तहको प्रत्येक व्यक्ति कुन लेभल हो कहाँनिर के मिस्यो, अहिले एउटा हामी रेकर्ड निकाल्नु पर्यो, भोलि डेटा निकाल्यौँ भने त हामी फेरि उही स्थानीय तहको विदुरको यतिवटा नम्बर र उत्तर एउटा नम्बरको यति यहाँको यति भनेर पालिका हिसाब निकालेर समग्र नेपालको हिसाब आउने, त्यसो भए भूमि त हाम्रो त्यही नै हो, त्यस कारणले त्यो तलको मेकानिजमलाई स्ट्रङ बनाउने कुरा मैले अघि भने नि, मैले अघि बाल बालिका भएर बालबालिका क्षेत्र भएर बाल अधिकार समिति कुरा गरेँ, त्यस्ता समिति लोकलकाहरू पनि छन् नि, विपदकै समिति छ, त्यसपछि गएर त्यहाँ अरू समितिहरू छन्, खेलकुदको समिति छ, शिक्षाको समिति, विभिन्न समिति छन्, त्यो सामाजिक समितिहरू छन् प्लिज, अनि त्यो हिसाब भएको कारणले यिनीहरूलाई हामीले स्ट्रङ बनायौँ भने मात्रै जान्छ, त्यसमा सचेत हुनलाई तलको मेकानिजम, कहिलेकाहीँ फेरि विभेद भयो, कहिलेकाहीँ पक्षपात भयो भन्ने कुरा पनि आउँछ, त्यो नहुने दिनलाई त्यो मेकानिजम स्ट्रङ गर्नु पर्यो र त्यो हाम्रा भएका मेकानिजमलाई विश्वास गर्नु पर्यो, सहयोग गर्नेले पनि त्यसलाई गर्नु पर्यो र त्यो मेकानिजमले आफ्नो जिम्मेवारी तत्त्व जिम्मेवारी पूरा गर्नु, हामी त्यसमा चाहिँ राष्ट्रिय बाल अधिकार परिषदको तर्फबाट मन्त्रालयको एउटा निर्देशन अनुसार हामीले काम गर्ने कुरामा हामी सचेत छौँ र हामी त्यसमा लागिरहेका छौँ।
1: तीनवटा भनौँ न निकायहरू छन् होइन, संघ प्रदेश र स्थानीय पालिका बीच नै समन्वय नहुँदा कतिपय कुराहरू चाहिँ अभाव खड्किएको हुन्छ, के चाहिँ सुझाव दिनुहुन्छ?
0: संविधानले परिकल्पना गरेको सरकार हो, त्यसमा चाहिँ अल्टिमेट सबैको नेतृत्वदायी अभिभावक सरकार भनेको केन्द्रीय संघीय सरकार नै हो, यसले नै प्रदेश सरकारलाई अनुदान दिन्छ र त्यसपछि स्थानीय तहलाई पनि दिन्छ र तीन तहको सरकारले आफ्नो आफ्नो सरकारको प्र्याक्टिस गर्छन्, आफ्नो व्यवस्थापन गर्छन्, तर अभिभावकत्व गर्न चाहिँ संघीय सरकारले गर्छ र गर्नुपर्छ यस्तो बेलाहरूमा। विगतमा त फेरि विगतको पहिलो बाटो नेपाली सेना पनि संघीय सरकार अन्तर्गत रहेको कारणले नेपाली सेनालाई परिचालन भएदेखिका कुरा जुन संघीय सरकारले गरेको छ त्यसै अन्तर्गत फेरि स्थानीय तहको सम्बन्धमा पनि फेरि जस्तै स्थानीय तहको मेयर अथवा अध्यक्ष भन्नुहोस् उहाँहरूले वडा अध्यक्षले आफ्नो जनतालाई चिन्ने जति कुरा एकैचोटि ह्यान्ड गएर एकजनाले नचिन्न सक्छ, त्यस कारणले उहाँको अवस्थाको बारेमा स्थानीय तहसँग चाहिँ समन्वय गरेर संघीय सरकारले काम गर्ने र प्रदेश सरकारको बीचमा चाहिँ केही कुराहरू राखेको छ आफ्नो जनताको लागि, उहाँको पनि भूमि त्यही हो, त्यो उहाँको पनि क्षेत्र त्यो भएको भएर, त्यसरी उदाहरणले बागमती प्रदेश सरकार, बागमती प्रदेश सरकारले गर्न खोजेको प्लानमा चाहिँ केन्द्र सरकारसँग समन्वय गर्नु पर्यो संघीय सरकारसँग र यताका यी सरकारहरूले स्थानीय तहसँग स्थानीय सरकारसँग समन्वय गरेर त्यो प्लानमा जोखिमका बालबालिकालाई पहिलो प्राथमिकता दिएर जोखिमका क्षेत्रका नागरिकलाई भन्नु बालबालिका एउटा भयो त्यसको साथ नागरिक पनि सबै त्यो नागरिकलाई प्राथमिकता दिएर र त्यो प्लानमा चाहिँ हाम्रो चाहिँ जुन दिन खोजेको हामीलाई गरेको सहयोग सदस्यता सद्भाव जो विदेशदेखि यत्रो चाहिँ सद्भाव प्राप्त भएको छ सबैले हामीलाई सहयोग गर्नुभएको छ हाम्रो दुःखमा साथ पाउँछौँ तिनको पनि सेन्टिमेन्ट लिएर एउटा मेकानिजमबाट एउटा व्यवस्थित ढंगले सबैसँग सहकार्य गर्ने सबैसँग चाहिँ समन्वय गर्ने र त्यसमा नेतृत्व दिने काम संघीय सरकारकै हुन्छ र संघीय सरकारले यदि गरिरहेको अवस्थामा हामी पनि एउटा संघीय सरकार निकायको रूपमा हामीले एउटा सेक्ट्रल निकायको रूपमा बालबालिकाको कुरा हामीले उठान गरे समग्रमै यसलाई व्यवस्थापन एउटा बालबालिकामा छुट्टै एकजना ठाउँले व्यवस्थापन हुँदैन परिवार अभिभावक पनि सँगै जाने भएको कारणले हामी चाहिँ फेरि त्यस कारणले हाम्रो इस्यु अलिक बढी गम्भीर छ अरू चाहिँ आफै निर्णय लिन सक्छन् बालबालिकाले फेरि आफै निर्णय लिन सक्दैनन् भह किन सक्छन् प्रयोग हुन सक्छ भन्नेमा बढी सचेत हुनुपर्छ भनेर हामीले वकालत गरेका छौँ।
1: यो महत्वपूर्ण विषयमा आज स्टुडियोमै आएर व्यस्त समयको बावजुद पनि हामीलाई समय दिनुभयो, म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु।
0: हस् धन्यवाद। तपाईँले पनि अब यो चाहिँ जुन उज्यालो नेटवर्कले हामीलाई चाहिँ एउटा बोलाएर अहिले भएका गतिविधि र हामीले गरिरहेका क्रिया सम्पादन गरेका क्रियाकलापहरूको जानकारी जुन राख्ने अवसर दिनुभयो यसलाई तपाईँलाई पनि धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसे। बाढ़ी प्रभावित बाल बालिकाको स्वास्थ्य, शिक्षा, सुरक्षा र सामान्य जीवनमा फर्काउने पहलका बारेमा उहाँसँग गरिएको कुराकानीसँगै बदलिदो नेपालको आजको समय सकिएको छ। भोलि बदलिदो नेपालमा देश परदेश सुन्न सक्नुहुन्छ भने अर्को सोमबार स्वास्थ्य र शिक्षासँग सम्बन्धित कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगा।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हार जोड्नी तथा मांसपेशी दुख्नु,
3: वाक वाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: अहिले बिहानको 9 बज्यो। हजुरको रेडियो

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। खोज उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको आग्रह। आन्तरिक विवाद सदस्यता सम्बन्धी समस्या र बाढ़ी पहिरोका कारण केही ओडामा अधिवेशन हुन बाँकी, 6000 भन्दा धेरै ओडामा नेपाली कंग्रेस अधिवेशन सकियो। संघीय संसदका दुवै सदनको बैठक आज बस्दै, परराष्ट्र मन्त्री खनाल राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका प्रस्थान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी सम्मेलन अघि अमेरिका चीन आर्थिक वार्ता शुरू, र खेलमा मिलेमत्व अनियमितता र ठगी गरेको आरोपमा एनफाका कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
3: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ? अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
4: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। बटेको सिबारीपछिको उद्धार, राहत तथा पुनर्निर्माणलाई थप प्रभावकारी बनाउन सत्तारूढ राष्ट्र स्वतन्त्र पार्टीले सरकारलाई आग्रह गरेको छ। हिजो केन्द्रीय कार्यालयमा बसेको राष्ट्रपा सचिवालय बैठकले खोज उद्धार र राहतका काममा कुनै कसर बाँकी नराख्न सरकारले आग्रह गरेको। बैठकमा सरकारका प्रतिनिधिले बाढ़ीपछिको अवस्था र भइरहेका कामबारे ब्रिफिङ गरेका थिए। प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले पहिचान हुन नसकेका शवको शीघ्र डीएनए परीक्षण गरी पीड़ित परिवारलाई राहत उपलब्ध गराउन जोड़ दिएको छ। साथै पत्ता नागरिकको अवस्था तत्काल यकिन गर्न र आवश्यक परे कानूनी व्यवस्था मिलाएर भए पनि सहजीकरण गर्न राष्ट्रपतिले आग्रह गरेको छ। गएको भदौ 10 गतेको भोटेको सिबारीपछि स्थगित गरिएका आफ्ना पार्टी गतिविधिहरू आज हिजैदेखि पुनः सञ्चालन गर्ने निर्णय पनि राष्ट्रपतिले गरेको छ। नेपाली कंग्रेसले तिहत्तर जिल्लाका 6132 वटामा अधिवेशन सकिएको छ। हिजो र अस्ति दुई दिनमा धेरैवटामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। आन्तरिक विवाद, सदस्यता सम्बन्धी समस्या र बाढ़ी पहिरोका कारण केहीवटामा अधिवेशन हुन बाँकी छ। बाढ़ी प्रभावित रसुवाका बाहेक सबैवटामा भोलिसम्म सबैवटाका अधिवेशन सकिने निर्वाचन समितिले जनाएको छ। बाढ़ी प्रभावित नुवाकोट र धादिङमा आजदेखि एउटा अधिवेशन गर्ने तयारी छ। सप्तरीका दुई र चार, मोरङको छ, रौतहटको एक, सर्लाहीको दुई र नवलपरासी दुई निर्वाचन क्षेत्रका वडामा आन्तरिक विवाद र सदस्यता सम्बन्धी समस्याले अधिवेशन हुन सकेको छैन। वडा अधिवेशनलाई कंग्रेसको केन्द्रीय महाधिवेशनको मुख्य आधार मानिन्छ। वडा अधिवेशनले वडा कार्य समितिका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचन गर्छ। क्षेत्रीय प्रतिनिधि मतदाता हुने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन हुन्छ। तिनै महाधिवेशन प्रतिनिधि नै केन्द्रीय महाधिवेशनका मतदाता हुन्छन्। वडा अधिवेशनमा सहभागी नहुनेहरू केन्द्रीय महाधिवेशनमा मतदाता हुन नसक्ने विधानको व्यवस्थाका कारण वडा अधिवेशनमा सहभागी नभएका पूर्व सभापति शेरबहादुर देव पक्षीय नेताहरूले यही 16 गतेदेखि शुरू हुने केन्द्रीय महाधिवेशनमा भाग लिने सम्भावना कम बन्दै गएको छ। यसपटक संशोधित विधानले केन्द्रीय सभापति सहित सबै पदाधिकारी र सदस्य समेत वडा तहको निर्वाचन प्रक्रियाबाटै महाधिवेशन प्रतिनिधि बनेर आउनुपर्ने व्यवस्था गरेको छ। पूर्व सभापति देव पक्षले भने समानान्तर महाधिवेशनको तयारी अघि बढ़ाएको छ। नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ। हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरेको हो। प्रतिवेदनबाट पार्टी नेतृत्व पुनर्गठन सम्बन्धी विषय हटाइएको छ। पार्टी महासचिव शंकर पोखरेलले तयार गरेको 65 पृष्ठको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि कार्यदल संयोजक रामबहादुर थापा बादललाई 45 पृष्ठको अर्को प्रतिवेदन लेख्न लगाइएको थियो। त्यो प्रतिवेदन पनि चित्त नबुझेपछि अध्यक्ष ओलीले नेता प्रदीप ग्यावालीलाई छुट्टै प्रतिवेदन लेख्न लगाउनु भएको थियो। तीनवटै प्रतिवेदनलाई मिलाएर सहमतिका आधारमा प्रतिवेदन तयार गरिएको हो। चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रतिवेदनले पार्टीभित्र उठेका विभिन्न विषयलाई सम्बन्धित वैधानिक निकायबाट टुंगो लगाउने बाटो प्रस्ताव गरेको छ। सो कार्यदलले प्राप्त सुझाव र उठेका विषयको विधानसम्मत समाधान खोज्न छुट्टै कार्यदल गठन गर्न समेत प्रस्ताव गरेको छ। केन्द्रीय सचिवालय हुँदै केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने कार्यदलको एकीकृत प्रतिवेदनले उठेका सवाल र सुझाव मध्ये केही विषय राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकबाट तथा केही विषय विधान महाधिवेशन र केही तत्कालै केन्द्रीय कमिटी बैठकबाट निर्णय गर्न सकिने उल्लेख गरेको छ। यसका लागि विषय पहिचान सहित प्रस्ताव बनाउने तयारीका लागि कार्यदल बनाउन सुझाव दिएको छ। आजदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा यसबारे विशेष छलफल हुने र दुवै पक्षमा रहेका नेताहरूले आफ्नो धारणा राख्ने एमालेले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुकी न्यूयोर्क प्रस्थान गर्नुभएको छ। महासभाको उच्चस्तरीय सत्रमा मन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ। उहाँले विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुने कार्यक्रम छ। नेपाली उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह भने भोलि अमेरिका प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाहले आउँदो शुक्रबार राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई सहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुनेछ। यसपटक राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलमा 14 जना रहनेछन्। न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुने कार्यक्रम पनि रहेको छ। संघीय संशोधनको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बस्दैछ। संसद सचिवालय अनुसार दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख डोल प्रसाद आर्यले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यवहारा पढ़ेर सुनाउने कार्यसूची रहेको छ। त्यसै गरी महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव संसदमा प्रस्तुत गर्नुहुनेछ। त्यस्तै बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय सेवा दलका राष्ट्रिय सेवा दल विधेयक 2083 पारित गरी यस भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यता दिउँसो 1:15 समयमा बस्ने राष्ट्र सभाको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री दुता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ। साथै बैठकमा मन्त्री चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संसदका दुवै सदनको बैठकका साथै आज विभिन्न तीनवटा संसदीय समितिहरूको बैठक पनि बस्दैछ, जस अन्तर्गत कानून न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्ने तय भएको छ। नेपाल चीन सीमा क्षेत्रमा रहेका सम्भावित हिमतालबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि चीनी भूभागमा रहेका 5 हिमतालको प्राविधिक अध्ययन गर्न दुवै देशका स्थानीय अधिकारीहरूले पहल गर्ने सहमति गरेका छन्। चीनको ताक्लाकोटमा हालै भएको छलफलमा हिमतालबाट नेपालतर्फ पर्न सक्ने जोखिम, सीमा व्यवस्थापन, व्यापार तथा पूर्वाधार लगायतका विषयमा छलफल भएको। छलफलमा चीनी हिमाल क्षेत्रमा रहेका हिमतालको अवस्थाबारे प्राविधिक टोली मार्फत अध्ययन गराउन आफ्नो संघीय सरकारसँग पहल गर्ने सहमति भएको हुम्लाका प्रमुख जिल्लाधिकारी भोलानाथ कुरागाईले जानकारी दिनुभएको छ। उहाँका अनुसार सम्भावित हिमताल विस्फोट वा अन्य प्राकृतिक जोखिमका कारण हुम्लाको हिंसा किट लगायत सीमा क्षेत्र प्रभावित हुन सक्ने भएकाले हिमतालको अवस्था, पानीको मात्रा, जोखिमको सम्भावना र त्यसबाट पर्न सक्ने प्रभावबारे प्राविधिक अध्ययन आवश्यक रहेको विषय उठाइएको थियो। र स्वामी भटीकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट ठूलो क्षति भएपछि चिनिया पक्षले समेत हिमताल तथा प्राकृतिक विपदको जोखिमप्रति चासो देखाउने छलफल आयोजना गरेको। ताक्लाकोटका स्थानीय अधिकारीको पहलमा भएको छलफलमा नेपाल धर्मबाट चिनिया भूभागमा रहेका लेख राक्षस, लेख मानसरोवर, गन्जुका, आबुका र सिरिमा लगायतका तालबारे जानकारी गराइएको थियो। प्रजीय गुरागाईका अनुसार हिमतालको अवस्थाबारे नियमित सूचना प्राप्त गर्न सेटेलाइट प्रविधिको प्रयोग, हिमपात तथा मौसम सम्बन्धी सूचना आदान प्रदान र जोखिम देखिएमा समयमा जानकारी गराउने प्रणाली विकास गर्नुपर्ने विषयमा समेत छलफल भएको छ। तपाईँ बेला बिहान 9 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 70 माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475946 98692965998।
8: रामेछाप नगरपालिकाको अनुरोध।
11: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
8: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
12: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बपाकी समाचार। फोहोर नवयुवा आन्दोलनका क्रममा आगजानीबाट ध्वस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर आजदेखि सञ्चालनमा आउँदैछ। आगजानीबाट ठूलो क्षति पुगेको स्टोरको पुननिर्माण सकिएपछि आज बिहान 10 बजेदेखि पुनः सञ्चालनमा ल्याउन लागि भाटभटेनी कम्पनीका अनुसार आन्दोलनका क्रममा आगजानीबाट क्षतिग्रस्त भएका 12 स्टोर मध्ये टंगाल सहित 10 पुनः सञ्चालनमा आइसकेका छन्। दमक र हेटौडामा रहेको स्टोरको पुननिर्माण पनि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ। ती दुवै स्टोर समेत छिटो सञ्चालन ल्याउने तयारी भइरहेको छ। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले आगजानीबाट स्टोरहरूमा ठूलो क्षति पुगे पनि त्यसलाई चुनौतीका रूपमा लिएर पुनः सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढ़ेको बताउनु भएको छ। आन्दोलनका क्रममा ठूलो भौतिक क्षति भए पनि कम्पनीले आफ्ना 10,000 भन्दा धेरै कर्मचारीको रोजगारीलाई निरन्तरता दिएको जनाएको छ। आजदेखि देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले निकालेको 3 दिने बुलेटिन अनुसार आजदेखि पर्सिसम्म कोशी बागमती गण्डकी र लुम्बिनीका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी 1-2 ठाउँ, भोलि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी 1-2 ठाउँ र पर्सि पनि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणालीका कारण आउँदो बिहिबारदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसमविदहरूले यसअघिदेखि नै भन्दै आएका छन्। मौसम पूर्वानुमान महाशाखाले भने यस प्रणालीको प्रभावले नेपालमा ठूलो वर्षा हुने सम्भावना रहे पनि वर्षाको मात्रा, जोखिमको स्तर र सम्भावित प्रभावबारे अहिले नै यकिन गर्न नसकिने जनाएको छ। महाशाखाले सूचना निकालेर प्रणालीको गति र प्रभावलाई निरन्तर निगरानी गरिरहेको र अवस्था हेरेर आवश्यक सूचना तथा पूर्वानुमान अध्यावधि गर्दै उल्लेख गरेको छ। मौसम सम्बन्धी आधिकारिक तथा ताजा सूचना नियमित रूपमा हेर्न र सम्भावित वर्षा तथा मौसमजन्य जोखिमप्रति आवश्यक सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। मौसम सम्बन्धी जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको आधिकारिक सूचना तथा टोल फ्री नम्बर 1155 सम्पर्क गर्न आग्रह गरिएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच हुने प्रस्तावित शिखर सम्मेलन अघि अमेरिका र चीनका शीर्ष आर्थिक अधिकारी बीच उच्च स्तरीय वार्ता शुरू भएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चीनिया उप प्रधानमन्त्री हे लिफेङ बीच हिजो न्यूयर्कमा भएको वार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता अर्थात एआई, दुर्लभ खनिज तथा अन्य आर्थिक र रणनीतिक विषयमा छलफल भएको समाचार संस्था एएफपीले जनाएको छ। यो वार्ता अमेरिकी राष्ट्रपति ट्रम्प र चीनिया राष्ट्रपति शी बीच आउँदो बिहिबार वाशिङटनमा हुने भेटवार्ताको तयारीका रूपमा लिइएको छ। विश्वका दुई ठूला अर्थतन्त्र बीच पछिल्लो समय व्यापार, प्रविधि, आपूर्ति श्रृंखला र रणनीतिक विषयमा तनाव रहँदै आएको अवस्थामा दुवै पक्षले शिखर सम्मेलन अघि केही ठोस विषयमा सहमतिको आधार तयार पार्ने प्रयास गरेका खबरमा उल्लेख छ। अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धविराम 2 महिनापछि आउँदो नोभेम्बरमा समाप्त हुँदैछ। व्यापार युद्धविराम कायम राख्न सकेमा दुई देशबीच थपकर वृद्धि र त्यसबाट विश्वव्यापी व्यापारमा पर्ने असरलाई केही हदसम्म रोक्न सकिने अपेक्षा छ। खेलमा मिलेमत्तो, अनियमितता र ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फाका 2 कर्मचारीलाई पक्राउ गरेको छ। सीआईबीको टोलीले एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखाधिकृत सञ्जीव पाण्डेलाई गए राति पक्राउ गरेको ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले राष्ट्रिय खेलकुद परिषद राखेपा केन्द्रीय कार्यालय त्रिपुरेश्वरको पत्र तथा पसन्त रिजालको निवेदन जारीका आधारमा अनुसन्धानका लागि जोशी र पाण्डेलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ। पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत ललितपुरबाट 4 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता जबराले बताउनु भएको छ। यसअघि सीआईबीले एन्फा कार्यालय साधुबाट ललितपुरमा छापा मार्दै केही कागजात नियन्त्रणमा लिएको थियो। अहिले एन्फा निलम्बनमा रहेको छ। तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई निलम्बनमा राखेको हो। र इंग्लिश प्रिमियर लीग ईपीएलमा गए राति भएका खेलमा लिभरपुल र म्यान्चेस्टर सिटीले जित हासिल गर्दा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ। भाइटालिटी स्टेडियममा भएका खेलमा लिभरपुलले बर्नमाउथलाई 1-0 हरायो। लिभरपुलका लागि अलेक्जेन्डर इसाकले 57 मिनटमा गोल गरे। यस्तै इतिहाद स्टेडियममा भएको खेलमा म्यान्चेस्टर सिटीले सन्डरल्याण्डलाई 5-3 हराएको छ। सिटीका लागि एन्टोइन सेमेनुएलले 2 तथा एन्जो फर्नान्डेज, रयान चेर्की र एर्लिङ हालान्डले 1-1 गोल गरे। सन्डरल्याण्डका ब्रायन ब्रोबीले ह्याट्रिक गरे। यस्तै म्यान्चेस्टर युनाइटेड फुलहमसँग 1-1 बराबरीमा रोकिएको छ। फुलहमले युनाइटेडका लिसान्द्रो मार्टिनेजको आत्मघाती गोलबाट अग्रता लिएको थियो, तर खेलको निर्धारित समय सकिन 1 मिनट बाँकी रहँदा माटेउस कुनहाले गोल गर्दै युनाइटेडलाई हारबाट जोगायो। यस्तै लिड्स युनाइटेड र क्रिस्टल प्यालेस बीचको खेल गोलरहित बराबरीमा सकिएको छ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेर एकपटक। खोज उद्धार राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको आग्रह। आन्तरिक विवाद, सदस्यता सम्बन्धी समस्या र बाढ़ी पहिरोका कारण 23 वडामा अधिवेशन हुन बाँकी। 6,000 भन्दा धेरै वडामा नेपाली कंग्रेसको अधिवेशन सकियो। संघीय संसदका दुवै सदनको बैठक आज बस्दै। परराष्ट्र मन्त्री खनाल, राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका प्रस्थान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी सम्मेलन अघि अमेरिका चीन आर्थिक वार्ता शुरू। र खेलमा मिलमत्व, अनियमितता र ठगी गरेको आरोपमा एन्फाका कोषाध्यक्ष र लेखाधिकृत पक्राउ। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699
1: रंग बहार उपहार जितने मौका पाउनुहोस्।
2: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर
1: रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ। वर्जर फेंस।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
3: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हार जोड्ने तथा मांसपेशी दुख्नु,
3: वाकवाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू।
0: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
4: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
8: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
9: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
8: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
10: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
10: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
11: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
13: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
14: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
13: हुर्केकै गिरिराज चल्ला 150मा?
14: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
15: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
14: विराज किसानको साथी,
15: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
14: प्रोप्राइटर जय मानन्दर। फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
10: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
10: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
3: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
3: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848 76 48 03 रामेछाप मिटसप एन्ड कोल्ड स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
4: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ
5: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ
4: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेङ्गी मुक्त समाज निर्माण गरौ
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश
5: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौ चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौ वर्षाको पानी संकलन गर्ने बानी बसालौ पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
6: पानीको प्रत्येक थोपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
5: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
4: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
5: आफू पनि सुरक्षित बनाउ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाउ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
4: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेङ्गी मुक्त समाज निर्माण गरौं जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश

नमस्कार अनि हार्दिक स्वागत गर्दै यो कार्यक्रम लोकौशलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौ। आज सोमबारको बसाई तपाईँको रुचाइका मिठा रमाइला लोकगीतहरू बस्छ भने तपाईँले आफ्नो विशेष साथीलाई मात्र सम्झन पाउनुहुन्छ। तपाईँले 048-40-0026 सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँ यो समय काली उराली लेख्दै सिधाइ राख्नु भएको छ होला। साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ। देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीले के साथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम कस्तो लाग्छ, के लाग्छ, सल्लाह सुझाव पनि प्रतिक्रिया दिन सक्नुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। छोटो मिठोमा तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। साथै आजको बसाई के गर्ने भन्ने कुरा तपाईँलाई थाहा छ। यो कार्यक्रम साताको 7 दिन आउने गर्छ। तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्दै आइराख्नु भएको छ। आजको बसाईमा चाहिँ तपाईँको रोजाइका गीत बस्छ। फटाफट फोन गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायो। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा चाहिँ हाम्रै रोजाईको एकदमै मिठो अनि रमाइलो गीत राखेर कार्यक्रमको शुरूआत गर्छौं। हुन्नारा भन्ने बोलको गीत रहेको छ। वसन्त थापा निर्मला भण्डारीको आवाजमा रहेको यो एकदमै मिठो अनि रमाइलो गीतबाट कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतबाट आँखामा हामीले एकदमै मिठो अनि रमाइलो गीत हुन्डार भन्ने बुलको गीत बसन्त थापा अनि निर्मला भण्डारीको आवाजमा रहेको थियो। यो एकदमै मिठो रमाइलो गीतबाट आज कार्यक्रम लोकशैलीको शुरूआत गरिसकेका छौं। पालो तपाईँको तपाईँकै रुचाइका मिठा गीत बस्छ र तपाईँले आफ्नो विशेष एकजना साथीलाई मात्र सम्झन पाउनुहुन्छ। त्यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार, हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अनि आवाज कति सानो आएर, मैले त आवाजै अर्कै सुनिदिइरहेको।
1: आवाज अलिक सानै आयो हो,
0: अहिले त ठुलो आएको छ।
1: के भयो त मोबाइल यताउता भयो कि?
0: ठिक छ, यताउता भयो होला सायद, तर अहिले त मजाले सुनेको छु।
1: अनि सन्चै हुनुहुन्छ दिदी?
0: म एकदम सन्चै आरामै छु अहिलेसम्म। धनुजीला कस्तो छ, के हुँदैछ त्यतातिर बताउनुहोस् न।
1: यतातिर त मजाले घाम लागिरहेछ, मौसमको कुरा गर्नु पर्दा अनि मलाई पनि ठिकै छ भन्नुपर्छ। म लगायत खिजीदेम्बावासी सबैलाई ठिकै छ भन्नुपर्छ। अनि के छ रातवासी अनि हजुरको रेडियो हल परिवारहरू सबैजना सन्चै हुनुहुन्छ नि?
0: एकदम सन्चै छ। रानी साहब जिल्लावासी पनि एकदमै मैले थाहा पाएसम्मदेखि सब ठिकठाकै हुनुहुन्छ, होइन? अब थाहा नपाएको त कुरा गर्ने कुरा पनि भएन। अनि साथै हामी रेडियो परिवार पनि एकदम सबैजना आराम कुशलै छौँ अहिलेसम्म, र म पनि एकदम आराम कुशल मङ्गलै छु है त अहिलेसम्म।
1: हजुर हजुर, एकदम आराम रहनु होला पनि भन्न चाहन्छु, केही कामना गर्न चाहन्छु है मैले पनि।
0: ल, धनुजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। तपाईँहरूले हामीलाई यसै गरी कामना गर्नु भएन भने त हामी कहिले कहिले बिरामी हुन्छौँ, त्यो बेलामा फेरि हामी सधैँ अस्वस्थ मात्र भइराख्यौँ भने पनि त काम छैन, होइन?
1: हजुर, एकदमै हो नि त।
0: ल, अनि खानपिन खानुभयो कि बाँकी छ?
1: खानपिन त बाँकी नै छ दिदी, हजुरको त बिहानै भयो होला होइन?
0: पक्कै मेरो भइसकेको छ, मेरो त नहुने भन्ने कुरै हुँदैन। कहिले काहीँ आकल झुकल अब समय परिस्थितिले त्यस्तै गर्यो भने मात्रै नहुने अलग कुरा छ, नभएर चाहिँ मेरो सधैँभरि एउटै टाइममा आउँछ खाना चाहिँ।
1: हजुर हजुर।
0: ल, अरू त मैले भनुजीलाई के सोध्ने होला भइरहेको छ।
1: हजुर हजुर, सबै ठिकै छ। अब बस्तीतिर पनि मजाले आज भोलि पानी अलिक पानीको मात्रा चाहिँ कम भएको हो कि जस्तो जस्तो भयो।
0: अब पानीको मात्रा कम छ, फेरि अब दुई चार दिन पछि चार पाँच दिन पानी पर्छ भन्ने हुनुहुन्छ, गाह्रो छ त।
1: गाह्रो छ, हजुर हजुर, त्यही भन्दैछन्। अनि ठिकै छ नै, अहिले त राम्रै छ। अब पोहोर पोहोरको समयमा पनि त अब असोजको महिनामा होइन धेरै बारीहरू गएको अवस्था थियो, गएको थियो। अब पाला चाहिँ अब के हुन्छ है,
0: सकेसम्म अब त्यस्तो ठूलो पानी नपरोस्। पानी आए पनि अब सधैँभरि हरेक वर्ष चाहिँ बस्ती बगाउने यो खालको, जस्तो कि आम नागरिकहरूलाई चाहिँ यो प्रकृतिले पनि धेरै दुःख दिइराख्नु भएन भन्ने हो। अब केही समय अगाडि मात्रै होइन, अब त्यत्रो भोटेकोसीले त्यत्रो छेद विछेद पारेको छ, हरेक ठाउँमा बस्ने हरेक नागरिकको लागि सधैँभरि अब त्यो दुःख मात्रै दिनु पनि भएन होला जस्तो लाग्छ। अब सम्भवत पानी परे पनि त्यस्तो ठूलो पानी नपरोस् भन्ने चाहिँ छ मेरो पनि व्यक्तिगत विचार चाहिँ। हाम्रो विचार नहुने, प्रकृतिले जे गर्नुहुन्छ त्यही हुन्छ फेरि।
1: हजुर हजुर, अब त्यो त हामीले भन्न सक्दैनौ होइन, हामी त मनमा त अब लिन्छौँ नि यस्तो त्यस्तो नहोस्, तर पनि अब के हुन्छ के हुन्छ त्यो थाहा हुँदैन हामीलाई त, अब नहोस् भन्ने चाहिँ कामना छ मेरो पनि।
0: ल ठिक छ, सकेसम्म नहोस् नै भन्ने छ। अब पानी परे पनि अब हिजो अस्ति अब जसरी सामान्य वर्षा भएको थियो त्यति नै टरे राम्रो हो भन्ने चाहिँ हो, होइन?
1: हजुर।
0: ल ठिक छ, अब रमाइलो मिठो कुराकानी, कहिले सुखका कहिले दुःखका कुराकानी त तपाईँ हाम्रो छँदैछ। यो सुख दुःखका कुराहरू कहानीहरू कहिले सकिँदैनन्, कुरा गर्यो भने समय बितेको पत्तो पाइँदैन। तनुजी, आज चाहिँ कुन चाहिँ गीत सुन्न मन छ त?
1: मलाई एकदमै माने भाका अमर प्रेमको गथा भन्ने भाका, हामी दुईको नाता भन्ने भाका राखिदिनु न है।
0: ल, हामी दुईको नाता,
1: हजुर
0: ठिक छ। यो गीत कार्यक्रममा बस्छ, विशेष कतिजना साथीलाई सम्झने भन्ने त धनुजीलाई थाहा छ?
1: थाहा छ एकदमै। अब मलाई दानु गर्ने भनेर चिन्ने हुने नचिन्ने हुने सबैजनालाई भन्दै जान्छु ल नमस्ते
0: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्छ धनु गजमेरजी उहाँले एकदमै मिठा मेरो रमाइलो गीत रोजेर कार्यक्रमबाट छुटिसक्नु भएको छ एकजना साथीले रोज्नु भएको गीत बजाउन त मन थियो तर हामी धेरै साथीलाई समेटौं भन्ने हाम्रो उद्देश्य छ त्यो हुँदाखेरि सो गीतलाई समर्थन जनाउन सक्नुहुन्छ र जो साथीले समर्थन जनाउनुहुन्छ उहाँ साथीले पनि एकजना साथीलाई मात्र सम्झन पाउनुहुन्छ किनकि साथीको रोजाई नै आफ्नो रोजाई हुन सक्छ र कतिपय साथीलाई आफैले रोजेको गीत चाहिँ आफ्नो साथीलाई समर्पण गरौं भन्ने पनि हुन्छ अब समय र परिस्थितिले गर्दाखेरि कहिलेकाहीँ चाहिँ एकजना साथीले रोज्नु भएको गीत चाहिँ कार्यक्रममा हामीले बजाउन नसकौंला होइन त्यो हुँदाखेरि चाहिँ तपाईँको पनि फोन लाग्न सक्छ तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ उकाली उराली लेख्दैछ गर्दै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ यो मौसम पनि एकदमै सफा छ केही दिन यो मौसम सफाको साथमा हरेक कामहरू गर्दै हुनुहुन्छ होला अब चाडबाड नजिकै गर्दाखेरि हरेक कामहरू सघाउनु पर्छ भन्ने सटारोमा पनि व्यस्त पनि हुनुहुन्छ होला जस्तो लाग्छ कतिलाई अब दाउराहरू चाहिएको छ अब गाउँ बस्तीमा विशेष गरी दाउरा नै बालिन्छ होइन दाउराबाटै खानाहरू पकाउने हुँदाखेरि चाहिँ चाडबाडमा अब जंगल जाने भन्दा पनि अहिले ल्याएर राख्यो भने सहज हुन्छ भनेर दौडधुप गर्दै हुनुहुन्छ खेतबारीमा धान गोड्नेदेखि लिएर कोदो गोड्ने रोप्ने हरेक काम सघाउनु हुँदै व्यस्त पनि हुनुहुन्छ होला जस्तो लाग्छ यो कुरा छँदैछ तपाईँलाई जसरी सहज हुन्छ त्यसै गरी रेडियो चाहिँ सुन्नुहोला भन्छु तिमीले अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो
2: दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर यहाँ आवाज कुन ठाउँ देखियो
2: सिन्धुलीदेखि सन्देश तोलाङ्गी हाल्छ यता नगरकोटबाट भन्नुपर्छ है दिदी हजुर
0: सिन्धुलीको नाम चाहिँ नगरकोट पुग्नुभयो
2: हजुर
0: नवीन भन्नुभयो कि सन्देश भन्नुभयो
2: सन्देश तोलाङ्गी भन्दैछ है दिदी हजुर
0: अनि आवाज किन हजुर के आइरहेको छ हाम्रो सन्देश थियो
2: कस्तो कस्तो बनाएरै बोलेको त्यही भएर
0: कस्तो कस्तो बनाएर बोल्नु भयो
2: हजुर
0: त्यसो भए म पनि भोलि यो आवाज परिवर्तन गरेर आउनु पर्यो अनि म मेरो नाम चाहिँ भन्दैन चिन्नुहुन्छ होला है
2: हजुर मैले चिनिहाल्छ हजुरलाई
0: चिन्नुहुन्छ तर हाम्रो सन्देशीले चाहिँ आवाज अर्कै बनाएर बोल्नुभयो मलाई चिन्न कठिनै भयो क्या त्यही भएर
2: हजुर लामो लामो सास तानेर बोल्दाखेरि कस्तो आवाज छुट्टै आउँछ के दिदी हजुर
0: त्यही भएर
2: हजुर
0: ल ठिक छ नगरकोटतिर चाहिँ के गर्दै हुनुहुन्छ
2: नगरकोटतिर म त जब गर्छु नि दिदी हजुर
0: काम गर्दै हुनुहुन्छ दसैँमा घर आउने योजना छ कि छैन
2: आउनुपर्छ दिदी हजुर नआए त हुँदै हुँदैन रमाइलो हुँदैन
0: त्यही त अब गाउँ बस्ती आउनु पर्यो गाउँ बस्ती हराएर बनाउनु पर्यो पन्ध्र दिन भए पनि होइन दुई दिन भए पनि आफ्नो विशेष गरी गाउँघरमा हाम्रो बुबा आमा मात्र हुनुहुन्छ उहाँहरूको लागि खुसी दिनु भए पनि आउनै पर्यो
2: हजुर एकदमै भन्नुपर्छ है दिदी हजुर
0: ल आउनु होला अब सिन्धुली आइसकेपछि तपाईँ हाम्रो कुरा भइहाल्छ अब यति बेला काम गर्दै हुनुहुन्छ काममा व्यस्त रहेर पनि हामीलाई सम्झनु भएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु यति बेला म कार्यक्रमतर्फी लाग्छु हाम्रो धनुजीले चाहिँ अमर प्रेमको गाथा भन्ने बुलको गीत रोज्नु भएको छ एकजना साथीलाई सम्झन सक्नुहुन्छ
2: फर्स्ट अफ अलमा त यति मिठो भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदी हजुरको लागि मेरो प्यारो नवीन दादाको लागि भन्दै छुटिन्छ हस्त दिदी नमस्ते बाई बाई
0: हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सन्देश तोलाङ्गी सिन्धुली घर भइहाल चाहिँ यता नगरकोटबाट हुँदै हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु यति बेलाको व्यवसायमा हाम्रो धनुजीले रोज्नु भएको रामजी खाँडा मुना थापाको आवाजमा रहेको अमर प्रेमको गाथा बोलको गीत राख्छौं साथै हाम्रो सन्देशजीलाई पनि हामीले समर्थन जनाएका थियौं यति बेलाको व्यवसायमा यो गीत त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं विश्रामपछि आउँछौं रेडियो सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
1: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ज पेन्स।
3: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
6: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
7: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
6: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
7: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
6: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
7: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
6: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
7: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
6: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844410040। इमेल dhramechap@gmail.com।
7: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
8: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
9: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
10: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864417188।
9: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
10: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
9: ल हजुर, किन चिन्ता गर्नु भएको, स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि, त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
10: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
9: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765279636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली।
11: हुँदा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
12: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
13: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
11: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
13: 98402793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
14: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
15: ए राम बाबु पो आउनु भएछ। के हुनु नि बाबु, दाई विदेश जाने रे? खै नेपालमा केही भएन?
16: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन। हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
14: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न। मैले अण्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
16: ए हो र भन्या, अनि फाइदा होला र है?
14: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ। मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
16: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
14: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
16: कति रे 98540 अनि
14: 98540-40239। फोन नम्बर चाहिँ 048-540-239।
16: 048-540-239।
17: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
16: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
17: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
14: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
16: विराज किसानको साथी।
18: भूक्षय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाउँ।
19: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
18: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
19: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
18: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
19: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
18: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रम लोकोशैलीमा राखेको एकदमै मिठो रमाइलो गीत गीत बस्यो भने हामी छोटो व्यवसायिक विश्रामतर्फ गयौं। विश्राम बसी फेरि पनि आइसकेका छौं। आजको व्यवसाय सोमबारको व्यवसाय तपाईँको रोजाईका मिठा रमाइला गीतहरू बस्छ। तपाईँले फटाफट फोन गर्न सक्नुहुन्छ 0840400026 भने। तपाईँले हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ भने कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। हामी तपाईँका कमेन्टहरूलाई पनि कार्यक्रममा वाचन गर्नेछौ भने विशेष गरी तपाईँले फोन गरेर चाहिँ सहभागिता जनाउनु होला, किनकि तपाईँकै रोजाईका मिठा गीतहरू बज्ने दिन रहेको छ। यति बेला चाहिँ म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्न चाहन्छु। हामीलाई पहिले कमेन्ट यति बेला प्राप्त भएको छ पिनिता दाहाल सुवेदीजीको कमेन्ट छ। उहाँ लेख्नुहुन्छ, हेलो दिदी, के छ खबर? विनिता दाहाल है, मसित धनकुटाबाट बबल्स निकेता सुनाउनु पर्दा चाहिँ खुसबु सुवेदीको लागि, त्यसै गरी लुकेश सुवेदी लगायत जति पनि साथीहरूले मलाई विनिता दाहाल सुवेदी भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हेलो दी, नमस्कार।
0: नमस्कार, हजुर, यो आवाज मैले सुनेको तर नाम बिर्सिए। ठ्याक्कै मलाई नाम चाहिँ भन्ने आएन, यो आवाज त मैले अस्ति भर्खरै सुने हो। विनिता भर्खरै मात्र मैले कमेन्ट मात्र भाषण गरिदिएँ, त्यति त्यो आवाज हो कि जस्तो पनि लाग्छ, फेरि होइन जस्तो पनि लाग्छ, त्यही भएर कि विनिता म धेरै साथीहरूसँग धेरै पटक झुकेको छु कि एउटा नाम भन्यो अर्कै साथी पढ्नु हुन्छ त्यो हुँदाखेरि मैले हद्दपति हिसाब नामै भन्न छोडिदिएको छु कि विनिताजी। म एकदम सन्चै आरामै छु। बरु हजुरलाई कस्तो छ, के छ, के हुँदैछ भन्नुहोस् न।
1: म पनि एकदम ठिकै छ, सन्चै छ। हल्का मन्दा मन्दा घाम लाग्दैछ, धुम्मनी पर्दैछ मौसम गर्दा, अनि त्यतातिर गर्दै
0: यता चाहिँ मजाले घाम लागेको छ, चर्को चर्को घाम लागिरहेको छ। समग्रमा सबै एकदम ठिकठाक छ भन्नुपर्छ है। मेरो भइसकेको छ विनिताजीको सि भयो कि बाँकी छ? आज दिन अब कसरी बिताउँदै हुनुहुन्छ भन्नुहोस् न। ल भनेपछि बिहान बिहानै घाँस काटेर आएर बस्दै हुनुहुन्छ। ल ठिक छ, काम पनि गर्नै पर्छ, के गर्नु, समय र परिस्थिति अनुसार चल्नै पर्यो होइन। त्यही भएर मानकै लागि काम गर्नुभएको त्यो सबैको त्यही हो कि विनिता आजी, जस्तो कि अब तपाईँले चाहिँ काम नगरी माम मिल्दैन भन्नुभयो होइन, जस्तो अब यहाँले गाउँ घरमा घाँस दाउरा गर्नुहुन्छ, अन्य खेतबारी हेर्नुहुन्छ होइन, साथसाथै आफ्नै खेतबारीमा उब्जेका ताजा खानेकुराहरू खान पाउनुहुन्छ, जस्तो हामी यहाँ बस्ने पनि अब हामीले पनि त्यही नै हो क्या, अब हजुरले जे भन्नुहुन्छ त्यही नै हो क्या। त्यो सबैको काम फरक होला, ठाउँ परिस्थिति फरक होला होइन, तर यहाँले भन्नुभयो जस्तै सबैको त्यही एउटै हो कुरा त अन्तिममा आउँदाखेरि त होइन। त्यही भनेको कहिले काहीँ दुःख गरे अनुसार नपाउँदा नहुँदाखेरि चाहिँ फेरि दुःख पनि लाग्छ त्यहाँ। जस्तो अब यहाँले खेतबारीमा धान रोप्नुहुन्छ, मकै छर्नुहुन्छ होला, लगायतका अन्य केही बालीहरू लगाउनुहुन्छ, तर तपाईँले जति मेहनत गरेर त्यहाँ खनजोत गर्नुभयो, मल बिउ बिजन लगाउनुभयो, तर त्यो भने जति नफल्दाखेरि के भएर फलेन, किन के भयो, बिउ नै कम चल्थ्यो कि मल पुगेन कि पानी पुगेन कि, हरेक कुरालाई हामीले दोष दिइरहेको हुन्छौँ नि होइन।
1: हो नि, त्यो त्यस्तै नै हुन्छ, अब घरि घरि गरिराख्दा नै हुँदैन, घरि घरि
0: त्यस्तै हो, हामीले लगाइरहेको खेतबारीमा त्यो बालीहरू लगाइरहेको ठाउँमा नि कहिले काहीँ हुँदैन, हुन त अब त्यो मौसमको कारणले गर्दाखेरि नै हुन सक्छ होला। अब जस्तो हिमालमा हुने चिज हामीले अलिक तल बेसीतिर लगायौँ भने नहोला, त्यो अलग कुरा होला नि त होइन।
1: कस्तो हुन्छ आफ्नो ठाउँमा के हुन्छ, अब त्यो बुझेर लाउनु पर्छ, अब मान्छे त हो जे नै जे जसो नै गरे नि अब एक थुक न एक थुकलाई त अफजसो भइहाल्छ
0: त्यो हुन्छ नि त के भने हुन्छ ल ठिक छ राम्रोसँग काम गर्नुहोस् हामीलाई पनि सम्झाउनुहोस् यसै गरी आउँदै गर्नु होला खुसी लाग्यो आज कुन चाहिँ गीत सुन्न मन छ जुन पनि तर जस्तो हिमालमा हुने चिज हामीले अलिक तल बेसीतिर लगायौँ भने नहोला त्यो अलग कुरा होला नि त होइन
1: आफूले अब कस्तो हुन्छ आफ्नो ठाउँमा के हुन्छ बुझेर लाउनु

0: मलाई म पूजा गर्छु मायाको भन्ने गीत भन्नु न।
1: ल हुन्छ, म पूजा गर्छु मायाको भन्ने बोल्नु गीत राख्छौँ हामी, एकजना साथीलाई सम्झनुहोस् न।
0: हुन्छ, फर्स्ट अफ अल त तपाईँहरू सम्पूर्णलाई अनि मलाई चिन्नुहुने सबै साथीहरूको लागि भन्दैलाई
1: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो हाम्रो साथी, एकदमै होइन कार्यक्रममा सदस्यन दिनुहुन्छ, आउनुहुन्छ विनिता दाहालजी, मलाई विशेष धन्यवाद व्यक्त गर्छु। सो गीतलाई समर्थन जनाउने पालो तपाईँको रहेको छ। आजको पुस्तामा तपाईँका कमेन्टहरूलाई पनि भाषण गर्दैछु म, केही साथीको कमेन्ट त भाषण पनि गरेँ मैले। यति बेला गोविन्दजीले पनि लेख्नुहुन्छ, गोविन्द कुमार खत्रीजी, नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु ओकलढुङ्गाबाट भन्दै हुनुहुन्छ। सुजन भुजेल खोटाङ्गे भाइले पनि सुन्दैछु है, सबैमा मिठो माया भन्दै हुनुहुन्छ। धनु राउतजीले पनि नमस्ते, आज पनि सुर्खेतबाट कार्यक्रम सुन्दैछु, एकदमै मनपर्छ, सबैलाई सम्झेको छु भन्ने हुनुहुन्छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार। हेलो, हिरादेवी मगर भन्नु हो? हिरादेवीसँग हिजो अस्ति कुरा भएको छ हाम्रो। हिराजी, हेलो, मेरो आवाज सुन्दै हुनुहुन्छ? मैले पनि तपाईँको आवाज सुनेको छैन, त्यही भएर मैले तपाईँलाई सोध्दैछु के छ होला अवस्था तपाईँको, बताउनुहोस् त।
2: हजुर,
1: सुन्दै हुनुहुन्छ?
2: हजुर।
1: ल, यहाँको आवाज कता हराइरहेको जस्तो छ, एकजना साथीलाई सम्झनु पर्ने हुन्छ, साथीले गीत रोजिसक्नु भएको छ, एकजना साथीलाई सम्झनुहोस् न।
2: स्पेसल हजुरकै लागि भन्न चाहन्छु, नमस्ते, नमस्कार।
1: हस्तो नमस्ते, भर्खर सम्पर्कमा हुनुहुन्थ्यो हिरादेवी मगर सिन्धुलीबाट, उहाँको आवाज मैले अस्पष्ट सुने, त्यही भएर साथीलाई मात्र सम्झना लगाएको थिएँ, मलाई नै सम्झनु भयो है त उहाँले, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेलाको व्यवसायमा हामी विनिताजीले रोज्नु भएको म पूजा गर्छु मायाको रामजी खाँडो टिकापुनको आवाजमा रहेको गीत राख्छौ, त्यसपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा हाम्रो बिनिता आफूले रोज्नु भएको थियो म पूजा गर्छु मायाको टिका 15 रामशिखरको आवाजमा रहेको गीत तपाईँको माझमा राख्यौ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हरियो हरियो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, उहाँको आवाज हामीले सुन्न सकेनौ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला विनोद सेमजोङजी पनि फेसबुक लाइभ मार्फत लेख्नुहुन्छ, हेलो दर्शन नमस्ते, है म मोरङ केराबारीबाट कार्यक्रम सुन्दैछु। अब बस्नेक सबैको लागि फेसबुक लाइभबाट कार्यक्रम सुनेको जानकारी गराए है भन्नुभएको छ। त्यसै गरी स्टिभन विष्णेजीले पनि लेख्नुहुन्छ, नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। अब बस्ने गीत सबैको लागि है भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी शिवजी राणा मगरजीले पनि लेख्नु भएको छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु है मन्थलीको भाइ हाल चाहिँ हेटौडाबाट भन्दै हुनुहुन्छ। शिवजी राणाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। साथै विनोद बरुवालजीले पनि नमस्ते है म सालुबाट सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी निशा ठोकरजीले पनि नमस्ते भन्दै हुनुहुन्छ। गोविन्द कुमार खत्रीजीले पनि नमस्ते म ओखलढुङ्गाबाट है भन्नुभएको छ। जनक रोजाली मगरजीले अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
1: हेलो दिदी हजुर, नमस्ते है।
0: नमस्ते हजुर, यो आवाज चाहिँ नवीनजीको
1: भन्नुपर्छ है दिदी हजुर।
0: अघि हाम्रो सन्देशीको आवाज त फरक भएर आउनुभएको थियो, हाम्रो नवीनजीले त आवाज चेन्ज गर्नु भएन छ त
1: हजुर। म त्यस्तो चेन्ज गर्ने बानी छैन नि दिदी हजुर।
0: ल ठिक छ, त्यो बानी नै राम्रो बानी हो है त
1: हजुर।
0: अनि के गर्दै हुनुहुन्छ अहिले
1: हजुर? बसी बसै हो दिदी हजुर,
0: बसी बसै हो। कामहरू हिजो आज लगभग सबै सकेको हो
1: हजुर,
0: भनेपछि हिजो आज फुर्सदको समयमा हुनुहुन्छ
1: त्यही भन्नुपर्छ है दिदी हजुर।
0: ल फुर्सदमा कहीँ कतै घुम्न जाने अथवा परिवार चाहिँ कतै जाउँ भन्ने त्यस्तो केही छ त
1: छैन?
0: छैन, सबै काम गर्नै पर्यो होइन, जस्तो कि बाहिरको काम सके पनि घरभित्रको काम त बाँकी नै छ होला। ल कहिले भन्दै हुनुहुन्छ बजार घुम्न जान
1: लाग्यो?
0: ल ठिक छ, सन्देश त्यही हुनुहुन्छ
1: हजुर, हामी दादाजी सँगै भन्नुपर्छ है दिदी हजुर।
0: अहिले त कता कता भन्नुभयो जस्तो लागेको थियो त फेरि
1: नगरकोट।
0: तपाईँ पनि नगरकोटै हुनुहुन्छ नवीनजी
1: हजुर?
0: ल भनेपछि दुवैजना सँगै हुनुहुन्छ
1: हजुर, त्यही भन्नुपर्छ है दिदी हजुर।
0: ल ठिक छ, अब सँगै हुनुहुँदो रहेछ दाजुभाइ कि फोन लाग्यो आजको कार्यक्रममा, खुसी पनि लागेको छ। अब यहाँको पनि खानपिन भयो कि बाँकी छ?
1: भर्खरै भयो दिदी हजुर।
0: ल भर्खरै भएर हामीलाई सुन्दै हुनुहुन्छ, फोन लाग्यो कार्यक्रमको अन्त्यमा आउनु भएको छ। ठिक छ, आज कुन चाहिँ गीत सुन्न मन छ?
1: हजुरको रोजाईको गीत राखिदिनु है दिदी हजुर।
0: रोजाईको सुन्न चाहनुहुन्छ
1: हजुर?
0: ल त्यसो भए हाम्रै रोजाईको गीत बज्नेछ, यहाँले मात्र एकजना साथीलाई सम्झनुहोस्।
1: कार्यक्रम सञ्चालन गर्ने दिदी हजुरको लागि, सन्देश तलङ्गीको लागि भन्न चाहन्छु है दिदी हजुर।
0: हवस् त, नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो नवीन तोलाङ्गी चाहिँ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। अब चाहिँ म फोन एकजना साथी आउनुहुन्छ भने छोटोमा मात्रै कुरा गर्छु, किनकि साथी आउनुहुन्छ भने उहाँले बुझ्नुभएको गीत कार्यक्रममा लाग्छ। उहाँले यति बेला आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: हेलो दिदी, नमस्ते।
0: नमस्ते देवजी, रोजाको गीत सुन्न पाउनु हुने भयो त
2: हजुर? पक्कै भने अन्तिममा भयो नि आइपुग्ने, भर्खर खाना खाँदा खाँदै ढिलो भयो भन्नुपर्छ है त, अलिकति म बजारतिर पनि गएको थिएँ त्यही भएर आज अलिकति ढिलो भयो, रेडियो सुन्नलाई भन्नुपर्छ, सुरुदेखि आएको छुइनँ भन्नुपर्छ है त।
0: ल भनेपछि देवजीको आज भाग्य एकदमै धेरै खुलेको छ, किनकि हाम्रो नवीनजीले गीत रोज्नु भएको छैन, देवजीले रोज्नु पर्ने हुन्छ। कुन चाहिँ गीत रोज्न चाहनुहुन्छ?
2: मलाई चाहिँ एकदमै पुरानो गीत रोज्न मन लागेको छ, एकदम सुन्न मन लागेको छ, भोटमा बस्ने भोटिनी हजुर, तराईमा बस्ने थरुनी भन्ने गीत चाहिँ भिन्न भेट्नु भएसम्म है त।
0: ल तरुनी कसो गरौँ भन्ने खालको बोलको गीत हो जस्तो लाग्यो यहाँले भन्नुभयो अनुसार। ठिक छ, यो गीत हामी राख्ने प्रयास गर्छौ, एकजना साथीलाई सम्झाउनु पर्ने हुन्छ, म कार्यक्रमको अन्तिममा छु।
2: हुन्छ, सुन्दै होला बहिनी, सम्झना प्रदानको लागि के भन्न चाहन्छ है त
0: ल अहिलेको लागि हामी त्यसो भए छुटौँ हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी उहाँले गीत रोजेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु पछि हामी फोन लिँदैनौँ यति बेला मुना मुखियाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ मीडिया प्रेमी भाइ अलिसाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ बिरजाङ लिम्बुजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु पाँच थरबाट भन्दै हुनुहुन्छ सागर गिरीजीले पनि नमस्ते है हजुर म पनि कार्यक्रम सुन्दैछु अब बोझ्ने गीत सबैको लागि फेसबुक लाइभबाट कार्यक्रम सुनेर साथ दिएको छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु फेरि पनि त्यसै गरी लक्ष्मी कार्कीजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ अभागी छोरो सन्दीप ठकुरीजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ गीता लिम्बुजीले पनि सुन्दैछु है कार्यक्रम भन्दै हुनुहुन्छ इलामबाट त्यसै गरी क्षेत्री आयुषजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ कमल श्रेष्ठजीले पनि तेह्रथुमको खिताबबाट सुन्दैछु ल भन्नुभएको छ शर्मिला हायुजीले पनि नमस्ते है दिदी म पनि कार्यक्रम सुन्दैछु कार्यक्रम राम्रो लाग्छ अब बस्ने गीत मलाई चिन्ने नचिन्ने सबै सबैको लागि म चाहिँ यता सिन्धुलीबाट सुन्दैछु भन्दै हुनुहुन्छ आज चाहिँ मैले तपाईँ सबै साथीको कमेन्ट चाहिँ मिलेर आएर पढ्न सकिनँ भ्याइन होइन कार्यक्रममा समय अभाव छ भोलि मंगलबार एक घण्टासम्म वाचन हुन्छ तपाईँले भोलिको बचाइमा पनि यसै गरी कमेन्ट पठाएर साथ दिनुहोला आज मेरो सबै कमेन्ट वाचन भएन भनेर तपाईँले चित्त नदुखाउनुहोला यहाँलाई फेरि पनि जानकारी गराएँ मैले त्यसै गरी टेकु छेत्रीजी पनि लेख्नुहुन्छ नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु है तनहुँबाट अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ त्यसै गरी बान्तबा रेणुजीले पनि नमस्ते हजुर भन्नुभएको छ धनु गजमेरजीले पनि दिदी नमस्कार छ है भन्दै हुनुहुन्छ टिकाराम सुनवारजीले पनि दर्शन नमस्कार म टिकाराम सुनवार तिन्जुरी मिडिया ग्रुपको मेम्बर रामेसाप गर्वे आज काठमाडौँबाट कार्यक्रम सुन्दैछु अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ शुक्रराज रसाइली निर्दोषजीले पनि नमस्ते हजुर सांगीतिक अभिवादन म पास्तर हिलिङ साथ घर भई आज फिल्म चार डब्ल्यूबाट अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ रमतेल कान्छेजीले पनि सुन्दैछु है दिदी भन्दै हुनुहुन्छ त्यसै गरी सुमित सुनवार किरातजीले पनि गुड मर्निङ हजुर खाना खानुभयो त म काठमाडौँको बौद्ध जुरपाटीबाट सुमित सुनवार किरात कार्यक्रम सुन्दैछु है धेरै मनपर्छ अब बस्ने गीत हजुर लगायत मेरो घर परिवार अनि सबै सबैको साथीहरूको लागि भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै फिकल आर्यन गाउँलेजीले पनि लेख्नुहुन्छ नमस्ते नमस्कार सुन्दैछु सिन्धुलीको फिकलबाट आर्यन मगर सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग अब चाहिँ तपाईँका यतिजेलसम्म प्राप्त भएका कमेन्टलाई मैले वाचन गरेर सकाइसकेको छु भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी धनु गजमेर त्यसै गरी सन्देश तोलाङ्गेजी विनिता दाहाल हिरादेवी मगरजी हुनुहुन्थ्यो नवीन तोलाङ्गे त्यसै गरी देवबाजी हुनुहुन्थ्यो उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु साथै कार्यक्रम लोकुशेली अभतिवर बजेका मिठा लोकगीत संगीतकार सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु साथसाथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा हाम्रो देवजीले रोज्नु भएको एकदमै मिठो गीत छ तरुने कसो गराउने दामजी खाँडा जानकी तारामी बगरको आवाजमा रहेको यो मिठो गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकोचलीको बसाईबाट म तपाईँकै साथै ललिता हाई पनि विदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। भोटे कोशी नदीमा आएको बाढ़ीले पुर्याएको क्षति र यसका कारण बारे सत्य तथ्य छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने तयारी शुरू भएको छ। सोही विषयमा छलफल गर्ने सभामुख डोल प्रसाद आर्यले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभएको छ। बैठक सोमबार सभा आज 12 बजे सिंह दरबार स्थित प्रतिनिधि सभा कक्ष सँगै रहेको कार्यव्यवस्था हलमा बैठक बस्ने भएको छ। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीको कारण क्षति र राहत तथा पुनर्स्थापना बारे रणनीति बनाउन विशेष समिति गठन गर्ने सहमति राजनैतिक दलहरूबीच भएको थियो। बैठकमा विशेष समिति गठनको प्रक्रिया समितिको कार्यदेशबारे छलफल हुनेछ। बाढ़ीको पूर्व सूचना प्रणाली विपद व्यवस्थापनमा सरकारी निकायहरूको भूमिका र आगामी दिनमा यस्ता विपद न्यूनीकरणका लागि चाल्नुपर्ने कदम बारे संसदले कानून बनाउने तयारी गरिएको छ। नेकपा एमाले केन्द्रीय सचिवालय बैठक शुरू भएको छ। बैठक आज पार्टी केन्द्रीय कार्यालयमा शुरू भएको आइतबारदेखि शुरू भएको सचिवालय बैठक निर्वाचन समीक्षा कार्य दलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको थियो। सोही बैठकको निरन्तरता स्वरूप आज सचिवालय बैठक बसेको हो। बैठकले आजदेखि शुरू हुने पार्टी केन्द्रीय कमिटि बैठकमा एजेण्डा तय गर्नेछ। त्यसै गरी एमाले केन्द्रीय कमिटि बैठक बिहान अहिले बस्दैछ। जल बस्ने ललितपुरको वैश्य पार्टी स्थित रामबाग पार्टी प्यालेसमा बस्ने भएको छ। फागुनमा भएको निर्वाचनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटि बैठकमा सबै सदस्यहरूलाई धारणा राख्न समय उपलब्ध गराउने तयारी एमालेको छ। बैठकमा अध्यक्ष ओलीले निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदनमा आवश्यक सुझाव समेटेर राजनैतिक प्रतिवेदन पेश गर्ने तयारी गरेको छ। नजिकै गरेको विजय दशमी तिहार तथा छठ लगायतका प्रमुख चाडपर्वहरूलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि यातायात व्यवस्था विभागले सरकारवाला निकायहरूसँगको संयुक्त बैठक बोलाएको छ। चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिरिने तथा उपत्यका भित्रिने यात्रुहरूका साथै देशभरका अन्य मुख्य गन्तव्यहरूको यात्रालाई सहज सुरक्षित र व्यवस्थित बनाउन सहजीकरण गर्ने उद्देश्यले विभागले छलफल आयोजना गरेको हो। विभागका अनुसार उक्त छलफल कार्यक्रम सोमबार दिउँसो आज 1 बजे बस्ने यातायात व्यवस्था विभागले सभा हल मेन भवनमा आयोजना गरिएको छ। चाडपर्वको समयमा यात्रुहरूको चाप अत्याधिक हुने भएकाले अग्रिम टिकट बुकिङ भाडा दर नियन्त्रण सवारी साधनको व्यवस्था सड़क मर्मत तथा सुरक्षा व्यवस्थापन लगायतका विषयमा बैठकमा विस्तृत छलफल हुने गरी आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ। गण्डकी प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डे र स्वास्थ्य सचिव डाक्टर युवा निधि बस्यौलामाथि अस्पतालको बेड संख्या बढ़ाउने अनुमति दिने क्रममा घुस बार्गेनिङ गरेको आरोप लागेपछि प्रदेश सरकारले छानबिन अघि बढ़ाएको छ। पोखराको पदे नर्सिङ होमलाई 50 बाट 100 बेडमा स्तरोन्नति गरी अस्पताल संचालनको अनुमति दिने क्रममा तत्कालीन स्वास्थ्य मन्त्री पाण्डे उनको सचिवालय र मन्त्रालयका सचिवले रकमको मौजा सौदाबाजी गरेको आरोप सार्वजनिक गरेको थियो। पत्रकार अपिल त्रिपाठीले शुक्रबार गण्डकी छड्के युट्यूब मार्फत उक्त प्रकरणमा 30 लाख रूपियाँ घुस डिल भएको दावी सार्वजनिक गरेको थियो। घुस रकम लिएको आरोप भने पाण्डेले अस्वीकार गरेका छन्। तर मन्त्री पाण्डे र उनको सचिवालयले घुस डिल भएको भनिएको विषयलाई भने स्पष्ट रूपमा स्वीकार नगरेको दावी गर्नुभएको छ। यसैबीच गण्डकी प्रदेश सरकारले स्वास्थ्य सचिव डाक्टर युवा निधि बस्यौलाको जिम्मेवारी खोसेको र सरकारका प्रवक्ता तथा अर्थमन्त्री जित बहादुर शेरचनका अनुसार बस्यौलालाई अर्को
व्यवस्था नभएसम्म स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा काजमा खटाउने निर्णय भएको छ। स्वास्थ्य मन्त्रालयले पछिल्लो दुई वर्षमा अस्पताललाई दिएको अनुमति तथा अस्पताल स्तरोन्नति सम्बन्धी कानूनी व्यवस्था र अभ्यासबारे समेत छानबिन गरिने भएको छ। यसका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई 15 दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। त्यस्तै उक्त प्रकरणमा छानबिनका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा कार्यालयमा पत्राचार गर्ने निर्णय समेत गरेको छ। घोष प्रकरणमा अनुसन्धान र छानबिन अघि बढ़ेकाले नियमितताको विषय स्पष्ट नभएसम्म पद नर्सिङ होमलाई दिएको अस्पताल स्तरोन्नतिको अनुमति कार्यान्वयन नगर्ने गराउने वा स्थगित गर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। एमालेका निवर्तमान मन्त्री पाण्डे घोष प्रकरणमा जोड़िएपछि नेकपा एमाले गण्डकी प्रदेशसभा संसदीय दलले पनि घटनाप्रति ध्यान आकर्षण भएको जनाएको छ। संसदीय दलले घटनाको सत्य तथ्य छानबिन गर्न छुट्टै समिति गठन गरेको छ। दलका प्रमुख सचेतक देव पहरी त्रिपाठीको संयोजकत्वमा गठित समितिलाई 15 दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न भनिएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दबी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब 15 अर्ब जम्मा भइसकेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदका कार्यालयका अनुसार हाल कोषमा रू 14,88,90,38,871 मौजादर छ। सरकारले उक्त कोषमा जम्मा भएको सहयोगको रकमबाट यसअघि रू 1 अर्ब बाढ़ी प्रभावित क्षेत्रका लागि निकास गरिएको छ। कार्यालयका अनुसार कोषका विभिन्न 9 वाणिज्य बैंकमा रू 11,14,20,50,447 हिमालय बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा 2,44,74,121 अमेरिकी डलर जम्मा भएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। जर्मनीको मेकलेनबर्ग भोरपुर मेनमा भएको राज्य चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ र फर जर्मनी एएफडी पार्टीको पहिलो बन्ने देखिएको छ। एआरडी टेलिभिजनको प्रारम्भिक पक्षपरण अनुसार एएफडीले 38.3% मत पाउने देखिएको राइटर्सले जनाएको छ। सत्तारूढ़ सोशल डेमोक्रेटिक पार्टी एसपीडीले 35.4% मत पाउने अनुमान गरिएको छ। तर चान्सलर फ्रेडरिक मर्सको नेतृत्वमा रहेको क्रिस्टियन डेमोक्रेटिक युनियन सीडीयू भने 5% थ्रेसहोल्डर भन्दा तल देखिएको छ। पछिल्लो मत परिणाम अनुसार सीडीयूले 4.9% मत पाएको छ। यससँगै सीडीयू राज्य संसदमा प्रवेश गर्न नसक्ने सम्भावना देखिएको छ। यो सन् 1949 जर्मनीमा सीडीयूले बेहोरेको सबैभन्दा कमजोर राज्य निर्वाचन परिणाम हो। परिणाम सार्वजनिक भएपछि चान्सलर जर्मनले निर्वाचन परिणामलाई विपत्तिको संज्ञा दिनुभएको छ। यद्यपि उहाँले पदबाट राजीनामा दिने सम्भावनाबारे चलिरहेको चर्चाबीच आफूले सुधारका कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ। यस्तै बर्लिन राज्यको चुनावमा वामपन्थी डाई लिङ्गे सबैभन्दा अगाडि देखिएको छ। प्रारम्भिक प्रक्षेपण अनुसार डाई लिङ्गेले 26% मत पाउने अनुमान छ। त्यसपछि सीडीयू र ग्रीन्स देखिएका छन्। यस्तै बीच मेकलेनबर्ग र भोरपेन मेनको परिणाम एएफडीका लागि लगातार दोस्रो ठूलो जीत भन्ने देखिएको छ। दुई हप्ता अघि भएको साक्सोनी अनहाल्ट राज्यमा भएको चुनावमा एएफडीले 44% मतसहित ऐतिहासिक जीत हात पारेको थियो। खबरको अन्त्यमा खेल खबर। पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीग ईटीपीएलको उपाधि एडिनबर्ग क्यासल रकर्सले जितेको छ। गई राती आयरल्याण्डको
डब्लिनमा भएको फाइनलमा एडिनबर्ग क्यासल रकर्सले बेलफास्ट बुल्सलाई 7 विकेटले हराएको छ। बेलफास्टको दिएको 151 रनको लक्ष्य एडिनबर्गले 18 ओभर र बलमा 3 विकेट गुमाएर भेटाएको छ। एडिनबर्गका आन्द्रेस गौसलले नट आउट 90 रन बनाउनु भएको छ। बेलफास्टका मार्क इडर, म्याथ्यू ह्याम्फ्रेज र ग्याभिन ह्विलले एक एक विकेट लिनुभएको छ। त्यसअघि टस हानेर ब्याटिङ गरेको बेलफास्टले 20 ओभरमा 5 विकेट गुमाएर 150 रन बनाएको छ। बेलफास्टका टिम टेक्टरले 84 रन बनाउनु भएको छ। एडिनबर्गका ट्रेन्ट बोल्डरले 2 विकेट लिनुभएको छ। पहिलो संस्करणमा एडिनबर्ग वेलस्टाफ सहित एमस्टरडम प्लेस रटरडम डकर्स डब्लिन गार्जियन्स र ग्याल्सियो कस्मिक गरी 6 टोली सहभागी भएका थिए। प्रतियोगितामा आइल्याण्ड र स्कटल्याण्ड र नेदरल्याण्डसम्म 2-2 टोली सहभागी भएका हुन्। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। तिनजेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। नमस्कार।

0: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिबिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
0: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुणे पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
0: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
0: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ,
4: सम्पर्क नम्बर 9845-40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845-40892 र 0485-40385, श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475-90-466, 98692-65-99-8।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-96-10।
11: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसा, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामे छ।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: डेङ्गी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। पानी संरक्षण गरौ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
7: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्ने तथा मांसपेशी दुख्नु,
0: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुक्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
4: हजुरको रेडियो।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: सो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि शेयर बजार खुलेन, आज कारोबार नहुने। प्रधानमन्त्री राहत कोषमा झण्डै 15 अर्ब रूपियाँ मौजदात, प्राथमिकताका आधारमा रकम परिचालन गर्ने सरकारको भनाई। पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने एमाले सचिवालय बैठकको निर्णय। केन्द्रीय कमिटिमा हुने छलफल र बहसका आधारमा भावी रणनीति तय गर्ने। इटालीमा विद्यालयमा बुर्का प्रतिबन्ध र विदेशी विद्यार्थीको संख्या सीमित गरिँदै विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य। र पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीगको उपाधि एडिनबर्गलाई। नेपाल खबरमा अब पूरा खबर। नेपाल स्टक एक्सचेन्ज नेप्सेले आजको नियमित शेयर कारोबार स्थगित गरेको छ। नेप्सेका अनुसार डाटा सेन्टरमा प्राविधिक समस्या आएको छ। समस्या समाधानका लागि पहल भइरहेको नेप्सेले जनाएको छ। यो समस्यामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने भन्दै आज कारोबार बन्द गरेको नेप्सेले सूचना मार्फत जनाएको छ। धितोपत्र सूचीकरण तथा कारोबार नियमावली अनुसार आजको कारोबार स्थगित गरेको नेप्सेको भनाइ छ। अघिल्लो कारोबार दिन नेप्से 22.85 अंकले बढ़ेर 2647.22 बिन्दुमा पुगेर बन्द भएको थियो। प्रधानमन्त्री राहत कोषमा मौजदात रकम झण्डै 15 अर्ब रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हाल कोषमा 14.88 करोड़ 90,38,871 रूपियाँ मौजदात रहेको छ। सरकारले कोषमा जम्मा भएको रकम मध्ये यसअघि नै 1 अर्ब रूपियाँ बढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा लगायत क्षेत्रमा सड़क पुल जलविद्युत आयोजना होटल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रको राहत तथा पुनस्थापनाका लागि कोषबाट रकम परिचालन गरिएको हो। 9 वाणिज्य बैंकमा गरी 11,14,20,50,947 रूपियाँ जम्मा भएको छ। यस्तै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा 2,44,74,121 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। सरकारले कोषमा प्राप्त रकमलाई आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गर्ने जनाएको छ। नेकपा एमालेको सचिवालय बैठकले चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटिमा प्रस्तुत गर्ने निर्णय गरेको छ। आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रतिवेदनका विवादास्पद विषयलाई सम्बोधन गर्दै त्यसलाई केन्द्रीय कमिटिमा लैजाने निर्णय गरेको हो। एमाले उपमहासचिव लेखराज भट्टका अनुसार केन्द्रीय कमिटि बैठकका लागि अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनैतिक प्रतिवेदन लगायतका विषय एजेण्डामा समावेश गरिएको छ। 29 पृष्ठ लामो प्रतिवेदन परिमार्जन सहित पारित भइसकेको उल्लेख गर्दै भट्टले अब प्रतिवेदनमा थप बहस आवश्यक नरहेको समेत बताउनुभयो। केन्द्रीय कमिटि बैठकमा पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले धारणा राख्ने तयारी गरिरहेको सन्दर्भमा उपमहासचिव भट्टले केन्द्रीय कमिटिमा हुने छलफल र बहसका आधारमा नै पार्टीको आउँदो रणनीति तय हुने बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव घट्दा चाँदीको बढ़्यो, आज 17 जिल्लामा बाढ़ीको जोखिम लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि शेयर बजार खुलेन, प्रधानमन्त्री राहत कोषमा झण्डै 15 अर्ब रूपियाँ मौजदाद, पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने एमाले सचिवालय बैठकको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव 1300 रूपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको 3,03,900 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन 2,100 रूपियाँले बढ़ेर 3,05,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव 30 रूपियाँले बढ़ेको छ। चाँदी तोलाको 4,805 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,795 रूपियाँ थियो। आज देशका विभिन्न जिल्लामा बाढ़ीको जोखिम रहेको भन्दै सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार धनकुटा, उदयपुर, सिन्धुली, खोटाङ, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, बाँके र बर्दिया लगायतका जिल्लामा बाढ़ीको जोखिम छ। यी जिल्लाबाट भएर बहने साना नदी तथा खोलामा जलस्तर बढ़न सक्ने र आकस्मिक बाढ़ीको जोखिम रहेकोले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै तमर, अरूण, दूधकोशी, तामाकोशी र सुनकोशी लगायत सहायक नदीमा पनि जलस्रोतता उल्लेख्य बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना अन्तर्गत निर्माण भइरहेको दमौली भरतपुर 220 केवी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रूख कटानको आवश्यक कानूनी स्वीकृति प्राप्त भएको छ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइन अन्तर्गत जिल्लामा पर्ने रूखको छपान तथा ढाँचा लगाउने कार्य सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप 12 सामुदायिक वनमा प्रवेश गरी रूख कटान गर्ने स्वीकृति प्रदान गरेको छ। यसअघि प्रसारण लाइन क्षेत्रभित्र पर्ने जिल्लाका सबै 17 सामुदायिक वनमा रूख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ। प्रसारण लाइन क्षेत्र अन्तर्गत देवघाट गाउँपालिकाका 5, बन्दीपुर गाउँपालिका र ब्यास नगरपालिकामा 6-6 सामुदायिक वन रहेका छन्। कोशी प्रदेशमा डेंगी संक्रमणको दर बढ़दै गएको छ। झापा जिल्ला डेंगीको सबैभन्दा उच्च जोखिममा देखिएको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृति लुइटेलका अनुसार सन् 2026 सेप्टेम्बर 19 तथ्याङ्क अनुसार प्रदेशमा 793 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। डेंगीको संक्रमण प्रदेशका 13 जिल्लामा फैलिएको छ। यो अस्तिसम्मको तथ्याङ्क हो। अब विदेशको खबर। इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा अर्थात बुर्का लगाउन प्रतिबन्ध लगाउने र एउटै कक्षामा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने तयारी गरेको छ। आउँदो वर्ष हुने आम चुनावमा आप्रवासन मुख्य मुद्दा बन्ने अपेक्षाका बीच इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले यस्तो योजना सार्वजनिक गर्नुभएको छ। प्रधानमन्त्री मेलोनीले आफ्नो राष्ट्रवादी रूढ़ीवादी ब्रदर्स अफ इटाली अर्थात एफडीआई पार्टीको युवा शाखाको भेलामा प्रस्तावित परिवर्तनबारे जानकारी दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँका अनुसार विद्यालय प्रणालीमा घुलमिल हुन गम्भीर कठिनाई भोगेका विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य गरिएको छ। इटाली गएर आफ्नो भविष्य निर्माण गर्न चाहने जोसुकैले इटालीको भाषा सिक्नुपर्ने, संस्कृति बुझ्नुपर्ने र त्यहाँका नियमहरूको सम्मान गर्नुपर्ने प्रधानमन्त्री मेलोनीले बताउनु भएको छ। अब खेल खबर। पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीग ईटीपीएलको उपाधि एडनबर्ग क्यासल रकर्सले जितेको छ। गैराति आयरल्याण्डको डब्लिनमा भएको फाइनलमा एडनबर्ग क्यासल रकर्सले बेलफास्ट वुल्फ्सलाई 7 विकेटले हरायो। बेलफास्टले दिएको 151 रनको लक्ष्य एडनबर्गले 18 ओभर 4 बलमा 3 विकेट गुमाएर भेटायो। एडनबर्गका आन्द्रेस गौसले नट आउट 90 रन बनाएका छन्। बेलफास्टका मार्क एडर, म्याथ्यू ह्याम्ब्रेज र ग्याविन होइले 1-1 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको बेलफास्टले 20 ओभरमा 5 विकेट गुमाएर 150 रन बनाएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि शेयर बजार खुलेन, आज कारोबार नहुने। प्रधानमन्त्री राहत कोषमा झण्डै 15 अर्ब रूपियाँ मौजदात, प्राथमिकताका आधारमा रकम परिचालन गर्ने सरकारको भनाई। पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने एमाले सचिवालय बैठकको निर्णय। केन्द्रीय समितिमा हुने छलफल र बहसका आधारमा भावी रणनीति तयार गर्ने। इटालीमा विद्यालयमा बुर्का प्रतिबन्ध र विदेशी विद्यार्थीको संख्या सीमित गरिदै विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा अनिवार्य र पहिलो संस्करणको युरोपियन टी20 प्रिमियर लीगको उपाधि एडनबर्गलाई दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं नमस्कार
2: हजुरको रेडियो 102.1 मेगाहर्ज
3: क्वालिटी में नंबर वन दाम सबै भन्दा कम
4: ओ प्रकाश

0: Bapuma number one, Dana?
1: Hey, Pusak Dana number one. Dammai sabhe bhanda kam.
2: Honey!
3: Prithi ma kanti. Hey, nira ayo. Nacho abha chum chum chum chum.
4: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485423239।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
8: सम्पर्क नम्बर 0485410043 9863023422।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: तन्ने पैसा कमाइएला भनेर 100% ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
12: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छ त्यहाँ हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
11: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
10: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
13: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998 0485403998।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
13: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
8: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
8: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
8: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
8: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844410040। इमेल dhramechap@gmail.com।
8: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
13: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
13: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगात लिएर उपस्थित भइसकेको छु म। कार्यक्रम प्रस्तुता सम्झना गरियो भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ श्रीराज महतले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नका लागि अभियसली वेबसाइट www.hasurkoradio.org.nbको साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको सेफिम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला। अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र आज सोमबारको बसाई आजको बसाईमा चाहिँ तपाईँको रोसाईको गीत कार्यक्रममा बस्नेछ। तपाईँले 08:40:40:00 फोन गरेर आउनुपर्ने हुन्छ। र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ भन्दै यति बेला भने हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: கரிக பாயத்தபி மிச்சோகித திம்ரோ மனைக்கு ஃபுல் டிபி சிரிமா சிவரியே வந்தி खालको एकदमै मिठो गीत रहेको थियो। धडकन चलचित्रको गीत रहेको थियो। सुगीताबाट चाहिँ कार्यक्रम सिने सौगातको शुरूआत गरिसकेका छौँ। अब पनि पालो तपाईँको रहेको छ। 0840404026 फोन गरेर आफूलाई मनपर्ने चलचित्र गीत तपाईँले पनि रुचाइमा पार्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ 0840404026। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो, कोही साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। आफूलाई मनपर्ने गीत रोजाइमा पार्नुहोला पनि भन्न चाहन्छु। र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
1: दिदी। नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार दिदी, आरामै हुनुहुन्छ? म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ। के छ त्यताको मौसम आज?
1: एकदम घाम लागिरहेको
0: छ। यता पनि घाम लागिरहेको छ। राम्रो छ, रमाइलो छ, गमाइलो छ, यस्तै छ। अरू समग्रमा सबै ठिक छ भन्नुपर्छ है देवजी।
1: हजुर हजुर,
0: ठिक छ। अब हामी कार्यक्रमतर्फ लाग्ने हो त?
1: हजुर हुन्छ, कार्यक्रमतर्फ लागौँ न। अब आज वनमाराले बनाई खायो भन्ने गीत बजाइदिनु है दिदी। हजुर
0: हुन्छ, हामी कार्यक्रममा राख्छौँ। साथीसँगलाई सम्झनुहोस् है त।
1: हुन्छ, विशेष गरी दिदी हजुरको लागि, प्राविधिकमा रहनुहुने दिदीको लागि, राज महतको लागि, लगायत हजुरको रेडियो युनिट।
0: उहाँ हुनुहुन्थ्यो देवजी, उहाँले साथीसँगलाई सम्झना गर्नुभयो। केही चाहिँ होइन प्राविधिक समस्याको कारणले गर्दाखेरि उहाँको फोन कटेको छ। त्यस्ता उहाँको सम्पूर्ण साथीहरूलाई सम्झनु भएको छ, विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यसै गीतमा हामी अर्को एकजना साथीलाई पनि सम्झना सन्देश राख्नलाई सहभागिता गराउनेछौँ। 0840404026 फोन गरेर तपाईँ सहभागिता हुनुहोला। त्यसै गरी हिराबहादुर लगाईजी हुनुहुन्छ, नमस्ते, शेष बोटोलबाट सुन्दैछु है भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ विनोद बरुवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु है। सालुबाट विनोद बरुवाल हुने भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी विष्णु आचार्यजी हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ। टेक बहादुर पुमाजी हुनुहुन्छ, नमस्कार सञ्चालिकाजी, गुड आफ्टरनुन सुन्दैछु उदयपुर चौधरी गढी नगरपालिका बेल्टा राई टोलचुकबाट फेसबुक लाइभ मार्फत हजुरको रेडियो सुन्दैछु भन्दै हुनुहुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। साथी हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ। सम्भवतः हामी धेरै साथीहरूलाई समेट्ने जमर्कोमा छौं। र हाम्रो देवजीले एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ। सोही गीत मार्फत सम्झना सन्देश राख्नलाई तपाईँले पनि सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्ते। नमस्कार,
0: गुड आफ्टरनुन। हजुर साथी, के को बोल्दै हुनुहुन्छ?
2: म बोल्दैछु है रामेसाप सुनापति दुईबाट, गीता राणा मगर।
0: गीताजीको खबर के छ?
2: म लगायत सुनापति रूपालको एकदम ठिक छ दिदी, एकदम चर्को चर्को घाम लागिरहेछ। हजुरहरूको प्रोग्राम सुन्दै बसिरहेछ है।
0: प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, चर्को चर्को घाम छ है, कतै जान मन लागेको छैन होला?
2: हजुर एकदम है दिदी।
0: ल ठिक छ, अनि अन्य बसाइमा केमा व्यस्त हुनुहुन्छ आजकल?
2: आज भोलि त केही छैन दिदी, काम घर काम हो, बस्ने, हजुरहरूको प्रोग्राम सुन्ने त्यही भन्नुपर्छ है।
0: कार्यक्रम सुन्ने बस्ने यस्तै छ है।
2: हजुर एकदमै।
0: ल खुसी लाग्यो सुनेर साथ दिनुहोस् भन्न चाहे। अब केही नयाँ नौलो खबरहरू थाहा पाउनु भयो भने हामीलाई पनि यसो सम्झिनुहोस् भन्नुहोस् है त।
2: हस् हुन्छ दिदी,
0: ठिकै छ, हामी कार्यक्रमतर्फै लागौँ त्यसो भए। देवजीले गीत रोजाइमा पारिसक्नु भएको छ, हजुरले यसै गीत मार्फत आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्नुहोस् है त।
2: हजुर हुन्छ, विशेष गरी हजुर धेरै दिनपछि बोल्न पाइरहेको छु, हजुरलाई नै धेरै सम्झना अब बज्ने गीत डेडिकेसन गर्न चाहन्छु। अनि हजुरको रेडियो अल फ्यामिलीलाई सम्झना चाहन्छु, मेरो घर फ्यामिली सबैलाई मिठो माया मिठो सम्झाइदिएको छु। जो जतिले पनि सुन्दै हुनुहुन्छ देश विदेशमा रहेर उहाँ सम्पूर्णलाई धेरै माया धेरै सम्झना भन्दै छुट्टिन्छु ल। नमस्ते।
0: नमस्ते। नमस्कार, उहाँ हुनुहुन्थ्यो गीता राणा मगरजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने हाम्रो देवजीले रोजाइमा पार्नुभएको गीत कार्यक्रममा बज्छ, त्यसपछि हामी अन्य साथीको रोजाइको गीत लिएर आउने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत बनवाराले भनाइ खायो, एकदमै मिठो गीत रहेको थियो हाम्रो देवजीको रोचाएको गीत। सही गीत मार्फत हामीले गीता राणा भगरजीलाई पनि समर्थन जनाएका थियौं। अब भने पालो तपाईँ आएको रहेको छ, तपाईँलाई पनि मनपर्ने चलचित्र गीत रोचाइमा पार्नुहोला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो, नमस्ते।
0: नमस्ते, नमस्कार निर्मलाजी। के छ, आराम हुनुहुन्छ?
1: एकदम आराम छ।
0: आराम कुशल हुनुपर्छ है सधैँभरि। के छ, खाना त लिनु भइसक्यो होला, अनि के गर्दै हुनुहुन्छ?
1: म त अब त्यतिकै रुममा सुतेर बसे भन्नुभयो।
0: सुतेर बसेको, काम केही छैन,
1: बाहिर जस्तै
0: बेसरी घाम लागेर चाहिँ अब घाममा कतै जानु मन नलागेर रुममा सुतेर बस्नु भएको
1: होइन? यस्तो घाममा कहाँ जान्थ्यो र खासै।
0: ल यता आउनुहोस् न त, यता आउनुहोस् है।
1: मेरो आमा यहाँबाट राम्रो कहिले आउनु
0: ल, कति टाइम पनि लाग्दैन। अब सिन्धुलीबाट यहाँ आउन कति जम्मा, अब बिस्तारै आयो भने 2-3 घन्टामा त मजाले आइपुग्छ। मन्थलीसम्म 3 घन्टा लाग्छ। लगभग हामी सिन्धुलीसम्म पुग्दा चाहिँ अब यहाँ रामेछापबाट 2-3 घन्टामा 3 घन्टामा चाहिँ हामी पुग्छौँ त्यहाँनिर। बिस्तारै बिस्तारै यताउता अलिकता समय वेट गर्दै गयो भने चाहिँ त्यसरी पुग्छौँ। अब तपाईँलाई 3 घन्टा मन्थलीसम्म लाग्ने रहेछ भने त यहाँनिर त अब त्यस्तो धेरै लाग्दैन, गाडीमा आउँदाखेरि आधी घन्टा जतिमा त आइपुगिहाल्छ रामेछाप डाँडा। बिस्तारै बिस्तारै आउँदै गर्नु, थकाइ मार्दै मार्दै आउनुहोस् है त। अरू समग्रमा सबै ठिक छ नि?
1: एकदम ठिकठाक छ भन्नुपर्छ।
0: ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौ। कुन गीत सुन्न मन छ हजुरलाई?
1: कहिलेसम्म लुकी लुकी माया लाउने भन्ने,
0: कहिलेसम्म लुकी लुकी माया लाउने भन्नुभयो? कुन चलचित्र गीत हो
1: यो? त मलाई
0: थाहा छैन। ल ठिक छ, कुन चलचित्र रहेछ हामी एकैछिन पछि हेर्छौँ है त। निर्भय हो त, तपाईँले माया लुकी लुकी भन्नुभयो कि कहिलेसम्म लुकी लुकी माया लाउने? ल ठिक छ, हामी कार्यक्रममा राख्ने प्रयास गर्छौँ। चलचित्र गीतै हो भने चाहिँ साथी सङ्गीलाई सम्झना गर्नुहोस्।
1: हुन्छ, विशेष गरेर दिदी हजुरलाई भन्न चाहन्छु, दिदी हुने दिदी हुनुहुन्छ दिदीको लागि, अनि हजुर अरू फ्यामिलीको लागि, मेरो उनीहरूको लागि, मेरो प्यारी फेरि पछिलाई भन्न चाहन्छु, मेरो रानीका पुरानो माइती परेको छन् उनीहरूको लागि, अनि दिदी भिन्न हजुरको लागि पनि, अनि बहिनी अस्तिलाई कविताजी, अनि काठमाडौँ हुने दाईको लागि, अनि भाइको लागि, अनि दाई धेरै बाँधेको लागि, अनि साथी देव मालिकलाई, रिता सुनालाई, अस्मिना बस्नलाई, नमिनाको लागि, उर्मिला मकरलाई, अनि सीता श्रेष्ठको लागि, अनि शिला अधिकारीको लागि, अनि बहिनी भन्नुभएको रन्ना तामाङको लागि भन्दै
0: हवस् त। नमस्कार, हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट, एकदमै मिठो गीत रचाइमा पार्नुभएको थियो उहाँले चाहिँ। निर्भय चलचित्र गीत रहेको छ, खुलाम खुला प्यार भन्ने गीत रहेको छ, राख्नेछौ। यसै गीतमा हामी अर्को एकजना साथीले पनि समर्थन जनाउनेछौ, फटाफट फोन गर्नु होला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, हाम्रो ध्रुवजी बोल्नुभयो। के छ हजुरको खबर, आरामै हुनुहुन्छ नि? मेरो खबर पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, मजाले घाम लागिरहेको छ। अब त्यता पनि मौसम त उस्तै होला है। अनि खाना त भइसक्यो होला हजुरको? हजुर, मेरो पनि भइसकेको छ, हजुरको पनि भइसकेको छ। कार्यक्रम एकदमै निमित्त सुन्नुहुन्छ, खुसी लाग्छ। अरू उतै नौलो खबर के छ सुनाउनुहोस् न ध्रुवजी। सबै ठिक छ, नयाँ नौलो खबर के भयो भने हामीलाई पक्कै पनि सुनाउनुहुन्छ ध्रुवजीले है। ल त्यसो भए हामी कार्यक्रमतर्फ लाग्यौँ। हाम्रो निर्मलाजीले गीत रोजाइमा पारिसक्नु भएको छ, सोही गीत मार्फत हजुरले पनि साथीसँगलाई सम्झनुहोस् है त।
2: हजुर, विशेष हजुरको लागि, अनि प्रविधि हजुरको होल परिवार, घर परिवार सम्पूर्णको लागि, दिदी म चाहिँ बुवा यही सिन्धुलीमा छ उहाँहरूको लागि, अनि अहिले भर्खरै फोन गर्ने बहिनी निर्मला पौडेल, निर्मला लामा, निर्मला मुगाको लागि, अनि
0: ठिक छ, नयाँ नौलो खबर के भयो भने हामीलाई पक्कै पनि सुनाउनुहुन्छ दुर्बजीले है। ल त्यसो भए हामी कार्यक्रमतर्फ लाग्यौँ। हाम्रो निर्मलाजीले गीत रोजाइमा पारिसक्नु भएको छ, सोही गीत मार्फत हजुरले पनि साथीसँगलाई सम्झनु सहित

0: फुलाउने एकदम युज गरेर त्यो भन्छु। अनि साथी देव माझी, रोशन शेख, सबिन श्रेष्ठ, मनोज कार्की, दिनेश नेपाली, अनि उर्मिला मगरलाई पनि युज गर्न चाहन्छु गोरखातिरको साथी। अनि साथी नवीन थापा, नयन लगायत जतन साथीहरू यो बेलामा हजुर कोरोहरू सुनेर बसिरहनु भएको
1: नमस्कार नमस्कार। उहाँ हुनुहुन्थ्यो दुर्गा पाण्डेजी, हुनुहुन्थ्यो मन्थलीदेखि। उहाँले पनि साथी सिंहलाई सम्झना राखेर छुटिसक्नु भएको छ यति बेला भने कार्यक्रममा निर्मलाजीको रोजाएको गीत कार्यक्रममा बस्छ। त्यसपछि अर्को साथीको रोजाएको गीत लिएर आउने नै छौ। तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला।

0: अलि पञ्चाङ चौतारी गरिराख्नु भएको छ होला, काममा व्यस्त हुनुहुन्छ होला, अफिसियल कामतिर पनि व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त रहनुहोला र कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। तपाईँको सल्लाह सुझाव प्रतिक्रियाबाटै हामी अगाडि बढ़िराखेका छौं र तपाईँलाई मनपर्ने चलचित्र कि त आजको बसाईमा रुचाईमा पार्नुहोला। अनि बसाईमा हामी तपाईँको चाहिँ अब बस्ने गीत मार्फत सारीसँगले सम्झना सन्देश राख्न दिने थियो भने आजको बसाईमा चाहिँ तपाईँले प्रत्यक्ष फोन गरेर कार्यक्रममा सहभागिता जनाउनुहोस्, आफूलाई सुन्न मन लागेको गीत रुचाईमा पार्नुहोस् भन्न चाहन्छु। र धेरै साथीहरूले रुचाईमा पनि पार्नु भएको छ, उहाँको रुचाईको गीत पनि बजिसकेको छ र पालो चाहिँ अब तपाईँको रहेको छ। साथीको फोन लाग्छ, कार्यक्रममा सहभागिता हुन मन छ र चलचित्र गीत सुन्न मन छ भने तपाईँले फटाफट फोन गर्नुहोला पनि भन्न चाहन्छु। र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई सुनेर साथ दिनुहोस् अनि सल्लाह सुझाव पनि लेखेर पठाउन सक्नुहुनेछ। साथै तपाईँले आफ्नो साथी संगीलाई पनि सम्झना सन्देश पठाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हजुर दिदी नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार भन्नुपर्छ हाम्रो अनिताजी बोल्नु भयो कि जस्तो लाग्यो।
1: हजुर एकदमै हो भन्नुपर्छ दिदी। हजुर
0: के छ अनिताजी, हजुरको खबर आरामै हुनुहुन्छ?
1: हजुर आरामै छु भन्नुपर्छ, मेरो खबर सब एकदम ठिकठाकै छ भन्नुपर्छ दिदी। यति बेलाको समयमा चाहिँ बिहान भोलि जस्तो चाहिँ अब घाम लागेको थियो, अहिले चाहिँ अब खै पानी परक पर्ला जस्तो भइरहेको छ भन्नुपर्छ है। अनि हजुर लगायत रामसाम डाँडातिर के छ?
0: म लगायत हाम्रो रामेछाप डाँडातिर चाहिँ मजाले चर्को चर्को घाम लागिरहेको छ। यता चाहिँ अब त्यता चाहिँ पानी पर्न लागेको रहेछ होइन, पानी पर्ला जस्तो छ भन्दै हुनुहुन्छ, घरतिरै हुनुहुन्छ अहिले चाहिँ है?
1: हलमा घरमै छु हजुरको प्रोग्राम सुन्दै फोन ट्राई गरेको, फोन पनि एकैकालमा लाग्यो, एकदम खुसी छु भन्नुपर्छ है हजुरसँग बोल्न पाउँदा।
0: ला म पनि हजुरहरूसँग यसरी होइन एकै ठाउँमा रहेर टाढा टाढा बस्नुहुन्छ, हजुरहरूसँग यसरी कुराकानी गर्न पाउँदाखेरि म पनि एकदमै धेरै खुसी पनि छु होइन, खुसी पनि लाग्छ सधैँभरि यसरी नै कुराकानी भइरहेको छ भन्ने चाहना छ। र अरू भन्नुहोस् नयाँ नौलो खबर के छ?
1: हजुर नयाँ नौलो खबर त सबै एकदम ठिकठाकै छ भन्नुपर्छ दिदी। अहिलेसम्म चाहिँ अब यस्तै हो, घरेसी काम गर्ने बस्ने यस्तै छ भन्नुपर्छ है।
0: घरेसी काम गर्ने होइन, अब समय मिलेसम्म साथीहरूसम्म कार्यक्रममा नै सहभागिता जनाउनुहुन्छ, खुसी लाग्छ। र आजको बसाइमा गीत रोजेमा पार्नु पर्ने हुन्छ, कुन गीत सुन्न मन छ हजुरलाई?
1: हजुर मलाई चाहिँ रुकुम मैकुट भन्ने सङ्ग राखिदिनु न है।
0: रुकुम मैकुट भन्ने कुन गीत हो यो?
1: हजुर
0: कुन चलचित्रको गीत हो
1: यो? चलचित्रको नाम त बिर्से, गीत चाहिँ सुनेको छु, चलचित्र चाहिँ कुन चलचित्रको हो भने चाहिँ ठ्याक्कै यादै भएन हो दिदी। हजुर मलाई
0: रुकुम मैकुट भन्ने गीत है।
1: हजुर
0: हामी राख्ने प्रयास गर्छौँ, साथीसँगलाई सम्झनुहोस् है त।
1: कार्यक्रम सञ्चालन गर्नुहुन्छ विशेष गरी दिदी हजुरकै लागि भन्न चाहन्छु, अनि त्यसै गरी टिका बस्नुहुने ललिता दिदीको लागि र श्रीराज दाईको लागि भन्न चाहन्छु, हजुरको रेडी होल करियरको लागि, मेरो घर परिवारमा रहने मम्मीको लागि, दाई हजुरको लागि भन्न चाहन्छु, अनि मेरो भन्नुपर्दाखेरि चाहिँ अनिल थापाको लागि भन्न चाहन्छु, निशा श्रेष्ठको लागि, निशा तामाङको लागि भन्न चाहन्छु, सपना सुनारको लागि पनि भन्न चाहन्छु, सविता ठोकीलाई पनि एकदम राखेको छु साथी भन्न चाहन्छु। एकजना जति साथीहरूले हजुरको रेडियोलाई माया गरेर सुनेर बसिराख्नु भएको छ, उहाँहरू सबै सबै साथीहरूलाई एकदम सम्झिरहेको छु, कसै कसैलाई पनि बिर्सेको छैन भन्ने छुट्टी दिनुहोस् है।
0: हवस् त नमस्कार, हुनुहुन्थ्यो अनिता तामाङजी हुनुहुन्थ्यो, एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ, रुकुम भइकुटो भन्ने गीत रोजाइमा पार्नु भएको छ। सो गीत मार्फत हामी साथी आउनुहुन्छ भने एकजना साथीलाई समर्थन सुनाउनेछौ र उहाँको रोजाइको गीत कार्यक्रममा बस्दैछ, साथीसँगलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ उहाँहरूले। आउनुहोला 044-4024 तपाईँको लागि हाम्रो टेलिफोन नम्बर खुल्ला भइसकेको छ, प्रयास गर्नुहोला। र हुनुहुन्छ यति बेला सुरेन्द्र बानी आजै हुनुहुन्छ। नमस्कार हजुर, म पनि हेर्दै र सुन्दैछु नेपालगंज पार्के, हाल चाहिँ भरतपुर चितवनको मिलन चोकदेखि चाहिँ सबै मित्रमा मिठो सम्झना छ, साथी संगीमा पनि भन्दै हुनुहुन्छ। अब बस्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। त्यसै गरी हुनुहुन्छ अर्को साथी मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, उहाँले पनि नमस्ते भन्नुभएको छ। नमस्ते, नमस्कार हजुरलाई पनि। र त्यसै गरी श्री ओम रश्मीजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हजुर म पनि हेर्दै सुन्दैछु स्याङ्जाबाट भन्दै हुनुहुन्छ, उहाँले विशेष धन्यवाद। त्यसै गरी राजु सुनामजी हुनुहुन्छ, नमस्ते आशिष, म पनि सुन्दैछु है रामेछापाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँले पढ्नुभएका सन्देशहरू पनि वाचन भइराखेको छ। र कोही साथी हुनुहुन्छ भने हामी एकजना साथीसँग चाहिँ कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नेछौ, र उहाँको रोग रोचाइको गीत राख्दै हामी पनि कार्यक्रमबाट उज्याल पढ्ने समय भइसकेको छ। थाहा छ नियमित कार्यक्रम सुन्नुहुन्छ, हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। र आज पनि श्रीक्रम जारी रहेको छ। आजको बसाईमा चाहिँ तपाईँको रोचाइको गीत राख्नेछौ, रोचाइको गीत मार्फत पनि तपाईँले आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। र हामी फरक बार फरक प्रस्तुति तपाईँले साताको सातै दिन आउने क्रममा चाहिँ कुन कुन दिन के कार्यक्रम आउँछ भन्ने कुरा पनि तपाईँलाई जानकारी गराउन चाहन्छु। र तपाईँले आइतबारको बसाईमा बस्ने गीत मार्फत आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्नुहुनेछ भने आज सोमबारको बसाई आजको बसाईमा चाहिँ तपाईँको रोचाईको गीत हामी कार्यक्रममा राख्नेछौँ र साथीसँगलाई पनि सम्झना सन्देश राख्न दिनेछौँ। र त्यसै गरी मंगलबारको बसाईमा चाहिँ हामी सामान्य ज्ञानका प्रश्नहरू तपाईँको माझमा लिएर उपस्थित हुनेछौँ भने बुधबारको बसाईमा चाहिँ क्यारिकेचर गीत संगीतहरू गाउनुपर्ने हुन्छ र तपाईँले चाहिँ लेख रचनाहरू पनि आउँछ भने सुनाउन सक्नुहुनेछ। र त्यसै गरी बिहिबारको बसाईमा तपाईँले पढ्नुभएका सन्देशहरूलाई हामी वाचन गर्ने प्रयास गर्नेछौँ र साथै चलचित्र सम्बन्धी नै केही प्रश्नहरू चाहिँ तपाईँको माझमा लिएर उपस्थित हुनेछौँ। हामी बिहिबारको बसाईमा भने शुक्रबारको अवस्थामा चलचित्रको गीतको ट्र्याक लिएर आउँछौ र तपाईँले त्यो ट्र्याक सुनेर चाहिँ कुन चलचित्रको गीत हो र गीतको नाम र चलचित्रको नाम चिन्नुपर्ने हुन्छ भने शनिबारको अवस्थामा तपाईँको रोजाएको गीत बस्नेछ। तपाईँले रोज्नुभएको गीत तत्कालै हामी एकजना साथीलाई मात्रै समर्थन जनाएर चाहिँ राख्नेछौ र त्यो दिन तपाईँको रोजाएको गीत बस्नेछ। यो त थियो साताको सातै दिन कुन कुन दिन के कार्यक्रम आउँछ भन्ने बारेमा तपाईँलाई मैले जानकारी गराइसकेको छु। अब चाहिँ भने हामी छुटिनुपर्ने हुन्छ। यति दिनसम्म तपाईँले त्यस्तो तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, सम्पूर्ण श्रोता मनलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा सहभागिता जनाउनु भएको थियो दीपमा जिगिता, राणा भगर, निर्मला पौडेल, ध्रुव पाण्डे, अनिता तामाङजी हुनुहुन्थ्यो, उहाँहरू 50 जना साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवधिबाट बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। प्रविधि समीक्षणबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा हाम्रो अनिताजीले रोजाईमा पार्नुभएको रुकुम बैकुटा भन्ने गीत राख्दै मुभी चाहिँ कसमा रहेको छ सो गीत कार्यक्रममा राख्दै आजको बसाई सिने चौकातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

कार्यक्रम एकदमै मिठो गीत खुल्लम खुल्ला फियर निर्भय चलचित्र गीत रहेको थियो। हाम्रो निर्मलाजीले हृदयमा पार्नुभएको थियो। सोही गीत मार्फत हामीले ध्रुव पाण्डेजीलाई पनि समर्थन जनाएका छौं। र पाला तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला। केही समय अझै बाँकी छ। तपाईँको रसोईको गीत बस्नेछ आजको बसाईमा 0440 40 शून्य शून्य 26। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। यो मध्ये नै समय छ तपाईँको

0: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौं र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: अहिले दिउँसोको 1 बजे
6: हजुरको रेडियो 102.1 मेगा।
7: रंगबहार रंगबहार
8: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
7: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
7: बर्जर पेंट।
9: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
9: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
9: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
9: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने,
9: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
9: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
9: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज जारी सन्देश।
10: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
9: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
10: अचानक उच्च ज्वरो आउनु,
9: टाउको दुख्नु,
10: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
9: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
10: वाक वाकी लाग्नु, बान्ता हुनु,
9: शरीरमा बिमिरा आउनु।
10: डेंगू रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
10: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सारे लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
10: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
2: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88,00,000।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4,00,000 रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
2: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
2: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
2: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
2: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
2: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
2: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
2: फलफूल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
2: प्राङ्गणिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
1: प्राङ्गणिक कृषि वस्तु निर्यात,
2: जैविक विषादी, प्राङ्गणिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
2: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9846-7648-03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0848-541-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाडसूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
5: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।

0: स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि, भएको धेरै नभनौ भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप। डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त,
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर, सम्पर्क नम्बर 9869-22-45-44,
4: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475-21-158, 9954-0145-575, 9841-96-0669, 9964-1478।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904668 98692599898।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के कुटेन्छन्, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98 41 82 96 10। तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0485402 39, 0485402 33 र 98540402 39। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
6: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz, साथै तामाको सिएफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। प्रधानमन्त्री राहत कोषमा बहुसात रकम झण्डै 15 अर्ब रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यरयका अनुसार अहिले कोषमा 14 अर्ब 88 करोड़ 90 लाख 38 हजार 871 रूपियाँ बहुसात रहेको छ। सरकारले कोषमा जम्मा भएको रकम मध्ये यसअघि नै 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। भोटे कोशी नदीमा आएको बाढ़ीबाट रसुवा सिन्धुपाल्चोक लगायतका क्षेत्रमा सड़क, पुल, जलविद्युत आयोजना, होटल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रको राहत तथा पुनर्स्थापनाको लागि कोषबाट रकम परिचालन गरिएको हो। 9 वाणिज्य बैंकमा गरी 11 अर्ब 14 करोड़ 20 लाख 50 हजार 947 रूपियाँ जम्मा भएको छ। त्यस्तै हिमालय ब्याङ्क, लक्ष्मी साम्राज्य ब्याङ्कमा रहेको अमेरिकी डलर खातामा 2 करोड़ 44 लाख 74 हजार 121 डलर जम्मा भएको कार्यालयले जनाएको छ। सरकारले कोषमा प्राप्त रकमलाई आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गर्ने जनाएको छ। नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्य दलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटिमा लैजाने निर्णय गरेको छ। यासले स्थित पार्टी कार्यालयमा आज सम्पन्न बैठकले प्रतिवेदनका विवादास्पद विषयलाई सम्बोधन गर्दै त्यसलाई केन्द्रीय समितिमा प्रस्तुत गर्ने निष्कर्ष निकालेको हो। पार्टीको केन्द्रीय कमिटि बैठकका लागि एजेण्डाहरू तय गर्दै कार्यदलको प्रतिवेदनलाई सोही समितिमा लैजाने निर्णय पनि गरेको छ। एमालेका उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकले केन्द्रीय समितिका लागि आवश्यक एजेण्डाहरूको सूची तयार पारेको छ। उक्त सूचीमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदन लगायतका विषयहरू समावेश रहेका छन्। पार्टीभित्र लामो समयदेखि चर्चामा रहेको कार्यदलको प्रतिवेदन र त्यसमा भएका विवादास्पद विषयहरूको बारेमा उपमहासचिव भट्टले कार्यदलको काम सकिएको बताउनु भएको छ। प्रतिवेदनलाई औपचारिक रूपमा केन्द्रीय समितिमा लैजाने प्रक्रिया शुरू भएको उपमहासचिव भट्टले बताउनु भएको छ। पार्टी अध्यक्षको रिजर्भेशन विमतका बारेमा सोधिएको प्रश्नमा उपमहासचिव भट्टले विशेष महाधिवेशन तथा नेतृत्व परिवर्तन जस्ता विषयहरूमा पहिले नै सहमति भइसकेको र अहिले त्यसमा कुनै विवाद नरहेको स्पष्ट पार्नुभएको छ। 29 पृष्ठ लामो प्रतिवेदन परिमार्जन सहित पारित भइसकेको सन्दर्भमा उहाँले अब त्यसमा थप बहसको आवश्यकता नरहेको संकेत गर्नुभएको छ। उपमहासचिव भट्टले केन्द्रीय समितिमा पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले आवाज उठाउने तयारी रहेको सन्दर्भमा बैठकको थप प्रक्रिया र त्यहाँ हुने बहसका आधारमा नै आगामी रणनीति तय हुने बताइएको छ। हिम पहिरोमा पुरिएर मनासलो हिमालमा 2 जनाको ज्यान गएको छ। भारतीय मूलका जर्मनीका नागरिक र नेपाली नागरिकको गैराती हिम पहिरोमा पुरिएर ज्यान गएको हो। सुधिरहेको ट्रेन्चमा माथिबाट आएको हिम पहिरोले पुरिएर जर्मनीका आरोही ध्रुव ज्योति गुहा र वहाँका आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। 2 जना मकालु एडभेन्चर कम्पनी प्रणालीबाट मनासको आरोहणका लागि गएका थिए। तेस्रो शिविरमा टेन्टभित्रै झण्डै 7 फिट हिउँले पुरिएर 2 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। उनीहरूको शव आज हेलिकप्टरबाट काठमाडौँलाई ल्याउने तयारी भएको छ। यससँगै मनासलोमा यस याममा ज्यान जानेको संख्या 4 पुगेको छ। यसअघि सिंगापुरका आरोही 50 वर्षीय लाउई सेङको दोस्रो शिविरमा ज्यान गएको थियो। साथै नेपाली सहयोगी 20 वर्षीय तासी शेर्पाको पनि आधार शिविरमा ज्यान गएको थियो। मनासलो आरोहणका लागि यस याममा 480 विदेशी आरोहीले अनुमति लिएका छन्।
आरोहणका लागि डोरी टाँग्ने काम सम्पन्न भइसकेको छ। आरोहीहरू आरोहणको अन्तिम तयारी गरिरहेका छन्। नेपाल स्कट एक्सचेन्जले आफ्नो नियमित शेयर कारोबार स्थगित गरेको छ। नेप्सेको अनुसार डाटा सेन्टरमा प्राविधिक समस्या आएको छ। समस्या समाधानका लागि पहल भइरहेको नेप्सेले जनाएको छ। यो समयमा कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा समेत क्षति पुग्न सक्ने भन्दै आजको कारोबार बन्द गरेको नेप्सेले सूचना मार्फत जनाएको छ। धितोपत्र सूचीकरण तथा कारोबार नियमावली अनुसार आजको कारोबार स्थगित रहेको नेप्सेले जनाएको हो। अघिल्लो कारोबारको दिन नेप्से 22.85 अंकले घटेर 6,47,22 बिन्दुमा पुगेर बन्द भएको थियो। काठमाडौँको त्रिपुरेश्वरको सड़कमा एउटा गाड़ीमा आग लागि भएको छ। विदेशी यातायातको गाड़ीमा आग लागि भएको र घाइते चालकलाई अस्पताल लगेको प्रहरीले जनाएको छ। बसमा अरू यात्रु नभएको आग लागेको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। राहदानी विभाग अघिको मुख्य सड़कमै रहेको गाड़ीमा आग लागि भएको हो। काभ्रेको पाँचखाल नगरपालिकाले दलित नवजात शिशुको आर्थिक सुरक्षाका लागि बैंक खातामा 1,00,000 रूपियाँ जम्मा गरिदिने कार्यक्रम घोषणा गरेको छ। नगर कार्यपालिकाको 19 नगरसभाबाट सामाजिक न्यायलाई केन्द्रमा राखेर यस्तो कार्यक्रम घोषणा गरेको मेयर महेश खरेलले बताउनु भएको छ। सदियौंदेखि दलित समुदायले भोग्दै आएको विभेदप्रति नगरपालिकाले सार्वजनिक माफी मागेको छ। विगतका सामाजिक अन्यायप्रति शून्य सहनशीलताको नीति अपनाउँदै पालिकामा पहिलो पटक यो कार्यक्रम सार्वजनिक गरेको हो। पाँचखाल नगरपालिकाभित्र जन्मने प्रत्येक दलित परिवारका नवजात शिशुको नाममा नगरले 1,00,000 रूपियाँ बराबर रकम बैंक खातामा जम्मा गरिदिनेछ। मेयर खरेलका अनुसार जम्मा गरिएको रकम 18 वर्षसम्म झिक्न पाइने छैन। यो रकम उच्च शिक्षा, सिप विकास तथा भविष्य निर्माणमा उपयोग गर्न सकिने नियम बनाइएको छ। यदि शिशुको मृत्यु हुन गएमा यो रकम उनकी आमालाई उपलब्ध गराइने व्यवस्था गरिएको छ। आज सुनको भाउ तोलामा 1,300 रूपियाँले घटेको छ। नेपाल सुनचारी व्यवसाय महासंघका अनुसार सुन तोलाको 3,03,900 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव 2,100 बढ़ेर तोलाको 3,05,200 रूपियाँ कायम भएको थियो। आज चाँदीको भाव 30 रूपियाँले बढ़ेको छ। चाँदी तोलाको 3,805 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर, इटालीले विद्यालयमा अनुहार छोप्ने कपड़ा बुर्खामा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने भएको छ। आउँदो वर्ष हुने आम चुनावमा आप्रवासन मुख्य मुद्दा बन्ने अपेक्षा गरिएको बेला अति दक्षिणपन्थी प्रधानमन्त्री जर्जिया मेलोनीले यो योजनाबारे जानकारी दिनुभएको हो। मेलानीले हिजो आफ्नो राष्ट्रवादी रूढिवादी ब्रदर्स अफ इटाली पार्टीको युवा शाखाको भेलामा प्रस्तावित परिवर्तनहरूबारे जानकारी दिँदै विद्यालय प्रणालीमा घुलमेल हुन गम्भीर कठिनाई भोगिरहेको विदेशी विद्यार्थीका अभिभावकका लागि इटाली भाषाको कक्षा पनि अनिवार्य गरिने बताइएको समाचार संस्था अल जजिराले जनाएको छ। इटाली आएर आफ्नो भविष्य निर्माण गर्न चाहने जो कोहीले पनि यहाँको भाषा सिक्नुपर्ने, संस्कृति बुझ्नुपर्ने र उनीहरूको बुझ्नुपर्ने र नियमहरूको सम्मान गर्नु परे प्रधानमन्त्री मेलोनीको भनाइ छ। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: रंग बहार रंग बहार
1: वज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वज पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वज पेंस
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
3: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
3: हार जोड्ने तथा मांसपेशी दुख्नु
2: वाक वाकी लाग्नु बान्ता हुनु
3: शरीरमा बिमिरा आउनु
2: डेंगु रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
2: पानीको मुहान संरक्षण गरौ भविष्य सुरक्षित बनाऊ
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
2: पानीको मुहान वरिपरि रुख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
2: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
3: हावाहुरी चलेको बेला के गर्ने
4: घरको झ्याल र ढोका बन्द गर्ने
3: आगोका स्रोतहरू बन्द गर्ने
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
3: भीडभाडमा भए नआतिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
4: हावाहुरी चलेको बेला के नगर्ने
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने
4: बिजुलीको तार लत्रिएको छ भने नछुने
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
7: घर बनाउनुको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
8: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
9: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
10: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98-45-40-682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98-45-40-892 र 048-45-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

حضرت کو آواز، حضرت کو ساتھی ہو، حضرت کو ریڈیو ایک سو دو تھپلو ایک میگا ہرٹز نمسکار، حضرت کو ریڈیو ایک سو دو تھپلو ایک میگا ہرٹز کو دیوا کالین پرستتی کارکرم روزائی تپائی کو پرکھائی میں رہن بھائی بسن بھائی تپائی تمام تمام آدرنیہ شروتا من سواگت کرنا چاہوں، میں کارکرم پرستتا شروتا مہت اپستھت بھائی سکے چھ تپائی کو ماس میں تپائی سنگ رمن کو لگی तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो एक सय दुई थप्लो एक मेगा हर्ज अनि तामाको सिएफएम 95 मेगा हर्जबाट पनि सुन्दै हुनुहुन्छ भने अनलाइनका थुप्रै माध्यम छन्, ती माध्यमबाट पनि यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। साथसाथै म्यासेज पनि पठाउन सक्नुहुन्छ, सामाजिक सञ्जाल फेसबुकमा पनि छ, प्राविधिक पाटोमा रहेर यति बेला साथ दिइराख्नु भएको छ ललिताजी हुनुहुन्छ भने साथमा तपाईँ हुनुहुन्छ, यति बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0440 40 26 रहेको छ, आउन सक्नुहुन्छ। साथीभाइ आफन्तलाई पनि सम्झना दिनु छ पनि भन्न चाहे छोटो मिठोमा होइन सम्झना सक्नुहुनेछ पनि भन्न चाहन्छु। साथमा आधुनिक गीतहरू तपाईँको माझ राख्दै राख्दै अगाडि बढ्नेछौँ। 2:22 गइसकेको छ, खाजा खाने समय रहेको छ अथवा खाइसक्नुभयो, के गर्दै हुनुहुन्छ, कार्यालयतिर हुनुहुन्छ होला, आजभन्दै काम गर्दै हुनुहुन्छ होला, जहाँ जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुन्दै हुनुहुन्छ, सुनेर साथ दिनुहोला भन्दै कार्यक्रमको सुरुवात गर्न चाहन्छु। तपाईँको माझमा म त हर पल बोल गीत राखेर त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुलाई, फोन मेसेज पनि गर्दै गर्नुलाई।

0: हजुर, तपाईँकोमा आवाजमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्री राजमा छु, कवि पाटमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ। साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0440 40 0026 रहेको छ। यति बेला कोही हुनुहुन्छ, म आशा छोटो मिठोमा कुराकानी गरिहाल्छु। हजुर नमस्कार, ओके ठिक छ, कोही अनि कोसिस गरिरहनु भएको छ। त्यस्तै बेलिया छामी हुनुहुन्छ, सम्झना सबै हुनुहुन्छ, र बहादुर लकै हुनुहुन्छ, बुटोलबाट सुन्दैछु, सम्झना सबै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला दिउँसोको समय छ, हाम्रोतिर चर्को घाम लागिराखेको छ, तपाईँकोतिर मौसम कस्तो छ, मौसमको पनि ख्याल गर्नुहोला, मौसमभित्रले पानी पर्छ भनेर भनिरहेका छन्, होइन। यसो सम्भावित जोखिमबाट बेलैमा होइन बस्नको लागि, होइन जोखिम कम गर्नको लागि अथवा जोखिम नदिनको लागि सावधानी अप्नाउनुहोला पनि भन्न चाहन्छु। यात्रा गर्न अगाडि मौसमको बारेमा, त्यस्तै गरेर बाटोको बारेमा जानकारी लिनुहोला। पानी प्रशस्त मात्रामा पिउनुहोला, यो बेला गर्मी छ, होइन तातो पानी पिउने बानी बसाल्नुहोला, राम्रो गर्छ स्वास्थ्यलाई पनि भन्न चाहे। यति बेला कोही हुनुहुन्छ, कामले हुनुहुन्छ, हजुर नमस्कार।
1: नमस्कार
0: नमस्कार हजुर, शुभ नाम।
1: म बेन बोल्छु, अहिले चाहिँ सर्लाई जिल्लाबाट बोल्दैछु, होइन। अब यस्तै छ, के छ तपाईँकोतिर?
0: ठिक छ, राम्रो छ, रमाइलो छ। रामेछापको हजुरको नाम?
1: होइन, म रामेछाप होइन, तराई सर्लाईतिर छु भने हो।
0: सर्लाईतिर हुनुहुन्छ, ठिक छ। सर्लाईतिर रहेर हामीलाई सुन्न पाउनु भएको छैन?
1: होइन, मैले सुन्न पाएको छैन। अहिले म अलि रेडियो रेडियो भन्दा अलिक पहुँच, म यो सामाजिक सञ्जालबाट पहिल्यैदेखि टाढै छु, होइन। अनि म रेडियो क्षेत्रबाट पनि टाढै छु।
0: हजुरको शुभ नाम?
1: म चाहिँ अम बोल्दैछु, अध्ययन तामाङ बोल्दैछु।
0: अध्ययनजी सिङ्गलतिर हुनुहुन्थ्यो, अहिले सल्लाहतिर पुग्नुभयो?
1: अहिले म विशेष कार्य सूचनाले गर्दै
0: छु। ठिक छ, काम पनि गर्नु पर्यो पनि। खाजा भयो?
1: खाजा मेरो एकैछिनमा हुन्छ, अब तपाईँको के छ, भइसकेको छ यहाँ बाँकी
0: छैन, यो भर्खर खाना खाएको। ठिक छ, अनि कस्तो मौसम त गर्मी होला होइन? त्यसरी
1: गर्मी छ, पुरै नगरौँ। यहाँनिर तपाईँको बिहान बेलुका चाहिँ चिसो प्रवेश त दिइसक्यो, लगभग अब सङ्केत दिइसक्यो, तर दिउँसो त अति गर्मी छ नि,
0: अति गर्मी छ। ठिक छ, हामी भनेको ठिक छ, हल्का फुल्का गर्मी हुन्छ जस्तो लाग्छ सिनेलतिर पनि प्राय, नत्र त हतपत्त सकिँदैन जस्तो लाग्छ त्यतातिर बस्नेले पनि, है।
1: होइन, सिन्धुलीमा चाहिँ तपाईँको अहिले जाडो सुरुवात भइसक्यो, लगभग सिन्धुलीमा अस्ति भर्खरै आएको, म आउँदाखेरिसम्म पनि दिउँसो त खासै सिन्धुलीमा गर्मी हुँदैन अहिले, होइन। त्यो डाँडा काँडा त्यो खालको नालको हिउँले गर्दाखेरि पनि होला त्यसको रेटो, तर तपाईँको यो तराईमा चाहिँ त्यस्तो छैन, तराईमा चाहिँ अझै पनि गर्मी चाहिँ निकै छ।
0: ठिक छ, ख्याल गर्न होला, पानी प्रशस्त मात्रामा पिउन होला, स्वास्थ्य ख्याल गर्न होला, विशेष रूपमा भन्न चाह। ठिक छ, खुसी लाग्यो जस कुराकानी गर्न पाइयो। एउटा गीत राख्छौँ, आधुनिक गीत, साथीभाइ आफन्तलाई सम्झिनुहोस् न।
1: ठिक छ, आधुनिक गीत बज्दैछ, अब सम्झिनु पर्दाखेरि समग्रमा तपाईँ लगायतका तपाईँको प्राविधिक सम्पूर्ण रेडियो परिवार सँगसँगै मलाई अधिक भनेर चिनिनु चिनि सबैभन्दा
0: हस्, धन्यवाद। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिला तपाईँको 0440 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ। दामोदर ग्यावालीले पनि नमस्कार सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। टेक बहादुर पुमा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, नमस्ते नमस्कार। प्रस्तुताज्यू हुनुहुन्छ, उदयपुर चौधरी नगरपालिका 8 बेलटार राई टोलचोकबाट फेसबुक लाइभ मार्फत कार्यक्रम सुन्दैछु, सम्झना सबै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ, हजुर नमस्कार।
2: नमस्कार
0: दाइ हजुर। नमस्कार, के छ खबर?
2: ठिकै छ दाइ हजुरको, के छ सुनाउनु?
0: ठिक छ, राम्रो छ, रमाइलो छ मेरो पनि। अनि के गर्दै हुनुहुन्छ? खाजा भयो?
2: खाजा बाँकी नै छ दाइ हजुरको, भयो त
0: मैले, मेरो पनि बाँकी छ, होइन अहिले बिस्तार अहिले भर्खर खाना खाएको, यस्तो त्यही भएर। अनि के गर्दै हुनुहुन्छ त्यो बा? ओके हुन्छ, पक्कै पनि। के गर्दै हुनुहुन्छ, रेडियो सुन्दै हुनुहुन्छ?
2: हजुर, म रेडियो सुन्दै बसिरहेको छु अहिले यस समयमा भन्नुभएको छ है त।
0: ठिक छ, अनि के छ मौसम, कस्तो छ त्यतातिर?
2: मौसम चर्को घाम लागिरहेको छ भन्नुभएको छ है दाइ,
0: आज घाम लागिरहेछ सबैतिर।
2: हजुर हजुर,
0: ठिक छ, यो त राम्रै कुरा हो, पानी पर्छ भनेर मौसमविदहरूले भनिरहेका छन्, ठिकै छ। ओके, रेडियो सुन्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो सुनेर। साथीहरूलाई एउटा गीत राख्छौँ, गजल गीत राख्छौँ, साथीको आफन्तलाई सुनिदिनुहोस् न।
2: हुन्छ, विशेष गरी दाई हजुरको लागि भन्छु, अनि राविदिकमा रहनुहुने दिदीको लागि, लगायत हजुरको डेरी होली उनीको लागि भन्न चाहन्छु, र अनि साथीहरू सम्झाउनु पर्दा ध्रुव पाण्डेको लागि, निर्मला पौडेलको लागि पनि भन्न चाहन्छु, अनि बहिनी सम्झना प्रधान अलि अस्वस्थ छ, उसको लागि पनि शीघ्र स्वास्थ्य लाभ कामना गर्छु भन्न चाहन्छु, उसको लागि पनि सम्झना अब बच्चा गीत सुनाउन चाहन्छु, र निर्मला मगरको लागि भन्न चाहन्छु, निर्मला लामाको लागि पनि भन्न चाहन्छु, उर्मिला थापा मगर, रोशनी थापा मगरको लागि, अनि त्यसै गरी नवीना थापाको लागि पनि भन्न चाहन्छु, अनि बहिनी एलिना खत्रीको लागि भन्दै भन्दै छुट्टिन्छु ल।
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिला तपाईँको 0840 40 0026 रहेको छ, 0840 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ, साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनुभएका म्यासेजहरू पनि पक्कै पनि वाचन हुनेछन्, वाचन पनि गरिरहेको छु म। यति बेला सन्दीप मल्ल ठकुरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। निशा थोकर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। सुरेन्द्र बानिया हुनुहुन्छ, नेपालगंज बाँके घर हाल चाहिँ भरतपुर चितवनको मिलनचोकदेखि सुन्दैछु, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। 0840 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ, प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने स्टुडियोको होइन नम्बर खाली रहेको छ। यति बेला हामी गीततर्फ लाग्छौँ, तपाईँको माझमा गीत राख्न चाहन्छौँ। थानेश्वर गौतमको आवाजमा रहेको गीत छ, तिम्रा यादहरू बोलेको गीत तपाईँको माझमा राख्छौँ। त्यसपछि सटन सिट कमर्सियल ब्रेकतर्फ जान्छ, त्यसपछि आउँछौँ, रेडियो सुन्दै गर्नुहोला।
3: तिम्रा यादहरू मलाई भेटेर जान्छन्।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,

0: पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुक्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए, राम बाबु पो आउनु भएछ। के हुनु नि बाबु, दाई विदेश जाने रे? खै, नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन। हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने। उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै, मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न। मैले अन्डा पाल्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली 20 बजारमै लोड गरे पनि भयो।
6: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दिए त।
4: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 9540404239।
6: कति रे? 9540 अनि
4: 9540404239। फोन नम्बर चाहिँ 0848405439।
6: 0848405439।
7: हेलो, विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौँ?
6: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
7: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
6: विराज किसानको साथी।
8: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
11: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
10: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
11: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
10: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
11: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
10: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइ

0: सृजन, स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: कहाँ यस टन सेट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम रोजाई तपाईँकोमा आवाजमा म श्रीराज महाछु प्राविधिक पाटमा हुनुहुन्छ ललिताजी उहाँको साथ रहेको छ साथमा तपाईँ हुनुहुन्छ यति बेला सुन्नुहुन्छ भन्ने आशा छ प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 4940 0026 रहेको छ आउन सक्नुहुन्छ यति बेला कोही हुनुहुन्छ टेलिफोन लाइनमा कहाँबाट गर्नुहुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गरिहाल्छु हजुर नमस्कार
1: दर्शन नमस्ते
0: नमस्ते नमस्कार दर्शन हजुर स्वागत गर्यो कार्यक्रममा कहाँबाट को बोल्दै हुनुहुन्छ
1: पाल्पा सिद्धेश्वर असारदेखि झविलाल सुनारको नमस्कार
0: है झविलाल सुनारजी के छ खबर
1: ठिकै राम्रै छ हजुर कुशल मङ्गलै हुनुहुन्छ हजुर
0: ठिक छ राम्रो छ रमाइलो छ हामी सबै आराम कुशल मङ्गल छौँ त्यता कस्तो छ के चल्दैछ मौसम कस्तो छ त्यतातिर
1: मौसम घाम लागेको छ कस्तो घाम लागेको छ भनौँ है पाल्पा सिद्धेश्वर असारतिर
0: ठिक छ खाजा खानुभयो
1: खाजा भयो नि अनि
0: छैन बिस्तारै हुन्छ यो भर्खर खाना खाएको ठिक छ हामीलाई सुन्नुहुनुहुन्छ
1: हजुर नेपाली पात्रबाट सुन्ने
0: है ठिक छ माया गर्नुहुन्छ जे होस् खुसी लाग्छ सुनेर साथ दिनुहुन्छ बेला बेलामा यसो आइराख्नुहुन्छ खुसी लाग्छ
1: एकदम एकदम मैले यो रेडियोबाट आउने कार्यक्रम हरेक कार्यक्रम सुनिरहन्छु है
0: सुनिराख्नुहुन्छ
1: 11 बजे 12 बजे 2 बजे 4 बजे रात 9 बजे है त
0: ओके ठिक छ खुसी लाग्छ जे होस् सुन्नुहुन्छ माया गर्नुहुन्छ यो माया चाहिँ रहिरहोस् पनि भन्न चाहे आधुनिक गीत एउटा राख्छ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: मिल्छ भने एउटा गीत बजाउनु नि त किन रुन्छ मन माया सम्झेर है
0: किन रुन्छ मन माया सम्झेर
1: हजुर
0: ओके हामी राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: विशेष गरी हजुरलाई हृदय खोलेर सम्झिन चाहन्छु
0: धन्यवाद
1: त्यसै गरी क्रममा बसेर साथ दिने साथीलाई पनि सम्झिन चाहन्छु मलाई पनि हृदय खोलेर सम्झिन चाहन्छु म भन्दा अघि आउने साथीहरूलाई सम्पूर्ण साथीहरूलाई हृदयदेखि सम्झिन चाहन्छु म भन्दा पछि आउने साथीहरूलाई सम्पूर्ण साथीहरूलाई पनि हृदय खोलेर सम्झिन चाहन्छु र मलाई झविलाल सुनार भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीलाई हृदयदेखि सम्झिँदै आगामी वर्षमा आउने बाचा राख्दै अहिलेलाई म झविलाल सुनार बिदामय नमस्ते
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु प्रेम भण्डारी हुनुहुन्छ त्यो बेला कार्यक्रम सुन्दैछु मरङबाट भन्नुहुन्छ पूजा हाङ मिडिया प्रेम निर्मला आउने त्यस्तै कमला आउने लिम्बु बेलिया छामी सिम्पल सरिना विनिता दाहाल सुवेदी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ अम्बिका मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछु उदयपुर घर भयो अहिले चाहिँ युएईबाट सम्झना सबैमा भन्नुहुन्छ उहाँले डियर रमेश मगर त्यस्तै गरेर नितु थुलुङ त्यस्तै समर राई अङ्कल अन्जान थुलुङ अञ्जना राई लिम्बु दिलुसा राई सविता राई सम्झना हङ्गाम लिम्बु दिलु सानो याम्फू लगायत सबैमा सम्झना छ भन्नुहुन्छ विनिता दाहाल सुवेदीले पनि कार्यक्रम सुन्दैछु धनकुटाबाट भन्नुहुन्छ उहाँले सम्झनु भएको छ खुसबु सुवेदी लोचना सुवेदी लुकेश सुवेदी अनि त्यस्तै सुषमा दाहाल विमला दाहाल जुमा दाहाल कुमार दाहाल तुलसा खड्का जानुका चापागाई दुर्गा कटवाल डमरू ढुङ्गाना विष्णु खनाल शुक्र राजरसाली निर्दोष हरपल रोशनी पूर्वली खुसी ममता पया शमशेर लिम्बु लगायत सबैमा सम्झना छ भन्नुहुन्छ यति बेला कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार
2: हजुर गोरानन्द नमस्कार हजुर
0: नमस्ते नमस्कार गुड आफ्टरनुन स्वागत छ हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
2: म बोटलबाट हिराबहादुर लक्ष्मी मान्छे बोल्दैछु नि हजुर
0: हिराबहादुरजी स्वागत छ कार्यक्रममा के छ खबर के गर्दै हुनुहुन्छ
2: बसिरहेको छ हजुर सुन्दैछु म चाहिँ यो चाइनाको रेडियोबाट चाहिँ सुन्दैछु हजुर
0: चाइनाको चाइनाको रेडियोबाट
2: चाइनाको मोबाइल सुन्दैछु कार्यक्रम खबर ठिकै छ मस्त घाम लागेको छ
0: ठिक छ ख्याल गर्नु होला यो अब यो कहिले घाम कहिले पानी भइरहेको छ कहिले मौसमविदले पानी बेसरी पर्छ सावधान रहनुहोला सतर्क रहनुहोला भनिरहनु भएको छ फेरि घाम पनि डरो लागिरहेको छ होइन कति बेला के हुन्छ भन्न सकिनुहोस् हो ख्याल चाहिँ गर्नु होला भन्न चाहे खाजा भयो ठिक छ कार्यक्रमहरू राम्रो लाग्छन् हजुरको रेडियोबाट प्रसारण हुने
2: कार्यक्रम ठिकै छ हजुर हामी पहिला त अहिलेबाटै सुन्थ्यौँ यो दोलाखाको मेलुङ गाउँपालिकाबाट यहाँ बुटो लागेपछि अब नेटबाट सुनिन्छ
0: ठिक छ राम्रै सुनिराखेको छ भनेपछि राम्रो लाग्छ कार्यक्रमहरू प्रायः जस्तो प्रसारण भएको
2: पहिलादेखिको हजुरको रेडियो राम्रो छ भनेपछि हामी उता दोलाखामा पनि खोजी खोजी सुनेको अब यहाँ आउँदा चाहिँ अब नेटमा खोज्दाखेरि अलिक गाह्रो भयो पहिला सुरु सुरुमा अहिले त आउँछ भन्ने बित्तिकै फुत्ता फुत्ता घन्टी बज्छ मोबाइलमा.
0: ठिक छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु यो मायाको लागि भन्न चाहे. सुन्नुहुन्छ, माया गरिदिनुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहे. केही छ भन्नुपर्ने कुरा नभए भने साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न.
2: भन्नुपर्ने त खासै छैन, अब साथीहरू सुनिरहनु भएको छ, अरू रेडियो हजुरको रेडियो रहनुहुने साथीहरू सबैलाई सम्झना छ. म हिराबाजुको तर्फबाट भन्न चाहन्छु नमस्कार.
0: हस् धन्यवाद सहभागिताको लागि, उहाँलाई विशेष रूपमा धन्यवाद. अब छुट्नु पर्छ. सुमन गुरुङ हुनुहुन्छ, युवाईबाट सुन्दैछु भन्नुहुन्छ, घर ताप्लेजुङ हो भन्नुहुन्छ. सुजा एम्फू, त्यस्तै मिडिया प्रेमी इस्माल अलिसा, सन्ध्या गुरुङ, पूजा युङहाङ, प्रदीप शेर्पा, पायल प्रेमी कुलुङ शेर्पा, डोमा शेर्पा, दिलु एम्फूलाई, बिमला गुरुङ, धनकुमार खातिर, बुनु विनिता गुरुङ, दाई बिरक गुरुङ, दिलु सानो एम्फूलका सबैमा सम्झना छ भन्नुहुन्छ. सोनिम राईले मिस युवाल भन्नुहुन्छ भने टु बहादुर पुलामी हुनुहुन्छ, सम्झना सबै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. केशव कार्की हुनुहुन्छ, कार्यक्रम सुन्दैछु, सुन्दुलु बितेजोरबाट केशव कार्की हो भन्नुहुन्छ. बज्ने भाका भन्नुहुन्छ, बज्ने गीत मार्फत सम्झनु पर्दा टेक्निकल मित्रको लागि, अनि उद्धव मगर, साया मगर, भरत मगर, अनि सालुङ्गेली मगर, उर्मिला थापा मगर, स्मृति मगर, रश्मि मगर, मन्जु लुङ्गेली मगर, शान्तिराम चौहान र केशव कार्की भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सुनाउन चाहन्छु भजन गीत भन्नुहुन्छ. त्यस्तै विनोद बरुवाले पनि सालु बाट सुन्दैछु भन्नुहुन्छ, सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. छुट्टिनुपर्छ अब चाहिँ, यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु. अब आगी छोरो सन्दीप ठकुरीले पनि कार्यक्रम सुन्दैछु, सम्झना सबै भन्नुहुन्छ. प्रमिसा थामीले पनि सबैमा सम्झना छ भन्नुहुन्छ. बाबुराम मगर्जी हुनुहुन्छ, ओखलढुङ्गा पकली घर भइहाल चाहिँ साउदी अरेबियाको रियादबाट सुन्दैछु, घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ. भने त्यस्तै गरेर तुलसी केसी लुरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु, दैलेखको मान्छे, अहिले चाहिँ सुर्खेतबाट, सम्झना सबैमा भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे. यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद. मेसेज गरेर साथ दिनुभयो, फोन गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. स्वास्थ्य ख्याल गर्नु होला, मौसममा परिवर्तन भइरहेको छ तलमाथि, होइन, अब कति बेला पानी पर्छ, कति बेला घाम लाग्छ भन्न सकिन्न. मौसमविदहरूले पनि अब पानी पर्छ है भनेर भनिरहेका छन्, सतर्कका साथ, होइन, सावधानीका साथ रहनु होला भनेर मौसमविदहरूले पनि भनिरहेका अवस्था छ. सो ध्यान दिनुहोला मौसममा, भन्दा पनि मौसम बुलेटिनहरू चाहिँ नछुटाउनु होला सुन्नको लागि, पढ्न सुन्नको लागि नछुटाउनु होला पनि भन्न चाहे भने, न्युजहरू, होइन, अपडेट रहनु होला न्युजहरूमा, समाचारहरूमा अपडेट भइराख्नु होला, कति बेला के हुन्छ थाहा हुन्न भन्न चाहे. प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई विशेष रूपमा धन्यवाद दिँदै, सबिन लिम्बूको आवाजमा गीत किन रुन्छ मन, यो अन्तिममा तपाईँको माझमा राख्दै राख्दै आजको बसेबाट कार्यक्रम प्रस्तुत छुटे. हवस् त, नमस्कार.

0: हजुरको रेडियो 102.1 मेगा।
1: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269969।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: A complete piping solutions।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जलवायु विपद व्यवस्थापनका लागि नीतिगत सुधार गर्न सरकारलाई कानून समितिको निर्देशन। रसुवा बाढ़ीमा सम्पर्कविहीन भएकाहरू जीवित भेटिने सम्भावना कम रहेको गृह मन्त्रालयको भनाई। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने। डाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरू। 9 कार्यसूची तय। बैठक स्थलमा मोबाइल प्रयोग, भिडियो र लाइभ पूर्ण रूपमा रोक। पार्टीभित्र अनुशासन कायम गर्न अध्यक्ष ओलीको कड़ा निर्देशन। रूसको संसदीय चुनावमा राष्ट्रपति पुटिनको दलको अग्रता। कब्जा गरेका युक्रेनी भूभागमा पनि मतदान। र विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल फेरि पराजित। जापानमा समुद्री आँधीका कारण एसियाली खेलकुदमा पनि असर। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले जलवायु जन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि नीतिगत र कानूनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले अति जोखिममा रहेका नदी तटीय तथा भौगोलिक बस्तीहरूको पहिचान गरी सुरक्षित ठाउँमा सार्न सरकारलाई भनेको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै समिति सभापति समीक्षा भास्कोटाले जलवायु परिवर्तन कारण सृजना हुने विपदका बहुआयामिक जोखिमहरूको दिगो समाधानका लागि जलवायु न्याय सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात गर्न सरकारलाई निर्देशन दिनुभयो। यस्तै जलवायु परिवर्तनबाट हुने हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु न्यायका लागि पर्वतीय तथा अति प्रभावित राष्ट्रहरूसँग सहकार्य गर्न समितिले सरकारलाई सुझाव दिएको छ। गृह मन्त्रालयले रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना अब न्यून रहेको जनाएको छ। कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटता र प्रविधिको अभावका बावजूद खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जानकारी दिनुभयो। विशेष गरी जलविद्युत आयोजनाका सुरुङहरूमा केन्द्रित भई उद्धार कार्य भइरहेको उहाँको भनाइ छ। खोज र उद्धारपछि राहत वितरण, पुनर्स्थापना र पुननिर्माणका कामलाई प्राथमिकताका साथ अघि बढ़ाउने गृह मन्त्रालयले जनाएको छ। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ। ऊर्जा मन्त्रालयका अनुसार भ्याट हटाउनका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भट्ट श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच सहमति भएको हो। दुई मन्त्रीबीच हिजो भएको छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत हुनुभएको हो। अब अर्थमन्त्री वाग्ले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजानुहुनेछ। मन्त्री परिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ। सरकारले चालू आर्थिक वर्षदेखि विद्युत भ्याट हटाउन थालेको हो। अहिले घरायसी ग्राहक लागि 5% र औद्योगिक तथा अन्य गैर घरायसी ग्राहकका लागि 13% भ्याट लाग्छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षको बजेट मार्फत गर्नुभएको यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउने तयारी शुरू गरेको हो। डेटा सेन्टरमा साइबर आक्रमण भएपछि आज नेपाली शेयर बजारको कारोबार पूर्ण रूपमा बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सीका अनुसार 72 ब्रोकर कम्पनीहरूको सर्भर राखिएको डेटा हब प्रालीको डेटा सेन्टरमा हिजो बिहानैदेखि प्राविधिक समस्या देखिएको थियो। ब्रोकरहरूको सिस्टम व्यवस्थापन गर्दै आएको वाईको प्रालीले डेटा सेन्टर र नेप्से बीच नेटवर्क कनेक्टिभिटी रहेकाले थप जोखिम डेटा चोरी र प्रणालीमा क्षति हुन सक्ने चेतावनी दिएको छ। नेप्से र स्टक ब्रोकर्स एसोसिएशन बीचको छलफलपछि सम्भावित वित्तीय तथा प्राविधिक जोखिम न्यूनीकरण गर्न आजको शेयर कारोबार स्थगित गरिएको हो। डेटा सेन्टरको प्राविधिक समस्या र आक्रमणको वास्तविक दायरा अझै पत्ता लगाइसकेको छैन। प्रभावित प्रणालीहरूलाई सुरक्षित रूपमा अलग गरेर समाधानको प्रयास भइरहेको छ। भोलि पनि बजार खुल्छ वा बन्द रहन्छ भन्ने विषयमा नेप्सेले आधिकारिक जानकारी दिएको छैन। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरमा शुरू भएको छ। पछिसम्म चल्ने बैठकका लागि 9 मुख्य कार्यसूची तय गरिएका छन्। गएको फागुन 21 गतेको प्रतिनिधि सभा चुनावपछि पहिलो पटक बसेको यस बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ। यस्तै केन्द्रीय कमिटिमा मनोनयन, पोलिट ब्यूरो, स्थायी कमिटी, विभागहरू, सल्लाहकार परिषद र अनुशासन आयोग गठन लगायतका समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा बोल्न चाहने सदस्यका लागि 3 मिनटको समय तोकिएको छ भने समय अभाव भए लिखित सुझाव दिन सक्नेछन्। यसैबीच बैठकलाई मर्यादित र अनुशासित बनाउन अध्यक्ष केपी शर्मा ओलीले कड़ा निर्देशन दिनुभएको छ। बैठक स्थलमा मोबाइल चलाउन, भिडियो खिच्न वा सामाजिक सञ्जालमा लाइभ गर्न पूर्ण रूपमा रोक लगाएको छ। भोलिदेखि बैठक स्थलमा मोबाइल फोन नै नल्याउन
ओलीले निर्देशन दिनुभएको छ। पार्टी भित्र अनुशासन कमजोर बनेको भन्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा जथाभावी टिप्पणी नगर्न सचेत गराउनुभयो। बाहिरबाट आक्रमण भइरहेका बेला पार्टी भित्रैबाट असन्तुष्टि पोखेर विरोधीलाई खेल्ने अवसर नदिन पनि उहाँले नेता कार्यकर्ताहरूलाई कड़ा निर्देशन दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 056-494-333-493-555
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू काठमाडौँको त्रिपुरेश्वरको सड़कमा एउटा गाड़ीमा आगलागी भएको छ र दिशिद्धी यातायातको गाड़ीमा आगलागी भएको र घाइते चालकलाई अस्पताल लगेको प्रहरले जनाएको छ चालकको अवस्था गम्भीर रहेको छ बसमा अरू यात्रु थिएनन् आगलागीको कारणबारे अनुसन्धान भइरहेको र प्रारम्भिक निष्कर्ष अनुसार चालक आफैले आगो लगाएको प्रहरले जनाएको छ राहदानी विभाग अघिको मुख्य सड़कमै रहेको गाड़ीमा आगलागी भएको हो विदेशको खबर रूसी संसदीय चुनावमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ युनाइटेड रसिया पार्टीले ठूलो अग्रता लिएको छ सरकारी संचार माध्यमका अनुसार झण्डै 71% मतगणना हुँदा युनाइटेड रसियाले 57.5% मत प्राप्त गरेको छ राज्य डुमाका 450 सीटका लागि भएको यो चुनाव सन् 2022मा युक्रेनमाथि रूसको ठूलो सैन्य कार्यवाही शुरू भएपछिको पहिलो संसदीय चुनाव हो प्रारम्भिक परिणाममा कम्युनिष्ट पार्टीले 14% र राष्ट्रवादी एलडीपीआरले 8.7% मत पाएका छन् सरकारी समाचार संस्था तासका अनुसार सत्तारूढ दलले दुई तिहाई बहुमत कायम राख्ने अनुमान छ युद्ध विरोधी याब्लोको पार्टीलाई सर्वोच्च अदालतले चुनावको केही हप्ता अघि संघीय सूचीमा उम्मेद्वारी दिन रोक लगाएको थियो यद्यपि उसका केही उम्मेद्वार एकल निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा रहेका थिए रूसले कब्जा गरेको युक्रेनी भूभागमा समेत मतदान भएको छ मतदानको अन्तिम दिन युक्रेनले मस्को र आसपासका क्षेत्रमा ठूलो संख्यामा ड्रोन प्रहार गरेको रूसी अधिकारीहरूले बताएका छन् चुनावको अन्तिम परिणाम आज सार्वजनिक हुने अपेक्षा छ अब खेल खबर जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल फेरि पराजित भएको छ आज भएको नौदेखि बाह्रौं स्थानको वर्गीकरण खेलमा नेपाल हङकङसँग 3-0 सोझो सेटमा पराजित भएको हो यसअघि समूह चरणमा जापान र इण्डोनेसियासँग पराजित भएपछि पदकको दौड़बाट बाहिरिसकेको नेपालले अहिले वर्गीकरण खेल खेलिरहेको छ हङकङसँगको खेलमा नेपालले पहिलो सेट 25-20 दोस्रो सेट 25-19 र तेस्रो सेट 28-26 गुमाएको छ यसअघि वर्गीकरण चरणको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागी हो यसअघि सन् 2023मा चीनको हाङझाउमा भएको 19 एसियाली खेलकुदमा पहिलो पटक महिला भलिबलमा सहभागिता जनाएको थियो र जापानमा आएको शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण एसियाली खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ नागोया र आइची प्रिफेक्चरमा भइरहेका विभिन्न खेलहरू का तालिकाहरू आँधीका कारण फेरबदल गरिएका छन्। जस अन्तर्गत आजका लागि तय गरेको घोडचढ़ी सम्बन्धी प्रतियोगिता भोलिका लागि सारेको आयोजकले जनाएको छ। यसरी खेलकुदमा सहभागी झण्डै 4,000 खेलाड़ी तथा पदाधिकारीहरू अहिले कोस्टा सेरेना नामक क्रूज जहाजमा बसिरहेका छन्। आँधीको प्रभाव त्यो क्षेत्रमा पुगेमा जहाजलाई तत्काल सुरक्षित ठाउँमा सार्ने तयारी राखिएको छ। खतरा पूर्ण रूपमा टएपछि मात्र जहाजलाई पुनः त्यही ठाउँमा फर्काउने जापानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। यसैबीच जापानी टोलीका चीफ डे मेसन कोसेई इनोले सम्भावित आपतकालीन अवस्थाको सामना गर्ने विषयमा जापान ओलम्पिक कमिटीसँग निरन्तर बैठक भइरहेको जानकारी दिनुभएको छ। 130 किलोमिटर प्रति घण्टाको गतिमा आएको यस आँधीका कारण खेलकुद बाहेक सयौं उडानहरू रद्द हुनका साथै बुलेट ट्रेन सेवा र अन्य ठूला कार्यक्रम समेत प्रभावित भएका छन्। मौसमविदहरूले अत्यधिक वर्षा र हावाहुरीको जोखिम कायमै रहेकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जलवायु विपद व्यवस्थापनका लागि नीतिगत सुधार गर्न सरकारलाई कानून समितिको निर्देशन। रसुवा बाढ़ीमा सम्पर्क विहीन भएकाहरू जीवित भेटिने सम्भावना कम रहेको गृह मन्त्रालयको भनाई। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने। डाटा सेन्टरमा साइबर आक्रमण हुँदा आज शेयर बजार खुलेन। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरू। 9 कार्यसूची तय। बैठक स्थलमा मोबाइल प्रयोग, भिडियो र लाइभमा पूर्ण रोक। पार्टीभित्र अनुशासन कायम गर्न अध्यक्ष ओलीको कड़ा निर्देशन। रूसको संसदीय चुनावमा राष्ट्रपति पुटिनको दलको अग्रता। कब्जा गरेका युक्रेनी भूभागमा पनि मतदान। र विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल फेरि पराजित। जापानमा समुद्री आँधीका कारण एसियाली खेलकुदमा पनि असर।
6: नदीको शिर
7: मणि चूडको काख
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
7: शान्ति र आनन्दको अनुभूति
6: भीडभाडबाट टाढा
7: सहरबाट नजिकै
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841549481। वेबसाइट झुले.com.np।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
11: कृषि मन्त्र नार्क सँग
12: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। नवयुवा आन्दोलन क्रममा तोडफोड़, लुटपाट र आगजनीबाट ध्वस्त भएको काठमाडौँको टंगालमा रहेको भाटपटेनी सुपर मार्केट पुनः सञ्चालनमा आएको छ। पुननिर्मित नयाँ भवनबाट भाटपटेनीले आजदेखि नियमित सेवा शुरू गरेको हो। नयाँ भवनमा विभिन्न किनमेल सेवासँगै एप्पल स्टोर, फूड कोर्ट तथा पोखराको मोनालिसा थकाली खाना सहितका सेवा सञ्चालनमा ल्याइएको छ। भाटपटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार आगजनीबाट ध्वस्त भएका 12 स्टोर मध्ये 10 पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी 2 स्टोर पनि पुननिर्माणको अन्तिम चरणमा रहेका कम्पनीले जनाएको छ। काठमाडौँ महानगरपालिकाले बसन्तपुरमा रहेको श्री स्वच्छन्द भैरवको खट पुननिर्माण गरेको छ। माजु देव दिग अगाडि इन्द्रजात्राको अवधिमा प्रदर्शन गर्ने यो खटमा प्रयोग भएका काठ मक्किएर कमजोर भएपछि पुननिर्माण गरेको महानगरपालिकाले जनाएको छ। हनुमान ढोका दरबार संरक्षण कार्यक्रम अन्तर्गत खटलाई मौलिक स्वरूप र आकर्षक शैलीमा पुननिर्माण गरेको महानगरपालिकाको भनाइ छ। 20,16,000 रूपियाँमा खट निर्माण काम सकेको डिजाइन आर्किटेक्ट अमित भद्राचार्यले जानकारी दिनुभयो। इन्द्रजात्रा क्रममा स्वच्छन्द भैरवको मूर्ति खटमा राखिन्छ। इन्द्रजात्राको 8 दिनसम्म माजु देग अगाडि पूर्वतर्फ खट प्रदर्शन गर्ने परम्परा रहिआएको छ। यसैबीच बसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ। रथ निर्माण, सरसफाई तथा आवश्यक तयारीका काम भइरहेका हुन्। दरबार क्षेत्रका काष्ठमण्डप, कुमारी घर, शिव पार्वती मन्दिर लगायत सम्पदामा रंग रोगन गर्ने तथा रातो ध्वजा फेर्ने काम भइरहेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम रत्न साक्यले बताउनुभयो। शत्रुमाथि विजय प्राप्त गरेपछिको उत्सवका रूपमा इन्द्रजात्रा मनाउने गरेको धार्मिक तथा सांस्कृतिक मान्यता छ। भक्तपुरमा रहेको भक्तपुर क्यान्सर अस्पतालमा सैया अभावले बिरामी उपचार सेवा नपाई फर्कनु परेको छ। साँगुरो ठाउँमा अस्पताल सञ्चालन गर्नु परेकाले बिरामीलाई उपचार सेवा प्रवाह गर्न नसकेको अस्पतालले जनाएको छ। भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई सैया अभावले फर्काउनु परेको अस्पतालका निर्देशक डाक्टर उज्जवल चालिसेले जानकारी दिनुभयो। र नेपाल प्रहरीले खेलमा मिल्ने महत्व, अनियमितता र ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघ इन्फाका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले इन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई हिजो बेलुका पक्राउ गरेको जनाएको छ। ब्यूरोका प्रवक्ता अनुप शमशेर जबराले राष्ट्रिय खेलकुद परिषद राखेपाका केन्द्रीय कार्यालय त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन जारीका आधारमा अनुसन्धानका लागि जोशी र पाण्डेलाई पक्राउ गरेको जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने, ऊर्जा र अर्थमन्त्री बीच सहमति, डाटा सेन्टरमा साइबर आक्रमणका कारण आज शेयर बजार खुलेन, नवयुवा आन्दोलनमा ध्वस्त टंगालको भाटपटेनी सञ्चालनमा क्षतिग्रस्त 12 मध्ये बाँकी 2 स्टोर पनि चाँडै सञ्चालनको तयारी, र बसन्तपुरमा रहेको श्री स्वच्छन्द भैरवको खट पुननिर्माण सम्पन्न। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
13: हजुरको रेडियो 102.1 MHz।
14: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
15: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
16: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864141788।
15: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
16: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
17: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
18: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
17: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
16: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
19: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
18: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746803, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
20: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
21: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
22: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
23: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
22: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
23: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
22: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
23: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
22: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
23: यो किराले साँझ परेपछि बिहान झिस्मिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
22: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
23: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
22: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
23: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
22: अचानक उच्च ज्वरो आउनु,
23: टाउको दुख्नु,
22: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
23: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
22: वाकवाकी लाग्नु, बान्ता हुनु,
23: शरीरमा बिमिरा आउनु।
22: डेंगु रोगको रोकथामका उपायहरू।
23: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
22: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
23: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
22: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
23: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
22: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
23: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
22: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
23: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
24: रंग बहार रंग बहार
25: वर्ष सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
24: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
25: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
24: वर्ष पेन्स।
26: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
2: काका, तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98445-8573-65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्ने।
8: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त?
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
10: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
13: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
10: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
13: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौं, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
10: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
13: आउनुहोस् पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो,
13: किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
10: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
13: आउनुहोस्

0: भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
0: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: PRBT 01600 33 2 5 PRBT 6054 0017 UTL 77 32 56 05
1: शब्द संगीत र स्वर माधव केसी अरेन्जर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली काठमाडौँ प्रबन्धक यमन खनाल सम्पर्क 9849

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0485410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ
5: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
4: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
6: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
5: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ
6: खाली जमिनमा रुख तथा घाँस रोपौ भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडान नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
6: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

नमस्कार, हजुरको रेडियो 102.1 MHz को अपराह्न 4 बजे रामे साहब अनि रामे साहब आसपासका छिमेकी जिल्लाहरूको खबर संघाल हो। रामे साहब खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz, तामापुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको क्रममा असोज 3 र 4 गते तोकिएको वडा अधिवेशन रामेछाप जिल्लामा उत्साहपूर्ण रूपमा सकिएको छ। वडा अधिवेशनमा उपस्थित नहुनका लागि सामाजिक सञ्जाल र प्रत्यक्ष फोन गरेर इतर पक्षका केही नेता तथा कार्यकर्ताहरूले क्रियाशील सदस्यहरूका लागि दबाव पनि दिएका थिए, तर कार्यकर्ताहरूले उक्त दबावको कुनै पर्वाह नगरी पार्टीको संस्थापन पक्षले सार्वजनिक गरेको महाधिवेशन तालिका अनुसार वडा अधिवेशनमा उपस्थित भएर आफू र आफ्नो प्रतिनिधि छानेका छन्। रामेछापको प्राय सम्पूर्ण वडाहरूमा वडा सभापति, पदाधिकारी र सदस्य तथा माथिल्लो तहमा उम्मेद्वार हुन र मतदान गर्नका लागि क्षेत्रीय प्रतिनिधित्व गर्नका लागि प्रतिनिधिहरूको चयन भएको नेपाली कांग्रेस रामेछापले जनाएको छ। नेपाली कांग्रेसको सेनापति गाउँपालिका 2 को वडा सभापति लगायत 3 जनाले आइतबार सूचना जारी गरेर वडा अधिवेशनमा भाग लिन नसक्ने जानकारी गराएका बाहेक अन्यत्र त्यस्तो कुनै पनि सूचना आधिकारिक रूपमा नआएको जिल्ला समितिका पदाधिकारीहरूले जानकारी दिएका छन्। दिमी पोखरीमा भेला भएका 3 जना प्रतिनिधि बाहेकका अन्य सदस्यहरूले अधिवेशन गरेर प्रतिनिधि चयन गरेका छन्। रामेछाप जिल्लामा 15 महाधिवेशनका लागि तोकिएका निर्वाचन अधिकारी रौनक राज अर्यालले रामेछाप जिल्लामा सौहार्द रूपमा वडा अधिवेशन सम्पन्न भएको जानकारी दिनुभएको छ। उहाँले वडा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूको नाम आइतबार नै निर्वाचन अधिकृतलाई बुझाउन भनिएको, तर भौगोलिक विघटताको कारण साँझ अबेरसम्म झण्डै आधा वडाबाट नाम आउन बाँकी रहेको थियो। अधिवेशन सम्पन्न भएको खबर र प्रतिनिधिहरूको नामको बारेमा संचार सम्पर्क कायम भइसकेको तर हार्ड कपी आउने क्रममा रहेको पनि उहाँको भनाइ छ। रामेछाप जिल्लाका 64 वटा वडाबाट करिब 1800 प्रतिनिधिहरू कांग्रेसको अन्य तहका निर्वाचनका लागि प्रतिनिधि छनौट भएर आउने समेत अरियालले बताउनु भएको छ। रामेछाप बजारको सड़क कालोपत्रे हुने आसामी स्थानीय तहका 2 कार्यकाल बितेका छन्, तर बजारवासीले अझै धूलो र हिलोको सास देखिरहेका छन्। सलीघाट रामेछाप साङुटार सड़क निर्माण शुरू भएको 6 वर्ष पुगिसकेको छ। सन् 2020 शुरू भएको सड़क 2023 सक्नुपर्ने थियो। पटक पटक म्याथ थपिए पनि काम भने अझै अधुरै छ। पछिल्लो पटक बजारमा कालोपत्रे गर्ने तयारी भए पनि काम बीचमै रोकिएको छ। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सड़क निर्माणले गति लिन नसकेको स्थानीयहरूले गुनासो गरेका छन्। यता रामेछाप नगरपालिकाले सड़क आयोजनाको ठेक्का भइसकेकाले आफ्नै बजेटबाट बजारको सड़क कालोपत्रे गर्न नसकेको बताइरहेको छ। नगर प्रमुख लवश्रेणी उपानेले सड़क निर्माणलाई गति दिन पटक पटक पहल गरे पनि अपेक्षित प्रगति हुन नसकेको बताउनु भएको छ। वर्षौं बिते ठेक्का फेरियो, म्याद फेरियो, तर रामेछाप बजारवासीको धूलो र हिलोको शास्ति भने अझै हटेको छैन। रामेछाप कुमाकुण्डा गाउँपालिकाले नागरिकहरूलाई गाउँपालिकाको केन्द्रसम्म धाउनुपर्ने बाध्यता हटाउँदै घर दैलोमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले एकीकृत घुम्ते शिविर सञ्चालन गर्ने भएको छ। गाउँ कार्यपालिकाको निर्णय अनुसार आगामी असोज 15 गतेदेखि 21 गतेसम्म गाउँपालिकाको 7 वटै वडामा घुम्ते शिविर सञ्चालन हुन लागेको छ। गाउँपालिकाले सार्वजनिक गरेको कार्यतालिका अनुसार शिविरको शुरूआत असोज 15 गते वडा नम्बर 1 को गुम्देलबाट हुनेछ। त्यसैगरी असोज 16 गते वडा नम्बर 2 बाम्ती भण्डार, 17 गते वडा नम्बर 3 को बकास्तरी, 18 गते वडा नम्बर 5 प्रति, 19 गते वडा नम्बर 4 प्रति, 20 गते वडा नम्बर 6 गुम्देलको गुप्तेश्वर र असोज 21 गते वडा नम्बर 7 भुजीमा शिविर सञ्चालन गरिनेछ। सबै स्थानमा शिविर बिहान 10 बजेदेखि शुरू हुने गाउँपालिकाले जनाएको छ। घुम्ते शिविरबाट नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन, व्यवसाय दर्ता तथा नवीकरण, व्यवसाय इजाजत पत्र, योजना सम्झौता र अपाङ्गता परिचय पत्र लगायतको सेवा उपलब्ध गराइनेछ। गाउँपालिकाका प्रमुख शशी अधिकृत एकराज कुलुङका अनुसार सेवा लिन आउने नागरिकहरूले सम्बन्धित सेवाका लागि आवश्यक सकल कागजात सहित तोकिएको स्थानमा उपस्थित हुनुपर्नेछ। भौगोलिक रूपमा विकट तथा गाउँपालिकाको केन्द्रसम्म पुग्न समय र खर्च लाग्ने अवस्थाहरूलाई ध्यानमा राख्दै शिविर मार्फत नागरिकहरूको नजिकैबाट सेवा उपलब्ध गराउन लागि गाउँपालिकाले जानकारी दिएको छ। गाउँपालिकाले तोकिएको मिति र स्थानमा उपस्थित भएर उपलब्ध सेवाको लाभ लिन समेत नागरिकहरूलाई आग्रह गरेको छ।
स्वास्थ्य सेवाका विभिन्न सूचकको आधारमा सिन्धुलीको गोलन्जोर गाउँपालिका सिन्धुली जिल्लाको 9 स्थानीय तहमध्ये प्रथम हुन सफल भएको छ। आर्थिक वर्ष 2082-83 स्वास्थ्य सेवातर्फको प्रगति तथा विभिन्न स्वास्थ्य सूचकको मूल्यांकनको आधारमा गोलन्जोर गाउँपालिकाको स्वास्थ्य शाखा सिन्धुलीमै प्रथम भएको छ। स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा, स्वास्थ्य कार्यक्रमको कार्यान्वयन तथा तोकिएको स्वास्थ्य सूचक हासिल गरेको प्रगतिको आधारमा गाउँपालिका प्रथम भएको स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र शाहले जानकारी दिनुभएको छ। गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार, नियमित स्वास्थ्य कार्यक्रम सञ्चालन तथा नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन गरेको प्रयासको परिणाम स्वरूप यो उपलब्धि हासिल भएको उहाँले बताउनु भएको छ। सिन्धुलीका 9 स्थानीय तहमध्ये स्वास्थ्य सेवाको सूचकमा प्रथम हुने गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा भएको प्रगतिलाई देखाएको गाउँपालिकाले जनाएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका गुडभन्ज्याङको कालीआप जुनेपानी भन्ने स्थानमा ब्याक टू लाइफ इवी जर्मनी नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था मार्फत समुदाय विकास पद्धति नेपाल नामक गैर सरकारी संस्थाले सञ्चालन गरेको खानेपानी तथा सरसफाई सम्बन्धी कार्यक्रममा व्यापक अनियमितता भएको आरोप लागेको छ। उक्त गैर सरकारी संस्थाको सहयोगमा उक्त स्थानमा एक घर एक धारा सम्बन्धी कार्यक्रम मार्फत 1,46,00,000 कुल बजेटमा उपभोक्ता समिति मार्फत भएको काममा राजनैतिक प्रभावको आधारमा अनियमितता भएको आरोप छ। कार्यक्रम अन्तर्गत सञ्चालित खानेपानी आयोजनामा निर्माण सम्बन्धी मापदण्ड पालना नगरिएको तथा पाइपलाइन विस्तारमा लापरवाही भएको भन्दै छानबिनको माग उठेको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका 6 स्थित मरिन डाइभर्जन नजिकै मोटरसाइकल दुर्घटना हुँदा 2 घाइते भएका छन्। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारी अनुसार हिजो बीपी राजमार्ग अन्तर्गत खाल्टेबाट खुरकोट तर्फ आउँदै गरेको 2357498 नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। सुनकोशी गाउँपालिका 6 न्यौपानी डाँडा निवासी 21 सञ्जय तिमल सिन्हाले चलाएको उक्त मोटरसाइकल अनियन्त्रित भएर सड़कको बायाँतर्फ रहेको डिभाइडरमा ठोकिएपछि सड़कबाट करिब 20 तल खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा मोटरसाइकल चालक तिमल सिन्हाको बायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकलको पछाडि सवार उनका भतिज सोही स्थानका 7 साहिल तिमल सिन्हाको बायाँ खुट्टा र छातीमा चोट लागेको छ। घटनाको जानकारी पाए लगतै प्रहरी टोली घटनास्थल पुगेको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपा दोलखाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेकपाको 3 केन्द्रीय नेताहरू दोलखा आएर त्यहाँका नेताहरूलाई प्रशिक्षण दिएका छन्। नेकपा दोलखाको आयोजनामा नेकपाका नेताहरू नारायण काजी श्रेष्ठ, वर्षमान पुन र बेदुराम भूषाल दोलखा आएर त्यहाँका नेताहरूलाई प्रशिक्षण दिनुभएको हो। प्रशिक्षण दिँदै नेताहरूले साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप तीव्र भन्दा मुलुक गम्भीर संकटमा परेको बताएका छन्। आफूहरूले लडेर ल्याएको संविधान र लोकतन्त्रको उपलब्धिमाथि प्रहार भइदिएको भन्दै उनीहरूले संविधान र लोकतन्त्रको रक्षा नेपालको कम्युनिष्ट र वामपन्थीले मात्रै गर्न सक्ने बताउनु भएको छ। तर यी कार्यभार पूरा गर्नका लागि नेपाली कम्युनिष्ट आन्दोलनको यथास्थितिलाई अन्त्य गरेर रूपान्तरणकारी पुनर्गठनमा गुणात्मक फड्को मार्नुपर्ने उनीहरूको भनाई छ। नेकपाले जनजी आन्दोलनपछि पहिलो पटक 3 प्रभावशाली नेताहरूलाई दोलखा जिल्लाभित्र आएर प्रशिक्षण कार्यक्रम गरेको जनाएको छ। सदरमुकाम चरिकोटमा भएको कार्यक्रममा नेता नारायण काजी श्रेष्ठले समसामयिक राजनैतिक र अबको कार्यदिशा, नेता बेदुराम भूषालले नेपाली विशेषताको वैज्ञानिक समाजवाद र अर्का नेता वर्षमान पुनले आजको संगठनात्मक संरचना र कार्यप्रणालीको बारेमा प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, नेकपाका केन्द्रीय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज विशाल खड्का लगायतले मन्तव्य राख्नु भएको थियो। र काठमाडौँको त्रिपुरेश्वरमा यात्रु बसमा आगलागी हुँदा काभ्रे घर भएका सवारी चालक गम्भीर घाइते भएका छन्। आज दिउँसो 12:30 त्रिपुरेश्वरबाट कालीमाटी तर्फ जाने बस स्ट्याण्डमा रोकिराखिएको रिद्धि सिद्धि यातायातको बसमा आगलागी हुँदा गाडीका चालक काभ्रे पलाञ्चोकको पनौतीका 25 दावा लामा गम्भीर घाइते भएका छन्। आगलागीबाट रिद्धि सिद्धि यातायातको 5X4274 नम्बरको बस चलेर नष्ट भएको जिल्ला प्रहरी परिषद काठमाडौँले जनाएको छ। घाइते चालकको किर्तिपुर वर्ण अस्पतालमा उपचार भइरहेको छ। आगलागी वरुणयन्त्रको सहायतामा नियन्त्रणमा लिएको पनि प्रहरीले जानकारी दिएको छ। हवस् त, हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरको साथ प्रसारण भइरहेको अपरान्न 4 रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजवन पनि विदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
5: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
4: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली रालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको र अभिचाप कभरपछि करिब 5 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौ। आज सोमबारको बसाई तपाईँकै आवाजमा मिठा रमाइला मनसुनी लोकभाकाहरू तपाईँले सुनाउन सक्नुहुन्छ। तपाई यो समय उकाली उराली लेखबेसी गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि। तपाई प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि पनि अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं। यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ। आइतबारदेखि शुक्रबारसम्म तपाईँले हामीलाई 6 दिन फरक फरक प्रस्तुतिको साथमा सुन्दै आइराख्नु भएको छ। आजको बसाई के गर्ने भन्ने कुरा मैले तपाईँलाई भनिसकेको छु भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ बर्जर प्रिन्सले। तपाईँको माझमा रहेर हामी यो कार्यक्रमको समय अवधिभर तपाईँलाई भरपूर मनोरञ्जन दिँदै मिठा लोकभागहरूको साथसाथै सहयात्रा गर्नेछौ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्नुहोस्। छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छ म तपाईँकै साथी ललिता आयो। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो एउटा भाका राखेर कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में राखी दिन मीठे रमाइलो गीत रहेको थियो। फूलमा भमरा भगवान बंजारी त्यसैगरी बाजु परियार लक्ष्मी न्यौपानी का आवाज में रहेको यो एकदमै मिठो भाकाबाट कार्यक्रम उकाली बालीको शुरूआत गरिसकेका छौं। पालो तपाईँको रहेको छ। आजको बसाईमा तपाईँकी आवाजमा बिटा रमाइला मनसुनी लोक भाकाहरू सुन्ने प्रयत्न गरिरहेका छौं। हामीले फटाफट फोन गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। देश विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट पनि हामीलाई एकै साथ सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा पनि लिएका छौं। यति बेला चाहिँ म लाग्छु तपाईँको फेसबुक कमेन्ट भाषण गर्नेतर्फ नै धेरै साथीको कमेन्टहरू पनि यो समय प्राप्त भइरहेको छ। तर सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो
1: हजुर दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार देवजी, के छ खबर? सन्चै आरामै हुनुहुन्छ?
1: हजुर म एकदम आरामै छु, सन्चै छु भन्नुपर्छ है दिदी। हजुरहरूले खाजा खानुभयो?
0: हामीले त खाइसक्यौँ त दिदीको, भयो कि बाँकी छ भन्नुहोस् न?
1: मेरो पनि भइसक्यो भन्नुपर्छ, सायद हामी सँगसँगै खाएका छौँ जस्तो भएको छ है खाजा है दिदी। हजुर
0: ल, सँगसँगै सायद त्यस्तै नै भयो होला है। हामीले एकअर्कालाई सोधिनौ, फोन गरिनौ, होइन एउटा म्यासेज गरिनौ, त्यो हुँदा कसको कतिखेर खाजा भएन भयो भन्ने कुरा चाहिँ हामीले पत्ता लगाएनौ है त।
1: हजुर हजुर, पक्कै पनि मैले चाहिँ ठ्याक्कै सभा तिन बजीतिर खाएको थिएँ दिदी। हजुरहरूले कतिखेर खानुभयो, नम्बर पनि डिलेट भएछ, त्यो सम्झना दिदीको नम्बर त्यसको अस्ति नै आजभोलि चाहिँ नम्बरै डिलेट भएछ, मोबाइल बिग्रिएको थियो एकचोटि, त्यही भएर डिलेट भएछ, त्यही भएर सम्झिनु पाइनँ खाजा खाने बेलामा भन्नुपर्छ है त।
0: ल ठिक छ, अहिले अब सम्झनु भएको छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अरू त सबै ठिकै छ होला। यति बेला मौसमको अवस्था कस्तो छ?
1: मौसम अहिलेसम्म नै घाम लागिरहेको छ है, एकनाथले दिदी हजुर भन्नुपर्छ है।
0: घाम लागिरहेको छ
1: हजुर हजुर,
0: अनि यहाँ त सिनसिन पानी पर्दैछ त फेरि।
1: यहाँ त छैन त्यस्तो बादल पनि छैन, आज त एकदमै एकनाथले बिहानदेखि नै घाम लागेर गर्मी पनि भयो आज दिनभरि भन्नुपर्छ है।
0: ल ठिक छ, कतै मौसम कस्तो छ कतै कस्तो छ यस्तै छ, ठिकै छ। कार्यक्रममा आउनुभयो, सहभागिता हुनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। गीत सुनाउनु पर्ने हुन्छ है त आज।
1: हुन्छ दिदी हजुर, सुरुमा पनि पुरानै भाका एकदम मिठो भाका गराउनु भयो, एकदम खुसी लाग्यो होइन। म पनि त्यस्तै है पुरानै भाका म गाउने प्रयास गर्छु थोरै है। अब फुलमा भमरा भन्ने गीत बजाउनु भयो दिदी हजुरहरूले, म पनि त्यसरी अब त्यही भएको गाउने प्रयास गर्छु है त।
0: ल हुन्छ, सुरु गर्नुहोस्।

0: गर्नुपर्छ होइन।
1: ल दिप जिलेजी मिठो पुरानोबाट गाउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम सुन्दै गर्नुहोस्, साथसाथै वन डे बसेर पनि आउँदै गर्नुहोस्। अहिलेको लागि छोड समय
0: नमस्ते
1: नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले एकदमै मिठो अनि रमाइलो पुरानो भाका गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँलाई पनि यस्तै मिठा भाका गाउन आउँछ भने तपाईँले फटाफट सहभागिता जनाउनुहोस्। तपाईँकै आवाजमा मिठा भाकाहरू सुन्ने बसाई हो आजको बसाई। यति बेला म लाग्छु तपाईँको कमेन्टतर्फ, अब चाहिँ धेरै साथीको कमेन्ट छ, साथीहरू आउनुहुन्छ भने फटाफट उहाँकै आवाजमा भागहरू सुन्ने प्रयत्न पनि हामीले गरिरहेका छौं। यति बेला विष्णु परियारजी लेख्नुहुन्छ, नमस्कार भन्दै हुनुहुन्छ। त्यसै गरी कमल श्रेष्ठजी पनि लेख्नुहुन्छ, आज मलाई चाहिँ अञ्जिता विश्वकर्मा र वसन्त थापाको आवाजमा रहेको लोकगीत विषयमा नगरकोट भन्दै हुनुहुन्छ। वैशयमा नगरकोट भन्नुभएको र चाहिँ त उहाँले यो गीत बजाइदिनु होला भन्दै हुनुहुन्छ। सम्भवतः हामी बजाउँछौँ, यदि भएन भने अर्को गीत बज्छ। त्यसपछि उहाँ लेख्नुहुन्छ, हजुर नमस्कार, म तिनचेरी मिडिया ग्रुपको सदस्य तिरथुमको खेदाबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बज्ने गीत मार्फत सम्झनु पर्दा साथीहरूमा देव बास्कोटा, मनोज भुजेल, छोची आरती लिम्बू, लोकेन थोक्लेन लिम्बू, त्यसै गरी राजन खतिवडा क्षेत्र, योगी सुशीला गार्गी, सरोला राई, मीडिया प्रेमी निर्मला उनिम्फुल माया, आंखीवा लिम्बू, टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीलाई बज्ने मिठो भाका समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। कमलजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी राज कालीकोटेजीले पनि लेख्नु भएको छ, हेलो हजुर दर्शन नमस्ते गुड आफ्टरनुन, म झापाली हिरो राज कालीकोटे भेट्दाबाट झापा गर भए, हाल चाहिँ युएबाट कार्यक्रम सुन्दैछु है, अब बज्ने भाका सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। त्यसै गरी बाबुराम मगरजीले पनि लेख्नुहुन्छ, दिदी नमस्ते नमस्कार, म बाबुराम मगर ओखलढुङ्गा पोकली घर भए, हाल चाहिँ साउदी अरबको रियादबाट कार्यक्रम सुन्दैछु, अब बज्ने भाका सबै सबैको लागि भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी विनिता दाहाल सुवेदीजी पनि लेख्नुहुन्छ, हेलो दिदी के छ खबर, म विनिता दाहाल धनकुटाबाट, अब बज्ने गीत मार्फत सुनाउनु पर्दा चाहिँ उहाँ लेख्नुहुन्छ खुशबू सुवेदीको लागि, त्यसै गरी लोकेश सुवेदी, त्यसै गरी सुषमा दाहाल विमलाको लागि, त्यसै गरी झुमा दाहाल, तुलसा भेटवाल, त्यसै गरी जानुका चापागाई, साथै उहाँ लेख्नुहुन्छ भूमिका भण्डारी, दुर्गा कछुवाल, डम्बर ढुङ्गाना, त्यसै गरी विष्णु खनालको लागि, शुक्रराज रसाइली निर्दोषको लागि, हरपल रोशनी पूर्वेली, खुसी ममता पोया, त्यसै गरी समीर लिम्बू, कुमार पूर्वेली, कान्छा सुभाष कछुवाल, प्रेम भण्डारी, मम्मी बाबाको लागि पनि अब बज्ने मिठो गीत समर्पण गर्छु है भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ आजको बसाईमा। तपाईँकी आवाजमा बिटा र माइला वंशने लोक भाकाहरू सुनिरहेका छौं, हामी कार्यक्रम उकाली उरालीको बसाईमा छौं। यति बेला भने म कार्यक्रममा अर्को मिठो भाकातर्फ लाग्न चाहन्छु। कार्यक्रममा अर्को एकदमै मिठो भाका बज्छ, फूल फुलेको जसरी भन्दै हुनुहुन्छ, एकदमै मिठो गीत प्रकाश कटुवाल अनि आयुष्मा कार्कीको आवाजमा रहेको गीत। त्यसपछि विश्राम रहन्छ, विश्राम पछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
1: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
1: कार्यक्रम प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा

0: वास्तु क्रियाकलापहरू, कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम संचालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु,
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने,
0: निवेदन साथ संलग्न आवश्यक कागजातहरू,
1: कार्यक्रम संचालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव,
0: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
1: कार्यक्रम संचालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि,
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र,
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ,
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम संचालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम संचालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ,
0: कार्यक्रम संचालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू,
1: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण,
0: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
1: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन,
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण,
1: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण,
0: मौरी पालन व्यवसाय र मह प्रशोधन,
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन भण्डारण तथा निर्यात,
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
0: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन भण्डारण र बजारीकरण,
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण,
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
1: फलफूल प्रशोधन र बजारीकरण,
0: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण,
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
0: प्राङ्गारिक कृषि वस्तु निर्यात,
1: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण,
0: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
0: सहयोगका लागि हार्दिक अपील, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
0: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट

0: गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 04 49 40 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: रंगबहार उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर फेन्स।
0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
4: हजुरको रेडियो

कार्यक्रम में राख्यौ एकदमै मिठो र माइलो गीत गीत पछि हामी छोटो व्यवसायिक विश्राम तर्फ पनि गयौं। विश्राम पछि फेरि आइसकेका छौं। आजको विषयमा हामीले तपाईँकै आवाजमा मिठो र माइला मन छुने लोकभागहरू सुनिरहेका छौं। लगभग पछि हामी पनि कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको विषयमा हामीलाई दिपजीले मात्रै गीत सुनाउनु भएको छ। अन्डे साथीहरू पक्कै व्यस्त पनि हुनुहुन्थ्यो होला, साथसाथै कतिले यो समय कार्यक्रम सुन्न पनि पाउनु भएको थिएन होला। तपाईँ जहाँ भए पनि जुन ठाउँमा भए तापनि हामीलाई सुनेर आजको विषयमा साथ दिनु भयो होला भन्ने आशा लिएका छौं। कार्यक्रमको अन्त्यतिर केही कमेन्टहरू फेरि प्राप्त छन्, म तपाईँका कमेन्टहरूलाई वाचन गर्छु। सरिता थामेजी लेख्नुहुन्छ, हेलो नमस्ते दिजु, सुन्दैछु है। रामेसाब डडुवाबाट सरिता थामी, अब बज्ने मिठो गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी सिम्पल इच्छा थामीजीले पनि नमस्ते है दिदी भन्दै हुनुहुन्छ। हरपल रोशनीजीले पनि नमस्ते, म हरपल रोशनी धनकुटाबाट है, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी विनोद बरुवालजीले पनि, हेलो हजुर नमस्ते, म पनि कार्यक्रम सुन्दैछु, सालुबाट विनोद बरुवाल हो, अब बज्ने भाका सबैको लागि भन्दै हुनुहुन्छ। राई छ आइडी, उहाँ पनि नमस्ते है हजुर, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै, लगभग अब चाहिँ कार्यक्रमको समय सकि पनि सकेको छ, साथसाथै एथेन्जेलसम्म प्राप्त भएका तपाईँका रमाइला मिठा कमेन्टहरू पनि मैले वाचन गरेर सघाइसकेको छु भन्दै तपाईँले रेडियो सुनेर साथ दिनुहोला। आगामी वसाईमा पनि साथसाथै भोलिका वसाईमा पनि तपाईँसँग रहेर मिठा भाकाहरू लिएर आउँछौ। तपाईँलाई कार्यक्रम के कस्तो लाग्छ, तपाईँले कार्यक्रमको बारेमा हामीलाई सल्लाह सुझाव पनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ, तपाईँसँगै हामी सदाबहार रहनेछौ भन्दै आजको कार्यक्रममा मिठो गीत गाउने देवजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथसाथै कार्यक्रम उकारी उराली अवधिभर बजेका मेटा गीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै एदिनजेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सञ्जना खड्की, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा फेरि पनि अर्को एकदमै मिठो रमाइलो गीत रहेको छ, वैश्यमा नगरको भन्ने बोलको गीत रहेको छ। बुद्धिस्ट कमला देवघर, त्यसै गरी अञ्जिता विश्वकर्मा, वसन्त थापाको आवाजमा रहेको छ यो गीत। तपाईँको माझमा छोड्दै आजको लागि भने कार्यक्रम उकारी उरालीको व्यवसायबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
2: अहिले साँझको 5 बजे
3: हजुरको रेडियो 102.1 मेगा।
4: रंग बहार रंग बहार
5: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ष पेंट से घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
4: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। वर्ष पेंट

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: त्यसरी फलिरहेछ तर देशमा समय छैन नगरपालिकाले के गर्ने चिन्सीले के गर्ने
2: गाडी भाडा पताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ दाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो के यो बिचौलियाले अलिकति गरेछ
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको छ एउटा कालो गोदारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: त्यसैको ठाउँमा म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने दुई मिटर चामलसँग ल्याएर भजन गर्ने मेरो काम त छ किसानमा सुधार ल्याउनु पर्दैन देख्नु किसान पूर्वमा लाग्यो भने देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदा होस् नहुँदा होस् किसानको पक्ष म मजबुतताबाट अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
7: कार्यक्रम कृषि सवाल
8: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ

0: आजको श्रृंखलामा हामी अलिकति बढी माटोको कुराकानी गर्दैछौ। हुन त हामीले माटोलाई जीवन हो भन्दै गर्दा माटोलाई कति माया गरेका छौं, कति जग्गाहरू चाहिँ अहिले बाँझिँदै गरेको परिदृश्य छ। हामीले माटो नभइकन चाहिँ बाँच्न सक्दैनौँ अथवा माटोबाट हामीले उत्पादनको हरेक चिज गर्न सक्छौँ भन्ने कुरा थाहा हुँदै गर्दा पनि हाम्रा कतिपय ठाउँहरू चाहिँ त्यसै खेर गइरहेका छन् र हाम्रा माटो विभिन्न माध्यमहरूबाट चाहिँ भुछ्याई लगायतका माध्यमहरूबाट खेर गइरहेको अवस्था त छँदै नै छ। यति मात्रै नभएर माटोको विषाक्त रूपहरू हामीले पाएका छौँ। माटो चाहिँ अहिले माटोमा अम्लीयपन बढेको छ। माटोलाई ठ्याक्कै भन्नै पर्दा विशेष गरी माटोमा लाग्ने विज्ञहरूले अथवा चाहिँ माटोसँग नजिक हुने व्यक्तिहरूले भन्ने गर्नुहुन्छ, अहिलेको माटोलाई क्यान्सर नै लागेको छ भन्दा पनि फरक नपर्ला, अल्सरबाट पनि अझै अगाडि बढेको छ भनेर पनि धेरैले भन्नुहुन्छ। यो भन्दै गर्दा आज हामीले 20 वर्षदेखि चाहिँ माटोको क्षेत्रमा माटो जचाउँ, माटोलाई सुधारौं, माटो चाहिँ हाम्रो जीवन हो भन्ने खालको अभियानमा लाग्नेहरू पनि केही हुनुहुन्छ। यसै मध्येमा जीवन तामाङ अग्रपंक्तिमा आउने व्यक्ति हुनुहुन्छ। यस्ता खालका व्यक्ति हुनुहुन्छ जसले अनवरत रूपमा यो क्षेत्रमा लाग्दै बरु आफू व्यक्तिगत रूपमा कमजोर हुँ तर माटो चाहिँ साँच्चीकै हाम्रो मजबूत बन्नपर्छ, माटोको उर्वरा शक्तिलाई चाहिँ कायम गर्नुपर्छ भन्ने खालको नारालाई सँगसँगै अंगीकार गर्दै हजारौं किसानहरूलाई सँगसँगै साथमा लिएर अगाडि बढ्नुभएका व्यक्तित्व समेत हुनुहुन्छ जीवन तामाङ। आज हामी उहाँसँग चाहिँ स्टुडियोमा निम्त्याएर उहाँसँग माटो सम्वाद गर्नेछौं। आजको माटोको अवस्था कस्तो छ, साँच्चीकै माटोलाई कसरी सुधार गर्न सकिन्छ र लाखौं किसानहरूलाई काम लाग्ने विषयमा चाहिँ हामी गन्थन गर्छौ, माटो सम्वाद गर्दैछौ। आजको श्रृंखलामा हामीले अगाडि भनिसकेका छौं आजका अतिथि अर्थात जीवन तामाङ माटो तथा जैविक क्षेत्रमा चाहिँ यो विधागत रूपमा चाहिँ राष्ट्रिय प्रशिक्षक रूपमा हुनुहुन्छ, राष्ट्रिय प्रशिक्षक माटो तथा जैविक क्षेत्रमा राष्ट्रिय प्रशिक्षक रूपमा हुनुहुन्छ भने मदरल्याण्ड एग्रिकल्चर इण्डस्ट्रीजका समेत संस्थापक अध्यक्ष हुनुहुन्छ, संस्थापक संचालक हुनुहुन्छ। आज हामी उहाँसँग यहाँले 20 वर्षदेखि माटोको क्षेत्रमा लाग्दै गर्दा अहिलेको माटोको अवस्थालाई कसरी आकलन गर्नुहुन्छ र वास्तवमा माटोलाई कसरी सुधार गर्न सकिन्छ र राज्यले माटोलाई अब कसरी चिन्नु पर्यो भन्ने लगायतका विषयमा हामी प्रश्न गर्नेछौ। उहाँले यो विषयमा फरक रोचक र यथार्थ फरक जवाफ दिनुहुनेछ, हामी यो चाहिँ आशा गरेका छौं। जीवनजी नमस्कार, यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: आराम हुन्छ?
1: एकदम एकदम।
0: अहिले के केमा व्यस्त हुनुहुन्छ?
1: अहिले म व्यस्तताको बारेमा हजुरलाई भन्नुभन्दा पहिला सुरुमा सर्वप्रथम आज यो अवसर प्रदान गर्नुभएकोमा सर तपाईँलाई र यो जीएनएन टेलिभिजन हेरेर बस्नुहुने सम्पूर्ण कृषि प्रेमी श्रोताहरूमा न्यानो नमस्कार।
0: हाम्रो समृद्ध कृषिको टिमबाट यहाँलाई पक्कै पनि स्वागत नै छ, त्यसरी पनि हामीले यहाँलाई बोलाएका छौँ, हामी आभारी पनि छौँ। अब हामी विषयवस्तुतिर पनि लाग्न चाहन्छौँ। करिब करिब 2 दशकभन्दा लामो समय माटो माटो माटो माटो मात्रै भनेर हिँड्नु भएको छ। कतिपय अवस्थामा चाहिँ घरबाट सपोर्ट नहोला, परिवारबाट सपोर्ट नहोला, समाजबाट सपोर्ट नहोला, साथीभाइबाट सपोर्ट पनि नहोला, यद्यपि 2 दशकको यो लामो समय लड्दै हिँड्नु भएको छ, माटोलाई उठाउनको लागि लड्नु भएको छ र यहाँका मिसन धेरै छन्, धेरैसँग सहकारी गरेर समृद्ध राज्य बनाउने अभियानमा अगाडि बढ्नु भएको छ। यो विषयमा हामी प्रवेश गर्दै गर्दा साँच्चीकै माटोलाई कसरी परिभाषित गर्नुहुन्छ यहाँले चाहिँ?
1: यहाँको प्रश्नलाई धन्यवाद। माटोको बारेमा भन्नुभन्दा पूर्व मलाई यो मेची महाकाली सातै प्रदेशको किसानहरूले दिनुभएको मायामा मेरो आफ्नो परिचय खुलेर बताउनुहोस् भन्नुभएको कारण गर्दाखेरि यो जननी जन्मभूमि स्वर्गगति गरिएछि भनेको देशमा जन्मिन पाएकोमा सर्वप्रथम म हजुरहरूलाई आफ्नो मनको कुराहरू आज मेरो 20 वर्षको अनुभवहरू तपाईँहरूसँग साट्नु भन्दा पूर्व म एउटा कविताबाट आफ्नो अझ थप आफू बसेको ठाउँ सहित परिचय दिन
0: चाहन्छु। माटो नै बोल्छ, यहाँको परिचयमै माटो बोल्ने भयो,
1: एकदम माटो नै बोल्छ। त्यसको लागि म अहिले जहाँ तपाईँले मेरो उद्योगको नाम लिनुभयो त्यो ठाउँ सेटको नाम सेट म एउटा अझै हाम्रो श्रोताहरूलाई
0: श्रोता दर्शक
1: दर्शकहरूलाई अझै बुझ्ने गरी तपाईँको चाहिँ म आफ्नो परिचय दिन चाहन्छु। बागमती प्रदेश मकवानपुर जिल्ला, बागमती प्रदेश मकवानपुर जिल्ला हेटौडा 9 हो म बस्ने ठाउँ। माटो कृषि र प्रकृतिलाई मन पराउने जीवन तामाङ हो मेरो नाउँ। अघि तपाईँले सोध्नुभएको प्रश्नको उत्तरमा चाहिँ यो मेरो परिवारमा तपाईँले भने कस्तो मनको कुरा गर्नुभयो, यसरी देशको माटो बचाउने अभियानमा माटो बचाउ अभियानकोमा हिँड्ने क्रममा परिवारबाट आफ्नो कामै घर छेउको थाई जागिरै छोडेर देशको माटो बचाउने अभियानमा हिँड्दाखेरि समस्याहरू त धेरै आए, यो
0: धेरै चुनौती
1: तर दुर्भाग्यको साथ भन्नुपर्छ मैले मेरो नेपालको माटो चाहिँ असाध्यै नै बिग्रिसकेको रहेछ, धेरै धेरै रोगी बिरामी भइसकेको रहेछ। त्यो बिरामी भएको कुरा चाहिँ प्रत्येक किसानलाई पनि थाहा छ र यी सरकारलाई पनि थाहा छ।
0: यहाँले अभियानमा थाल्ने बेलातिरको बिग्रेको कुरा गर्नुभयो कि आजको कुरा गर्नुभयो यहाँले?
1: मैले यो अभियानमा सुरु गर्नुभन्दा पूर्व म घर छेउकै मेरो हेटौँडा औदे क्षेत्रकै एउटा चाहिँ राम्रो स्थापित राष्ट्रिय कम्पनीको म एउटा चाहिँ राम्रै पोस्टमा काम गरेको बसे जाहिर खाइरहेको मान्छे, त्यो जाहिर खाइरहेको मान्छेलाई आफ्नो र आफ्नो परिवार बाहेक कुनै मतलबै थिएन। तर सौभाग्यवश मेरो औद्योगिक क्षेत्र जुन मैले काम गरिरहेको छु हेटौँडा औदे क्षेत्रको, त्यसको नजिकै तपाईँको चाहिँ क्षेत्रीय माटो प्रयोगशाला जहाँ छ, जहाँ नेपाल सरकारले किसानहरूको लागि कृषिको लागि भनेर 9-9 माटो प्राविधिकहरू माटो
0: अहिले
1: त प्रदेश सरकार अन्तर्गत गाभियो, राजधानी नै भयो बागमती प्रदेशको, त्यहाँको प्राविधिकहरूसँग भेट्ने संयोग मेरो 60 सालमा जुड्यो र 60 सालमा जुड्दाखेरि म एउटा शिक्षित युवा एउटा रोजगार उठाइरहेको मान्छेलाई मलाई एकजना वैज्ञानिकले सोध्नुभयो, वाट डु यु मिन बाई सोयल, तपाईँलाई माटोको बारेमा के थाहा छ, तपाईँलाई थाहा छ माटोको अवस्था कुन अवस्थामा छ अहिले भनेर भन्दाखेरि मैले माटोको बारेमा बोल्नै सकिनँ। नसक्दाखेरि एउटा के चाहिँ मैले चाहिँ एउटा चाहिँ अब अटोट गरेँ भने ओहो,
0: यो चाहिँ आजभन्दा ठ्याक्कै कति सालको कुरा भन्नु,
1: 21 सालको कुरा हो। त्यतिखेर म मस्त आफ्नो व्यवसाय जागिर गरिरहेको थिएँ, परिवार हेर्दा थिएँ, म जस्तो मान्छेलाई पनि देशको माटोको बारेमा चिन्ता थिएन। तर त्यो माटो प्रयोगशालाको चाहिँ कर्मचारी जसले चाहिँ नेपाल सरकार तलब खाएर बसिरहेको छ, उहाँहरूलाई चिन्ताको विषय के भन्दाखेरि एकजना किसानले पनि मेरो माटोलाई जाँच दिनुहोस् न, मेरो माटो जाँच्नु पर्यो भनेर सरकारी कार्यालयमा आउँदैन। र कर्मचारीहरूले काम नपाएपछि अब कम्प्युटरमा अनावश्यक रूपमा चाहिँ सरकारी सुविधाहरूबाट चाहिँ थ्रु गएर बसिरहेको छ। त्यसको लागि किसान जगाउनु पर्यो, कृषि पेसामा माटो बिग्रेको रहेको माटोको अवस्थालाई सुधार गर्नलाई माटो जगाउने युवाहरू चाहियो भन्ने कुरा भएको हुँदाखेरि अनि मैले चाहिँ जब मलाई माटोको बारेमा जिज्ञासा बढ्यो, मेरो माटो रोगी छ भन्ने जानकारी भयो, त्यसपछि मैले चाहिँ ओहो ल होइन यसरी हुँदैन, माटोको बारेमा आफूले पनि सिक्ने बुझ्ने र माटोलाई चाहिँ यो बिग्रेको माटोलाई सुधार्नुपर्छ भन्ने अभियान चाहिँ मैले मिसन सोयल केयर भन्ने एउटा नारा अभियान लिएर अनि मैले चाहिँ आफ्नो घरजेको जागिरी हापेर
0: यो 61 सालमै सुरुवात गर्नु,
1: 61 सालमा मैले जागिरीलाई चाहिँ हापेर अनि चाहिँ माटो जचाउँ माटो बचाउँ,
0: माटो जचाउँ
1: माटो बचाउँ, रासायनिकको विकल्पमा जैविक र पाङ्गार खेती अप्नाऊ भन्दै देश दौडामा 1,000 रुपियाँ पैसा खल्तीमा लिएर अनि देशको माटोको अवस्था हेर्नलाई म माटो बचाउँ अभियानमा हिँडेको। त्योभन्दा अगाडि मैले 18 महिना माटो विज्ञहरूसँग म माटोको बारेमा उहाँहरूसँग चाहिँ अन्तर्क्रिया गर्ने उहाँसँग तालिममा हिँड्दै म 18 महिनामै माटोको चाहिँ एउटा माटो विज्ञको रूपमा चाहिँ म उहाँले मलाई
0: अथवा चाहिँ यहाँले राष्ट्रिय परिचयको रूपमा यो अनुभव गरिसक्नु
1: एकदम, अब तपाईँले माटोको बारेमा जुनसुकै ठाउँमा गएर माटोको बारेमा मजाले तपाईँले चाहिँ किसानलाई माटोसँग आत्मसात गर्न सक्नुहुन्छ भनेर मलाई अनुमति पाएपछि अनि 61 सालदेखि म अनुमत रूपमा अहिलेसम्म लागिरहेको छु।
0: यो बीचमा पटक पटक अन्डर खानुभयो, चुनौती पनि आए र पटक पटक सफल असफल भन्ने कुरा त निरन्तरता नै हो, हामीले पटक पटक भन्छौँ। असीम सापकोटा आज कृषिको पत्रकारिता क्षेत्रमा चाहिँ सफल हो या असफल अरूले आकलन गर्नुभन्दा पनि म चाहिँ यो क्षेत्रमा सफल छु, स्थापित बन्न खोजिराखेको छु, सङ्घर्ष सधैँभरि हुन्छ, निरन्तरता नै सफलता हो भनेर म हेर्दै गर्दा चाहिँ अरू क्षेत्रमा लाग्नेले पनि सायद त्यही भन्नुभएको छ, यहाँले पनि त्यही भन्नुभएको छ सायद।
1: तपाईँलाई म सर्वप्रथम धन्यवाद के दिन्छु भने तपाईँको यो टेलिभिजनले जुन समृद्ध कृषिको जुन नारा लिएर अघि बढेको छ, त्यो कृषि चाहिँ केमा हुन्छ त भन्दाखेरि माटोमा हुन्छ क्या। र मैले के भन्ने गरेछु भने सक्सेस स्टार्ट्स फ्रम द ग्राउन्ड र हेल्दी सोइल इज हेल्दी लाइफ, माटोले स्वस्थ हुनु पर्यो। त माटो भनेको चाहिँ आमा हो, मैले मेरो दुईटा आमा छ भन्दै हिँडिरहेको छु, दुईटा आमा छ भन्दै बोलेर हुन्छ कि लेखेर हुन्छ कि जनतालाई किसानलाई बुझाइरहेको छु, हरेक नेपालीको हरेक मानिसको दुईटा आमा हुँदो रहेछ, एउटा तपाईँलाई 9 महिना कोखमा आएर जन्म दिने तपाईँको जन्मदाता आमा, अर्को तपाईँको आमालाई पनि पाल्ने आमा भनेको चाहिँ मातृभूमि आमा
0: माटो,
1: माटो जुन माटोबाट फलेको अन्न चाहिँ खाएर तपाईँको आमाले चाहिँ तपाईँलाई चाहिँ होइन जन्म दिएको छ पछिल्लो अन्न खाएर, त्यही माटो चाहिँ हिजो आजभन्दा 3 दशक अगाडिको माटो र आजको माटोमा जमिन आसमानको फरक भयो। त्यो फरक केले गर्दा भयो भन्दाखेरि समय परिवेशले गर्दा भयो भन्दाखेरि माटोको सुधार गर्नुपर्छ है सरकार, किसानलाई माटो सम्बन्धीको चाहिँ जनचेतना जगाउनुपर्छ भनेर चाहिँ अब झकझगाउँदै किसानलाई र चाहिँ सरकारलाई झकझगाउँदै माटो उपचार गर्नुपर्छ, माटो जचाउनुपर्छ भन्दै हिँडेको
0: 20 वर्ष भन्दा बढी भएको छ। यो बीचमा अलिक बढी अन्डर पनि खानुभयो, अप्ठ्यारो पनि पर्यो यहाँलाई है?
1: धेरै अन्डर पर्यो, धेरै अन्डर पर्यो। अब
0: योभन्दा पछाडि यो मदरल्यान्ड चाहिँ अलिक पछाडि सुरुवात गर्नुभएको थियो, त्यो पनि हेटौँडा औद्योगिक क्षेत्रभित्र स्थापित कम्पनीको रूपमा अगाडि बढ्नु भएको छ। विशेष कारणवश केही समय रोक्नु पनि पर्यो होला, अप्ठ्यारो पनि पर्यो। यद्यपि यो औद्योगिक क्षेत्रभित्र चाहिँ स्थापितको रूपमा यो उद्योगलाई अगाडि बढाउनु भएको छ मदरल्यान्डलाई पनि। मदरल्यान्ड अलिक पछाडि सुरुवात भएको यहाँको,
1: मलाई यसको लागि तपाईँलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु। किसानले मैले जब माटो सम्बन्धीको तालिम गर्न थालेँ, माटोको बारेमा, माटोको पूर्ण परिभाषा, माटोको उत्पत्तिको बारेमा, माटोको तत्त्वहरूको बारेमा, माटोको चाहिँ कुनै पनि बाली नाली लाउनुभन्दा पूर्व माटो परीक्षण गरिनुपर्छ, माटोको पिएच हेरिनुपर्छ र त्यो बिउ बिजन पनि परीक्षण गरेको हुन्छ। क्षेत्रीय माटो प्रयोगशाला सँगसँगै बिउ बिजन प्रयोगशाला पनि नेपाल सरकारले खोलेको छ किसानको लागि। किसानले कुनै पनि बाली नाली लाउनुभन्दा त्यो माटोमा कुन चाहिँ बाली सुहाउँछ त भनेर नेपाल सरकारले परीक्षण गरिएको बिउ बिजन पनि निकास गरेको छ। तर हामी किसानले चाहिँ त्यो सरकारले दिएको मापदण्ड विपरीत बजारमा गएर बीज भण्डारमा बिउ पनि बिजन गरेर चाहिँ हामी बिउ चाहिएको बिउ धानको, मकैको, गहुँको, होइन तरकारीको बिउ लिएर हामी ल्याएर रोप्छौँ। त्यसमा सरकारले अनुमति दिएको छ कि छैन त्यो प्रमा चाहिँ हेर्दैनौँ क्या, न माटो जाँच्छौँ न बिउ चाहिँ हेर्छौँ। तसर्थ हाम्रो कृषि मेरुदण्ड हो नेपालको, सबै थाहा छ नेपालको मेरुदण्ड भने कृषि हो, हामीले पढेको हो नि त होइन, कृषि मुख्य हाम्रो प्रमुख पेसा भनेर। तर त्यो कृषि पेसा चाहिँ हिजो लहलह धान फलाउने, आज हाम्रो सुन फल्ने माटोमा अहिले एउटा बाँझो छ देखिरहेको छ। त्यो बाँझो हुनुको पछाडि चाहिँ के त भन्दाखेरि किसानले माटोको सही मूल्य पाएन। एक अर्थमा चाहिँ किन पाएन भन्दाखेरि किसानले उत्पादन गरेको रगतलाई पसिना बनाएर मिसन मेहनत सिजाएर चाहिँ उत्पादन गरेको वस्तुको बजार सही बजार नपाउने, र सही बजार पनि नपाउने सँगसँगै किसानलाई के पनि भयो भन्दाखेरि त्यो जानकारी कुनै पनि सरकारी गैर सरकारी संस्थाले चाहिँ माटो सम्बन्धी तालिम गर्नुपर्छ, बिउ बिजनको चाहिँ तालिम लिनुपर्छ भनेर चाहिँ कुनै पनिले सिकाएन। जबकि विश्वमा तपाईँको
0: भनेपछि जस्तो जीवन चाहिँ मैले बिउ ब्रान्डले काम गरे तर कस्तो माटोमा यो बिउ रोप्ने अथवा यो बिउ छर्ने भन्ने चाहिँ प्रशिक्षण भएन सबै ठाउँमा। यस्तो भयो
1: मैले 74 जिल्ला यो विश्व वर्षमा मैले 7 प्रदेशको हिमाल पहाड तराईमा गएर
0: धेरै घुम्नु भएको छ है,
1: लाखौँ लाख 10 लाख किसानहरूसँग सहकार्य गर्ने मौका पाएँ, भेट्ने मौका पाएँ, उहाँको जिज्ञासा बुझ्न पाएँ। साह्रै पीडित मयु भन्ने जुन किसान छ, जसले साँच्चैकै कृषि पेसामा आफ्नो कर्म गरिरहेको छ, त्यो किसानलाई राज्यबाट र चाहिँ यो व्यापारीबाट पाउनुपर्ने साथ सहयोग नपाएकोले गर्दाखेरि दिनानुदिन वितृष्णा बढ्दै गइरहेको छ। र मेरो माटो र जेसुकै होस्, माटोसँग मलाई मतलब छैन, मलाई आम्दानी चाहियो भन्ने हिसाबले पनि अत्याधिक मात्रामा नेपाल गरिब हुनुको पछाडि मैले 10 लाख नेपालीको 20 वर्षको अनुभवबाट चाहिँ के थाहा पाएँ भन्दाखेरि दुईटा राराले गर्दाखेरि नेपालको कृषि र माटो चाहिँ दिनानुदिन खस्किँदै गइरहेको छ। यी रारा भनेका तपाईँको हाम्रो यी मुगुको ताल पनि होइनन्, यी बच्चाले खाने चौचौ पनि होइनन्। यो रा भनेको, पहिलो रा भनेको रासायनिक मल जुन अत्यधिक मात्रामा प्रयोग गरेको छ, आवश्यक बढी प्रयोग गरेको छ, र दोस्रो भनेको चाहिँ राजनीतिक दल। एकजना राजनीतिक दलमा लागेका चाहिँ नेताले पनि चाहिँ यो मेरो ठाउँ गाउँ ठाउँको, मेरो जिल्लाको, मेरो देशको माटोलाई बचाउनु पर्छ, हो मेरो माटोको अवस्था बिग्रिँदै गइरहेछ, मलाई जानकारी किसानले दियो। किन दियो भन्दाखेरि हिजो 10 बुरी फल्ने ठाउँमा अहिले 5 बुरी 6 बुरी फल्दैन यसपालि, भन्दाखेरि त्यो माटोको खस्किँदो भएर गएको।
0: एउटा खस्किँदो यो अर्थमा भयो, अर्को चाहिँ लागत मूल्य बढिरहेछ यहाँ। लागत मूल्य बढ्ने बित्तिकै किसानलाई त नाफा हुने कुरा त छँदै नै छैन, घाटा भइरहेको छ।
1: तपाईँलाई लागतको कुरा गरिहाल्नु भयो, म प्रत्यक्षदर्शी हो,
0: यो कुरा त भेट्नु भएको छ नि यहाँ।
1: किसानले दुःख गरेर 4-5 महिनापछि उमारेको धान, दुःख गरेर उमारेको धान उसले कसरी उमार्यो म त्यहाँतिर गइनँ, किनकि रसायनिक मल नहालिकन उत्पादन हुँदैन भन्ने खालको चाहिँ किसानको मानसिकता बसिरहेको छ। एउटा एडिक्ट भइसक्यो माटो पनि किसान पनि। 1150 पर्ने त्यो 25 केजीको बोराको मललाई 2850 हालेर किन्दाखेरि पनि किसानले चाहिँ रम रम लान्छ। आफूले खाने चामल चाहिँ बेचेर युरिया मल किन्छ, ऊ ढेडो खान्छ, तर उसले युरिया मल हाल्नै पर्छ खेतीको लागि, किनकि छिमेकीले युरिया मल हालिरहेछ। अनि त्यो जैविक खेती गर्छु भन्दा पनि उसले चाहिँ बाध्यताले पनि रसायनिक मल उसले किनेर हालिरहेछ। र त्यो जतिसुकै जसरी गरेर उसले 4-5 महिना दुःख गरेर उसले उत्पादन गरेको छ, त्यो उत्पादन चाहिँ बिक्री गर्ने बेलामा किसानले बेच्न पाउँदैन के, यो राज्यको सबैभन्दा ठुलो कमजोर पक्ष त कहाँ गयो भन्दाखेरि कृषि पेसामा र किसान मारा सरकार भनेर कहाँनिर चाहिँ भन्न बाध्य भयो भन्दाखेरि उसले 1200-1300 रुपियाँ क्विन्टलमा किसानको धान जुन फालिरहेको हुन्छ त्यो खेतमा उसले 1200-1300 रुपियाँमा व्यापारी किन्न पुग्छ क्या त्यहाँ अनि त्यो 1500 रुपियाँ भनेको 15 रुपियाँ किलो भनेको ठाउँमा
0: लागत मूल्य पनि आएन
1: कहाँ हो उसले आफ्नो लागत मूल्य 15 रुपियाँसम्म उसले किसानले बोल्छ बोलपत्र गरेको ठाउँमा म पुगेको छु कि म धेरै ठाउँ पुगेको छु म
0: कुन कुन जिल्ला पुग्नु भएको छ
1: म मेरो स्पेसल्ली म एक नम्बर र दुई नम्बर प्रदेशमा हाम्रो जहाँ बढी धान खेती हुन्छ
0: हाम्रो सबै ठाउँ
1: पुगेको छु त्यहाँ पुग्दाखेरि तपाईँको किसानसँग बार्गेनिङ गरेको म अरू धेरै टाढा पनि कुरा गर्दिनँ मेरो यहीँ नजिकै मेरो सिमरा जितपुर भन्ने ठाउँ छ त्यो अत्यधिक धान हुन्छ त्यहाँ त्यो सिमरा जितपुरमा धान खेती गरेको किसानले धान बाली भित्राउने बेलामा उसको चाहिँ त्यो धान फाली भइरहेको छ ट्र्याक्टर लिएर चाहिँ बोराको बोरा खाली खाली बोरा लिएर व्यापारीहरू पुगेछ अनि उसले व्यापारीले आफ्नो सबै खर्च जुटाएर म 1500 क्विन्टलको धान बेच्छु भनेर भन्दाखेरि बार्गेनिङ गरेर 13 रुपियाँ ठाउँमा नि 12 रुपियाँमा 1200 क्विन्टलमा उसले धान खलाबाट उठाउँछ त्यो किसानको घरको भगारी पनि जानु पाउँदैन क्या अब मैले यहाँनिर मलाई विडम्बना र आश्चर्य कहाँ लाग्यो भने यो सरकारले किन आँची मेरो बसिरहेको छ त्यो किसानले बाध्यताले एकमुष्ट पैसा आउँछ उसको त अब ज्याला दिनु परेछ कामदारहरूको दिनु छ होइन आफ्नो अब ऋण गरेको पैसाहरू दिनु थियो होला त्यो 1200 रुपियाँ क्विन्टल धान चाहिँ त्यो व्यापारी लिएर गएर त्यो राइस मिलवाला मिलवाला साउलाई लगेर उसले चाहिँ 1500-1600 रुपियाँ क्विन्टल बेच्दो रहेछ हेर्नुहोस् है अनि त्यो व्यापारी त्यो धानको भुस निकालेर उसले भुस पनि अलग्गै बेच्छ र चामल जुन बनाउँछ त्यो उसले आफ्नो ग्रेडिङ ब्रान्डिङ आफ्नो नाम राख्छ उसले नाम किन भनौँ अहिले त्यो व्यापारिक नाम नभनौँ त्यो ब्रान्डको नाम नभनौँ त्यो ब्रान्ड गरेको चामल चाहिँ हामीलाई किसानले ती चामल फेरि उसले चाहिँ किनेर खाँदाखेरि चाहिँ 30 रुपियाँ किलो पऱ्यो कि उसलाई चाहिँ उसले उत्पादन गरेर बेच्दाखेरि 12 रुपियाँमा 1200 रुपियाँ उसले क्विन्टलको तर त्यही चामल चाहिँ त्यही धान चाहिँ चामल बनेर व्यापारीबाट मेलबाट चाहिँ फेरि व्यापारीबाट आफ्नो घरमा आउँदाखेरि चाहिँ 30 रुपियाँ किलोमा धान किनेर चामल खाँदाखेरिको चाहिँ त्यो किसानको आँखाबाट आँसु झरेको र राज्यले चाहिँ हाम्रो सामान हाम्रो उत्पादन नकिनिदिएर होइन यसरी व्यापारीबाट गर्दाखेरि हामी चाहिँ मर्कामा परेका छौँ र कृषि पेसामा चाहिँ अब मनको
0: जस्तो यो खलोबाट बेच्नको लागि किसान बाध्य नै हुन्छन् जस्तो अहिले चाहिँ खाद्य तथा व्यापार कम्पनीले पनि प्र्याक्टिस गरेको छ धेरै ठाउँमा अस्ति नेपालगञ्जको मैले न्युज पनि राखेको थिएँ अनि अरू ठाउँमा पनि पुगिया छ खलोमै पुग्ने खालको प्रयास पनि भएको छ कतिपय ठाउँमा यो कुर्नको लागि पनि किसानहरू अथवा त्यो समय पनि नसकेर हो कि अथवा त्यो खालको चेन नभएर हो कि मार्केट चेनसम्म यहाँसम्म अथवा सरकारी संयन्त्रसँग जोडिन नसकेर हो कि
1: यसको मुख्य कारण
0: पछिल्लो समय प्र्याक्टिस भएको देखिन्छ केही मात्रामा है खाद्य कम्पनीले सबै किनेको छ सबै ठाउँको खरिद गरेको छ भनेर चाहिँ म भन्दिनँ तर प्र्याक्टिस गरेको छ कि कतिपय ठाउँमा
1: यसको लागि तपाईँले भन्नुभएको कुरा जानकारीलाई धन्यवाद दिन चाहन्छु अहिले त गाउँ गाउँमा सहकारी घर घरमा रोजगारी भन्ने नारा पनि आएको छ हामीले त किसानको सहकारीलाई नै अब चाहिँ बरु व्यापारीलाई भन्दा नि बरु सहकारीले किनिदियोस् त्यो किसानको नजिक कुन सहकारी छ होइन किसानले चाहिँ त्यो उसको अन्न किनेर राज्यले हेरेन भने अब सहकारीले हेरिदियोस् अथवा समूहले एउटा किसान प्रेमी समूह
0: त्यो खालको प्र्याक्टिस पालिका स्तरबाटै गर्नुपर्छ है
1: एकदम
0: हामी जीवनजी हामी अन्तिम खण्डमा पुग्छौँ कति कुरा गर्न भ्याउँछौँ कति भ्याउँदैनौँ अहिले मदरल्यान्ड एग्रिकल्चर इन्डस्ट्रीले चाहिँ के गर्दछ सठिकमा यो पनि
1: यसको लागि पनि म सर्वप्रथम नेपाली किसानहरूलाई म धन्यवाद दिन चाहन्छु जुन किसानहरूले मलाई चाहिँ तपाईँ त्यत्रो मकवानपुर जिल्लादेखि हेटरदेखि आएर हामीलाई माटो बारेमा के राम्रोसँग बुझाउनु भयो रसायनिक मलको विकल्पमा जैविक र पाङ्गारी खेती गर्नुपर्छ तपाईँले कोदो उखलेको चार धान उखलेको चार तपाईँले टेकेर चिप्लेको हिँडेको पत्कर पनि मल हो तपाईँले देखिरहेको वनमारा जुन तपाईँको तितेपाती जुन तपाईँको वरपर देखाएको यी सबै वनस्पतिहरू मल हो र यस्तै तपाईँले जैविक खेती गर्नुपर्छ पाङ्गारी खेती गर्नुपर्छ भनिरहँदाखेरि जुन ज्ञान दिनु आउनुभयो हामी किसानहरू त्यसरी नै जैविक माटो परीक्षण गरेर जैविक खेती गर्न तयार छौँ तर हामीलाई एक ठाउँ मात्रै देखाइदिनुहोस् जहाँ हाम्रो चाहिँ पाङ्गारिक उत्पादन चाहे आलु होस् चाहे टमाटर होस् चाहे धान होस् त्यो लगेर बेच्ने ठाउँ कहाँ छ त कसले लिन्छ त हाम्रो त्यसको लागि ठाउँ तपाईँ हेटौँडा बस्नुभएको कारणले गर्दाखेरि हेटौँडा औले क्षेत्रमा छ तपाईँको चाहिँ किसानलाई एउटा उद्योगको लागि चाहिँ कल गरिदिनुहोस् भनेको भएर विक्रम सम्बत 2065 सालदेखि किसानहरूको लागि कृषि प्रेमीमा आबद्ध भएका हरेक किसानलाई समेट्ने गरी चाहिँ एउटा मदरल्यान्ड एग्रिकल्चर इन्डस्ट्रीको लागि चाहिँ मैले नेपाल सरकारको हेरेर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई 65 सालदेखि मलाई जम्मा 10 रोपनी जग्गा कृषि उत्पादनको लागि कृषि र वनमा खेर गराएको उत्पादनहरूको लागि चाहिँ मलाई खाद्य पेय र कस्मेटिक्स बनाउनलाई मलाई जग्गा दिनुहोस् न भनेर मैले पहल गर्दै जाँदाखेरि मलाई 8 वर्षपछि
0: 72 साल 73
1: मैले जग्गा पाएँ र राज्यले फेरि पनि मलाई चाहिँ किसान तर्फबाट उद्योग जग्गा पाएँ मेरो आफ्नो निजी गाडी थियो कि पिकान्डो गाडी बेचेर हुन्छ निजी सम्पत्ति बेचेर उद्योग खडा गरेँ किसानको लागि एउटा मध्य भागमा पर्ने हेटौँडा औद्योगिक क्षेत्रमा 7% किसानलाई सहयोग दिन सकिन्छ जो जसले माटो परीक्षण गरेर जैविक खेती गर्छन् किसानलाई सहयोग पुग्ने गरी किसानले आलु बेचेर उसले हामी चिप्स दिन्छौँ उसलाई आलु बेच्दैन फाइदा चिप्स बेच्दैन फाइदा होइन किसानले हामीले टमाटर उत्पादन गरेर दिने त्यो म सबै अन्तर्गत तपाईँलाई भन्न चाहन्छु। यो तपाईँको जिएन टेलिभिजनबाट चाहिँ 77 जिल्लामै मैले चाहिँ 62 सालमै हो 2 रुपियाँ किलो टमाटर नबिकेर लालबन्दीमा टमाटर गाडा नानी भाडा पनि नभएर गाडासहित रोडमा फालेर गएको देखाएको थिएँ मैले 2 रुपियाँ टमाटर नबिकेर टमाटर त्यही टमाटरलाई अहिले मैले व्यावसायिक रूपमा यो 20 वर्षको यो माटो परीक्षण तालिम गर्दाखेरि चाहिँ तपाईँको चाहिँ अहिले 77 जिल्लामै 2 कट्ठा जग्गामा पनि टमाटर खेती गरेर पनि वर्षको 40-50 हजार कमाइ गर्न सक्ने टनल खेतीबाट खेत 12 महिना आमदानी गर्न सक्ने अवसर पनि मैले किसानले त्यही अवसर माटो परीक्षण गरेर त्यो माटोमा टमाटर फल्छ फल्दैन फलबाट फल्छ फल्दैन त्यो ज्ञान दिएर 2टा बच्चा पढाउनलाई एउटा गृहिणीहरूले पनि त्यो चाहिँ सफल भएको चाहिँ छ।
0: अब केही दिन पछाडि माटो दिवस पनि मनाउँदैछौँ हामी माटो विज्ञसँग केही दिन पछाडि कुराकानी गर्ने प्रयास पनि गरेका छौँ डाक्टर श्रीप्रसाद विष्टसँग हामी कुराकानी गर्ने प्रयास गरेका छौँ उहाँलाई टेलिफोन चाहिँ गरेको छैन मैले एक दिन केही दिनपछि कुराकानी गरौँ भनेको छु यो भन्दा त अरू कुरा माटोका धेरै कुराहरू उहाँबाट गरौँला प्राइभेट सेक्टरबाट एउटा जीवन तामाङ चाहिँ साँच्चीकै माटोलाई जीवन सम्झिने र माटो नै जीवन हो जीवनसँग माटो छ भनेर हिँड्ने यहाँको नाम पनि संयोग नै छ जीवन नै यो भन्दै गर्दा चाहिँ अब साँच्चीकै राज्यले माटोलाई कसरी चिन्नु पर्यो सठिकमा बताइ
1: एकदम माटोले राज्यले माटो चिन्नै पर्छ विश्वमा म तपाईँको विश्वको केही राष्ट्रको नाम दिन चाहन्छु गर्वसाथ एक नम्बरमा चाइना होइन कोरिया इजरायल युएसए अमेरिका तपाईँको त्यहाँ चाहिँ तपाईँको वर्षमा 4-5 चोटिसम्म चाहिँ सोइल तपाईँको चाहिँ माटो सम्बन्धीको चाहिँ अन्तर्क्रिया कार्यक्रम हुन्छ सोइल इन्टरेक्सन कार्यक्रम हुन्छ मेरो माटो कुन अवस्था छ त भनेर किसान किसान बिचमा विभिन्न समूहसम्म बिचमा त्यहाँको सरकारले नै ठाउँ ठाउँमा कृषि बस होइन कि माटो बस चलाउँछ मेरो जिल्लाको मेरो प्रदेशको मेरो ठाउँको माटो कुन अवस्थामा छ मेरो माटो किन कालो भयो मेरो किन रातो भयो त्यो माटोको अवस्थाको बारेमा माटोको उत्पादन क्षमताको अवस्था बारेमा सरकारले ग्लोबल रूपमा तपाईँको चाहिँ माटोको चाहिँ बस चलाउँछ भनेको माटो शिविर माटो प्रशिक्षण कार्यक्रम चलाउँछ तर यही नेपालमा कतै पनि माटो सम्बन्धीको चाहिँ त्यस्तो चाहिँ बहस भएको अन्तर्क्रिया भएको राज्यबाट
0: अलिअलि चाहिँ भएको छ नपुगे होला
1: नपुगेको रूप दाम त पुगेको छैन होइन जस्तो म बसेको हेटौँडामा पनि आफ्नो मगर जिल्ला कुरा गर्छु
0: पालिकाबाट माटोको आज हाम्रो शिविर छ यो भनेर चाहिँ हामीलाई पनि फोटो आइरहेको छ नपुग्नु चाहिँ हुन सक्छ हामी स्वीकार छौँ तर प्रयास नै भएको छ है यसमा चाहिँ अब स्वीकार्नुपर्छ किनकि यो खालको अभियान चाहिँ चाहियो कि अलिकति ठुलो अभियान चाहिँ चाहियो
1: तपाईँकै कार्यक्रमबाट म जानकारी गराउन चाहन्छु नेपाल सरकारलाई वर्षको 6 शिविर राखेर तालिम पुग्दैन क्या मैले प्रदेशको जुन माटो प्रयोगशाला छ हेटौँडा औली क्षेत्रमा हाम्रो यो बागमती प्रदेशको त्यो प्रयोगशालाको चाहिँ जानकारीबाट चाहिँ जम्मा 6 शिविर एक वर्षमा 6 शिविर एउटा शिविरमा 100-200 भन्दा बढी माटो पैसा हुँदैन होइन त्यो शिविर मात्रै गरेर चाहिँ माटोको चाहिँ बहस गरेर मात्रै पुग्दैन म त भन्छु महिनामा एकचोटि चाहिँ त्यो पालिका अनुसारले हरेक ठाउँमा आफ्नो गाउँको माटोको लागि बस चलाउनै पर्छ
0: हुनै पर्छ र माटोलाई सपोर्ट गर्नु पर्यो
1: प्रत्येक घरमा हाम्रोसँग बिपीको सुगरको रिपोर्ट भएको गरी माटो पिएचको माटोमा हुने पनि तत्त्व भनेको त्यो प्राङ्गायिक तत्त्व हो जसलाई हामी अर्ग्यानिक म्याटर भन्छौँ त्यो अर्ग्यानिक म्याटर माटोमा छँदै छैन अहिले त सधैँ भने हुन्छ धेरै ठाउँमा छैन अहिले माटोको अवस्था त मैले 20 वर्ष अगाडिको देखेको माटोको अवस्थामा अहिले आएर हेर्दाखेरि यति अम्लेपन छ कि माटो अम्लेपन
0: झन् बिग्रिया छ
1: कि तपाईँको 2.2 पुगिसकेको छ माटोको हुनुपर्ने 6.5-7.5 बिचको 7 हुनुपर्ने पिएच र त्यो माटोको पिएच अहिले घटेर तपाईँको 2.2 अब 2 भन्दा मुनि गएछ त्यो माटोको चाहिँ उत्पादन हामीले चाहिँ अब
0: क्यान्सर
1: माटोले यस लागेछ
0: सठिकमा जीवन सर हामी अन्तिम खण्डमा सुधार्नको लागि किसान पक्षबाट किसानले के चाहिँ बुझ्नु पर्यो
1: बाली लगाउनुभन्दा अगाडि र बाली भित्राउनुभन्दा अगाडि माटोको परीक्षण गर्नै पर्छ उसले आफ्नो जमिनको आकार कुन आकारको छ उसको लाम्चो तेस्रो जमिन एघार SWZ भन्ने तपाईँको माटो वैज्ञानिकको फर्मुला छ ती आफ्नो जमिनको आकार अनुसारमा तपाईँको माटो 9 खाल्टोको माटोबाट चाहिँ आफैले माटो परीक्षण तालिम लिएर माटो विज्ञहरूसँग माटो परीक्षण गर्छ जस्तो हामीहरू त्यही काम मैले गरिरहेको छु त्यो माटो परीक्षण लिएको कार्यक्रममा चाहिँ माटो जताएर मात्रै त्यो माटोलाई त्यो मेरो बाली सुहाउँछ सुहाउँदैन माटो टेस्ट गरेपछि तपाईँ बल्ल किसानले चाहिँ यो अन्न बालीको लागि तरकारीको लागि फलफुललाई कसको लागि यो माटो सुहाउँदछ त जानकारी हुने भएको कारणले गर्दाखेरि किसानले माटो परीक्षण नगरिकन तपाईँको चाहिँ जम्मै 72 रुपियाँ लाग्छ धेरै पनि लाग्दैन है यसै कार्यक्रम बनाउँछु नेपाल सरकारले जम्मै 71-72 रुपियाँमा तपाईँको माटोको नाइट्रोजन फस्फरस पोटास तपाईँको चाहिँ अर्ग्यानिक म्याटर पिएच हेरिदिन्छ होइन त्यो पिएच रिपोर्ट भएपछि अन्त बल्ल किसानले चाहिँ आफ्नो बाली लगाउनुहोस् भन्ने म
0: निकै महत्त्व विषयमा सन्दर्भ जोडिदिनु यहाँको कन्ट्याक्ट नम्बर सेयर गरिदिनुहोस् न किनकि यहाँ चाहिँ धेरै किसानसँग जोडिनु पनि भएको छ नयाँ कसैले चाहनु भयो भने यहाँले टेलिफोनबाट पनि परामर्श दिनुहुन्छ
1: एकदम त्यसको लागि अब मैले अब हजुरहरू सबैलाई जानकारी लागि चाहिँ देश विदेशमा बस्नुहुने सम्पूर्ण किसानलाई माटो प्रेमीहरूलाई कति खासै माटो माया गर्नुहुन्छ, नेपालको चाहिँ मेरुदण्ड कृषि हो, कृषि माटोमा हुन्छ, माटोलाई जीवित बनाउनुपर्छ, मेरो मृत्यु हुँदै गएर माटोलाई फेरि आइसियुमा भएको माटोलाई फेरि म वार्डमा ल्याउँछु अथवा स्वस्थ बनाउँछु भन्ने चाहनुहुन्छ भनेदेखि तपाईँले मेरो वाट्सएप नम्बर 98451 0352
0: वाट्सएप नम्बर पनि टेलिफोन पनि
1: गर्नु नम्बर पनि गर्नु
0: सबैले वाट्सएप चलाउने हुनुहुन्न उद्यमीहरू किसानहरू त्यसैले पनि यो नम्बर पटक पटक सेयर गर्न चाहे मैले 98451 0352
1: सम्पर्क गरेर मैले यहाँलाई भन्ने गरेछु मेरो सिद्धान्तै छ धन बाँडे घर छ ज्ञान बाँडे बढ्छ म ज्ञानको अत्यन्त भोको यो देशको माटोलाई कसरी हुन्छ निरोगी बनाउनु पर्छ निरोगी जीवन जिउनु बनाउनु पर्छ भन्ने अभियानमा माटो बचाउँदै नेपाली किसानलाई समृद्धिमा लान चाहन्छु।
0: हुन्छ जीवन सर निकै महत्वपूर्ण सन्दर्भ जोडिदिनु भयो यहाँसँग अरू माटोका सम्वाद पक्कै पनि गर्दैछौ आज बेसिकमा मात्रै कुरा आएको छ यहाँप्रति फेरि पनि कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छु नमस्कार
1: धेरै धन्यवाद तपाईँलाई पनि र सम्पूर्ण तपाईँको यो जीवन परिवारलाई पनि यसरी बोलाएर दुई शब्द राख्ने अवसर दिनुभएकोमा फेरि पनि व्यक्तिगत मेरो तर्फबाट र मदरल्यान्ड एग्रिकल्चर युनिट तर्फबाट धन्यवाद दिनुहुन्छ।
0: अहिले बिदा गर्छौँ हजुर हामीले हाम्रा अतिथिलाई बिदा गरिसकेका छौँ। आज हामीसँग जीवन तामाङ हुनुहुन्थ्यो माटो तथा जैविक अभियानका समेत राष्ट्रिय प्रशिक्षक हुनुहुन्थ्यो। आज हामी उहाँसँग चाहिँ विशेष गरी माटो सम्वाद गर्दैथ्यौँ माटोलाई कसरी परिभाषित छ उहाँको र माटोको अहिलेको अवस्था कस्तो छ र साँच्चै राज्य स्तरबाट माटोलाई कसरी चिन्नु पर्यो र किसानले चाहिँ अहिले बिग्रिसकेको माटोलाई कसरी सुधार गर्न सक्छन् लगायतका कुरामा हामी केन्द्रित हुँदैथ्यौँ। सँगसँगै हामीले स्थानीय उपजहरूलाई स्थानीय स्रोत साधनलाई हामी सदुपयोग गरेर पनि माटोको पुनर्ताजगी गर्न सकिन्छ अथवा माटोलाई भिउदाउन सकिन्छ बिग्रेको छ भने भन्ने खालको सन्देशमा पनि हामी प्रवाह गर्दैथ्यौँ। सन्देश आजको श्रृङ्खलामा जुट्नुभएका माटो तथा जैविक अभियानका राष्ट्रिय प्रशिक्षक समेत रहनुभएका जीवन तामाङलाई फेरि पनि आभार भन्दै असीम शाह परिहारको माझबाट विदा माग्दैछु। विदा माग्नुभन्दा अगाडि यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू छन् अथवा अन्यहरू छन् भने अथवा कृषिमा लाग्दै हुनुहुन्छ भने हामी सम्बन्धित विज्ञ समय निकाय मार्फत पुर्याउने काममा लागि नै रहेका छौँ। हामीले स्रोत केन्द्रको रूपमा अथवा एउटा चौतारीको रूपमा चाहिँ हामीले कार्यक्रमलाई बनाएका छौँ र यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासा रहे भने चाहिँ हामीले यहाँहरूलाई 98510 97192 टेलिफोन अथवा एसएमएसबाट चाहिँ आएका गुनासाहरूलाई हामी सम्बोधन गर्ने प्रयासमा पनि हामी लागि नै रहेका छौँ भन्दै असीम शाह परिहारको माझबाट विदा हुने अनुमति माग्छु। स्वदेशमै रहूँ कृषि कर्म गरौँ नमस्कार।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्षभन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
4: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9854501575 9841906669 9864147188
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
3: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ
4: यो सेवा निशुल्क छ विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ
3: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर वाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ
4: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430 0485430
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
6: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल
5: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
7: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाखो बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
7: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
5: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
7: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
5: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाऊ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
7: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
5: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ

0: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44।
1: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
3: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
3: हार जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाक वाकी लाग्नु, बान्ता हुनु,
3: शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
4: रंग बहार, रंग बहार।
5: वर्जो सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
4: वर्जो पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: वर्जो पेन्स।
6: साँझको 6 बजे हजुरको रेडियो।

0: नमस्कार हजुरको रेडियो 102.2 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने, जलवायु विपद व्यवस्थापनका लागि नीतिगत सुधार गर्न सरकारलाई कानून समितिको निर्देशन, लोक कल्याणकारी विज्ञापनको बिल नबुझ्न होला कार्यालयलाई पत्रकार महासंघ रामेसापको आग्रह, स्वास्थ्य सेवाका सूचकमा गोलन्जोर गाउँपालिका सिन्धुलीमै प्रथम, रूसको संसदीय चुनावमा राष्ट्रपति पुटिनको दलको अग्रता र जापानमा समुद्री आँधीको कारण एसियाली खेलकुदमा पनि असर।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्तांग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692599998।
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। प्रधानमन्त्री राहत कोषमा मौजदात रकम झण्डै 15 अर्ब रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार अहिले कोषमा 14 अर्ब 88 करोड 90 लाख 38 हजार 871 रूपियाँ मौजदात रहेको छ। सरकारले कोषमा जम्मा भएको रकम मध्ये यसअघि नै 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। भटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा, सिन्धुपाल्चोक लगायतका क्षेत्रहरूमा सड़क, पुल, जलविद्युत आयोजना, होटल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रको राहत तथा पुनर्स्थापनाका लागि कोषबाट रकम परिचालन गरिएको छ। 9 वाणिज्य ब्याङ्कमा गरी 11 अर्ब 14 करोड 20 लाख 50 हजार 947 रूपियाँ जम्मा छ। यस्तै हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेको अमेरिकी डलर खातामा 2 करोड 44 लाख 74 हजार 121 डलर जम्मा भएको पनि कार्यालयले जनाएको छ। सरकारले कोषमा प्राप्त रकमलाई आवश्यकता र प्राथमिकताको आधारमा परिचालन गर्ने जनाएको छ। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ। ऊर्जा मन्त्रालयका अनुसार भ्याट हटाउनका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री डाक्टर स्वर्णिम वागले बीच सहमति भएको छ। दुई मन्त्रीबीच हिजो भएको छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री वागले सहमत हुनुभएको छ। अब अर्थमन्त्री वागले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजानुहुनेछ। मन्त्री परिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ। सरकारले चालू आर्थिक वर्षदेखि विद्युत भ्याट लगाउन थालेको छ। अहिले घरायसी ग्राहकका लागि 5% र औद्योगिक तथा अन्य गैर घरायसी ग्राहकका लागि 13% भ्याट लाग्छ। अर्थमन्त्री डाक्टर वाग्लेले चालू आर्थिक वर्षको बजेट मार्फत गर्नुभएको यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउने तयारी गरेको छ। गृह मन्त्रालयले रसुवा बाढ़ीको कारण सम्पर्कविहीन भएकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना अब न्यून रहेको जनाएको छ। कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटता र प्रविधिको अभावको बावजूद खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जानकारी दिनुभएको छ। विशेष गरी जलविद्युत आयोजनाको सुरुङहरूमा केन्द्रित भएर उद्धार कार्य भइदिएको पनि उहाँको भनाइ छ। अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भूगोल कठिन रहेको पुष्टि गरेको उल्लेख गर्दै गृह सचिव शर्माले सम्भावना रहेसम्म सुरक्षा निकाय र विपद विज्ञहरूसँगको समन्वयमा खोज जारी राखिने बताउनु भएको छ। खोज र उद्धारपछि राहत वितरण, पुनर्स्थापना र पुननिर्माणको कामलाई प्राथमिकताका साथ अघि बढ़ाइने पनि गृह मन्त्रालयले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रका महिला तथा बालबालिकाको संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषदका प्रतिनिधिहरू होल्डिङ सेन्टरमा परिचालन गरिएको छ। पालिका र गैर सरकारी संस्थाको समन्वयमा अभिभावकबाट छुटेका बालबालिकाको व्यवस्थापन भइरहेको र अहिलेसम्म बालबालिकाको अवस्थामा कुनै गम्भीर समस्या नदेखिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ। प्रतिनिधि सभाले 15 सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भटेको क्षेत्रीय विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली 2083 को नियम 180 बमोजिम गठनका लागि प्रस्तुत गर्नुभएको विशेष समिति गठन सम्बन्धी प्रस्तावमा बैठकले सहमति जनाएको छ। सहमतिमा सांसद चित्तम लामिछाने, अनुष्का श्रेष्ठ, गंगाजेवी श्रेष्ठ, गणेश पराजुली, ध्रुवराज राई, धनंजय रेग्मी, निशा डाँगी, पुष्पराज कणेल, मोहन आचार्य, रमेश कुमार मल्ल, निङमा गाबु शेर्पा, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया रहनु भएको छ। समितिले पहिलो बैठकबाट अध्यक्ष चयन गर्नेछ। हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भटेको बिजुली त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकहरूको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्ब गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समितिको उद्देश्य रहेको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले जलवायुजन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरणको लागि नीतिगत र कानूनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले अति जोखिममा रहेका नदी तटीय तथा भौगोलिक बस्तीहरूको पहिचान गरेर सुरक्षित ठाउँमा सार्न सरकारलाई भनेको छ। बैठकका निर्णयहरूबारे जानकारी गराउँदै समितिका सभापति समीक्षा भास्कोटाले जलवायु परिवर्तनको कारण सिर्जना हुने विपदको बहुआयामिक जोखिमहरूको दिगो समाधानका लागि जलवायु न्यायको सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात गर्न सरकारलाई निर्देशन दिएको बताउनु भएको छ। यस्तै भटेपछि बाढ़ीमा ज्यान गुमाएकाहरूको वैज्ञानिक विधिबाट शव व्यवस्थापन र डीएनए परीक्षणको लागि कार्यविधि तयार पार्न पनि मन्त्री परिषद, गृह र कानून मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बताइएको छ। समितिले आपतकालीन अवस्थामा गरिने प्रशासनिक कामलाई सरल, पारदर्शी र शीघ्र बनाउन समेत ताकेता गरेको छ। भटेकोशी बाढ़ीबाट क्षतिग्रस्त पूर्वधारहरूको पुननिर्माणको लागि सरकारले विशेष कार्य योजना अघि बढ़ाएको छ। पूर्वधार विकास मन्त्रालयका अनुसार अहिलेसम्म सड़क क्षेत्रमा झण्डै 25 अर्ब रूपियाँ बराबरको क्षति भएको तथ्याङ्क आएको छ। सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्रालयका सचिव गोपाल प्रसाद सिगदेलले क्षतिग्रस्त आयोजनाहरूको वर्गीकरण गरी पुननिर्माणको खाका तयार पारिएको जानकारी दिनुभएको छ। विपदपछिको अवस्था सम्बोधन गर्न 8 छुट्टा छुट्टै समिति गठन गरेर काम भइरहेको छ। पुननिर्माण गर्न आउँदा दिनहरूमा क्षति नहुने गरी जलवायु अनुकूलित र सुरक्षित संरचना बनाइने मन्त्रालयको योजना छ। नागरिकहरूको आवागमनलाई सहज बनाउन तत्कालका लागि सड़क र पुलको पहुँच जोड्ने कामलाई सर्वोच्च प्राथमिकतामा दिएको पनि बताइएको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरमा शुरू भएको छ। पर्सीसम्म चल्ने बैठकका लागि 9 मुख्य कार्यसूची तय गरिएको छ। गएको फागुन 21 गतेको प्रतिनिधि सभा चुनावपछि पहिलो पटक बसेको सो बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनैतिक प्रतिवेदन प्रस्तुत हुनेछ। यस्तै केन्द्रीय कमिटिमा मनोनयन, पोलिट ब्यूरो, स्थायी कमिटी विभागहरू, सल्लाहकार परिषद र अनुशासन आयोग गठन लगायतका समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा बोल्न चाहने सदस्यका लागि 3 मिनटको समय तोकिएको छ भने समय अभाव भए लिखित सुझाव दिन सकिनेछ। यसैबीच बैठकलाई मर्यादित र अनुशासित बनाउन अध्यक्ष ओलीले कड़ा निर्देशन पनि दिनुभएको छ। बैठक स्थलमा मोबाइल चलाउन, भिडियो खिच्न वा सामाजिक सञ्जालमा लाइभ गर्न पूर्ण रूपमा रोक लगाइएको छ। भोलिदेखि बैठक स्थलमा मोबाइल फोन नै नल्याउन निर्देशन दिएको छ। पार्टीभित्र अनुशासन कमजोर बनेको भन्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा जथाभावी टिप्पणी नगर्न सचेत गराउनु भएको छ। बाहिरबाट आक्रमण भइरहेको बेला पार्टीभित्रबाटै असन्तुष्टि पोखेर विरोधीहरूलाई खेल्ने अवसर नदिन पनि उहाँले नेता कार्यकर्ताहरूलाई कड़ा निर्देशन दिनुभएको छ। साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
8: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
9: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
8: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
9: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
8: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
9: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
8: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
9: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
8: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
10: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है के?
11: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि मूर्ति बनाउने कछोरा मस्तक तपाईँ छुट्टैन हुँदैन र?
12: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। रामेछाप बजारको सड़क कालोपत्रे हुने आशामा स्थानीय तहका 2 कार्यकाल बितेका छन्। तर बजारवासीले अझै धुलो र हिलोको शास्ति खेपिरहेका छन्। सेलेघाट रामेछाप सांगुटार सड़क निर्माण शुरू भएको 6 वर्ष पुगिसकेको छ। सन् 2020 शुरू भएको सड़क 2023 सकिनुपर्ने थियो। पटक पटक म्याद थपिए पनि काम भने अझै अधुरै छ। पछिल्लो पटक बजारमा कालोपत्र गर्ने तयारी भए पनि काम बीचमै रोकिएको छ। निर्माण व्यवसायको ढिलासुस्तीका कारण सड़क निर्माणले गति लिन नसकेको स्थानीयहरूको गुनासो छ। यता रामेछाप नगरपालिकाले सड़क आयोजनाको ठेक्का भइसकेकाले आफ्नै बजेटबाट बजारको सड़क कालोपत्री गर्न नसकेको जनाएको छ। नगर प्रमुख लवश्रेणी उपानेले सड़क निर्माणलाई गति दिन पटक पटक पहल गरे पनि अपेक्षित प्रगति हुन नसकेको बताउनु भएको छ। वर्षौं बित्यो, ठेक्का फेरियो, म्याद थपियो, तर रामेछाप बजारवासीको धूलो र हिलोको शास्ति भने अझै हटेको छैन। नेपाल पत्रकार महासंघ रामेछाप शाखाले लोक कल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी संशोधित कार्यविधि खारेज गर्न माग गर्दै जिल्ला हुलाक कार्यालय रामेछापलाई ज्ञापन पत्र बुझाएको छ। महासंघले छापा माध्यमका लागि लोक कल्याणकारी विज्ञापनको रकममा कटौती गर्ने गरी सरकारले ल्याएको कार्यविधि संचार माध्यमका लागि विभेदकारी भएको भन्दै विरोध जनाएको छ। महासंघका अनुसार आर्थिक मन्दी, कागजात तथा मुद्रण सामग्रीको मूल्य वृद्धि लगायतको कारण छापा माध्यमहरू आर्थिक संकटमा रहेका बेला विज्ञापनको रकम कटौती गर्ने निर्णयले पत्र पत्रिकालाई थप संकटमा पार्नेछ। कार्यविधि खारेजीको माग गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले निरन्तर आवाज उठाइरहेको अवस्थामा विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापनको बिल बुझ्ने प्रक्रिया अघि बढ़ाएको प्रति पनि महासंघ रामेछापले आपत्ति जनाएको छ। महासंघले कार्यविधि फिर्ता नभएसम्म र लोक कल्याणकारी विज्ञापनको भुक्तानी समेत विवाद समाधान नभएसम्म जिल्ला हुलाक कार्यालय रामेछापले कुनै पनि छापा माध्यमको विज्ञापनको बिल नबुझ्न आग्रह गरेको छ। ज्ञापन पत्र मार्फत महासंघले आफ्नो आग्रह व्यवस्था गरी बिल बुझ्ने काम भएमा असोज 6 गतेदेखि जिल्ला हुलाक कार्यालयमा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी पनि दिएको छ। महासंघले प्रेस स्वतन्त्रता र छापा संचार माध्यमको संरक्षणको लागि सरकारले तत्काल सकारात्मक कदम चाल्नुपर्ने माग समेत गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले 2083 भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गर्दै प्रहरी निरीक्षक कमल राउतलाई सम्मानित गरेको छ। सांगठनिक नीति निर्देशन बमोजिम दिएको जिम्मेवारी र पदीय दायित्वलाई इमानदारी, वफादारी तथा व्यावसायिक सुझबुझका साथ सम्पादन गरेको भन्दै उहाँलाई उक्त सम्मान प्रदान गरिएको छ। महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि 2079 बमोजिम राउतको उत्कृष्ट कार्य सम्पादनको उच्च मूल्याङ्कन गर्दै अन्य कर्मचारीहरूलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले यो घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जेसवारले जानकारी दिनुभएको छ। स्वास्थ्य सेवाका विभिन्न सूचकको आधारमा गुलन्दर गाउँपालिका सिन्धुली जिल्लाका 9 स्थानीय तहमध्ये प्रथम हुन सफल भएको छ। आर्थिक वर्ष 2082-83 स्वास्थ्य सेवातर्फको प्रगति तथा विभिन्न स्वास्थ्य सूचकहरूको मूल्यांकनको आधारमा गुलन्दर गाउँपालिकाको स्वास्थ्य शाखा सिन्धुलीमै प्रथम भएको छ। स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा, स्वास्थ्य कार्यक्रमको कार्यान्वयन तथा तोकिएको स्वास्थ्य सूचकको हासिल गरेको प्रगतिको आधारमा गाउँपालिका प्रथम भएको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र शाहले बताउनु भएको छ। गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार, नियमित स्वास्थ्य कार्यक्रम सञ्चालन तथा नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन गरेको प्रयासको परिणाम स्वरूप यो उपलब्धि हासिल भएको उहाँको भनाइ छ। सिन्धुलीका 9 स्थानीय तहमध्ये स्वास्थ्य सेवाको सूचकमा प्रथम हुनुले गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा भएको प्रगतिलाई देखाएको गाउँपालिकाले जनाएको छ। काठमाडौँको त्रिपुरेश्वरमा यात्रु बसमा आगलागी हुँदा काभ्रे घर भएका सवारी चालक गम्भीर घाइते भएका छन्। आज दिउँसो 12:30 त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्ट्याण्डमा रोकिराखिएको रिद्धि सिद्धि यातायातको बसमा आगलागी हुँदा गाड़ीका चालक काभ्रेपलाञ्चोकको पनौतीका 25 दावा लामा गम्भीर घाइते भएका छन्। आगलागीबाट रिद्धि सिद्धि यातायातको 5X4274 नम्बरको बस चलेर नष्ट भएको काठमाडौँ प्रहरीले जनाएको छ। घाइते चालकको कृतिपुर वरण अस्पतालमा उपचार भइरहेको छ। आगलागी बारुण यन्त्रको सहायतामा नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। रूसी संसदीय चुनावमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ़ युनाइटेड रसिया पार्टीले ठूलो अग्रता लिएको छ। सरकारी संचार माध्यमका अनुसार झण्डै 71% मतगणना हुँदा युनाइटेड रसियाले 57.5% मत प्राप्त गरेको छ। राज्य डुमाका 450 सीटका लागि भएको यो चुनाव सन् 2022 युक्रेनमाथि रूसले ठूलो सैन्य कार्यवाही शुरू भएपछिको पहिलो संसदीय चुनाव हो। प्रारम्भिक परिणाममा कम्युनिष्ट पार्टीले 14% र राष्ट्रवादी एलडीपीआरले 8.7% मत पाएको छ। सरकारी समाचार संस्था तासका अनुसार सत्तारूढ़ दलले 2/3 बहुमत राख्ने कायम राख्ने अनुमान छ। र जापानमा आएको शक्तिशाली सामुद्री आँधीका कारण एसियाली खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ। नागया र आइची प्रिक्वेचरमा भइरहेको विभिन्न खेलमा तालिकाहरू आदिको कारण फेरि बदल गरिएको छ, जस अन्तर्गत आजका लागि तय गरिएको घोडचढ़ी सम्बन्धी प्रतियोगिता भोलिका लागि सारिएको आयोजकले जनाएको छ। एसियाली खेलकुदमा सहभागी झण्डै 4,000 खेलाड़ी तथा पदाधिकारीहरू अहिले कोस्टा सेरेना नामक क्रूज जहाजमा बसिरहेका छन्। आदिको प्रभाव त्यो क्षेत्रमा पुगेमा जहाजलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी गरिएको बताइएको छ। खतरा पूर्ण रूपमा टरेपछि मात्रै जहाजलाई पुनः त्यही स्थानमा फर्काइने पनि जापानी अधिकारीहरूलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ। यसैबीच जापानी टोलीका चीफ डे मेसिन कोशी इनौले सम्भावित आपतकालीन अवस्थाहरूको सामना गर्ने विषयमा जापान ओलम्पिक कमिटीसँग निरन्तर बैठक भइरहेको जानकारी दिनुभएको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा समाचार बजाउँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने, जलवायु विपद व्यवस्थापनका लागि नीतिगत सुधार गर्न सरकारलाई कानून समितिको निर्देशन। लोक कल्याणकारी विज्ञापनको बिल नबुझ्न हुला कार्यालयलाई पत्रकारमा आसंग्राम हिसाबका आग्रह। स्वास्थ्य सेवाको सूचकमा गोलमजोर गाउँपालिका सिन्धुलीमा प्रथम। रूसको संसदीय चुनावमा राष्ट्रपति पुटिनको दलको अग्रता र जापानमा समुद्री आँधीको कारण एसियाली खेलकुदमा पनि असर। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: तपाई हाम्रै शहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
1: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
0: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
1: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
0: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटर साइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
1: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
0: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0848590530।
1: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।
2: रंग बहार, रंग बहार।
3: वर्ष संगे उपहार उपहार। बम्पर मा यामाहा रेजियर।
2: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: वर्ष पेंट।
1: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97640 26 69 97 40 26 69 79।
4: तपाईँले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342550, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 9863024222।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार शोभा विष्ट। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा विपद प्रति कार्यमा सैनिक युनिटहरूले निर्वाह गरेको विशेष जिम्मेवारी सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धि प्रसाद पनेरूबाट सुन्नुहोस्। रसुवाको भोटेको सीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ी पश्चात नेपाली सेना अग्रपंक्तिमा रही खोज तथा उद्धार कार्य गरिरहेको छ। नुवाकोट स्थित विपद प्रतिकार्य ट्याक्टिकल हेडक्वार्टर अन्तर्गत परिचालित फौजले नुवाकोट र रसुवा जिल्लाका विभिन्न स्थानमा बेस खड़ा गरी खोज तथा उद्धार गरिरहेको हो। यस क्रममा नेपाली सेनाले प्रभावित क्षेत्रबाट 3912 जना स्वदेशी तथा 283 जना विदेशी गरी 4195 जनाको हवाई उद्धार गरेको छ। पछिल्लो समय नेपाली सेनाले स्वदेशी तथा विज्ञ प्राविधिक तथा जलविद्युत आयोजनाका प्रतिनिधिहरूसँगको समन्वय र सहकार्यमा विभिन्न जलविद्युत आयोजनाको सुरुङहरूमा खोजी कार्य गरिरहेको छ। यस क्रममा असोज 3 गते माथिल्लो त्रिशुली 1 को अडिट टनेलबाट 11 शव निकाली सैनिक हेलिकप्टरबाट त्रिशुली पुर्याइएको छ। यस्तै असोज 2 गते नेपाली सेना नेतृत्वको खोज तथा उद्धार टोलीले उक्त आयोजनाको टनेलभित्र ढलान गर्न बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा भेटिएका 13 जनाको शव निकालेको थियो। यस्तै त्रिशुली 3A को टनेल तथा पावर हाउस इलाकामा खोजी कार्य जारी छ भने त्रिशुली 3B को पावर हाउस इलाकामा उत्खनन गरी खोजी गरिरहेको छ। यसै गरी लाङटाङ र चिलिमे जलविद्युत आयोजनाको सुरुङमा समेत खोजी कार्य जारी छ। यस क्रममा चिलिमे जलविद्युत आयोजनाको सुरुङको अन्तिम किनारासम्म पुगी नेपाली सेनाको गोताखोर सहितको खोज तथा उद्धार टोलीले भदौ 31 गते 4 शव र 1 मानव अंग निकालेको छ। चिलिमेको सुरुङमा भदौ 15 गते समेत 1 शव तथा 1 मानव अंग फेला परेको थियो। यस्तै रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितौन र नवलपरासी पूर्वका विभिन्न क्षेत्रहरूमा नेपाली सेनाका 8000 भन्दा बढ़ी फौजले समन्वयात्मक रूपमा खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरूद्ध सड़क तथा पुल सुचारू एवं आपतकालीन उपचार सेवा दिइरहेको छ। त्रिशुली र धुन्चेमा स्थापना गरिएको आपतकालीन उपचार सेवा तथा मेडिकल पटुलबाट हालसम्म 3996 जनाले स्वास्थ्य सेवा लिएका छन्। यसै गरी बाढ़ी प्रभावितहरूलाई अत्यावश्यक पर्ने मेडिकल सामग्री, खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनका लागि नेपाली सेनाले हवाई तथा स्थल मार्गबाट बाढ़ी प्रभावित स्थानमा राहत सामग्री ढुवानी गरिरहेको छ। यस क्रममा दुर्गम तथा सड़क सम्पर्कबाट विच्छेद भएका स्थानहरूमा ड्रोनको प्रयोग गरी राहत सामग्री ढुवानी गरिएको छ। यस क्रममा नेपाली सेनाको ड्रोन मार्फत असोज 2 गतेसम्ममा नुवाकोट र रसुवा जिल्लाका विभिन्न स्थानहरूमा 30,027 केजी राहत सामग्री तथा अत्यावश्यक सामग्रीहरू ढुवानी गरिएको छ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी असोज 3 गते स्वदेश फिर्ता हुनुभएको छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री प्रदीप जंग केसीले स्वागत गर्नुभएको थियो। भ्रमणको क्रममा प्रधान सेनापतिले भदौ 31 गते चिनिया रक्षा मन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गर्नुभएको थियो। भेटवार्ताको क्रममा उहाँहरूबीच आपसी हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको थियो। चीन भ्रमणका क्रममा प्रधान सेनापतिले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय लगायत चिनिया सैनिक तालिम तथा शिक्षण संस्था एवं इकाईहरूको निरीक्षण गर्नुभएको थियो। भदौ 28 गते चीन प्रस्थान गर्नुभएका प्रधान सेनापति बेजिङमा सञ्चालित 13 बेजिङ स्याङसन फोरममा समेत सहभागी हुनुभएको थियो। पश्चिम एयरबेसले जटिल प्रसूति समस्यामा परेकी एक महिलालाई असोज 1 गते हवाई उद्धार गरेको छ। बेसले रूकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिका 1 की 30 वर्षीय मीना केसीलाई हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याएको हो। यसअघि बेसले जटिल प्रसूति समस्यामा परेकी एक महिलाको भदौ 28 गते हवाई उद्धार गरेको छ। बेसले जाजरकोट जिल्ला कुसे गाउँपालिका 7 की 42 वर्षीय लालसरा रोकायालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। यस्तै बेसले रूकुम पश्चिम जिल्ला सानीभेरी गाउँपालिका 6 स्थित कोटगाउँ सिमली सड़क खण्डमा जीप दुर्घटनामा घाइते 4 जनाको भदौ 28 गते हवाई उद्धार गरेको थियो। पश्चिम पिर्तना अन्तर्गतका विभिन्न युनिटहरूबाट साउन 30 गतेबाट खटिएको संयुक्त टोलीले नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़क पुननिर्माण गरेको छ। पुनर्निर्माण भएको सड़क पश्चिम प्रेतनापति उपरति श्री भोलानाथ थापाले असोज दुई गते अन्नपूर्ण गाउँपालिका वडा नम्बर आठका अध्यक्ष श्री विष्णु बहादुर केसीलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो। पुननिर्माण भएसँगै उक्त सड़क खण्डमा सवारी साधन सञ्चालनमा आएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ विपद प्रति कार्यमा सैनिक युनिटहरूले निर्वाह गरेको विशेष जिम्मेवारी सम्बन्धी रेडियो सामग्री।
3: श्रोता, नेपाल चीन सीमा क्षेत्र नजिकैको लेन्ती खोलाको माथिल्लो भेगबाट भदौ 10 गते भुटेकोशी नदीमा ठूलो बाढ़ी आयो। बाढ़ीले भुटेकोशी र त्रिशुली नदी तटीय क्षेत्रका बस्ती, जलविद्युत आयोजना, सड़क, पुल र पूर्वाधारहरूमा ठूलो जनधनको क्षति पुर्यायो, जसमध्ये मानवीय क्षति सबैभन्दा ठूलो र अपूरणीय बन्यो, किनकि बाढ़ीले भत्काएका जलविद्युत, सड़क, पुल र घरहरू कालान्तरमा फेरि बन्लान्, तर बाढ़ीले जीवन गुमाएकाहरूले पुनर्जीवन कहिले पाउने छैनन्। बाढ़ीले आफन्त गुमाउन पर्नेहरूको पीड़ामा लगाउने औषधि कतै पाइने छैन।
4: भुटेकोशी बाढ़ीको विपद जति त्रासदीपूर्ण थियो, त्यसपछिको विपद प्रतिकार समेत कठिन थियो। हो, यही संवेदनालाई बुझेर राज्यले बाढ़ी प्रभावित क्षेत्रबाट जीवितै उद्धार गर्ने प्रयासमा आफ्नो सम्पूर्ण साधन, स्रोत र सामर्थ्य प्रयोग गर्यो। नेपाल सरकारका संघीय, प्रदेश र स्थानीय तहका सबै संयन्त्रले अभूतपूर्व एकता र दृढताका साथ कार्य गरे। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायतका सम्पूर्ण सरकारवाला निकायहरूले देखाएको साहस र जोखिमका साथ गरेको कार्य उत्तिकै प्रशंसनीय रह्यो। विपद प्रति कार्यमा मित्र राष्ट्रहरू, दात्री निकाय र शुभेच्छुकहरूले दिएको सहयोग र साथ अविस्मरणीय बन्यो।
3: यसैबीच सरकारवाला सबै पक्षसँग आवश्यक सहयोग, समन्वय र सहजीकरण गरी नेपाली सेनाले विपद प्रति कार्यमा बहुआयामिक भूमिका खेल्यो र खेल्दैछ। यस क्रममा सैनिक संरचनाभित्रका विभिन्न अंगहरू विपद प्रति कार्यमा एकसाथ खटिए। तालिम, अनुभव, जिम्मेवारी, विशेषज्ञताका आधारमा कार्य विभाजन गरी विपद प्रति कार्यको आवश्यकता अनुसार खटाइएका फौजहरूले आफ्नो क्षमता अनुसार कार्य गरी विपद प्रति कार्यलाई प्रभावकारी त बनाएकै छन्। समग्रमा संस्थाकै नाम उच्चो भएको छ। यिनै पृष्ठभूमिमा आजको कार्यक्रममा विपद प्रति कार्यमा विशेष जिम्मेवारी सहित खटिएका सैनिक युनिटहरूले कसरी काम गरे र गरिरहेका छन् त यसबारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी सबिना तामाङ
4: र म प्राविधिक उपसेनानी मनिष अधिकारी। भुटेकोशी बाढ़ीपछिको विपद प्रति कार्य असाध्यै चुनौतीपूर्ण थियो। खास गरी विपदको प्रकृति, सड़कहरूमा पुगेको क्षति र भौगोलिक अवस्थितिले खोज, उद्धार, उपचार र राहत कार्यमा हेलिकप्टर नै सबैभन्दा प्रभावकारी माध्यम बन्न पुग्यो। विपद प्रति कार्यको संवेदनशीलतालाई दृष्टिगत गरी नेपाल सरकारले सैनिक तथा गैर सैनिक हवाई साधनहरूको प्रयोग गरेको हो।
3: यसै क्रममा नेपाली सेनाका हवाई साधन मार्फत विभिन्न प्रभावित इलाकाहरूबाट हालसम्म 4,195 जनाको उद्धार गरिएको छ, जसमध्ये 283 जना विदेशी नागरिक रहेका छन्। बाढ़ी लगत्तै विद्युत गृह क्षेत्रहरूबाट 279 जना र सुरुङभित्रबाट 3 जना गरी कुल 282 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार कार्यमा परिचालित हवाई फौजको तयारी, परिचालन र कार्य सम्पादनबारे जानकारी गराउनु हुँदै हवाई प्राविधिक सेवाकी सेनानी श्री शर्मिला खड्का।
5: प्रारम्भिक चरणमा प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेर देशबाट चाहिँ अब हेलिकप्टरहरू कहाँ कहाँ ल्यान्ड गर्न सक्छ, कुन कुन एरियाबाट चाहिँ तत्काल उद्धार गर्ने भनेर पहिला चाहिँ हामीले यो जोखिममा रहेको नागरिकको उद्धारको लागि प्रायोरिटी दिएर उद्धार, घाइते र बिरानीको स्थानान्तरण र त्यसपछि चाहिँ बल्ल राहत सामग्रीहरूको ढुवानी गर्यौं। भदौ 10 गतेदेखि असोज 2 गतेसम्म राहत सामग्रीहरू चाहिँ 1,40,018 केजी ढुवानी गर्छौं। एउटै संयुक्त रूपमा आर्मीले नै लिड गरेर सबै हेलिकप्टरहरू चाहिँ केन्द्रित रूपमा आवश्यकता अनुसार उद्धार तथा राहत सामग्रीहरूको ढुवानी गर्यौं।
4: फिल्ड तहको समस्या फिल्डमै रहेर समाधान गर्ने अवधारणा अनुरूप भोटेकोशी बाढ़ीको विपद प्रतिकारेमा अभ्यास गरिएको छ, जस अनुसार नेपाली सेनाले त्रिशुलीको मैथिली क्याम्प स्थित नम्बर एक सैन्य तालिम केन्द्रमा उपरती श्री रंजित थापा पीएचडीको नेतृत्वमा विपद प्रतिकारे ट्याक्टिकल हेडक्वार्टर र रसुवाको धुन्सेमा सहायक रती श्री उज्जवल विक्रम राणाको नेतृत्वमा फरवर्ड कमाण्ड सेन्टर स्थापना गरी कार्य गरेको छ, जसका कारण विपद प्रतिकारेमा खटिएका सबै संयन्त्रहरूबीच आपसी समन्वय, सहकार्य र छिटो निर्णय लिन सहज भएको छ।
3: भोटेकोशी बाढ़ीले निम्त्याएको विपद कल्पना भन्दा बाहिरको थियो, त्यसैले खोज उद्धार र राहत जस्ता कार्यहरू समेत असाध्यै कठिन बन्यो। यसबीच अति विषम भौगोलिक परिस्थिति, उसिएका अँध्यारा सुरुङहरू, निरन्तरको वर्षा र पहिरोको उच्च जोखिमका बावजुद विशेष फौज बाहिनी अन्तर्गतका सकल दर्जाले आफ्नो जीवनले जोखिममा राखेर देखाएको त्याग र साहस नेपाली सेना र राष्ट्रकै लागि गौरवको विषय बनेको छ। विशेष फौजका बाहिनीपति सहायकरथी श्री अनुप विक्रम राणा,
6: विशेष गरी टनेलमा इन्ट्री हुने र सोध्दै नसकेको छ, एकदमै हाई स्केलमा यो ड्यामेज भएको कारणले चाहिँ गाउँ बस्ती नै घरहरू नै नदेखि त्यसरी पुर्याइरहेको हुँदा यो सोचेको भन्दा धेरै अप्ठ्यारो किसिमको र यस्तो किसिमको लागि हाम्रो तयारी नगर्दा पनि हाम्रो फौजले निकै नै बहादुरीका साथ जोखिम लिएर चाहिँ रेस्क्यूमा कटिबद्ध भएर खटेका थिए। विशेष गरी यो टनेल इन्ट्रीको दौरान आवश्यक रेस्क्यू इक्विपमेन्टहरू, थर्मल डिटेक्टर, ड्रोन, अक्सिजन सिलिन्डरहरू, अत्याधुनिक रेस्क्यूको सामानहरूको चाहिँ अलिक कमी हामीले सम्भाव जोड्यौं, पछि त आयो। त्यस्तै यो टनेल रेस्क्यू दौरान यो विद्युतीय टनेलहरूमा चाहिँ रेस्यो गर्दा इलेक्ट्रिसियन तथा दक्ष टनेल एक्सपर्टहरूको चाहिँ उद्धार कार्यमा कठिनाई हुन्छ, त्यसलाई पनि एक दिनमा हामीले 21 हेलिकप्टर पनि चलायो। यो न्यारो पुर्याइरहेको हुँदा यो सोचेको भन्दा धेरै अप्ठ्यारो किसिमको र यस्तो किसिमको लागि हाम्रो तयारी नगर्दा पनि हाम्रो फौजले निकै नै बहादुरीका साथ जोखिम लिएर चाहिँ रेस्यूमा कटिबद्ध भएर खटेका थिए। विशेष गरी यो टनेल इन्ट्रीको दौरान आवश्यक

0: गर्नुपर्ने ठाउँहरूमा हेलिप्याडहरू नहुनु, ओभर गरेपछि जोखिमपूर्ण अवस्थामा भएका व्यक्तिहरूलाई रेस्क्यू गर्नुपर्ने र हामीहरू झरेर के हेर्नुपर्ने र सिलिङ गरेर स्काइब्रेकरहरू मिनी स्काइब्रेकरहरू त्यो कम्प्रेसरहरू हेभी इक्विपमेन्टहरू चाहिँ हेलिकप्टरको माध्यमबाट हामीमा भएको MI-17 मात्र सम्भव थियो र आवश्यक स्तरमा बाटोघाटो नहुनु त्यो ठाउँहरू चाहिँ एकदम दलदल र हिलो लेदोले भरिपूर्ण भएर एकदमै अप्ठ्यारो र अर्को भने मौसमी हालत बर्खाको समय भावनाले मौसमी परिवर्तन एयर स्पेसमा खुल्ला नहुने 2:30-3 बजे पश्चात चाहिँ झुम्ची इलाकामा चाहिँ हामीले एयर अपरेसन गर्न सक्दैन थियो हुसु लाएर एयर क्लियर नभावना त्यो विभिन्न किसिमका यस्ता किसिमका हामीले अनुभवहरू जुन चाहिँ अब हामीले भविष्यमा यस्ता किसिमका घटनाहरूलाई चाहिँ सहज रूपमा लिन हामीले यसलाई ठूलो लेसन लर्नको रूपमा लिएका छौँ।
1: भुटेकुसी बाढ़ीको सबैभन्दा चुनौतीपूर्ण र प्राविधिक रूपमा जोखिमपूर्ण भनेको नै जलविद्युत आयोजनाका भूमिगत सुरुङहरूमा फँसेका कामदारहरूको खोजी तथा उद्धार थियो। बाढ़ीको भेलसँगै सुरुङभित्र फँसेको ढुङ्गा बालुवा भग्नावशेष सहितको लेदोका कारण खोज तथा उद्धार झनै जटिल बन्न पुग्यो। सुरुङभित्र अक्सिजनको अभाव विषाक्त ग्यास निष्पट अन्धकार र शरीर नै भाँसिने हिलोले उद्धार निकै चुनौतीपूर्ण बनेको थियो।
2: यस क्रममा नेपाली सेनाले उद्धार कार्यमा अन्य सुरक्षा निकायहरू स्थानीय सरकारवाला निकायहरू र मित्र राष्ट्रका विशेषज्ञ टोलीहरूसँग समेत समन्वय गरेको थियो। यस्तै जलविद्युत आयोजनाका इन्जिनियर तथा प्राविधिकहरूसँगको परामर्श भारत चीन संयुक्त अरब एमिरेट्स अस्ट्रेलिया दक्षिण कोरिया र मलेसियाबाट आएका विशेषज्ञहरूसँग मिलेर उद्धार गरिएको थियो। जस अन्तर्गत नेपाली सेनाको इन्जिनियरिङ फौजले सुरुङमा फँसेकाहरूको उद्धारमा गरेको कार्यबारे बताउनुहुँदै महासेनानी श्री सञ्जय केसे
3: पिसुली 3A डेब्रिजले आएर केबल टनलको ग्राउन्डलाई पुरेको थियो। करिब 20,000 घनमिटर चाहिँ त्यो डेब्रिजहरूलाई चाहिँ निकालेर त्यो केबल टनलको फेस देखाउनलाई चाहिँ इक्विपमेन्टहरू र डिवाटरिङ यो तीनटा कामलाई चाहिँ समन्वय मिलाएर चाहिँ हामीले त्यो कार्य गर्यौँ। त्यस पश्चात त्यो टनलबाट 170 मिटर भित्र गएपछि मात्रै त्यो पावर हाउस आउने हुँदाखेरि त्यो टनलभित्र जमेका लेदो तथा त्यो साना साना डेब्रिजहरूलाई चाहिँ हामीले वाटर जेकको सहयोगले त्यसलाई चाहिँ फोर्सले हानेर त्यसलाई निकालेपछि अगल्लो टनलसम्म जाने बाटो चाहिँ खुलेको। अब यो ब्लास्टिङको कार्य चाहिँ कहाँ गर्नु पर्यो भनेदेखि जब त्यो पावर हाउसभित्र छिर्नलाई त्यो टनलको मुख जुन चाहिँ 15 मिटर माथि दिएको थियो त्यो खोल्दाखेरि त्यहाँ चाहिँ खोलाले बगाएर ल्याएको ठुल्ठुला बल्डोजहरू ढुङ्गाहरू त्यो चाहिँ मिसिनले नसकिने हुँदाखेरि त्यसमा चाहिँ कम्ब्याट इन्जिनियर्सको समन्वयमा चाहिँ हामीले त्यो आवश्यकता अनुसार कुन कुन चाहियो हामीले आइडेन्टिफाई गरेर त्यसलाई ब्लास्ट गरेर चाहिँ एउटा त्यहाँभित्र छिर्ने एक्सेसको लागि चाहिँ ब्लास्टिङको प्रयोग गर्नु परेको। अर्को चाहिँ बाटोहरू बिगारेको अवस्था छ गल्छीदेखि र बेत्रावतीसम्मको, त्यसमा चाहिँ अर्को एउटा टिमले चाहिँ त्यसको ड्यामेज असेसमेन्ट गर्ने र त्रिशुली बजार दुईतिरको बजारमा चाहिँ बाटो नभएको हुनाले अहिले तत्काल गर्न सक्ने त्यहाँ चाहिँ समन्वय गरेर चाहिँ दुई ठाउँमा चाहिँ ट्विनको व्यवस्था गर्ने कार्यमा हामीले सहयोग गरेको। कृष्णभीरमा चाहिँ हामीले हामीसँग भएको कम्प्रेसरको एक्सेसरिजहरू ज्याकहामर अनि त्यसपछि होस पाइप त्यसपछि ड्रिल रडहरू लगेर त्यहाँ चाहिँ अहिले बाटोलाई वाइडनिङ गर्ने कार्यमा चाहिँ हाम्रो यहाँ इन्जिनियर विभागबाट खटिएको छ।
1: सुरुङ उद्धारमा एउटा गलत निर्णयले उद्धारकर्ताको जीवन समेत जोखिममा पर्न सक्ने सम्भावना हुन्थ्यो। त्यसैले इन्जिनियरिङ ज्ञान जोखिम मूल्याङ्कन प्राविधिक प्रयास उपकरणको सही प्रयोग गर्दै उद्धार अभियान सञ्चालन गरिएको थियो। फलस्वरूप असम्भव प्राय मानिएको सफलता हासिल भयो। बाढ़ी गएको 10 दिनपछि अप्पर त्रिशुली 3A सुरुङबाट 2 नेपाली नागरिक र 11 दिनपछि अप्पर त्रिशुली 1 सुरुङबाट 1 चिनियाँ नागरिकको जीवित उद्धार सफल पनि भयो। लामो समयसम्म बाहिरी सम्पर्कमा नरही सुरुङको चिसो र अन्धकारमा बाँच्न सफल व्यक्तिको जीवित उद्धार विपद प्रतिकारकै इतिहासमा दुर्लभ र ऐतिहासिक उपलब्धि बन्यो भने उद्धारकर्ताका लागि निरन्तर प्रयासको औचित्य पुष्टि गर्ने क्षण बन्न पुग्यो।
4: अब नर्सिङबाटै युनिट 3 महाविश्वरी ग्राउन्ड रेन्जर त्यहाँ लगभग 500 जना जति जीवित मान्छेहरू थियो। तिनीहरू एकदम आत्तिएको अवस्था थियो। त्यहाँ चाहिँ त्यो ठाउँमा हामी गएर तिनीहरूलाई नाथिनुहोस् हामी तपाईँहरूको लागि आछौँ र तपाईँहरू जानु पर्दैन अब तपाईँहरूको लागि यस्तो हेलीहरू बोलाइरहेको छ हामीले तपाईँहरूलाई सक्सल उद्धार गर्छौँ तपाईँहरू टेन्सन लिनु पर्दैन जसरी भयो रात दिन खटिएर भए पनि तपाईँहरूले हामी उद्धार गर्नेछौँ भनेर हामीले तिनीहरूलाई सान्त्वना दियो। त्यस्तो गर्दा गर्दा अलि आत्तिकै थियो तिनीहरू बाढी माथिबाट भागेर आएको मान्छेहरू घाइतेहरू पनि थियो। हामीले चाहिँ घाइतेहरूलाई चाहिँ पहिले पठाउनु प्राइभेटमा राख्यो त्यसपछि महिलाहरू पनि थियो सानसानो बच्चाहरू पनि थियो तिनीहरूलाई पालै पालो पठायो।
2: भुटेकोसी बाढ़ीपछि खटिएका सबैको साझा प्रयासमा विपद प्रतिकारका कामहरू भएका हुन्। यस क्रममा अन्तर्राष्ट्रिय प्रविधि र विशेषज्ञहरूसँगको संयुक्त सहकार्यले विपद प्रतिकारमा हासिल भएका प्रविधि ज्ञान सिप र अनुभवको समेत प्रयोग भएकाले उद्धार कार्य थप प्रभावकारी बनेको छ। उद्धार कार्यमा खटिनुभएका विशेष फौज वाहिनीका सेनानी श्री मिलन कुमार जोशी
5: विदेशी उद्धार कर्मीहरूसँग हामीले 10 गतिको निकालेको थियो उहाँसँग धेरै नै नर्मल पर्टिकुलर डे

0: दिनको डे भन्दा पनि सजिलो लाग्यो।
1: उहाँको विजेताको
0: सहकार्य गर्दाखेरि चाहिँ हामीलाई धेरै भयो, किनभने टनेल ब्रिचिङ चाहिँ हाम्रो लगभग फिल्डमा नै फर्स्ट टाइम हो। उनीहरूको विज्ञताबाट चाहिँ उनीहरूको चाहिँ एउटा चाहिँ उनीहरूको आईआरहरू युज गरेको थियो र उनीहरूको चाहिँ यो कम्युनिकेसन मिडियमहरू जहाँसम्म चाहिँ उनीहरूको रेडियो सेटले काम गरेर फिल युज गरेको थियो, ठण्डा बाइक पनि नगरे उनीहरूको फिल्ड सिग्नल र अर्को हामी थुप्रै छिरिसकेपछि हाम्रै त्यो रेस्क्यु डेमा नै टोलीलाई प्लान गरेर फिटिङ त गरेको थियो, तर उनीहरूको चाहिँ टोटल होल टिम नछिरिकन बाहिर यदि मेन हामी चाहिँ जुन टिमलाई लिएर गएको थियो हाम्रो युद्धहरूको टिम ट्र्याप भइहालेको थियो, फेरि रेस्क्यु गर्नलाई पनि उनीहरूले प्लान गरेको थियो। त्यो चाहिँ उनीहरूको विज्ञता र उनीहरूको अनुभवको आधारमा चाहिँ त्यो चाहिँ धेरै राम्रो लाग्यो मलाई। उनीहरूसँग उनीहरूको साथ सहयोग उनीहरूको एक्सपर्टिजहरूले युज गर्दाखेरि चाहिँ हामीलाई धेरै नै मदत पुग्यो। उनीहरूको प्रोफेसनल नलेज र एडभान्स टेक्नोलोजी युज गर्दै धेरै सजिलो भएको थियो हामीलाई।
2: विपद व्यवस्थापनका दौरान खोज तथा उद्धारसँगै घाइतेहरूको स्वास्थ्य उपचार र मनोवैज्ञानिक पूर्ण लाभ सबैभन्दा संवेदनशील पक्ष हो। यो पक्षलाई समेत भोटेकुसी बाढीपछिको विपद प्रति कार्यमा ध्यान दिँदै नेपाली सेनाको मेडिकल टीम प्रभावित क्षेत्रमा परिचालन भएको छ। वीरेन्द्र अस्पतालबाट परिचालित मेडिकल टोलीले त्रिशुली स्थित नम्बर एक सैन्य तालिम केन्द्रमा आपतकालीन फिल्ड अस्पताल स्थापना गरी घाइतेहरूको प्राथमिक उपचार गरेको थियो भने सघन उपचार आवश्यक पर्नेलाई अवस्था हेरी हवाई उद्धार मार्फत अस्पताल पठाइएको थियो। यस दौरान प्रभावित क्षेत्रमा खटिएको सैनिक मेडिकल टीमले वहन गरेको जिम्मेवारी बारे प्रस्ताउँदै प्रमुख सेनानी श्री सरिता दुवाल,
3: जुन घटना घट्यो त्यसै दिनमा चाहिँ हाम्रो हस्पिटलबाट डीआरएमसीबाट चाहिँ हाम्रो टोली ईएमआरटी टोली चाहिँ खटिएको थियो। चाहिँ हाम्रो यो महामारी फैलिन सक्ने अवस्थाको जोखिमलाई पनि हामीले मध्यनजर राखेर चाहिँ 27 जनाको टोली चाहिँ प्रस्थान भयो, जसलाई चाहिँ हामीले यो फिल्ड मेडिकल टीम र इपिडेमियोलोजिकल सर्भाइलेन्स एन्ड आउटब्रेक म्यानेजमेन्ट टीम भनेर चाहिँ हामी त्यहाँ खटिएका थियौँ। अब त्यसमा हामीले गरेको कार्यहरूमा चाहिँ सर्वप्रथम चाहिँ हामीले त्यहाँ फिल्ड मेडिकल पोस्ट खडा गर्यौँ, जहाँनिर चाहिँ हाम्रो यो भारत सरकारको सहयोगबाट प्राप्त भएको भीष्म जुन क्युब छ, भीष्म क्युब भनिन्छ, त्यसलाई प्रयोग गरेर हामीले यो जति पनि रेस्क्यु भएका सर्भाइभर्सहरू छ उहाँहरूलाई चाहिँ मेडिकल साधारणदेखि स्पेसियलिस्ट सेवासम्मका सेवाहरू चाहिँ हामीले दियौँ, जसमा चाहिँ हामीले रिफरल सम्बन्धी पनि सेवा दियौँ।
4: भोटेकुसी बाढीले पुर्याएको क्षतिको कुरा गर्दा कमै चर्चा हुने तर अत्यन्तै महत्वपूर्ण पक्ष हो संचार। बाढीले टेलिफोनका टावरहरू र विद्युत आपूर्तिमा भएको अवरोधका कारण बाढी प्रभावित क्षेत्रमा टेलिफोन र मोबाइल नेटवर्कमा ठूलो समस्या देखिएको थियो। यस दौरान नेपाली सेनाले दूरसंचार प्राधिकरणसँग समन्वय र सहकार्य गरी टेलिफोन टावरहरूको पुननिर्माण, आवश्यक सामानहरूको ढुवानीमा सहयोग गर्नुका साथै सैनिक मिलापका साधनहरू प्रयोग गरी बाढीपछि पूर्व सतर्कता र सूचना संकलनमा खेलेको भूमिका अर्को सराहनीय कार्य हो। महाबल गणका गणपति प्रमुख सेनानी श्री गौरव कार्के,
5: यो इनिसियल फेजमा कसुवा र नुवाकोट जिल्लामा सिभिल कम्युनिकेसनहरू जब सबै डाउन भएको थियो त्यति बेलामा चाहिँ हामी आएर यहाँ सिग्नल सेन्टर खडा गर्यौं। त्यही अनुसारले चाहिँ हामीले तीन एउटा चाहिँ रसुवाको धुन्चेमा, एउटा चाहिँ नुवाकोट दरबारमा र एउटा चाहिँ मैथली ब्यारेकमा चाहिँ हामीले रिपेयर स्टेशन खडा गर्यौँ। त्यो रिपेयर स्टेशन खडा गरेपछि चाहिँ हामीले युएचएफ हाम्रो वाकी टकी रेडियो सेटको माध्यमबाट चाहिँ कम्युनिकेसन इस्टाब्लिस भयो। त्यस्तै अनुसारले हाम्रो जुन यो एचएफ कम्युनिकेसनहरू छ रसुवाको लागि धुन्चेमा र यो नुवाकोट प्लस रसुवासँग कम्युनिकेट गर्नको लागि विशेष गरी हामीले चाहिँ कम्ब्याट कम्युनिकेसनलाई चाहिँ बढी जोड दिएर त्यहाँबाट चाहिँ हामीले कम्युनिकेसन इस्टाब्लिस गर्यौँ। त्यति बेला चाहिँ मोबाइलको नेटवर्कहरू प्लस टेलिफोन लाइनहरू केही पनि नभएको अवस्थामा पनि हाम्रो यो खोज तथा उद्धारको लागि खटिएको नेपाली सेनाको फौजलाई चाहिँ निरन्तर मिलाप कायम गर्नको लागि चाहिँ हामीले यो सिग्नल सेन्टर स्थापना गरेर चाहिँ इफेक्टिभ कम्युनिकेसन चाहिँ इस्टाब्लिस गरेको।
2: बाढी प्रभावित क्षेत्रहरूका हरेक आवश्यकता र जनअपेक्षामा नेपाली सेना जोड़िएको छ। नेपाल सरकारको प्राथमिकता अनुसार नेपाली सेनाले उद्धार, पुनर्स्थापना र पुननिर्माणका काम गरिरहेको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म पैदल गस्ती, सब खोज तलास र स्वास्थ्य शिविरहरू सञ्चालन भएका छन् भने सड़क पूर्वाधारतर्फ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शीतल बजार स्थित अवरूद्ध सड़क खुलाउन कड़ा चट्टान फुटाउन ब्लास्टिङ गरिएको छ।
4: सैनिक इन्जिनियरिङ टोलीले छिटो गर्न सकिने निर्माण र मर्मतका कार्यहरूलाई विशेष प्राथमिकतामा राखी उपलब्ध जनशक्ति र स्रोत साधन परिचालन गर्दै एक रोब्रिज तथा तुइन चढ़ान, झोलुङ्गी पुल मर्मत लगायतको कार्य गरेको छ। यस दौरान नेपाली सेनाले नुवाकोटको देवीघाट स्थित ताँदी खोलामा 57.9 मिटर लम्बाई र 60 टन क्षमताको एक रोब्रिज 5 दिनको निरन्तर प्रयासमा जडान गरी भदौ 24 गते सञ्चालनमा ल्याइएको छ। साथै स्याप्रोबेसी चिलिम्बे र इन्द्रणी चौरबा ट्विन तथा खोला तर्नका लागि काठको अस्थायी फड्केहरू जडान गरिएको छ। यसबारे जानकारी दिनुहुँदै नम्बर 14 वाहिनीपति सहायकरथी श्री जगदीश खड्का,
6: नेपाली सेनासँग रहेको एक्रो ब्रिज गजुरीबाट ढुवानी गरी रनिङ टाइम झन्नै 72 घण्टाको कार्य अवधिमा नुवाकोट जिल्लाको तादी खोला स्थित दिदीघाटमा 60 टन भार वहन क्षमताको ब्रिज जडान गर्ने कार्य भाद्र 24 गते सम्पन्न भएको थियो। हाल हामी बेत्रावतीमा त्यस्तै एक्रो ब्रिज हाल्नको लागि आवश्यक तयारी गरिरहेका छौं। त्यस्तै भाद्र 16 गते विदुर बजार अगाडि इन्द्रेणी घाटमा कम्ब्याट इन्जिनियर्स फौजले ट्विन जडान गर्ने कार्य समेत पूरा गरेको थियो। स्याप्रिबेसी इलाकामा बाढ़ीले बगाएको हाइड्रो पावरको एक्सप्लोसिभ तथा एक्सेसरीजहरू सर्वसाधारण व्यक्तिको सुरक्षामा हुन सक्ने सम्भावित खतरालाई न्यूनीकरण गर्न 4 टीमहरू परिचालन गरी त्यस्ता विस्फोटक जन्य पदार्थ खोज्ने कार्य भाद्र 18 नै शुरू गरिएको थियो। त्यस्तै गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन र स्वदेश तथा मित्र राष्ट्रहरूबाट प्राप्त राहत सामग्रीहरू हामीले लगभग 70 ट्रक मार्फत नम्बर 1 सैनिक तालिम केन्द्र त्रिशुलीमा पुर्याउने कार्य समेत हाम्रै इन्जिनियर्सबाट भएको थियो। यसका साथै खोज तथा उद्धार कार्यको दौरान म स्वयं बहुराष्ट्रिय सैनिक समन्वय केन्द्र तथा हवाई तथा राहत ढुवानी समन्वय केन्द्रमा संयोजकको रूपमा खट्टी खोज तथा उद्धार टीम परिचालन र स्वदेश तथा विदेशबाट प्राप्त राहत सामग्रीहरू बुझ्ने दुरूस्त अभिलेख राख्ने र प्राथमिकताको आधारमा वितरणको कार्यमा साथै खोज तथा उद्धार र राहत वितरणमा हेलिकप्टर उडानको समेत समन्वयात्मक भूमिका निर्वाह गरेको थिएँ।
2: भुटेकुसी बाढ़ीका कारण नेपाली सेनाका 45 जना सकल दर्जा सम्पर्क विहीन भएका छन् भने प्रभावित क्षेत्रमा रहेका सैनिक सुरक्षा पोस्टहरूमा समेत क्षति हुन पुगेको छ। तर आफ्नै क्षतिको बावजूद पनि नेपाली सेनाका तालिम प्राप्त जनशक्ति मात्रै होइन भर्खरै सेवा प्रवेश गरी सैन्य आधारभूत तालिम गरिरहेका नवजवानहरू समेत काँधमा काँध मिलाई आफूभन्दा ठूलो देश भन्ने युक्तिलाई चरितार्थ गरिरहेका छन्।
7: सैन्य भावना नायक देशको सेवा गर्ने पवित्र संगठन नेपाली सेना सानैदेखिको मेरो सपना भनेकै नेपाली सेना भन्ने हो। देशमा महाविपत्ति आयो, फर्स्ट चरणमा आएर देशको सेवा गर्न पाएकोमा एकदमै खुसी छु, भाग्यमानी पनि ठानेको छु। किनभने हामी देशको सेवा गर्न नै आएका हौ र यस्तो तालिम प्राप्त जवान नभएर पनि हामीले वृद्ध आमा बुवा विपत्तिमा परेका साना बाल बालिकाहरूलाई हेलीबाट उतारेर उनीहरूलाई सान्त्वना दिएर आरामका साथ उनीहरूको सामान साना 2-3 महिनाका बाल बच्चाहरूलाई पनि काखमा बोकेर घाइते भएका चोटपटक लागेका दाई दिदीहरूलाई पनि बोकेर हामीले धेरै काम गर्न पायौं।
8: सैन्य स्वागत छ। हामीले सामानहरू बोकेर हेलीमा हाल्थ्यौँ, त्यसपछि अनलोड लोड गर्थ्यौँ ट्रक हेभी ट्रकहरूबाट डेलिभरी ट्रकहरूबाट अनलोड लोड गरेर गर्थ्यौँ। हेलीबाट उहाँ उतार गरेको व्यक्तिहरूलाई 2-3 जोडाहरूसँग मिलेर उतातिर नामहरू टिपाउने यो गर्ने काम गरे। गर्व फिल भइरह पहिलो कुरो, दोस्रो कुरो नेपाली सेनाको ले के गर्छ भन्ने सिभिलमा थाहा थिएन। अहिले ब्यारेकभित्र छिरेपछि प्यारामिटरभित्र छिरेपछि बल्ल थाहा भयो कति खटिन रहेछ के गर्ने रहेछ भनेर।
9: मलाई चाहिँ यो काम गर्दाखेरि एउटा गौरवताको एउटा मानवताको एउटा सहयोग भावना चाहिँ आइरहेछ। देशको सुरक्षा गर्न पाइरहेको छु, आफूले सक्ने सहयोग पनि गरिरहेको छु। मैले चाहिँ यहाँ आएर केही राहतहरू बाँड्नुभएको थियो, उसको सामान ओसार पसार गरिरहेको छु। अनि जुन मान्छे उद्धारको लागि आउनुभएको छ नि उहाँहरूलाई सहयोग गरिरहेको छु। मैले यो सेनामा आएर थोरै समयमा पनि मेरो कर्तव्य र जिम्मेवारी निभाउनु मेरो एउटा गौरव छ।
4: बाढ़ीको खबर प्राप्त हुन साथ नेपाली सेनाले हवाई स्थल तथा जल जहाँबाट जे जस्तो सम्भव थियो त्यसै अनुरूप द्रुत गतिमा सचेतना खोज उद्धार उपचार र राहत जस्ता कार्य गरेको थियो। यसै क्रममा सेनाको विपद व्यवस्थापन निर्देशनालयले समेत समग्रमा प्रभावित क्षेत्रको अवस्था विश्लेषण उपलब्ध स्रोत साधनको परिचालन सम्बन्धित निकाय तथा अन्य सरकारवाला निकायबीचको समन्वय र विपद प्रतिकारीको प्राथमिकता निर्धारण गरी कोल्याप्स स्ट्रक्चर सर्च एण्ड रेस्क्यू टीम परिचालन गरेको थियो। विपद व्यवस्थापन निर्देशनालयका निमित्त निर्देशक महासेनानी श्री शीतल बानिया,
10: हामीले एकल रूपमा चाहिँ काम गरेका छैनौं, जहाँ पनि संयुक्त फौजको हिसाबले नै काम गरिरहेछौं। हामीले यो माथिल्लो त्रिशुली त्रिए जलविद्युत परियोजनामा चाहिँ धेरै फौजहरू खटिएको थियो। यसमा चाहिँ हाम्रो नम्बर 1 विपद व्यवस्थापन गढ सुन्दरी जलबाट गणपतिको कमाण्डमै फौज खटिएको थियो। त्यहाँ चाहिँ धेरै लामो टनल वर्क पछि त्यो कठिन काम पनि थियो। 19 गते 2 जीवितै उद्धार गर्न सफल भएका थियौँ हामी। सोही दिन चाहिँ एउटा सप पनि त्यहाँबाट एक्सट्राक्ट भएको थियो। यसको अलावा चाहिँ त्यो त्रिएको नदी वरपरको इलाकाबाट पनि थप 6 सप निकाली प्रहरी प्रशासनलाई बुझाइएको थियो। त्यस्तै गरेर सिलिमेमा पनि हाम्रो फौजहरू थियो, यसले पनि स्पेसल फोर्सको फौजदेखि लिएर अन्य फौजहरूसँग इन्डियनहरू पनि थिए। त्यसमा चाहिँ टनेलसम्म जाने पहुँच मार्ग थिएन, सोको निर्माण गरेर चाहिँ हेभी इक्विपमेन्टहरू एक्सकेभेटरहरू त्यहाँसम्म लैजानलाई चाहिँ त्यो फौजले राम्रो भूमिका खेलेको थियो। टनेलभित्रबाट चाहिँ पाँचजनाको सब एक्सट्र्याक्ट भएको छ र हाल चाहिँ त्यहाँ स्कुबा टिमद्वारा पनि सर्च एन्ड रेस्क्यूको काम भइरहेको छ।
2: यसरी बाढी प्रभावित नागरिकहरूका लागि तत्काल राहत, अल्पकालीन आवास, स्वास्थ्य र अत्यावश्यक सेवा व्यवस्थापनका लागि नेपाली सेनाले खेलेको भूमिका बहुआयामिक छ। विपद प्रतिकारमा नेपाल सरकारको एउटा महत्वपूर्ण शक्तिका रूपमा सेना नागरिक सेवामा जसरी समर्पित छ त्यो प्रशंसित समेत बनेको छ। नेपाली सेनाको उच्च व्यावसायिकता, अनुशासन र समर्पणका समाचार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरूमा प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण भइरहेका छन्।
11: नवेश क्षेत्रका रोइटर्स न्यूज एजेन्सीको भिजुअल जर्नलिस्ट ग्यारुङ बोर्डरदेखि लिएर नुवाकोटसम्म हामी चाहिँ हेलिकप्टरमा जाँदाखेरि चाहिँ जति पनि घरहरू थियो त्यहाँ चाहिँ अहिले हेर्दाखेरि बगर जस्तो देखेको छ होइन। टनल्सहरूमा चाहिँ नि आर्मीको दाजुभाइहरूले चाहिँ नि एकदमै रात दिन खटेर काम गरेको देखेँ मैले होइन। एकदमै मुस्किल परिस्थिति छ, त्यहाँ पुगेर हेर्दाखेरि चाहिँ नि त्यो काम गर्ने चाहिँ वातावरण एकदम मुस्किल वातावरण छ, गर्मी छ होइन, पानी छैन, तर पनि उहाँहरूले ट्राई गरिराख्नु भएको छ। यदि नेपाल आर्मी नभएको भए चाहिँ नि यतिसम्म पनि गर्नलाई पनि सायद मुस्किलै छ होइन। त्यही भएर एप्रिसिएसन गर्नुपर्छ होइन, तर अझ पनि एफर्ट लाउनुपर्छ। नेपाल आर्मी नभएको भए चाहिँ टनलमा को पुग्थ्यो होला होइन। सो त्यसमा चाहिँ म एकदमै आइ एम भेरी ह्याप्पी द्याट आर्मी सक्सेसफुल्ली manage to find people and survivors भनौँ न।
12: म चाहिँ वर्षा शाह, म देश संसारमा आबद्ध भएर चाहिँ काम गर्छु। सुरुङमा पस्नेदेखि लिएर सुरुङको खोज तथा उद्धारमा जसरी उहाँहरू खटिराख्नु भएको छ, बस्ने ठाउँ नहुँदा पनि त्यहाँ बस्ने कसरी हुन्छ भन्ने कुरा जेन तेन म्यानेज गरेकन जसरी उहाँहरू आधा शरीर आफूलाई डुबाएर चाहिँ त्यहाँ छिरेर त्यस्तो खालको दृश्य हेर्दाखेरि चाहिँ मलाई कस्तो लाग्छ भने त्यो स्प्रिट, त्यो लेभलको इन्टिमेसी या त्यो लेभलको नागरिक प्रतिको जिम्मेवारी आफ्नो नागरिकसँग त हाम्रै सुरक्षाकर्मीलाई हुन्छ नि। जुन चाहिँ उहाँहरूले त्यो प्रुभ गर्नु भएको छ कि होइन, जसरी उहाँहरूले आफ्नो नागरिकलाई सकेसम्म कसरी हुन्छ बचाउने भन्नेमा या कसरी हुन्छ उद्धार गर्ने कार्यमा लाग्नुपर्छ भनेर आफूलाई डुबाएर आफ्नो ज्यान पनि जोखिममा राखेर जसरी गर्नुभयो त्यो त एकदमै तारिफ योग्य छ। सँगसँगै जुन जुन टिम मेडिकलदेखि लिएर फिल्डमा उद्धारमा खटिने, सुरुङमा खटिनेदेखि लिएर पैदल रूपमा खटिनेदेखि लिएर होइन, के अरे एयरबेसको उदेखि लिएर हरेक उसले चाहिँ आफ्नो जिम्मेवारी चाहिँ एकदम महत्वको साथ या एकदमै लागि परेर गरेको जस्तो चाहिँ मैले देखेँ।
4: भुटेकोशी बाढीपछि नेपालमा भएको विपद प्रतिकार्य अतुलनीय, ऐतिहासिक र प्रशंसनीय बनेको छ। यस क्रममा हालसम्म हासिल भएका सफलता र नेपाली सेनाको अग्रणी भूमिकाले नेपाली सेना नेपाली जनताको सच्चा संरक्षक र देशको भरोसाको बलियो स्तम्भ रहेको पुनः प्रमाणित भएको छ।
13: श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com मा इमेल गर्न सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुविधार सुदीप ढकाल सँगै म प्राविधिक सुविधार शोभा विष्ट पनि बिदा हुन्छु। नमस्ते।

0: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनको प्रस्तुति कार्यक्रम पोषण संवादमा यहाँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम पोषण संवादमा आज हामी बाढ़ी प्रभावित क्षेत्रको पोषणको बारेमा र बालबालिकाका विभिन्न पक्षमा आज हामी कुराकानी गर्छौं। त्यसको लागि बालबालिका शान्ति क्षेत्र अभियान सिजबका अध्यक्ष तिलोत्तम पौडेल हाम्रो स्टुडियोमा हुनुहुन्छ। यहाँलाई स्वागत छ।
1: हस्, धन्यवाद। नमस्कार।
0: हजुर, सबैभन्दा पहिले तपाईँ घटनै भएको दिन रसुवा जानुभयो, परिवारको हिसाबले पनि तपाईँको आफन्त पर्नुभयो होइन, र सुरुमा चाहिँ त्यो विपत्तिले कस्तो अवस्था सिर्जना गर्यो, तपाईँले देखेको कुराहरू अलिकति बताइदिनुहोस् न।
1: धन्यवाद। अब 10 गते त पुग्दाखेरि 10 गते राति नै भइसकेको थियो, खास 11 गतेदेखिबाट प्रत्यक्ष रूपमा त्यहाँ मेरो हाम्रो उपस्थिति भयो। अब यो उत्तर गया वार्ड नम्बर 5 पर्छ, त्यो म पुगेको ठाउँ जहाँ जान यात्रा निकै कठिन थियो। करिब 12 घण्टाको मोटरसाइकल यात्रा, त्यही पनि लड्दै पढ्दै, अनि हिलो बाटो, बाटोहरू त्यति राम्रो थिएन र कतिपय ठाउँमा चाहिँ बाइकहरू धकल्नुपर्ने, बोक्नुपर्ने स्थिति थियो। त्यो बाटो काटेर हामी पुग्यौँ। अब पुग्दाखेरि बस्तीहरू सबै उजाड देखिन्थे, मान्छेहरूका गलाहरू चाहिँ बन्द थिए। मान्छेहरूको चाहिँ चाहे त्यहाँको शिक्षक होस्, स्थानीय शिक्षकले पनि कसैले आफ्ना परिवारका सदस्य गुमाएका थिए, कसैले आफ्ना बालबालिका गुमाएका थिए। अब परिवारका सदस्यहरूले पनि आफन्त छरछिमेकका मान्छेहरू गुमाएको स्थिति थियो। जनप्रतिनिधिले त त्यहाँको उपाध्यक्ष चमेली गुरुङले त आफ्नो भाइसहित 24-25 जना गुमाएको स्थिति थियो। त्यसै गरी पालिकाको अध्यक्षले पनि आफ्ना इष्टमित्रहरू गुमाएका स्थिति थिए। संचारकर्मी, त्यहाँका संचारकर्मीहरूले जो चाहिँ नियमित संचार माध्यमबाट सूचना दिनुहुन्थ्यो, उहाँहरूले पनि गुमाउनु भएको थियो। सुरक्षा निकायले गुमाएका थिए र त्यस्तो बेलामा पनि फेरि उहाँहरू अरूको उद्धार राहत पुनस्थापनामा के गर्न सकिन्छ भनेर लागिराख्नु भएको थियो। तथापि धेरै व्यवस्थित हुन सकेको थिएन। सेल्टरहरू, अहिले हामी जुन खालको कुराहरू सेल्टरहरूका कुराहरू गरिरहेको थियौँ, त्यस्तो केही व्यवस्थित हुन सकेको थिएन। मान्छेहरू आएर उत्तर गयाको माथि रहेको शिवालय स्कुल र नीलकण्ठ स्कुलमा मान्छेहरू बसिराख्नु भएको थियो र त्यति धेरै व्यवस्थित थिएन। र हामी सँगसँगै जाँदै गर्दाखेरि अब त्यहाँको स्थानीय, म त पहिला त स्थानीय सरकारलाई धन्यवाद दिन चाहन्छु, त्यस्तो विपदमा आफू प्रभावित हुँदाहुँदै पनि उहाँहरू आफै क्रियाशील भएर लाग्नु भएको थियो र सँगसँगै अरू नागरिक संघ संस्थाहरू पनि गएको थिए र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सदस्य संस्था जागृति बाल तथा युवा सरकार नेपालले चाहिँ पनि त्यहाँ गएर भोलिपल्टबाटै गएर अब यो यहाँ मनोविमर्शको कुराहरू, कोअर्डिनेसनको कुराहरूमा चाहिँ त्यो संयोजनकारी भूमिका निर्वाह गर्नको लागि लागिराख्नु भएको थियो।
0: हजुर, अब त्यहाँ धेरै पक्षहरू छन्, तर अलिकति विशेष रूपमा तपाईँ बालबालिकाको क्षेत्रमा लागेको हिसाबले त्यहाँ हेर्दाखेरि, अनुगमन गर्दाखेरि, यस्तो बेलामा चाहिँ बालबालिका, सुत्केरी महिलाहरूको पोषणको अवस्था कस्तो हुँदो रहेछ, के कुराहरू राहतमा पुग्दा रहेछन्?
1: अब अहिले अब आज घटनाको 25 दिन, करिब 25 दिन आज भयो जस्तो लाग्छ। र यो 25 दिनको हेर्दाखेरि सुरुको दिनबाट अहिलेसम्म आइपुग्दाखेरि धेरै चेन्ज भएको छ। पहिलो कुरो त अब मान्छेहरू पहिलो दोस्रो दिन तेस्रो दिन त बालबालिकाको पोषणको कुरा भन्दा मान्छेहरू चाहिँ आफ्नो मान्छे भेटिन्छ कि भनेर खोज्ने कुरा, खानेकुराको चिन्ता कसैलाई पनि थिएन कि कसरी मान्छे खोज्ने, आफ्नो मान्छे फेला पर्छ कि, त्यो हराएको मान्छे, बेपत्ता भएको मान्छे गर्छ कि भन्ने एकातिर थियो भने अर्कोतिर चाहिँ जो चाहिँ बचेर आउनुभएको छ उहाँहरूको कुरा पनि सँगसँगै थियो। विशेष गरी बालबालिकाको कुरा, बालबालिकालाई चाहिँ कसरी रोक्ने, उनीहरूले बाबुआमा खोजिरहेको हुन्छन्, बाबुआमा भएका त सँगै हुने भयो, नभएकाले चाहिँ बाबुआमा खोजिरहेको छन् मेरा बाबुआमा खोइ भन्ने, र त्यो राखेको चाहिँ अब सेल्टरहरूबाट पनि बाहिर निस्कने, आफै हिँड्न खोज्ने, रुन्ने, कराउने, चिच्याउने, हाम्रो बाबामा खै भन्ने खालको बालबालिकालाई थियो। अब सुत्केरी गर्भवती महिलाको त अब तपाईँहरूले यहाँभन्दा अगाडि पनि एउटा स्टोरी तपाईँहरूले बजाउनु भयो जस्तो लाग्छ मलाई, त्यो रसुवाकै हो। अब सुत्केरी गर्भवतीको लागि त अब छुट्टै त्यस्तो व्यवस्थित केही कक्षहरू व्यवस्थित थिएन, अब बिस्तारै उहाँहरूलाई त्यो गर्न थाल्यो। र अब सुरुका दिनमा त फेरि त्यो उत्तर गया गाउँपालिका त कस्तो भयो भने ओझेलमा पर्यो, किनभने हेलिकप्टर माथि उद्धारका निम्ति भनेर गयो, तर त्यहाँको वरिपरिको उद्धारका निम्ति चाहिँ नि खासै संघीय सरकारबाट संयोजनकारी भूमिका निर्वाह हुन सकेन, किनभने सबैको टार्गेट के भयो भने टनेलतिर, मासतिरतिर, त्यो खोलाकोबाट छेउछेउ जंगलतिर भएका मान्छेहरूसँग केन्द्रित भयो, त त्यहीँको अलिकति चाहिँ ओझेलमा पर्यो। अब सडक सम्पर्क चाहिँ विच्छेद थियो, अनि बत्ती थिएन, अनि बत्ती नभएपछि नेटवर्क राम्रोहरु नभएपछि अब यो यो सामाजिक सञ्जालहरु पनि एकदम पर्याप्त रूपमा चलेको थिएन त्यस्तो बेलामा अब गाउँघरमा जे पाइन्थ्यो चाउचाउ बिस्कुट फ्रुटी यस्तो चाहिँ लाने बाँड्ने हुन त अब त्यो पोषणको दृष्टिकोणले त्यो खाने विषय होइन खानेकुरा होइन तिनीहरू तर पनि आपतकालीन अवस्थामा चाहिँ त्यो प्रयोग भएको थियो जसले र बिस्तारै बिस्तारै त्यसलाई नेपाल सरकारका तीनटै तहका सरकारहरू हामी नागरिक संघ संस्था संचारकर्मीहरूले बिस्तारै अब यो बेलामा चाहिँ अब यो हिजो अस्तिको कुरो चाहिँ आपतकालीन थियो तर अब यो आपतकालीन विषयबाट अब हामी बिस्तारै गुद्रदै अगाडि बढेका छौँ अब चाहिँ पोषणयुक्त खानेकुरामै जोड दिउँ हामीले संघ संस्थाहरूले दिने खानेकुराहरू पनि अब पोषणयुक्तमै जोड दिउँ भन्ने खालको पहिरवी हुन थालिसकेपछि बिस्तारै अहिले पोषणका कुराहरूलाई पोषणका कुराहरू हाइजेनिक किटका कुराहरू अब महिनावारी प्याडका कुराहरू अब यसो हेर्दाखेरि चाहिँ मान्छेले त महिनावारी प्याड छुटिरहेको थियो अब पानीहरू शुद्ध थिएन खानेपानीको कुरा पोषणसँग पनि यो विषय पनि जोडिन्छ पानीहरू चाहिँ काम कसरी त्यो शुद्धता गर्ने कुराहरू र त्यो खालको कुरा थियो अब त्यो बेलामा मान्छेलाई प्रेसर हुन्छ अब गर्भवती त्यहाँ दुईजना महिला भेटेको थिएँ मैले त्यति बेला अनि त्यो उहाँहरूलाई प्रेसर जाँच्नको लागि चाहिँ त्यो के भन्छ हामीसँग प्रेसर नाप्ने पनि भेटिया थिएन त्यहाँ पहिलो दोस्रो दिन त त्यस्तो थियो तर पछि बिस्तारै त्यहाँ स्वास्थ्य कर्मीहरू आउनुभयो अरू पनि जान थाल्नुभयो र अहिले त्यसलाई चाहिँ बिस्तारै त्यो मान्छेहरू चाहिँ बिस्तारै नर्मल लाइफतिर आउन खोज्नु भएको छ तर त्यो नर्मल लाइफ भनेको चाहिँ अब फेरि एकदमै धेरै अगाडि बढेको नर्मल लाइफ होइन त्यो पहिलो दोस्रो दिनको तुलनामा चाहिँ केही इम्प्रुभ भएको मात्रै हो तथापि हामीले चाहिँ पोषणयुक्त खानेकुरामा सुत्केरी गर्भवती महिला अब दीर्घ बिरामीहरू जो हुनुहुन्छ ज्येष्ठ नागरिकहरू हुनुहुन्छ उहाँहरूले सुत्ने बेलामा चाहिँ खानाभन्दा खाली पेटमा के खाली पेटमा औषधि खाइसकेपछि के खानेकुराहरू खाने राति अब सेल्टर छ तर अब राति दुई बजे केही खानेकुराहरू खाएर हुन्छ अब औषधि नै बगेको छ धेरैजनाको मैले के औषधि खाछु भन्ने पनि थाहा थिएन अब त्यो जस्तै आइरन चक्की खाइराख्नु पर्ने गर्भवती सुत्केरीहरूका कुराहरूमा चाहिँ त्यो आइरन चक्की त्यति बेला सुरुमा भेटिन्थेन तर यो बिस्तारै अब सबैको साथ सहयोग सहकार्यले चाहिँ त्यो केही हुँदै गएको छ तथापि अझै पनि हामीले चाहिँ नि सामाजिक सञ्जालतिर हेऱ्यौँ भने चाहिँ अझै पनि रात गाउँतिर उठिरहेछ अब त्यहाँ त अब रातभन्दा पनि अब दिगो कसरी गर्ने कुराहरू जोडिएछ यतातिर अझै पनि चाउचाउ बिस्कुट उठाउने अनि गाडीमा राख्ने अब हाम्रो उद्योग वाणिज्य संघ हाम्रो सामाजिक संघ संस्था हाम्रा युथ क्लब र स्कुलमा बालबालिकाहरूले पनि रसुवाको बाढीको बेलामा हामीले सहयोग गर्न पर्दैन र अन्त अन्त जिल्लाबाट पनि अझै पनि अनि उठाउँदाखेरि पनि व्यापारीहरूले पैसा दिनुभन्दा त आफ्नो पसलमा भएको एक कार्टुन दुई कार्टुन चाउचाउ दिन बिस्कुट दिन फ्रुट दिन सजिलो भयो भनेर त्यसरी उठाइरहेका छन् हामी सिजप जेसिवाइसिएन हामी अरू पिस हिमालयन अरू हामी संस्थाहरू मिलेर काम पनि गरिरहेछौँ कारितास जर्मनी ले त्यहाँ रसुवामा काम पनि गरिरहेछौँ हामीले चाहिँ त्यस्तो सामाजिक सञ्जालमा देखौँ भने चाहिँ तत्काल चाहिँ यो सामान यो पोषणयुक्त सामान मात्र पठाउनुहोस् भनेर भनिरहेको छु यो बाल मैत्रीको दृष्टिकोणबाट पोषण मैत्रीको दृष्टिकोणबाट पनि र स्वास्थ्य यी सबै दृष्टिकोणबाट पनि यो कुरामा ध्यान दिनु भन्ने हिसाबले हामी त्यसलाई पैरवी चाहिँ गरिरहेका छौँ
0: त्यत्रो ठुलो बाढी आउँदाखेरि त्यहाँको अब कृषि योग्य जमिन त बगिहाल्यो पारीबाट जुन तरकारी दुधहरू आउँथ्यो बजारमा होइन त्यसको नि बाटोघाटोले गर्दाखेरि समस्या किसानहरू नै आफै पीडित भएर अर्को समस्या अब यसलाई चाहिँ सन्तुलित अवस्थामा पोषणकै हिसाबले कृषिको हिसाबले त्यसलाई व्यवस्थित बनाएर लानको लागि चाहिँ अब के गर्नु पर्ला
1: अब यसो छ अब तपाईँको खोलाको छेउछाउमा भएका खोलासँग जोडिएका नदीसँग जोडिएका त खेतीयोग्य जमिनहरू त सबै नष्ट भए होइन अब त्यो पसलहरू पनि अब पहिला पसलहरू ल्याउने बेच्ने भनौँ न हाम्रो दुध डेरीहरू त्यस्तो कुराहरू चाहिँ अब तल भेलको त केही पनि बाँकी छैन त्यो अब त्यो त एकादेशकोमा चाहिँ पहिला थियो भन्ने हो पहिलाको फोटो भिडियो हेरेर चित्त बुझाउने हो अहिले तर अब यस्तो बेलामा चाहिँ दुईटा कुरालाई अलिकति बढी ध्यान दिनु पर्यो एउटा कुरा चाहिँ नि हाम्रो चाहिँ जुन क्षेत्रमा छ माथि गाउँतिरको त्यसलाई चाहिँ नि अहिले चाहिँ मैले पाएको जानकारी अनुसार चाहिँ रसुवाको कुरा गर्दाखेरि कालिका स्थान अनि धारापानीमा चाहिँ जो त्यहाँ चाहिँ त्यहाँ दुध डेरीहरूमा चाहिँ त्यो दुधहरू सङ्कलन गर्ने र पठाउने कामहरू भइरहेछ त्यो भेगमा अर्को चाहिँ अब कृषि योग्य जमिन पनि भएको हिसाबले चाहिँ अहिले गाउँघरमा जे छ आटो पिठो ढिँडो कोदो हुन त अब हामी त्योभन्दा चाहिँ फेरि पसलकै खानेकुरा रमाउन बानी भइसकेका छ हाम्रो होइन अब त्यसको लागि चाहिँ अनि यसो बच्चाहरूलाई भुलाउन पनि अब यसो गुलियो चिज अलिकति अलिकति मिठो स्वादिलो हुन्छ अब त्यसमा चाहिँ मिसावटका कुराहरूलाई हामी त्यति ध्यान दिन सकिरहेको छैनौँ सरकारले पनि यस्तो बेलामा झन् प्रभावकारी अनुगमन गर्नुपर्ने हो त्यस्तो कुराहरू गर्न सकिरहेको छैनौँ र राहतका रूपमा बाँडिएको पनि अब यहाँहरूले पनि सुन्नुभयो होला अब इन्टेन्सन खराब होइन होला तर अब लामो समयसम्म अब बाटो त्यस्तो छ बाह्र घन्टा बाटोमा लाँदाखेरि बाटोमा पानीले भिज्यो होला, पानीले चुह्यो होला, चामलमा चाहिँ त्यो डल्ला परेको चामलहरूको कुराहरू पनि आइरहेछ होइन. त्यसले गर्दाखेरि यस्तो बेलामा चाहिँ कृषि अब एकातिर चाहिँ नि भएको उत्पादनलाई चाहिँ अब तलतिरको नभएको माथि जे छ त्यसलाई व्यवस्थित गर्नु पर्यो. राज्यले चाहिँ नि यो जीविका पार्जनलाई पनि सँगसँगै लानु पर्यो एउटा. अर्को चाहिँ जो बाहिरबाट आउला त्यहाँको काम नलाग्ला त्यो कुरा ध्यान दिनु पर्यो एउटा. अर्को चाहिँ जो बाँच्नु भएको छ र जसको जसले अहिले खेतीपाती योग्य गर्न सक्ने अवस्थामा हुनुहुन्छ भने चाहिँ उहाँहरू प्रभावितलाई चाहिँ नि केही जीविकोपार्जनका कार्यक्रमहरू दिनु पर्यो. त्यहाँ चाहिँ पशुपालनको कुराहरू, कृषिको कार्यक्रमहरू पनि जोड्नु पर्यो. त्यो स्थानीय तहले पनि जोड्नु पर्यो, प्रदेश सरकार संघीय सरकारले पनि जोड्नु पर्यो. र तीनटाको कार्यक्रममा डुप्लिकेसन हुनु भएन होइन. अनि तीनटाहरूको पनि साझा बुझाइ हुनु पर्यो. त्यो भयो भने त्यसले एउटा हेल्प गर्छ. अर्को चाहिँ दुध दही घिउ महीको कुराहरूमा चाहिँ हामीसँग त्यहाँ जे जुन खालको चाहिँ नि माथि दुध डेरीहरू छन् त्यसलाई अब त्यसको मार्केट चाहिँ के थियो भने पहिला त्यहाँ धेरै भएर गाडी मारेर काठमाडौँ आउँथ्यो. अब अहिले चाहिँ त्यो त्यही खपत गरौँ भइरहेछ भन्ने छ मेरो बुझाइमा. त्यसलाई चाहिँ अझै त्यही त्यहाँ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने हो. यो दुईटा कुरा गर्यो भने र लोकल चाहिँ हाम्रा खानेकुराहरू, स्थानीय चाहिँ खानेकुराहरू, जो पोषणयुक्त खानेकुराहरूलाई नै अलिक बढी प्रवर्धन गर्न जरुरी छ. यदि हामीले त्यो प्रवर्धन गरेनौँ भने चाहिँ हाम्रा चाहिँ नि ती हाम्रा खाद्य वस्तुहरू जो बाहिरबाट गएका छन् यसको गुणस्तरीयता यो त नाफाको दृष्टिकोणले बनाइएको हो. त्यसले गर्दा त्यसतर्फ पनि ध्यान दिनुपर्ने. अर्को सँगसँगै के छ भने चाहिँ अब मोनिटरिङ गर्न जाने, हेर्न जाने, सहयोग गर्न जाने सबै खालका मान्छेहरू जान्छन् हेर्नु. उहाँहरूको पनि ले पनि खानेकुराहरू चाहिँ अब खाजाको लागि सजिलो अब उही फेरि जङ्क फुड नै प्रवर्धन गरेको देखिन्छ. हामी त भन्ने पनि गरेका छौँ, हामीले त एउटा परिपत्र पनि गरेका छौँ सबै सङ्घ संस्थाहरूलाई चाहिँ हाम्रो तर्फबाट तपाईँहरूले चाहिँ विज्ञप्ति मार्फत सिजपले त विज्ञप्ति मार्फतै यो पोषणयुक्त कुराहरू गर्नुहोस् भनेको छ. अब जेसी वैसेनले पनि यो पोषणयुक्त खानेकुराहरू चाहिँ सहयोग गर्नेले खानेले यसमा ध्यान दिनु भनेकै छौँ हामीले. सरकारले पनि त्यो कुरामा जोड दिएको छ. तथापि यो सबै हामी सबैले सोच्नु पर्यो. र अब अर्को त मानव स्वास्थ्यसँग जोडिएको छ, पोषणको मात्र होइन. अब तलतिर लासहरू अब हामी अहिलेसम्मको संख्यामा त करिब 1450 हारिमा मात्रै शवहरू प्राप्त भएको छन्. शवहरू त यत्र त्यत्र छरिरहेका छन्, त्यहाँ खोतल राखेको धेरै भेटिन्छ. अब मान्छेहरू त्यहाँ खोतल्छन्, हेर्छन्, अब त्यसले गर्दाखेरि अब त्यहाँ मान्छेहरू त्यहाँ मान्छेको मात्र होइन, त्यहाँ त गाई भैँसी बाख्रा भेडा सबै बगाएर लिएर आएको छ, अरू जीव जन्तुहरू पनि बगाएर लिएर आएको छ. अब ती सबै मरेका छन्, ती चाहिँ मान्छेहरू गइसके त्यो कुहिएको छ. अब त्यसले चाहिँ नि मान्छेहरूको त्यो बस्ती वरिपरि चाहिँ जहाँबाट अलिकति मासतिर 2 किलोमिटर 5 किलोमिटर 10 किलोमिटरसम्म त त्यसको गन्धहरू जाने, अनि त्यसले चाहिँ झन् मानव स्वास्थ्यमा पोषणसँग सँगसँगै यो अरू समग्र स्वास्थ्यमा चाहिँ यसले असर पार्ने देखिन्छ. त्योतर्फ पनि सचेतनाका कार्यक्रमहरू सँगसँगै हुनु पर्यो. र यो सचेतना सँगसँगै चाहिँ के छ भने पोषण हामीले मनोविमर्श कुराहरू गर्दै गर्दाखेरि चाहिँ बच्चालाई चाहिँ भुलाउन पर्यो भने चाहिँ चक्लेट दिएर मिठाई दिएर चाहिँ हामीले भुलाउने अथवा उनीहरूको कुरा सुन्ने सँगसँगै बरु त्योभित्र पनि ओट्स दिने हो कि अलिकति चाहिँ खानेकुराहरू पनि बरु कसैले दिँदै हुनुहुन्छ भने चाहिँ म कार्यक्रम मार्फतै भन्न चाहन्छु तपाईँहरूले बच्चालाई केही कुरा काजु किसमिस लगिदिनुहोस् बरु. त्यो त अलि अलि अलि राम्रो चिज हो नि. त्यही भएर म जेसी वैसेनका आज साथीहरूले दिउँसोभरि बसेर चाहिँ नि त्यो काजु किसमिस चाहिँ बच्चाहरूलाई दिनको लागि प्याक गरिराख्नु भएको छ अहिले. अब हामी त्यहीको कुरा गर्न सक्दैनौँ भने पनि अलिकति बेटर के छ भन्ने कुराहरू गर्नु पर्यो. अनि न त त्यसो गरिएन भने चाहिँ अब यतातिर चाहिँ नि त्यो प्रदूषणको कुरा छ, अर्कोतिर बालबालिकाहरूलाई मेन्टल हेल्थको प्रब्लम छ किनभने बाबुआमा गुमाछन्, परिवार गुमाछन्, केही नगुमाएका मान्छेहरू छन् भने पनि त जग्गा जमिन त तलतिर त गुमाएका छन्, अनि त्यसपछि गएर स्कुलका साथीहरू गुमाएका छन्, शिक्षकहरू गुमाएका छन्, अनि उनीहरूलाई चाहिँ उही बिहानै दिउँसो बेलुका त्यही याद आइराख्छ चाहिँ. त्यसले पनि अनि खान मन नलाग्ने, चिन्ता हुने, डर आउने, राति उठेर हिँड्ने खालका समस्याहरू पनि देखिया छन्. तर यो सबै कुराहरू गर्दै गर्दा चाहिँ यो यी समग्र कुरालाई बाल संरक्षणको दृष्टिकोणबाट, पोषण बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट, पोषण मैत्री शासनको दृष्टिकोणबाट, अनि पाउने सेवा सुविधाको कुरा गर्ने अनि बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो. त्यो समग्र पक्षबाट हेरियो भने चाहिँ नि यसले पोषणमा अनि समग्र बालबालिकाको उच्चतम हितलाई यसले ध्यान दिन्छ, नत्र भने त्यो पनि अलिक गाह्रो देखिन्छ. र अर्को अहिले अहिले तड्काएर एउटा देखिएको अर्को समस्या के छ भने चाहिँ आइडेन्टिटी के त पालिकाहरू ध्वस्त छन्, कर्मचारीहरू पालिकाका कर्मचारीहरू नै छैनन्, शिक्षकहरू पनि त्यसको अभिलेखहरू त केही छैन. अब जन्मदर्ता चाहिँ बालबालिकाहरुको त जन्मदर्ता छैन कोही बचेका बालबालिकाहरुको पनि अभिभावकहरुको पनि आफ्नो छोरा त छैन नि त सबै गुमिया छ नि त अब उनीहरुको आइडेन्टिटीमा काम गर्नुपर्छ राज्यले सहयोग गर्दाखेरि त फेरि मृत्यु दर्ता चाहियो हेर्नुस् अथवा चाहिँ बच्चाको जन्मदर्ता चाहियो केही न केही त चाहियो नि त्यसको निम्ति यस्तो विपदको बेलामा चाहिँ के गर्ने भन्ने खालको छुट्टै व्यवस्था नहुन सक्छ अब भएको भयो भने त एकदम राम्रो हो सरकारले काम गरिरहेको होला तर त्यस्तो बेलामा त्यस्ता बालबालिकाहरूलाई गर्नुपर्छ तिनीहरूलाई राहतको प्याकेज बनाउँदाखेरि सरकारले गाइडलाइनहरू बनाउँदाखेरि पनि पोषणको प्याकेज सँगै राख्नु पर्यो खेलकुदका सामग्रीहरूको प्याकेज सँगै राख्नु पर्यो पोषण खेलकुदको प्याकेजको कुरा राख्नु पर्यो यदि परिवार छ भने जीविकोपार्जनको राख्नु पर्यो शिक्षाको कुरामा हामी गर्दैछौँ भने चाहिँ कम्तीमा पनि ब्याचलर कक्षासम्म चाहिँ त्यो बालबालिकालाई पढ्नको निम्ति सुनिश्चित हुनु पर्यो शिक्षा मन्त्रालयले हामीले एउटा कार्यक्रम भनेर चाहिँ नि उहाँहरूको आएको छ प्रदेश सरकारले बाह्रसम्म कतिसम्म हाम्रो जिम्मा भयो भनेर बोल्नु भएको छ अनि त्यसपछि गएर राष्ट्रिय बाल अधिकार परिषद अनि महिला बालबालिका मन्त्रालयले चाहिँ नि शेष घले लगायतको सँग चाहिँ हामी यति सहयोग गर्छौँ भनेर उहाँहरू बोल्नु भएको छ उहाँहरू सबैको लक्ष्य त बालबालिकालाई सहयोग गर्ने हो भने यस्ता कुरालाई एकीकृत प्याकेज बनाएर क्याटेगोरी गरेर बुवा आमा नभएका बाउ आमा मध्ये एकजना भएका परिवारमा बेपत्ता भएका अनि के अरे खेतीपातीहरू चाहिँ नि सबै नष्ट भएका का परिवारका बालबालिकाहरू अथवा अरू पनि नट बालबालिका मात्रैको कुरा होइन समग्र हो पोषणको विषय र विपदको विषय सबैको हो ज्येष्ठ नागरिक समग्र कुरा भयो चाहिँ यसलाई चाहिँ समग्रमा त हेर्नु पर्यो त्यसरी र अनि त्यो पोषणभित्र पनि अपाङ्गता भएका बालबालिकालाई चाहिने पोषण र अरूलाई चाहिने अलिकति फरक हुनसक्छ त्यस्तो बेलामा हामीले अलिकति ध्यान दिनु पर्यो गर्भवती र सुत्केरीलाई चाहिने कुराहरू अलिक फरक हुनसक्छ त्यस्तोमा ध्यान दिनु पर्यो अनि हामीले सबैलाई एउटै डालोमा राखेर सबै विपदमा परेका हुन् भन्ने अनि एउटै प्याकेज मात्रै दिएर अहिलेको सोल्युसन निस्कन्न त्यस कारणले गर्दाखेरि दीर्घकालीन सोच्नु पर्यो र उनीहरूलाई चाहिँ अझै पनि रिस्क छ भन्ने कुराहरू आइरहेछ पहिला त सुरक्षित स्थानमा सार्नु पर्यो सुरक्षित ठाउँमा राख्नु पर्यो राखेको ठाउँमा पनि हिंसा हुनसक्छ दुर्व्यवहार हुनसक्छ त्यहाँ बेचबिखनका कुराहरू हुनसक्छ विभिन्न सरकारले छुट्याएका कुराहरू छन् ती अब त पहिलो दिन दोस्रो दिन चार पाँच दिन पाँच सात दिन हुने बेलासम्म हामीसँग चाहिँ विकल्पहरू थिएनन् होला अब त विकल्पका बाटाहरू पनि खुले थुप्रै नागरिक संघ संस्थाहरू जानुभएको छ सबैले ध्यान दिनुपर्छ सरकारले पनि ध्यान दिनु पर्यो त्यो गर्न सक्यौँ भने बालबालिकाको दिगो स्वास्थ्यको कुरा पनि हेर्नु पर्यो पोषणको कुरा गर्दा त हामीले अहिलेको कुरा हेरेका छैनौँ अहिले मैले भनेको कुरा अहिलेको लागि भन्दा पनि यसको असर पछिसम्म पर्छ यसले भोलि रोगहरू निम्ताउन सक्छ भोलि मुटुको कुरा होला क्यान्सरको कुरा होला त्यो भएको हिसाबले अलिकति संवेदनशील हुनुपर्ने र यस्तो बेलामा बालबालिकाहरू बेचबिखनको जोखिममा पर्न सक्ने बाल विभागको बाल श्रममा पर्ने भएको हुनाले अलिक संवेदनशील हुने कुनै पनि बालबालिकालाई स्थानीय तहको र त्यहाँ भएको बाल कल्याण अधिकारी त्यहाँको स्थानीय चाहिँ पालिकाले निर्णय नगरेसम्म कुनै पनि बालबालिकालाई बुवा आमा भएका नभएका बालबालिकाहरू त्यहाँ छन् भने ती बालबालिकालाई अन्त लैजान चाहिँ हाम्रो कानूनले दिँदैन एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदाखेरि पनि परिवारको सदस्य छैन भने चाहिँ राज्यबाट स्वीकृति लिनै पर्छ त्यो हुँदाहुँदै पनि केही चाहिँ पालन पोषण गर्ने नाममा असल अभिप्राय हुन सक्छ तर विधि प्रक्रिया नपुगेर मान्छेहरूले लगेको कुराहरू सुन्नमा आएको छ त्यसतर्फ पनि सम्बन्धित निकायले पनि ध्यान दिनुपर्छ सरकारले आफ्नो ढङ्गबाट काम गरिराख्नु भएको छ तर त्यसलाई अझै थप प्रभावकारी बनाऊ थप राम्रो बनाऊ भन्ने मलाई लाग्दछ
0: हजुर अब यस्ता घटना भइरहने जोखिम छ त्यहाँ मात्र होइन अन्य क्षेत्रमा नेपालको भनौँ न हिमाली क्षेत्रबाट बग्ने नदीहरूमा धेरै ठाउँमा त्यस्ता जोखिमहरू छन् भन्ने छ अबका दिनमा चाहिँ के कस्ता तयारीहरू गर्नुपर्छ
1: अब यसमा एउटा कुरो त अब अहिलेसम्म जे जति हामी क्षति बिहोर्यौं चाहे हाम्रो यता सिन्धुपाल्चोकको केही समय अगाडिको बाढीको कुरा गरौं त्यो अब पछि फेरि यो यता रोसीतिरको कुरा गरौं हामी अनि सँगसँगै पछि चाहिँ हामीले अनि यता भूकम्प पनि बिहोर्यौं होइन यो प्रत्येक वर्ष जस्तो केही न केही हामी बेला बेलामा बिहोरिरहेछौं होइन अब हामी कतिपय कुराहरू हामीले भुल्ने पनि गरेका छौँ कि फेरि सम्झन्छौँ त्यति बेला तातो तातो हुन्छ अनि त्यो सकिएपछि चाहिँ सामसुम हुन्छ भुल्ने कुराहरू पनि छ होइन कतिपय पहिलै पुरानै पीडित प्रभावितहरूले अहिलेसम्म राहत नपाएका कुराहरू त्यहाँका बालबालिकाको शिक्षा स्वास्थ्यको कुरा महिलाहरूको कुरा अझै पनि समस्या देखिरहेछौँ र पहिलो कुरो त अहिले तत्काल गर्नपर्ने ठाउँमा संयुक्त राष्ट्रसङ्घमा जुन किसिमका छलफल बहसहरू अहिले भइरहेछन् हाम्रो देशका चाहिँ नि प्रधानमन्त्री सहितको टोलीहरू जाने जुन किसिमका तयारी भइरहेछन् यसमा चाहिँ हामीले भिख माग्ने होइन हामीले क्षतिपूर्ति माग्ने कुरामा चाहिँ त्यो चाहिँ अहिलेकालाई मात्रै होइन अहिलेका बालबालिका र भविष्यका अहिलेका चाहिँ नागरिक अहिलेका चाहिँ हाम्रा साझेदार र भविष्यका चाहिँ कर्णधारलाई समेत केन्द्रबिन्दुमा राखेर उच्चतम हितमा लागि राखेर त्यो क्षतिपूर्तिको लागि चाहिँ सबैभन्दा ठूलो पैरवी गर्नुपर्ने छ त्यो यो जति क्षति भएको छ यसको क्षतिपूर्ति उनीहरूले दिनुपर्छ यो त्यसको निम्ति पैरवी गर्नु पर्यो एउटा अर्को चाहिँ हामी चाहिँ नि पूर्व तयारीमा चुकेकै छौं। अहिले पनि हामी त्यो चुक्यौं, सूचना सम्प्रेषण गर्दै हामी ढिलो गर्यौं, सूचना एकै खालको मेसेज आयो, त्यो सधैँ आउने मेसेज भएपछि अलि यो विषम हो भन्ने मेसेज आएन, त्यो फेरि हाम्रो एसएमएस सबैले हेर्ने बानी पनि छैन। त्यसले गर्दाखेरि समयमा हाम्रो मेसेजहरू भएको भए र समयमा उद्धार राहतका कामहरूमा चाहिँ अझै पर्याप्त तयारी भएको भए अरू वैदेशिक अरू स्रोतहरू परिचालन गरिसकेको केही मान्छेको अझै हामी ज्यान गुमाउन सक्थ्यौं। हिजो समेत उद्धार हिजो चाहिँ तपाईँको अहिले पछिल्लो हिजो आज भएका चाहिँ नि टनेलबाट निकालिएका शवहरू पनि फ्रेसै छन्, अलि समयमा चाहिँ त्यहाँ पुगेको भए मान्छे जोगाउन सकिँदो रहेछ भन्ने खालको कुरा नै आएछन्। त्यसले गर्दाखेरि अब यो त घटना गइसक्यो, अब यहाँ मान्छे चाहिँ नि संख्या जति भने पनि यो 10,000 भन्दा बढी नागेको हुनसक्छ भन्ने देखिन्छ। 600 जना त 35 देशका नागरिकहरू परेको भन्ने कुराहरू छ, र सँगसँगै अब सुरक्षाकर्मीका देखि लिएर सुरक्षाकर्मीको कुराहरू छ, थुप्रै यातायातकर्मीका कुराहरू छन्। अब मान्छेहरूको विवरणै आउन सकिरहेको छैन। पहिलो पूर्व तयारीको लागि चाहिँ हाम्रा तथ्य तथ्याङ्कहरू, हाम्रा अभिलेखहरू, हाम्रा बाहिरबाट आउने मान्छेहरूको विवरण चाहिँ हामीसँग अप टु डेट हुनु पर्यो। त्यो नभएको कारणले गर्दा अहिले थुप्रै समस्या झेलिरहेछ सरकारले, होइन? एउटा अर्को, विगतमा भएका असल अभ्यासहरूलाई, विगतमा भएका असल सिकाइहरूलाई सरकारले विगतमा नेतृत्व गरेका मान्छेहरूसँग पनि छलफल पैरवी गर्नु पर्यो। उहाँहरूको अनुभव के थियो, उहाँहरूले कसरी उद्धार गर्नुभएको थियो, उहाँहरूलाई पनि एकै ठाउँमा राख्ने छलफल गर्ने वातावरण सिर्जना गर्नु। त्यसले गर्दाखेरि अब भविष्यमा कसरी जोडिने भन्ने कुराहरूको लागि प्लस पोइन्ट। तेस्रो, विपदको पूर्व तयारीको चाहिँ सुरुवातदेखि नै, हामी त बाल भेला हुने बेलादेखिबाट नै त्यो टोल सुधार समितिमा बस्ती स्तरको छनौटदेखिबाटै सबै क्षेत्रवर्ग बालबालिका सहित सबै अपाङ्गता भएका यौनी तथा लैङ्गिक अल्पसंख्यक लगायत सबैको त्यहीँबाट नै उहाँहरूको सहभागिता गराउने भने उहाँले त्यहीँबाट कुरो बुझ्नुहुन्छ। अनि त्यो कुराहरू बुझाउनु पर्यो। पाठ्यक्रमहरूमा चाहिँ यस्ता विषयहरू चाहिँ हाम्रा पाठ्यक्रमहरूलाई चाहिँ केही आएको छ, राम्रो छ, तथापि अझै पर्याप्त छैन। पाठ्यक्रमहरूमा यस्ता विषयहरूलाई चाहिँ समावेश गर्नु पर्यो र मान्छेहरूलाई सचेतना अझै अभिवृद्धि गर्नु पर्यो। सचेतना हाम्रो पुगेन, बाढी बाजा बजाएर नि आउँदैन, जानकारी दिएर पनि आउँदैन, कति बेला आउँछ भन्ने थाहा छैन, फेरि बाढी आउँछ कि आउँदैन भन्ने कुरा हाम्रो मुलुकमा मात्रै भर परेको छैन। हामी अब भूपरिवेष्टिक राष्ट्र पर्यो, हामीसँग अरू देशहरू जोडिएका छन्, अन्त अब हामी हिमालको देश हो, हामी प्राकृतिक रूपले धनी छौं, तर प्राकृतिक रूपले चाहिँ नि कहिलेकाहीँ हामी ठगिएका पनि छौं। अहिले हामी चाहिँ यो ठगिएकाभित्र पर्छौं। यो प्रकृति राम्रो छ, सुन्दर छ, हिमाल छन् भन्दा भन्दै प्रशंसा गर्दा गर्दै हामी त्यसैबाट अहिले पीड़ित पनि प्रभावित पनि छौं। त्यसले गर्दाखेरि यस्तो पूर्व तयारी सचेतनाका कुराहरूमा हाम्रो लगानी वृद्धि गर्नु पर्यो। हामी बाटो मात्रै बनाएर सोल्युसन होइन, बाटो बनाउन भन्दा अगाडि पनि हामीले ख्याल गर्नु पर्यो। बाटो सँगसँगै चाहिँ यस्ता विषयमा सचेत हुनु पर्यो कि मान्छे चाहिँ कहाँ बस्ने, कहाँ नबस्ने, खोलाको छेउसम्म बस्नुहुन्छ कि हुँदैन, नदीको छेउसम्म बस्नुहुन्छ कि हुँदैन, अनि खोला नदीको छेउमा चाहिँ त्यो ग्याबिनहरू गर्ने कुरालाई पनि अलिक व्यवस्थित गर्न पर्यो। अब यति भए चाहिँ यहाँभन्दा माथि जाँदैन भन्ने हुन्छ। अब कसैले सोचेको थियो होला बेत्रवती बजारमा आएर हुन्छ भने, यत्रो कोही चाहिँ नि मान्छेले नसोचेको भइदियो नि त अहिले। अब बेत्रवती बजारको एउटा घर चाहिँ उचालेर लिएर गएर अर्को बारीमा लगेर राखिदिएछ, हेर्नुहोस् त्यो 24 जनाको सब जहाँ भेट्यो, त्यो घर चाहिँ पुलवारीको घर हो, त्यो अब मेरो आफन्तकै घर हो, त्यो चाहिँ लगेर उहाँ आफन्त मेरो आफन्तकै मेरो चाहिँ दाजुकै घरमा लगेर राखिदिएछ भने विपदले त जे पनि गर्दो रहेछ नि त, विपदले बचाउने नि त्यही रहेछ। अब अहिले त्यो बाटोघाटोहरू खुल्न सकिरहेको छैन, अनि अब बनाउन सकिएको छैन। अब त्यो काठको सानसानो बनाउनु भएको थियो बेत्रवतीबाट तरेर पारिजनालाई, दिउँसोभरि त्यहाँ बनाउनु भयो सबैजना मिलेर, अनि त्यसपछि बेलुका चाहिँ नि राति त फेरि बगाइदियो रहेछ, हेर्नु। त्यो भएर फलामको सानसानो हाल्ने भनेर हामीले पनि तयारी गरिरहेको छौँ, जेसिवेसन लगायतको संस्थाहरू पालिकासँग मिलेर। भनेपछि के हुन्छ भने अलि दिगो हिसाबले सोच्नु पर्यो, हामीसँग वैकल्पिक मार्गहरू पनि हुनु पर्यो। धन्नै स्थानीय तह, प्रदेश सरकार, संघीय सरकारले चाहिँ नि साना तिना बाटाहरू भित्रभित्र गरेको हुनाले चाहिँ अहिले 12 घण्टामा भए पनि हामी त्यहाँ पुग्न सक्यौं। अब अझै तपाईँको यतातिर 1, 2, 3 नम्बर वार्ड रसुवाको यता जानलाई त यता के भन्छ गल्छी हुँदै उता किसमाङ हुँदै बल्ल बल्ल पुगेर त्यहाँ पुग्नु भएको छ। भनेपछि के हुन्छ भने यस्ता विकासका कुराहरू गर्दा अनि त्यसपछि गर्दाखेरि यस्ता कुराहरूलाई पनि हेर्नु पर्यो, वैकल्पिक बाटाहरू पनि हुनु पर्यो। र ती बाटाहरू बनाउँदाखेरि चाहिँ त्यहाँको माटो यो बाटोको लागि उपयुक्त हो कि होइन, यसले खोलालाई यता असर गर्छ गर्दैन, कतिको सुरक्षित छ, यहाँ यो बाटो खन्दै गर्दाखेरि यहाँ वरिपरिका मान्छेहरूलाई के अप्ठ्यारो पर्छ, यी यावत कुराहरू पूर्व तयारीका कुराहरूमा ध्यान दिनु पर्यो। पूर्व तयारी अनि तयारी भइसकेपछि चाहिँ ल भयो ल हामीले तयारी गर्दा गर्दै पनि विपदले चाहिँ हामीलाई छोडेन, त्यस्तो बेलामा चाहिँ के गर्ने भन्ने सचेतना सँगसँगै हामीसँग पूर्व तयारी पनि हुनु पर्यो। हामी सरकारसँग चाहिँ नि यति यति लाख मान्छेलाई पुग्ने खालको खाद्यान्न टेन्ट हुनु पर्यो। टेन्ट नपाएर तत्काल अरूसँग टेन्ट माग्नुपर्ने स्थिति छ नि त, अहिले त टेन्टै पुगे छैन। हामी त हेलिकप्टर हुँदाहुँदै 7 दिन 8 दिनसम्म त केही वडाहरूमा, केही पालिकाका केही वडाहरूमा त हामीले राहतै पुर्याउन सकेनौँ नि त। हामीले चाहिँ हिजो हटाएका तुइनहरू फेरि जोड्नुपर्ने स्थिति भयो. हिजो हामीले तुइन हटाउने सबै झलुङ्गे पुल बनाउने भन्यौँ नि त, कुरा त राम्रो थियो. अब आज फेरि तुइनको आवश्यकता भयो भनेपछि कथाले र परिस्थितिले के माग्छ भन्ने थाहा छैन. त्यसले गर्दाखेरि पूर्व तयारीमा ध्यान दिनु पर्यो र पूर्व तयारीहरू गर्दाखेरि र विपदलाई व्यवस्थापनका विषयमा कुरा गर्दाखेरि सबै तह वर्ग क्षेत्र बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको सहभागितामा हामी नीति निर्माण गऱ्यौँ, उहाँहरूका कुरा सुन्यौं, त्यसका बेलामा गऱ्यौँ भने चाहिँ हामीले अब क्षतिलाई कम गर्न सक्छौँ. अब क्षति पूर्णै रोक्न सक्ने नसक्ने दोस्रो कुरा होला, त्यसमा रोक्न सक्छौँ र हामीले आम नागरिकको चाहिँ ज्यान बचाउन सक्छौँ भने त्यो ढङ्गबाट हामी लाग्नुपर्छ. र भण्डार गर्ने कुराहरू अनि आफ्ना चाहिँ नि चाहिँ महत्त्वपूर्ण सामग्रीहरू चाहिँ अब सुरक्षित ढङ्गबाट राख्ने कुराहरू, नागरिकताका कुराहरू, यी यावत कुराहरूमा पनि ध्यान दिनु पर्यो. अब अहिले त जसको बग्यो उहाँहरूको त केही पनि छैन. र अनि अर्को चाहिँ के हुन्छ भने यसलाई सामान्य रूपले लिन पनि भएन. अब मैले दुःख साथ भन्छु, म सबै जो बित्नु भएको छ उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु संस्थाको व्यक्तित्वबाट, अनि घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु, बेपत्ताको खोजी होस् भन्ने चाहन्छु. यद्यपि हुँदाहुँदै पनि हामी चाहिँ मेरो घरसम्म त आउँदैन भनेर छतबाट फोटो खिचिराख्नु भएको थियो. दुःख साथ भन्नुपर्छ मैले पुलमा उभिएर ए यो बाढी त यहाँ आउँदैन भनेर हेरिराख्नु भएको थियो. हामी सामाजिक सञ्जालमा हेर्छौँ, यसलाई नजरअन्दर गर्नु भएन, विपदसँग चाहिँ खेल्न भएन, के विपदलाई सामान्य ढङ्गबाट लिनु भएन. र यस्तो विषम परिस्थितिमा बालबालिकालाई उच्चतम हितमा राखेर, बालबालिकालाई केन्द्रमा राखेर हामीले कामहरू गर्नु पर्यो. जो जोले जहाँ जहाँ जति योगदान गर्नुभएको छ सबै धन्यवादको पात्र हुनुहुन्छ. सञ्चारकर्मीहरूले सूचना ल्याउनु भएको छ, सबै गर्नुभएको छ. त्यो गर्दा गर्दा पनि मेरो दुईटा कुरा चाहिँ अझै ध्यान दिनुपर्ने देखियो. एउटा, हामीले पोस्ट गर्ने फोटो, हामीले पोस्ट गर्ने भिडियो अनुमति लिएर मात्रै गर्नु पर्यो, नम्बर एक. दोस्रो कुरो, जानी भेट्ने मान्छेले पनि एउटै कुरो पीडितसँग बारम्बार सोधेर इरिटेट गराउने काम गर्नु भएन. उहाँहरू त्यसै पीडित हुनुहुन्छ, प्रभावित हुनुहुन्छ. र तेस्रो, सबैजना मिलेर गरेका कुराहरू, मिलेर गरेका कामहरू सबै हामीले गरेको भन्ने, सरकारले गरे भन्ने पनि होइन, सबै हामीले गरे भनिदिने अनि सामाजिक सञ्जालमा पोस्ट गर्ने र अनावश्यक क्रेडिट लिने काम पनि गर्नुहुन्न. यो काम सबैले मिलेर गरेको, कहीँ कसको संस्थाको छ होला, कहीँ सरकारको छ होला, कहीँ संघीय सरकारको कमजोरी भयो होला, कहीँ राम्रो पनि भएको छ, स्थानीय तहको कहीँ राम्रो भएको छ होला, कहीँ कमजोरी पनि भएको छ होला, प्रदेश सरकारको पनि त्यस्तै भएको छ होला, मुख्यमन्त्री पनि उहीँ हामीले भेटेका थियौँ. मुख्यमन्त्री पनि तपाईँको घटना भएको दोस्रो दिन उहाँ चाहिँ रसुवा नै पुग्नु भएको थियो, अनि पछि सांसद मन्त्रीहरू सबै आफ्नो आफ्नो ढङ्गबाट जाने त भइरहेछ त कुनै कुनै हिसाबले. त्यसले गर्दा जे राम्रो भएको छ त्यो त्यसलाई चाहिँ सबैले प्रवर्धन गरौँ. जहाँ कमी कमजोरी छ त्यो कमी कमजोरी भन्न, त्यसलाई सुधार्नको निम्ति यो कमी कमजोरी भनिँदाखेरि हाम्रो त सबै गाह्रो हुन्छ कि भनेर पनि सरकारले पनि सोच्नु भएन. किनभने क्रिटिकल कमी कमजोरीलाई सुधार्दै पनि जानु पर्यो, किनभने ठुलो काम गर्दाखेरि कहिले कमी कमजोरी हुन्छ. र पूर्व तयारीमा चाहिँ ध्यान दिनु पर्यो, अलिकति मेहनत गरेको भए चाहिँ म चाहिँ रसुवावासीको त्यहाँको पीडित प्रभावित मेरो परिवारको सदस्यले पनि परेको हुनाले चाहिँ त्यो टनेलभित्र हामीसँग जोडिएका मान्छेहरू पनि परेको हुनाले उहाँका परिवारका कुरा त्यहाँ देखेका भएका मान्छेहरूको कुरा सुन्दा र केही कुरा देख्दा चाहिँ हामीलाई चाहिँ के फिल भयो भने अलिकति पूर्व तयारीमा ध्यान दिएको भए चाहिँ केही मानिसहरू 500-700 मान्छेलाई चाहिँ जोगाउन सकिन्थ्यो कि भन्ने ती परिवारका मान्छेहरूलाई आशा अपेक्षा थियो. अब अहिले पनि उहाँहरू अझै हुनुहुन्छ र हाम्रो त्यहाँको एकजना जनप्रतिनिधिको भाइको त उहाँको बुहारीले अहिलेसम्म कुशको चाहिँ बनाएर क्रियावश नै मान्नु भएन. उहाँ अझै आशावादी हुनुहुन्छ भनेपछि मान्छेहरूलाई कि सास कि लास भन्ने छ. हेर्नुहोस् अहिले त सास पनि नभेटिने, लास पनि नभेटिने स्थिति बन्यो. त्यो भएको हिसाबले ती परिवारलाई तमाम पीडा छ. हेर्नुहोस् अब बालबालिकाको शिक्षा स्वास्थ्यको पीडा छ, कसैले श्रीमान गुमाउनु भएको छ, कसैले श्रीमती गुमाउनु भएको छ, कसैले बहिनी गुमाउनु भएको छ, कसैले ज्वाइँ गुमाउनु भएको छ, होइन, कसैले बाबुआमा गुमाउनु भएको छ, सबैको पीडाहरू छ. यो पीडाको बीचमा चाहिँ हिंसा, दुर्व्यवहार, अब पोषणयुक्त खानेकुराको अभाव, हेला, अब मैले अघि कुनै बाल विवाहको कुरा, बेचबिखनको कुरा, अब यस्तो बेलामा चाहिँ विभेदको कुरा, जातभात धर्म आदिको विषयमा चाहिँ विभेदहरू हुनसक्छ. यो यावत कुराहरू पनि मानव अधिकारको दृष्टिकोणले राष्ट्रिय मानव अधिकार आयोगले पनि आफ्नो हिसाबले अनुगमन गर्नुभएकै छ होला. र यी हिसाबले पनि हेर्न जरुरी छ. र यो ढङ्गबाट हेर्नका निम्ति म बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, जागृति बाल तथा युवा सरकार नेपाल, हामी पनि त्यहाँ काम गरिरहेको हिसाबले हाम्रो तर्फबाट समेत हामी सबैजनालाई आग्रह गर्न चाहन्छौँ.
0: हस्, यहाँको अमूल्य समयको बावजुद पनि हाम्रो स्टुडियोमा आइदिनु भयो, हाम्रा प्रश्न जिज्ञासाको जवाफ दिनुभयो, त्यसका लागि यहाँलाई धेरै धेरै
1: यो अवसरको लागि हामी म चाहिँ संस्थागत रूपमा व्यक्तिगत रूपमा यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु. धन्यवाद.
0: उहाँ हुनुहुन्थ्यो तिलोत्तम पौडेल, बालबालिका शान्ति क्षेत्र अभियानका सिजबका अध्यक्ष र लामो समयदेखि बाल अधिकारको क्षेत्रमा काम गर्दै आउनु भएको र उहाँसँग हामीले विशेष गरेर यो बाढी, विनाशकारी बाढी पछिको अवस्थाको बारेमा कुराकानी गर्यौं र बालबालिकाको अधिकार र पोषण यो बेलामा झन जोखिममा हुन्छ र त्यसमा केन्द्रित हुनुपर्दछ भन्ने बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगसँगै कार्यक्रमको निर्धारित समय सकिसकेको छ। प्राविधिक कक्षबाट साथ दिनुहुने राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: होल्डिङ सेन्टरमा बस्नेहरू घटे।
3: अहिले पहिलो चरणमा हामीले 1 करोड 1 करोड 1 करोड 50 लाख धादिङमा र 13 करोड चाहिँ प्रभावित गाउँपालिका नगरपालिकामा पठाइसकेको अवस्था छ।
0: असोज 9 गतेदेखि 11 गतेसम्म ठूलो पानी पर्ने भएकाले सावधानी अप्नाउन आग्रह। सीआईएनद्वारा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको पोषणको बारेमा बहुसरकारवालासँग छलफल। घिउ लगायतका स्थानीय खानाको बारेमा जानकारी पर्याप्त बाँड्नुपर्ने पोषण शाखा प्रमुखको भनाइ।
4: प्रोटिन चाहिँ कार्बोहाइड्रेट त 4 किलो क्यालोरी दिन्छ। यदि हामीले 1 चम्च घिउ गरिदियो भने त उसले 1 थाल झन् अलिक ठूलो बाउलमा खाएको जति सानो बाउलमा खाँदा पनि इनर्जी चाहिँ बच्चाले पाउने भयो। यी चिज चाहिँ हाम्रा यो परामर्श दिने विभिन्न खालको हाम्रा प्रोटोकलहरूमा डब्ल्यूएचओ युनिसेफको अरू प्रोटोकलमा हामीले गरिरहेको प्रोटोकलमा छ बढी भन्दा।
0: र जापानको नायोगामा जारी 20 औं एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपालको संविधानले स्वास्थ्य उपचारलाई नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। सर्वोच्च अदालतले पनि सरकारी अस्पतालबाट उपचार पाउनु नागरिकको हक भएको र त्यसको व्यवस्था गर्न सरकारको दायित्व हुने व्याख्या गरिसकेको छ। तर व्यवहारमा गरीब नागरिकले अझै पनि स्वास्थ्य सेवा र आफ्नो खल्तीबाट भने जति रकम खर्च गर्न नसक्दा उपचार नपाउने बाध्यता छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्राधिकरणले आज जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा पानी पर्ने सम्भावना रहेको जनाएको हो। कोशी मधेश बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अप्नाउन भनिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनु भएको छ। मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भाग नजिक रहेको छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जनाइएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम पर्न सक्ने पनि प्राधिकरणले जनाएको छ। अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न जोखिमयुक्त सड़कमा सवारी साधन सञ्चालन गर्दा सवारी सावधानी अप्नाउन र सम्बन्धित निकायलाई उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। आज बसेको बैठकमा सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभा नियमावली 2083 नियम 180 बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा कोशी भोटेकोशी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभएको थियो। उक्त प्रस्तावलाई प्रतिनिधि सभाले सहमति जनाएको छ। हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनस्थापना दिगो पुनर्निर्माण भविष्यको जोखिम न्यूनीकरण कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख अरियालले बताउनुभयो।
6: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना दिगो पुननिर्माण भविष्यको जोखिम न्यूनीकरण आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
5: समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले 3 महिनाको हुने र तोकिएको समयमा काम नसकिएमा कारण र थप अवधि खुलाएर प्रतिनिधि सभा समक्ष अनुरोध गर्न सकिने र सभाको निर्णय अनुसार म्याद थप हुन सक्ने जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले भोटेकुसी बाढ़ी प्रभावितको व्यवस्थापन शुरू भएको बताउनु भएको छ। कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा रसुवा स्थित भोटेकुसी बाढ़ीबाट प्रभावित क्षेत्रमा विस्थापित व्यवस्थापन, प्रभावित नागरिकको मानवाधिकार लगायतका विषयमा काम अघि बढ़िसकेको बताउनुभयो। उहाँले सरकारले प्रभावित परिवारलाई घर भाड़ाका लागि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेपछि प्रभावित परिवार भाड़ाको घरमा स्थानान्तरण भएकाले होल्डिङ सेन्टरमा बस्नेको संख्या घट्दै गएको बताउनु भएको छ। 4 जनासम्मको परिवारलाई 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 रूपियाँका दरले घरबाट उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसका लागि स्थानीय तह र प्रभावित क्षेत्रमा रकम व्यवस्थापन गरिसकेको समेत उहाँले बताउनुभयो।
3: हामीले 1 करोड़ 1 करोड़ 1 करोड़ नगर 50 लाख धादिङमा र 13 करोड़ चाहिँ प्रभावित गाउँभरिका नगरपालिकामा पठाइसकेको अवस्था छ। खर्च नै नभएको अवस्थामा फेरि हामीले अर्को पैसा पठाउने नपठाउने भन्ने हो। त्यो पैसा पठाउनलाई हामीलाई केही पनि गाह्रो छैन, हामी कहिले पनि पठाउन सक्छौँ। तर खर्च आएन भने फेरि त्यहाँ मात्रै गएर पैसा थुप्रिन्छ। यो अन्य त्यो केस हाम्रो अन्य ठाउँमा पनि त्यो भयो, त्योभन्दा पूर्व पनि त्यसलाई पनि मानिदियो। हामीले यति जानकारी गराए त्यसमा आज हामी चेक गर्छौँ कति खर्च गर्छ। यदि थप चाहियो भने चाहिँ उहाँलाई सोध्छौँ र चाहिएको खण्डमा हामी पठाउँछौँ।
5: रसुवाको भोटेकोसी बाढ़ी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकार बीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा आज टेकुस्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बाढ़ीपछि दीर्घकालीन रूपमा पोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकायबीच आवश्यक समन्वय गर्न पनि अनुरोध गरिएको छ। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेर बालबालिका, गर्भवती, सुत्केरी, किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो।
4: सीमित स्रोत र साधन भित्र पसेर हामीले अलि ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। र मैले अझै पनि यो अब पोषणको संवाद भएको हुनाले त्यो केन्द्रबिन्दुमा कुराकानी गर्दाखेरि हामीले अहिले बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउन् विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने र अब हाम्रो यहाँ विद्यालय शिक्षा स्कूलका बाल बालिकाहरूलाई पनि यो खाद्यको यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामीले जोडेका छौँ भने
5: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोसी बाढ़ी प्रभावितमा झाडापखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनु भएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब 15 अर्ब रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। यसैबीच चीन सरकारले भोटेकोसी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1 करोड़ 10 लाख रूपियाँ सहयोग प्रदान गरेको छ। नेपाली कंग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भोटेकोसी विपद सहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता विश्वराज आङदेम्बेले आज सिंहदरबारमा प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको थियो। राष्ट्रसंघमा नेपालको प्रधानमन्त्री सहभागी हुँदा प्रधानमन्त्रीको साथमा सिंहो देश रहेको सन्देश दिन आग्रह गरेको समेत उपसभापति शर्माले बताउनु भएको छ। रिद्धिसिद्धि यातायातको एउटा बसमा आज दिउँसो भएको आगलागी र उक्त घटनामा ट्राफिक प्रहरीको संलग्नता रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। उपत्यका प्रहरी कार्यालय उपत्यका प्रहरीकारले रानी पोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिले आगलागी हुनुपूर्व गाड़ीका चालक दाव लामा र ट्राफिक प्रहरी बीच भएको संवाद त्यससँग सम्बन्धित सीसीटीभी फुटेजका आधारमा छानबिन गर्ने प्रहरीको भनाई छ। सोही घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि अलगै छानबिन समिति गठनको तयारी गरेको छ। यसैबीच यातायात व्यवस्था विभागले मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ। चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका विषयमा आज काठमाडौँमा सरकारवाला निकायसँग भएको छलफलमा विभागले हाल जारी विपद र केही दिन प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने समेत जनाएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्य संयोजन समितिको बैठक भोलि बस्ने गरी बोलाउनु भएको छ। केन्द्रीय कार्य पेरिस डाँडामा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता प्रकाश ज्वालाले बताउनु भएको छ। उहाँका अनुसार दिउँसो 1 बजेका लागि बैठक बोलाइएको छ। बैठकमा विकसित राजनीतिक घटनाक्रम महाधिवेशन कार्यतालिका लगायतका विषयमा छलफल हुनेछ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आश्रय सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटि बैठकमा पेश गर्नुभएको छ। पार्टी पुनर्गठनको बस र मुद्दालाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोशिश गर्दै अध्यक्ष ओलीले यसलाई लहरको विषय नबनाउन समेत चेतावनी दिनुभएको हो। साझा खबरमा अब खेल खबर। जापानको नायोगामा जारी विश्वौं एसियाली खेलकुदमा नेपालका दानबहादुर दलामी पराजित हुनुभएको छ। पुरूष 70 केजी तौल समूहको प्रिलिमिनरीज राउण्डमा इराकका अली कासिम हमदाङ अल सारसँग 5-0 सहज नतिजामा दर्लामी पराजित हुनुभएको हो। एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। समूह बी अन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग 59-48 पराजित भएको हो। नेपालकी सुस्मिता तामाङ थाउलुको महिला छानक्वाईमा 13 स्थानमा रहनु भएको छ।
7: सन्तोष गन्धर्व
8: रसुवा भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू। बाढ़ी प्रभावित क्षेत्रमा बन्द रहेका विद्यालयहरू खोल्नसँग
5: 59-48 पराजित भएको हो। नेपालकी सुस्मिता तामाङ थाउलुको महिला छानक्वाईमा 13 स्थानमा रहनु भएको छ।

0: बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुरा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: प्याजको बिरता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
6: रसुवा भुटेपछि बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू भएको छ। तपाईँले आफ्नो वडा कार्यालयमा गएर लाभग्राहीका लागि निवेदन दिनुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
7: अब लाभग्राही पहिचान गर्ने प्रक्रिया त शुरू भइसकेको छ। अहिले सम्बन्धित ओडा र सम्बन्धित पालिकाहरूबाट नै शुरू हुन्छ। उहाँहरूले आफ्नो समुदायमा को मान्छे बस्नुहुन्थ्यो, उहाँहरूको परिवार कतिजना को बस्नुहुन्थ्यो, होइन, मिसिङदेखि लिएर डेड बडी पहिचान भएको विषयमा उहाँहरू सबैको विषयमा हामीलाई केन्द्रलाई भन्दा पालिकाले नै थाहा हुन्छ। अब हाम्रो कार्यविधि अनुसार चाहिँ यो निजी आवास पुननिर्माण अस्थायी आवासको विषय छ। यसमा चाहिँ अस्थायी आवासका केसहरूमा अब यो जस्तो भाडा दिने विषयमा पनि लाभग्राही पहिचान गर्ने मुख्य जिम्मेवारी चाहिँ सम्बन्धित पालिकाको नै हो। पालिकाले पहिचान गरेपछि त्यो माथिसम्म आइरहनु परेन। अब निजी आवास पुननिर्माणको केस छ, जुन पर्मानेन्ट खालको हाउसिङका कुराहरू, प्राइभेट हाउसिङ छ पर्मानेन्ट बनाउने, त्यो सन्दर्भमा चाहिँ कार्यविधि अनुसार सम्बन्धित पालिकाले पहिला लाभग्राही पहिचान गरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयले भेरिफाई गरेर हाम्रो प्राधिकरणसम्म आएपछि फाइनल हुन्छ। लाभग्राही पहिचानै गर्ने विषयमा चाहिँ अलिकति समस्या यो वर्ष चाहिँ यो घटनामा चाहिँ के छ भन्दाखेरि, अब सबै परिवार नै मिसिङ भएको अवस्थामा चाहिँ अलिकति अरू भूकम्प, अरू जेनरल जुन हाम्रो पहिला डिजास्टर हुन्थ्यो त्यो र यो मेगा खालको डिजास्टर र अलिक फरक किसिमको भएको भएर ठ्याक्कै पहिचान गर्न चाहिँ अलिकति गाह्रो पनि छ, अलिकति टाइम चाहिँ लाग्न सक्छ। यसमा यहाँहरूले नआत्तिकन आफ्नो विवरणहरू चाहिँ सम्बन्धित पालिका र ओडामा दिन चाहिँ अनुरोध गर्छु।
6: लाभग्राहीका लागि निवेदन दिन वडा कार्यालयमा जाँदा नागरिकता, राष्ट्रिय परिचय पत्र वा त्यही वडाका नागरिक हो भनेर परिचय खुल्ने कागज पत्रको फोटोकपी लैजान चाहिँ नभुल्नुहोस् है, अनि फोटो पनि साथैमा लगेको राम्रो। रसुवाको गोसाईकुण्ड गाउँपालिकाले बाढ़ी प्रभावित लाभग्राहीको पहिचानको काम शुरू गरेको छ। प्रभावित बस्तीकै ठाउँमा जनप्रतिनिधि र कर्मचारी पुगेर लाभग्राही पहिचानको काम गरिरहेका छन्। प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई।
8: वडा नम्बर दुईको अब एउटा वडा सदस्य हाम्रो किपा नगरकोटी, उहाँलाई काबा अध्यक्ष तोकेका छौँ र अहिले वडा दुईको टिमुरेका धेरै विस्थापितहरू चाहिँ मुस्ताङ गुम्बा मा हुनुहुन्छ, जुन चाहिँ काठमाडौँको सोयङमा रहेको छ। त्यहीँ चाहिँ हाम्रो वडा काबा अध्यक्ष पनि त्यतैतिर हुनुहुन्छ र हाम्रो त्यहाँ त्यसको लागि हामीले एकजना वडा सचिव त्यहीँ खटाएका छौँ। त्यसै गरी अहिले अस्थायी रूपमा त्यहाँबाट सुरु भइरहेको छ। वडा पाँचको चाहिँ अब अध्यक्ष पनि बेपत्ता हुनुभएको हुनाले यहाँको वडा पाँचको सदस्यलाई वडा काबा अध्यक्षको जिम्मा दिएको छ।

0: कालको भवन चाहिँ ठ्याक्कै हामीले कहाँ राख्ने भनेको केही सकेको छैन। अहिले चाहिँ हुन्थे बसेर गर्दै हुन्छ। हाम्रो वडा सचिव चाहिँ मुस्ताङ गुम्बामा गएर त्यहाँ डाटा संकलन गर्ने क्षतिको विवरण लिने कार्यमा व्यस्त हुनुहुन्छ।
1: काठमाडौँ र गाउँ दुवै ठाउँमा लाभग्राही पहिचानको काम भइरहेको बताउँदै हुनुहुन्थ्यो गोसाईकुण्ड गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई। बाढ़ी प्रभावित ठाउँमा बन्द रहेका विद्यालयहरू खोल्न थालेका छन्, तर पढ़ाई छुटेका बालबालिकालाई कथा सुनाउने, चित्र कोर्न लगाउने अनि खेल खेलाउने सुझाव छ मनोविद अमृता गुरूङको।
2: यसो बेलामा बालबालिकाहरूलाई चाहिँ अभिभावकले पनि हेर्न नसकेको अवस्थामा चाहिँ अब कसले चाहिँ अलिकति बढी ध्यान दिन सक्छ उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले चाहिँ बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँहरूलाई चाहिँ एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त, उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ। चित्र बनाउन चाहिँ उहाँहरूलाई असाध्यै मनपर्ने, अनि त्यसै स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि। अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ, यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले चाहिँ क्लासहरू लिनुहुन्छ कि, त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको। अनि यहाँ खेलौनाहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिरहनु भएको छ, मन भुलाउने भनौँ न बच्चाहरूले चाहिँ।
1: मनोविद अमृता गुरूङ, तपाईलाई पनि बाढ़ी तथा विपद बारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि प्रभावित क्षेत्रको कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण।
4: संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ।
3: सबैको समन्वयमा बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
5: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
6: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
6: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय कृषक समूह महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँग हामीले कृषि कुचक्रमा भएको क्षति र अब कसरी प्रणालीलाई अगाडि बढ़ाउन सकिन्छ भनेर कुराकानी गरेका छौं।
4: 17 पालिका यो बाढ़ीबाट प्रभावित पालिका भन्छौ, त्यो 17 पालिका चाहिँ विशेष गरी उत्पादनमा आधारित खाद्य श्रृंखलामा योगदान गर्दै गरेका किसानहरूको बाहुल्यता भएको पालिका हो। त्यसले चाहिँ नुवाकोट, रसुवा, धादिङ, गोर्खा, चितवन लगायतका ग्रामीण समुदायको जीविकोपार्जन त्यसमा आधारित उहाँहरूले अर्थतन्त्रमा कन्ट्रिब्युट गरिरहनु भएको थियो। त्यसको अवस्था निकै भयावह र निकै अप्ठ्यारो अवस्थामा पुगेको छ। अलिकति खेतीयोग्य जमिनको हिसाबले कुराकानी गर्दै गर्दा नि झण्डै 2000 हेक्टर भन्दा बढी जमिनहरू नष्ट भएको अवस्था देखियो। त्यो जमिन मात्र नष्ट थिएन, त्यसमा लगाइएको धान बाली विशेष गरी र अनि त्यसपछि तरकारी बाली, यो दुईवटा बालीमा म्यासिभ क्षति पुगेको छ। त्यो पालिकाहरूको खाद्य सुरक्षाको अवस्था एकदमै नाजुक अवस्थामा पुगेको अवस्था देखिएको छ। त्यो कसरी त भन्दा खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्लो टुटो। अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त छ महिना त के त्यो फेरि
3: पुनरुत्थान गाह्रो छ।
4: सयवटा हारिमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ।
3: अब दूध संकलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दूधहरूले अब बजार पाएन होइन। अब यसको लागि चाहिँ अब बिस्तारै उठ्नु पर्नेछ, बिस्तारै अब सामान्य जीवनमा आउनु पर्नेछ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो होइन, फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
4: कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि प्रथमत अब गभर्नमेन्टले एक्चुअल डाटा अहिलेसम्म आएको छैन, यो ऱ्यापिड एनालाइसिसको डाटा हो। अनि त्यस पछाडि त्यो डाटा विशेष गरी गाउँपालिका या स्थानीय सरकारसँगको समन्वयमा त्यसलाई अलि विस्तृत र यथार्थ डाटा लिनुपर्नेछ पहिलो काम। अब अहिले तत्काल राहतमा सरकार जुटेको छ, राहतमा सहयोगी हातहरू जुटेको छन्। योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पटकै कार्यक्रमले यसको सोल्युसन निकाल्दैन। यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय, हाम्रो संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ। त्योभित्र तथ्याङ्कले देखाएका जति पनि नष्ट भएका जमिनहरू छन्, जति पनि नष्ट भएका पशु गोठहरू छन्, जति पनि नष्ट भएका माछा पोखरीहरू छन्, त्यो सबै चिजहरू आखिर तपाईँ हामीले फेरि त्यहाँ पशुवस्तुको लागि चरणहरू नष्ट भएका छन्, धेरै चिजहरू नष्ट भए हुनाले त्यो सबैको लागि विशेष प्याकेज, पुनरुत्थानको प्याकेज घरधुरी तहमा त्यसरी गरियो भने तत्कालीन रूपमा हामीले सम्बोधन गर्नुपर्ने, कृषिमा सम्बोधन गर्नुपर्ने कुराहरू र दीर्घकालीन रूपमा कृषिलाई पुनरुत्थान गर्नको लागि यो एउटा अप्ठ्यारो अवस्थालाई अवसरमा रूपान्तरण गर्दै कृषिलाई पुनरुत्थान गर्ने हिसाबले विशेष प्याकेज लिएर आउनुपर्छ। अनि तत्कालीन रूपमा विशेष गरी हामीले चेन, टुटेको चेन छ, टुटेको चेनलाई तत्काल जोडिहाल्नुपर्नेछ। हजुरले अघि कुरा गरिहाल्नुभयो, दूधको चेन टुटेको छ, पहाड़मा फल्दै गरेको, गाउँमा फल्दै गरेको तरकारीको चेन टुटेको छ, गाउँमा जाने अब तरकारीको लागि चाहिने, खेतीपातीको लागि चाहिने इनपुटहरू अब टुटेको छ। अब फेरि यो खेतीमा त 15 दिन टुट्दै गर्दा सिजनै जान्छ। त्यो भावनाले तत्काल रूपमा उहाँहरूको दैनिकी, कृषि अर्थतन्त्रमा आधारित दैनिकीलाई सहजीकरण गर्ने कुरामा पहिलो स्टेप। दोस्रो स्टेपमा किन कृषि पुनरुत्थानको प्याकेज तत्कालीन र दीर्घकालीन, अनि त्यस पछाडि पुनर्लाभका कार्यक्रममा कृषिमा आधारित जीविकोपार्जनमा अलि बढी भर पर्ने जुन किसानहरू हुनुहुन्छ उहाँहरूको लागि तत्काल धान गयो ठिकै छ, अब के भन्ने कुरामा यो बालीको चक्रमा आधारित भएर योजना बनाउनु पर्ने देखिन्छ। अनि त्यस पछाडि अलि बढी चाहिँ अब यो हामीले बाहिरबाट ल्याएर दिने अनि त्यस पछाडि खुवाउने कुरा गर्दै जाउँ, तर उत्पादनमा आधारित अर्थतन्त्रलाई पुनर्जीवित गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ। यसको लागि योजना आयोग र तहगत संरचनाले ध्यान दिएर दीर्घकालीन योजना बनाउनुपर्छ भन्ने लाग्छ।
3: अब जस्तो किसानको कुराहरू प्राथमिकतामा पर्नलाई गाह्रो हुन्छ, कतिपय बिउहरू बगायो नष्ट भयो, अब ती बिउ आउँदै आउँदैनन् होइन, भनौँ न कति कुराहरू होलान्। अब किसानहरूलाई चाहिँ दिने कुराहरू जस्तो जमिनकै व्यवस्थाको कुरा, अब त्यही ठाउँमा त सम्भव कतिको छैन होइन, अर्को ठाउँमा वैकल्पिक ठाउँ पाएँ भने म अब लगाउँथे, अब आउने बाली त लाउँथे भन्ने होला नि त त्यो किसानको सपना होइन। अब त्यसको लागि चाहिँ कसरी सहजीकरण गरिदिनुपर्छ?
4: अब यस्तो हुन्छ होला, अब तत्काल रूपमा फेरि पनि अब हाम्रो क्लाइमेटको पर्सपेक्टिभबाट हेर्दै गर्दा या अब हाम्रो जति पनि जोखिम छ, अब यो सेटलमेन्टको कुराकानी आउला हाउसहोल्डको सेटलमेन्ट बस्ती बसाउने कुराकानी गर्दै गर्दा बस्तीमा बस्ने मान्छेले कहाँको उत्पादन गरेर खाने भन्ने कुरा मेजर रहन्छ त्यो भए हुनाले अब अहिले त्यो बगर अहिलेलाई बगर भनौँ त्यो बगरलाई उपयोगमा लिएर आउन सकिन्छ खेतीको लागि अब सेटलमेन्टको लागि जोखिमयुक्त भयो खेतीको लागि त्यसलाई पुनर् उपयोगमा लिएर आउने योजना बनाउनु पर्छ
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ प्रतिनिधि सभाको बैठकले भोटे कोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ चीन सरकारले भोटे कोशी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1,10,00,000 रूपियाँ सहयोग गरेको छ नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दा भोटे कोशी विपद सहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगिरहेको बारेमा अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन् रिद्धि सिद्धि यातायातको बसमा आज दिउँसो भएको आगलागीमा ट्राफिक प्रहरीको दोष रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आशय सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गर्नुभएको छ र जापानको नायगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित हुनुभएको छ हवस्त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असो 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्रि
8: हजुरको रेडियो 102.1 MHz
9: रंग बहार रंग बहार
10: वर्ष संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
9: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
10: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
9: वर्ष पेन्स
11: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
12: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
11: अचानक उच्च ज्वरो आउनु
12: टाउको दुख्नु
11: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
12: हार जोड्ने तथा मांसपेशी दुख्नु
11: वाकवाकी लाग्नु बान्ता हुनु
12: शरीरमा बिमिरा आउनु
11: डेंगू रोगको रोकथामका उपायहरू
12: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
11: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
12: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
11: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
12: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप हावाहुरी चलेको बेला के गर्ने
13: घरको झ्याल र ढोका बन्द गर्ने
12: आगोका स्रोतहरू बन्द गर्ने
13: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
12: भीडभाडमा भए नआतिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
13: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
12: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
13: हावाहुरी चलेको बेला के नगर्ने
12: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
13: बिजुलीको तार लत्रिएको छ भने नछुने
12: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
13: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
12: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
3: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
2: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
3: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12% छुटको व्यवस्था छ।
2: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
3: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
2: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक मन्थली, रामेछाप। सम्पर्क नम्बर 0485905530।
3: बजाज सँगै यात्रा, सुरक्षित यात्रा। सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 9740269699।

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: राकेश मैनालज्यू म तपाईलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु।
2: धन्यवाद धन्यवाद।
1: एमाले पुनर्गठनको चर्चा जसरी चुलिएको थियो र एमालेको केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रमा केपी शर्मा ओलीले दिएको मन्तव्य हेर्दा पुनर्गठनको कुरा गर्ने र त्यो प्रतिवेदन त चिसे पानीले नुहाएको जस्तो अवस्था देखियो, त्यहाँ के हुन लाग्यो?
2: अहिले समसामय कुरो उठाउनु हो, अहिले बैठक पनि चलिरहेको छ भन्छ केन्द्रीय समितिको बैठक।
1: हजुर,
2: अब यो तपाईँले अघि पृष्ठ उहाँ भने जस्तै एउटा चुनाव हारियो, एउटा चुनाव हार्दैमा अध्यक्ष हटाइहाल्नु पर्दैन र कम्युनिस्ट पार्टीमा त्यस्तो चलन छैन भन्ने तर्क जुन ओलीले गर्नुभएछ, अब त्यो त्यतिकै सत्य र त्यो आधारयुक्त हो जस्तो मलाई लाग्दैन।
1: किन
2: उहाँ एकचोटि मात्रै होइन, उहाँलाई पहिलोचोटि त अदालतले हटायो, किन उहाँले संविधानभन्दा विपरीत रूपले पार्लियामेन्ट भङ्ग गर्नुभयो, पार्लियामेन्ट भङ्ग गरेपछि अदालतले फिर्ता गरिदियो, फेरि भङ्ग गर्नुभयो, फेरि फिर्ता गरिदियो, र दुईचोटि अदालतले लखाइदिएर उहाँलाई बालुवाटारवटा सिङ्गटा रूपमा आफ्नो घरको बादलीमा पुर्यायो। एकचोटिको घटना भयो। अब अर्को घटना, आजभन्दा एक वर्ष पहिलेको जेएनयू विद्रोहले पदमा बसिरहेकै बेलामा भाग्नुपर्ने स्थिति पुर्यायो, अनि उहाँ हेलिकप्टरमा भागेर सेनाले बचाएर उहाँकै आफ्नै भनाइमा 5 मिनट ढिलो भयो मलाई माफी भन्नुहुन्छ भने जन आक्रोश त्यसरी आएको थियो। दोस्रोचोटिको घटना त्यो भयो। अब तेस्रोचोटिको घटना जो उहाँ निर्वाचनमा जानुभयो, उहाँले अहिले निर्वाचनको बारेमा जति तथ्य आरोप लगाए पनि उहाँ निर्वाचनमा सहभागी हुन जानुभयो। अब त्यो सहभागी हुनुभयो एउटा प्रोसेसको कुरो त राम्रै हो, तर उहाँ नराम्रो गरी पछारिनुभयो, किन उहाँ त्यही क्षेत्रमा बार बार चुनाव जित्दै आएको र त्यही क्षेत्रमा उहाँले हुने नहुने आर्थिक प्रगतिका कामहरू पनि प्रस्तावहरू पनि गर्नुभएको थियो, त्यहाँ अरबको टावर बनाउनु थियो जसको काम थिएन, त्यहाँ खेलकुद मैदानको प्रस्ताव गर्नुभएको थियो, एउटा खनु खरबको औद्योगिक क्षेत्रको प्रस्ताव गर्नुभएको थियो। यसो हेर्ने हो भने त्यो दमक क्षेत्र जस्तै देश हुने हो भने त्यस्तो औद्योगिक अवस्थामा पुग्ने थियो, त्यतिसम्म उहाँले त्यो क्षेत्रमा सिँगार्न कोसिस गर्नुभयो कि त्यति गर्दा गर्दै मतदाताले उहाँलाई चाहिँ पहिले पाएको मतको पनि आधा मात्रै मत दिए, अनि अचानक नगरपालिकाको मेयरको हैसियतबाट उम्मेद्वार हुन पुगेका बालेनले ओलीजीको भन्दा डबल मत माथि लिएर अगाडि आउनुभयो। यी सबै परिवेश, सबै विदेशी षड्यन्त्र र अचानक चुनावको हार मात्रै भन्न सक्ने अवस्था छैन, किन उहाँको गलत शैली, गलत तरिका, पार्टीमा एकाधिकार सबलाई लखट्दै लखट्दै एक्लै पार्टीमा भएको अवस्था र पार्टीभित्रकै असन्तोष तर्किएको र उहाँले आम जनतामा गर्नुपर्ने जुन सुधार हो, सुझाव हो, आर्थिक प्रगति हो, त्यो नगरिकन उहाँमाथि अनेकौं भ्रष्टाचारका आरोपहरू लागेका छन्, भरे पुष्टि भएका छैनन्, 20-22 आरोपमा उहाँ जोडिनु भएको छ। अब गभर्मेन्टले खोजबिन गर्दै गर्दैन, आफ्नो खोज जनताको नजरमा ती आरोप उहाँको बीचमा छन्, त्यसैले उहाँ अनपपुलर हुनुभयो र त्यतिखेर जुन बेला जनआक्रोश उठ्यो त्यतिखेर सामाजिक सञ्जाल पुरै बन्द गरेर गोली चलाएर शासन गर्ने हुँदा उहाँ लखेटिनु पनि भयो, त्यसैको परिणाम चुनावमा पनि जानुभयो। त यो यथार्थलाई उहाँले बुझ्नु भएको छैन, उहाँ अहिले पनि के खानुहुन्छ भने उहाँलाई मैले व्यक्तिगत रूपले बुझे अनुसार उहाँ एउटा भित्री रूपको साह्रै ठुलो निजी महत्वाकांक्षी नेता हुनुभयो, पहिले त्यस्तो अवस्था थिएन, अब अवस्था पनि उहाँलाई त्यो उहाँको चरित्र देखिया पनि थिएन, बिस्तारै उहाँ सत्ताको श्रेणी चढ्दै जाँदा आफ्ना नजिकका आफ्ना सहदोस्तीहरू सबैलाई हटाउँदै जानुभयो। सबैजना यसो सम्झिन्छु, उहाँलाई उहाँको राजनीतिक गुरु रामनाथ दाहाल जो शहीद हुनुभयो पछि उहाँ पक्राउ परेपछि उहाँको सहकर्मीसँग छोडिदिनुभयो, त्यसपछि मोहनचन्द्र अधिकारीसँग उहाँ एकदम व्यक्तिगत लगाव बढ्दै अगाडि जानुभयो, पछि गएर गिरफ्तार भएर जेलमा आएपछि मोहनचन्द्रको साथ पनि छोडिदिनुभयो। अब त्यसपछि त्यो जेलमा साँच्चीकै अर्को अर्थमा भन्यो भने म नै उहाँको नजिकमा नभएको भए सायद उहाँ बाहिर आउन उहाँलाई गाह्रै थियो, किन त्यो उहाँको बिरामीको कारणले, औषधि उपचारको कारणले, सहयोगको कारणले त्यो त्यस्तो अवस्थामा थियो। जबकि हामी जेलबाट बाहिर आएपछि अब आरके सिबी मेरा दुश्मन भन्न थाल्नुभयो र अनेकौं परिपञ्च मिलाउँदै हामीलाई पनि हटाउनु भयो, त्यसपछि माधवसँग जोडिनु भयो, माधवले उठाउँदै उहाँलाई पाँच महाकाली सन्धि समेत जोड्दै आर्थिक रूपले पनि सम्पन्न हुने हैसियतमा पुर्याउनु भयो, पछि गएर माधवलाई पनि छोडिदिनु भयो। अब माधवलाई छोडिदिएपछि अब बाम्रे र ईश्वर पोखरेल लगायतका सबै आएपछि सबैलाई सोध्दै जानुभयो र अब अन्त्यमा उहाँको एकदम हतियार उहाँ चाहिँ सहयोगको ठुलो हतियारको रूपमा विद्या देवी आउनुभयो उहाँलाई राष्ट्रपति बनाउनुभयो उहाँकै प्रभावले उहाँ पार्टी अध्यक्ष हुनुभयो अब राष्ट्रपतिबाट फर्किएपछि उहाँलाई पनि छोडिदिनुभयो तर उहाँ अहिले एक्लै हुनुहुन्छ र अब अहिले उहाँको कम्पिटिसन भनेको उपाध्यक्ष विष्णु पौडेल महासचिव के अरे
1: शंकर पोखरेल हजुर
2: शंकर पोखरेल लगायतका साथी अरू साथीहरूसँग भनौँ न त्यहाँका शीर्षस्थ साथी
1: सबैको
2: विरोधमा उहाँ अगाडि आउनुभयो त उहाँलाई मलाई लाग्छ लाग्या चाहिँ के हो भने
1: उहाँलाई जस्तो मैनलज्यू उहाँलाई लागेको चाहिँ आफू बाहेक एमाले भित्र अहिले नै मैले छाडिदिएँ भने त्यस्तो विश्वासिलो पात्र जसले सार्प कोही छैन जसले यो आन्दोलन हाकिदियोस् यो त झन् जुझा जुझा भएर चाहिँ सिद्धिन्छ भन्ने उहाँलाई चिन्ता हो कि अरू केही हो
2: होइन उहाँलाई चिन्ता के हो भने उहाँ जब पार्टी सभापति बनिसकेपछि देशमा एउटा हिरो बन्ने उहाँको भित्र महत्वाकांक्षा आयो त हिरो कसरी बन्ने भन्ने कुरो चाहिँ बुझेनन् देश निर्माण गरेर देशलाई आर्थिक सम्पन्नतातिर लिएर विपन्नताको कुरो हटाएर भ्रष्टाचार भ्रष्टाचारलाई हटाउँदै सुशासन कायम गरेको भए उहाँ हिँडै हुनुहुन्थ्यो उहाँ पछाडि उहाँको जीवन पछाडि पनि उहाँलाई धेरै पछिसम्म नेपालीहरूले सम्झिने स्थिति आउँथ्यो त्यो बाटो उहाँले समाउनु भएन
1: त्यो
2: समाउनु भयो भने ठाउँ ठाउँमा पहिले आफै सङ्ग्रह गर्ने अनेकौं उपायले राज्यको नजिकमा गएर आफै सङ्ग्रह गर्ने आफै सङ्ग्रह गरेपछि व्यक्तिगत युगको रूपमा जस्तो दमकमा भ्यू टावर बनाउने त्यो भ्यू टावरमा 1500 पसल राखेर माथि टुप्पोमा कामरेड केपी ओली भन्ने आवाज चाहिँ त्यो बजाइरहने जस्तो उहाँले उत्तर कोरियामा जाँदाखेरि देख्नुभयो किमुल सुन्दा झिलिमिली र ती गतिविधि त्यसको छाप उहाँलाई परेर त्यो टावर बनाउनुभयो उहाँ 8 सयमा उहाँ जहाँ जन्मिनु भएको थियो त्यहाँ 800 बिघा जमिनमा एउटा सिटिभिटी सेन्टर खोलेर त्यहाँ अर्को रेलजीवी बनाउने कोसिस गर्नुभयो कि त्यो भन्दा एकल आफ्नो छापमा पर्ने स्थितिलाई अगाडि लिएर आएर अनि त्यसलाई आफू पछाडि चाहिँ जीवन्त इतिहास त्यसलाई राख्ने उहाँको भित्री मनसाय थियो
1: हजुर तर अहिले के त उहाँको अनिच्छा किन यो भइरहेछ एमाले भित्र त्यस्तो पात्र विश्वासिलो नदेखेर हो कि तपाईँलाई छोटकरीलाई बताइदिनु त
2: भन्नु उहाँलाई अहिले पनि अझ अझ ठुलो चोट के मन लाग्यो भने उहाँलाई यो जेएनयू आन्दोलनले अर्को घर ध्वंस गरिदियो त्यो घर छ त्यो घरमा घरलाई चाहिँ एउटा ऐतिहासिक स्थल बनाउने किन त्यहाँ दुई तिन चार रोपनि कति जमिन पनि थियो त्यो एउटा घर थियो त्यसलाई म्युजियम बनाउने
1: हजुर
2: अनि त्यो म्युजियम निजी म्युजियम चाहिँ अमेरिकन विभिन्न राष्ट्रपतिहरूका म्युजियम जस्तो त्यो तिरिक मिरिक बनाउने चाहिँ उहाँको जुन योजना थियो त्यो ध्वंस भयो
1: यी
2: सबै कुरोले उहाँलाई अहिले देश बनाउने चासो भन्दा पनि आफू पछाडिको इतिहास मेटि नै भयो किन सजिलो पनि छैन नि एक अर्को कुरो अब झिलिमिली गर्ने उहाँको इतिहास पनि नरहने भयो दुई यो कुरोले साह्रै ठुलो पीडा छ र त्यसको साथसाथै अर्को पीडा के पनि छ भने यदि पार्टी अध्यक्षबाट हट्यो भने मेरो सुरक्षा हुँदैन भन्ने डर पनि उहाँलाई ठुलो छ
1: र
2: अहिले उहाँ यो यथार्थ रूपले मूल्याङ्कन गरेर पार्टी बचाउने कुरोमा जाने भन्दा पनि जसरी पनि आफू टिक्ने र भित्री उहाँलाई लागेको के छ भने म नै टिकेँ भने अर्को चुनावमा फेरि बहुमत ल्याउँछु भन्ने लागेको छ कि तब जबकि अब आउँदो चुनावमा अहिले उहाँ आफै भन्नुहुन्छ 14 लाख मत अहिले एमालेको छ अरे होला अनि चाहिँ अब त्यो 14 लाख मत आउँदो इलेक्सनमा त्यसबाट 1 लाखमा झर्ने हो कि 14 लाखबाट 30 लाखमा जाने हो त्यो टुङ्गो छैन आम मान्छेको सोचाइमा ओली जहाँ जान्छन् त्यहाँ चुनाव हारिन्छ अहिले त्यो स्थिति छ
1: अनि ओलीजीलाई आफ्नो सुरक्षा हुँदैन कि भन्ने नेतृत्व छाडिसक्दा सुरक्षा हुँदैन कि भन्ने किन डर छ र पार्टीभित्र अरू नेतृत्वको लागि दावी गर्ने वा त्यो किसिमको योग्य मान्छेहरू तपाईँ देख्नुहुन्न छन् कि छैन
2: वैधानिक रूपमा के गर्नुभयो भने त्यो पार्टीको केन्द्रीय समिति भनेको उहाँको निजी पक्षधरहरूलाई चाहिँ हप्पी डप्पी गरेर सबैलाई जस्तो घनश्याम त्यहाँबाट निकालिए राहुल भेम राहुल त्यहाँबाट निकालिए अब एक किसिम ईश्वर पोखरेल त्यहाँबाट निकालिए अब त्यहाँ जम्मै उनले आफ्ना रोजेका नजिकका पात्रहरूलाई लागेर केन्द्रीय समिति बनाएको छ केन्द्रीय समितिमा मेरो बहुमत हुन्छ भन्ने उहाँलाई पुरा विश्वास छ किन आजको त्यो एनाउन्समेन्टमा कुरा सुन्दा भोलन्टियरलाई दिएका निर्देशनलाई कुरो बुझ्दा उहाँ अलिअलि भित्र डर बाहिर एकदम दमाग दिएर केन्द्रीय समितिका सदस्यहरूले मेरो पक्ष लिन्छन् भन्ने कुरोमा हुने छन्
1: र
2: यसो गरेर मलाई लाग्छ अध्यक्षमा उहाँ कायमै हुनुभयो भने पनि अब पार्टीले जनसमर्थन पाउने ठाउँमा पुग्छ कि पुग्दैन
1: हजुर
2: त्यो उहाँले बुझेका छैनन्
1: जनसमर्थन बिनाको पार्टी र त्यसको अध्यक्षको अर्थ के हुन्छ जुन पार्टीको जनसमर्थन हुन्न, जुन पार्टीको तपाईँको वैधता जनमतसी गुम्छ भने त्यो पार्टीको अध्यक्ष भइराख्नु र संगठन गरिरहनुको के होला?
2: मलाई लागेकै केही छैन भने म गएँ भराएँ भने आउँदो इलेक्सनमा 14 लाखबाट 30 लाख बनाउँछु म भन्ने उहाँलाई भित्र लागेको हो
1: त्यो आत्मविश्वास छ।
2: यथार्थ त्यस्तो छैन भन्ने कुरो उनी मान्दैनन्।
1: हजुर,
2: यो सबै विदेशी खेल भएको हो। हुनुले मैले चुनाव हारेर त अहिले झापाकै कार्यकर्ताहरूले मलाई साथ दिएनन् भन्ने परेको छ। हुम कसरी चल्यो? किन कार्यकर्ताले थाम्न नसक्ने हुम चल्यो उसले चुनाव हारे? त्यो उसले मात्रै होइन, आम पार्टीमै चुनाव हारिए आएको नै एउटा पनि प्रभावशाली नेताहरूले त्यहाँ स्थायी समितिका कार्यकारी समितिका त सचिवालयका सदस्य कसैले पनि चुनाव जितेनन्। त्यो सबैको कारण ओली नै हो जुन अहिले प्रतिवेदनमा शङ्कर पोखरेलले उठाउनु भएको छ। त्यो कुरो मान्दैनन्।
1: अब नि राजकीय मण्डलज्यू, यहाँनिर कुरा के हुन्छ? जस्तो कार्यदलले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाउने निर्णय गरेको थियो, त्यसलाई तपाईँको सचिवालयले अनुमोदन गर्यो, तर केन्द्रीय कमिटीमा त एजेन्डाका रूपमै पुगेन, केपी ओलीले त्यहाँ पुर्याइदिनु भएन, आफ्नै राजनीतिक प्रतिवेदनमा त्यसलाई समाहित गरिदिनु हो भनेपछि कार्यदलको अर्थ, त्यसको प्रतिवेदनको अर्थ, यति यति समयको अर्थ, यो त सबै औचित्य बिन्दु के एमाले फुट्ने हो?
2: होइन, अब मलाई लाग्छ एमाले फुटाउन अरू साथीहरू तयार भएको देखिँदैन।
1: हजुर,
2: किन फुटेर जानेको स्थिति कहिले पनि सुध्रिया छैन। जस्तो मामा फुटेर गए सुध्रिएन,
1: हजुर,
2: त्योभन्दा पहिले बाँझोहरू फुटेर गए सुध्रिएन। फुटेर गयो भने मान्छे एमालेको चुनाव चिन्ह सूर्य चिन्ह लिएर गयो भने अगाडि जान सकिएला, फुटेर गयो भने सकिँदैन, अगाडि उठाउन सकिँदैन भन्ने नै अहिलेसम्म कार्यकर्तालाई लागेको छ र फुट्ने दाउमा उनीहरू पुगेका छैनन्। सकेसम्म वैधानिक प्रक्रियाले नै अध्यक्ष चेन्ज गर्यो भने मात्रै पार्टी टिक्छ भन्ने कुरोमा ओली बाहेकका त्यहाँका प्रबुद्धहरू त्यसमा एकजुट छन्। अब केन्द्रीय समिति भन्या त त्यो देखौवा आलुको बोरा जस्तै हो, किन ओलीले जे भन्छ?
1: तर उहाँले त अब परिषद बैठक बोलाउने भनेको थियो, त्यसलाई पनि त करिब करिब तुवाइदिनु भएको जस्तो देखिन्छ। अब
2: होइन, यस प्रत्येक केन्द्रीय समितिको बैठक पछाडि अब त्यहाँ अब शङ्करहरूलाई साँच्चै के लागेको छ भने हाम्रो जिन्दगी बर्बाद भयो भन्ने लागेको छ। किन ओलीकै नेतृत्वमा जाने हो भने त्यहाँका सबै युवाहरू जुन अब ओलीले जति सत्ताको स्वाद लिनु पर्थ्यो लिइसके, अब त्यो त्यति स्वाद लिनु नपाए पनि कमसेकम सांसद देश चलाउने कुरोमा जाइन्थ्यो भन्ने जुन अरू युवाहरूलाई लागेको छ, त्यो चकनाचुर हुन्छ भन्ने। ओली नै बसे भने यो सपना चकनाचुर हुन्छ र एमाले चाहिँ इतिहास मात्रै बन्छ भन्ने कुरो म अरू धेरै विश्वस्त छ। यही भएको हुनाले मलाई लाग्छ अहिले केन्द्रीय समितिमा ओली रहे भने उहाँहरू ओलीलाई राखेरै चुनावसम्म जालान् भन्ने जस्तो मलाई लाग्दैन। यदि गइहाले भने ओली सहितको एमाले त्यहाँ खै खोज्नुपर्ने हुन्छ, फेरि इतिहासमा खोज्नुपर्ने हुन्छ र जहाँ भेट्यो पनि म त हिजो त एमाले थिएँ भन्ने मान्छेहरूको सङ्ख्या धेरै हुन्छ, मान्छे अहिलेका एमालेको संख्या कम हुन्छ। त्यो स्थिति जगजाहेर छ त ओलीले जति उनलाई घमण्ड लागेको होस् अथवा जति डर लागेको होस् मान्छे त्यो पदमा बसेर उनी सुरक्षित हुँदैनन्। मान्छे मैले देखेँ पार्टी पनि सुरक्षित हुँदैन, पार्टी सुरक्षित नभएपछि उनी सुरक्षित पनि हुँदैनन्। यो सौहार्द पूर्ण बहिर्गमन उनले रोज्नु पर्थ्यो, रोजेनन्। पार्टी पनि नरहने भयो, उनी पनि नरहने भए। अब अरू साथीहरूले प्रयत्न गरेर पार्टीलाई कसरी बिउताउन सक्छन् या सक्दैनन् त्यो त उहाँहरूकै जिम्मेवारीको कुरो हो, म त त्यसभित्रमा अहिले छैन। चिन्ता हो मेरो पनि, आशा थियो एमाले कमसे कम नेताहरू फटा भए पनि फटालाई निकालेर मान्छे एमाले टिकिदिएदेखि त्यसले इतिहासमा केही गर्न सक्थ्यो कि त्यो गर्न सक्ने हैसियत राख्ने र सोच राख्ने रूपमा पार्टी निर्माण भएको थियो भनेर त लाग्छ। तर त्यो ओलीले त्यसलाई सफलीभूत हुन दिने आँट छैन, जसले गर्दा अहिलेकै बैठकमा पनि ओली बहिर्गमित हुने मानसिकतामा छैनन् र केन्द्रीय समितिले सायद मलाई बहिर्गमित नगर्ला।
1: हजुर,
2: त्यो नगर्नुको मतलब एमाले झन् ठुलो सङ्कटमा छ।
1: तर एउटा कुरा चाहिँ, कार्यदललाई त यो केन्द्रीय समितिले चिन्दैन, त्यो कार्यदलको औचित्य पनि रहन्छ। त्यो कार्यदलले किन हतारिएर परिषद बैठक आह्वान गर्ने निर्णय गर्यो? त्यसको त अर्थै रहन्छ नि।
2: होइन,
1: केन्द्रीय कमिटीमा नै नपुगेपछि त्यसको अर्थ र औचित्य छैन। ओलीजी तयारी नभएसम्म ओलीजी किन तयार हुनुहुन्छ? परिषदले विधान संशोधन गर्ने होला, 2 कार्यकालको 70 वर्ष गर्ने होला, कहिउँ उहाँका प्रतिकूलका विधान संशोधन गर्ने परिषद डाक्न ओलीजी तयार हुनुहुन्छ? फेरि पुनर्गठन पक्षी दलहरू यथा केन्द्रीय कमिटीमा अल्पमतमै परे पनि परिषदमा फेरि बहुमतमा छौ भन्दैछन्, त्यसकारण उहाँले किन राख्नुहुन्छ त्यो?
2: होइन, उनले विधानमा के रहेछ भने केन्द्रीय समितिले नमानेदेखि अनि सबवटा विद्रोही तिमीले नै जिल्लाको सुझाव अथवा पहिलेका डेलिगेटहरूको समूहले विशेष अधिवेशन बोलाउने के नियम छ त्यहाँ त्यो त्यो बाटोमा शङ्करहरू जान्छन् कि अब सकिएन ओली अब ओलीसँगै हामी पनि ओली बाँच्यो हामी ओली गयो हामी पनि गयौँ भनेर भन्छन् अब मलाई लाग्छ त्यति सजिलै छोड्ने पक्षमा उनीहरू पनि छैन किन जिन्दगीसँग जोडिएको कुरो हो राजनीतिसँग मात्रै होइन किन एमालेबाट पाखा लाग्नु पर्ने स्थिति आयो भने जस्तो अहिले नै राजनीतिक कारोबार बेगरकामा त्यहाँ खेलाडी अहिले नै भइसकेका त्यहाँ एमाले कार्यकर्ता छन् अब यो स्थानीय निकायको चुनावमा र यो प्रान्तीय सरकारको चुनावमा पनि हाल्यो भने त्यहाँबाट पनि बाहिरद्वारा अहिलेको माओवादीको भन्दा पनि तल्लो हालतमा उनीहरू पुग्न सक्छन् त्यो कुरोलाई उनले गम्भीरतापूर्वक सोचेर अहिले केन्द्रीय समिति हालेपछि क्या विकल्पमा लाग्छन् या लाग्दैनन् त्यो त
1: भोलिका
2: त्यो विकल्पमा लागेर एमालेलाई जिउँदो राख्न जिउँदो कार्यकर्ता हुन् भने लाग्नुपर्छ
1: उहाँहरूसँग के विकल्प छ त शङ्कर पोखरेलहरूसँग
2: अब होइन उहाँसँग विकल्प त छ नि विशेष अधिवेशन बोलाउने विकल्प छ अब यो जिल्लाको कोर्डिनेट गरेर सम्मेलन बोलाउने विकल्प छ विधानमा त विकल्प त नभएको होइन
1: तर अध्यक्ष तयार नभएसम्म त्यो त काङ्ग्रेसको बाटो हुन्छ अध्यक्ष तयार नभएसम्म त्यो सम्भव छ
2: होइन त्यो सम्भव छ जस्तो काङ्ग्रेसमा सम्भव भएको थियो विधान करिब करिब विधानको स्टाइल करिब करिब काङ्ग्रेस र एमालेको उस्तै रहेछ
1: हजुर
2: किन नेतृत्वले मानेन भने विदेश विशेष अधिवेशन बोलाउन सकिने काङ्ग्रेसमा थियो
1: हजुर
2: भयो पनि अब काङ्ग्रेसमा पनि नेताहरू मूर्खै भएर नै शेरबहादुरहरू बाहिरिया हुन् डेमोक्रेटिक पद्धति नमानेरै बाहिरिया हुन् अन्तर्राष्ट्रिय पोलिटिक्समा गगन अमेरिकन पक्षधर हुन् भन्ने अर्थ जति राखे पनि आन्तरिक रूपमा भन्यो भने गगनले ठिकै बाटो समात्या हुन् डेमोक्रेटिक बाटो समात्या हुन् र अदालतले पनि त्यो डेमोक्रेटिक बाटोलाई नै फलो गरिदिइराखेका छ अहिलेसम्म अब मलाई त त्यही बाटो अब एमाले पनि पक्रिन मान्छ जिउँदो एमाले हुने हो भने त्यही बाटो करिब करिब काङ्ग्रेसकै बाटो काङ्ग्रेस भन्ने बित्तिकै त्यो चाहिँ काङ्ग्रेसको बाटो भन्ने बित्तिकै गलतै बाटो होइन किनकि विधान सङ्घर्षकै बाटो भनेको नै त्यही छ त्यो गर्लान् अब अथवा के गर्नुहुन्छ उहाँहरूको कुरो तर मलाई जहाँसम्म लाग्छ यसै चुप लागेर बसे भने एमाले सिट दिने कुरोको कुनै अर्को विकल्प छैन
1: ए विद्या भण्डारीलाई अघि सार्ने नेकपा र एमाले मिसाउने भन्ने अर्को एउटा ट्रायल पनि यो बीचमा चर्चाको रूपमा आयो त्यो कतिको गतिलो उखती हुन सक्छ
2: अनि यो त गतिलो उपाय थियो ओलीले पनि त्यो मानिएर विद्यार्थीलाई अध्यक्ष बनाएर अभिभावक जस्तो ओली बने भए चाहिँ भित्रभित्र ओलीले नै काम गर्थे बाहिर बाहिर विद्या आउँथिन् अब शङ्करहरू सबै त्यसमा समय टिन्थे अब एमाले ब्रान्डका जातिहरू जो भीमरावलहरू बाहिर गएको ती पनि समेटिन सक्थे जसले गर्दा एमाले जिउँदो भएर त्यतिखेर माओवादी त्यसमा थोरै माओवादी पनि मिसिन्थे होला नि त धेरै माओवादीको चरित्र एमालेसँग मिल्दैन थियो र प्रचण्ड ल्याउन जरुरी पनि पर्दैन थियो अब त्यो बाटोमा त माओली जानै मानेनन् अब त्यो अब फेरि पार्टीलाई पुनर्गठनै गरेर जाने भएर ओलीलाई छोडेर विद्यालयसँग सङ्गठित गर्दा शङ्करहरू जान्छन् कि जाँदैनन् त्यो त मलाई पनि अहिले यकिन छैन किन त्यसो गर्दाखेरि त उसले सिरिचिमा छोड्नुपर्ने हुन्छ सिरिचिमा छोड्ने र पार्टी कार्यालय छोड्ने कुरोले त्यसरी जाने साथीहरूलाई सहयोग हुन्छ वैधानिकता पुग्छन् जस्तो मलाई लाग्दैन
1: सबभन्दा ठुलो कुरो सूर्य चिन्हसँग रह्यो होइन सबभन्दा ठुलो कुरो
2: सबै सूर्य चिनेर पार्टी कार्यालय किन 75 जिल्लामा पार्टी कार्यालय र पार्टी कार्यालयमा जुन पुँजी छ नि कुनै पनि पार्टी कार्यालय 10 लाखदेखि 50 लाख भन्दा माथिका मूल्यका पार्टी कार्यालय छ त्यो त पुँजी पनि भयो अनि त्यो परिचय पनि भयो अनि त्यो सूर्य चिन्ह नपाउनेले त्यो चिज पाउँदैन त्यो पनि मान्छे शङ्करलाई समस्या हो किन त्यसभन्दा बाहिर बस्ने बित्तिकै पार्टी फुटेको त फुटाएर गएको जुन आरोप त सर्कोभरि लाग्ने जस्तो माधवलाई लाग्यो माधव 15 वर्ष अध्यक्ष भएको हो पार्टी सभा महासचिव भएको मान्छे ल्याङ ल्याङ अहिले हिँड्नु पर्यो किन षड्यन्त्र त उनको पाला पनि मजाले नै भएका हुन् तर उनी त्यो क्यारियरको हिसाबले भन्नु त ओलीभन्दा सिनियर थिए किन मान्छे उनको चाहिँ प्रभाव बढेन भन्दा उनी पार्टी फुटाएको अर्थमा नि देखा परे त्यो डर शङ्करलाई पनि छ अहिले पनि त्यही भएर सकेसम्म वैधानिक बाटोमै उहाँहरू लड्न खोजिरहनु भएको छ तलका सचेत कार्यकर्ता कति सचेत हुन्छन् ती सचेत नभएर लन्ठु हरेकमा चाहिँ अब पार्टी सिद्ध्याउनमा लागे भने मलाई जहाँसम्म लाग्छ ओलीको नेतृत्वबाट पार्टीले अब उकालो बाटो लाग्ने स्थिति छैन कुरालै लाग्छ
3: किनभने यति धेरै बदनाम भएको छ, तीनचोटि बदनाम भएका छन् उनले आफूलाई जे जे कल्पना गरे पनि तीनचोटि पछाडिया पालमान अब फेरि उठेर उसले महाभारतको कथा ल्याएर म त उठिराखेका छु भन्दै उनले उठाएर जुट्या छन् ती तीनचोटि। झापा आन्दोलनबाट भागे, सरकारमा दुई त्यहीँको सरकार हुँदाहुँदै भागे, त्यहाँ अदासले त्यहाँ पहिलाउँदा आउँदै अदासले त्यहाँ लखट्यो भने त्यति धेरै लखैट्यामा परेको नेता त सायद अन्त पनि कमै होला, तर पनि म जिउँदैछु भनेर जुन उनले अफवाह फैलाउँछन् त्यो आम जनताले त्यसलाई पत्याउँछन् जस्तो मलाई लाग्दैन।
1: हस्, तपाईँलाई यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
3: धन्यवाद, धन्यवाद।
0: रेडियो पावर, घटना विषयको सशक्त संवाद।
4: हजुरको रेडियो 102.1 मेगा।
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
6: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
5: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
6: लक्ष्य 22 पटक।
5: स्वीकृत बजेट 88 लाख।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
5: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
6: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
5: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
6: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
5: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
6: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
5: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
6: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
5: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
6: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
5: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
5: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन,
6: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
5: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
6: मौरी पालन व्यवसाय र मह प्रशोधन,
5: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
6: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
5: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
6: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
5: मासुजन्य पदार्थको भण्डारण, उत्पादन प्रशोधन र बजारीकरण
6: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
5: फलफूल प्रशोधन र बजारीकरण
6: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
5: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
6: प्राङ्गारिक कृषि वस्तु निर्यात
5: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
6: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय
5: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
4: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
5: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
4: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
5: त्यसो भए ध्यान दिएर सुन्नी।
6: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
5: सुन्नु भए त?
4: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
7: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: हजुरको रेडियो 102.1 MHz।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0485-40-239, 0485-40-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
6: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
7: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
6: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
7: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
6: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
7: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
6: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
7: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
6: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
7: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
6: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
7: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
6: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
7: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: डेंगी एडिस जातको
7: लाम्पनीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
6: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउने

0: मा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
2: हजुरको रेडियो 102.1 मेगा
3: गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: हजुरको रेडियो 102.1 MHz।
1: निर्देशन तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: अशोक दाहालबाट समाचार सुन्नुहोस्। आपराधिक गिरोह विरूद्ध चलाइएको व्यापक अन्तर्महादेशीय कार्यवाहीमा झण्डै 500 जना पक्राउ परेका छन्। कार्यवाहीको समन्वय गरिरहेको बेल्जियन प्रहरीले ल्याटिन अमेरिकी क्षेत्रबाट लागू औषध, बन्दुक र गोली गट्ठा समेत बरामद गरिएको जनाएको छ। सबैभन्दा धेरै मानिसहरू कोस्टारिकाबाट पक्राउ परेका छन्। त्यहाँको प्रहरीले ठूलो परिमाणमा लागू औषध युरोप पठाएको आरोपमा एउटा गिरोहलाई निशाना बनाएको थियो। उक्त गिरोहलाई न्यायिक निकाय र सुरक्षा संगठनका वरिष्ठ अधिकारीहरूले संरक्षण दिएको आरोप छ। प्रहरीले रिपब्लिक अफ आयरल्याण्डमा पहिलो पटक फेला पारेको भनिएको कोकिन प्रशोधन गर्ने प्रयोगशाला पनि नष्ट गरेको छ। यो अभियानमा 30 देशका सुरक्षा निकाय परिचालित भएका थिए। जापानको पूर्वी तट हुँदै पार भइरहेको एउटा शक्तिशाली समुद्री आँधीले भीषण वर्षा गराइरहेको छ। बीबीसी संवाददाता कोरुमी मोरी भन्छन्, टोकियो सहित 5 वटा प्रशासनिक क्षेत्रबाट 16 लाख मानिसहरूलाई आफ्नो घर छोडेर विद्यालयहरूमा स्थापना गरिएका सुरक्षित केन्द्रहरूमा सर्न भनिएको छ। हजारौं मानिसहरू बिजुलीबाट वञ्चित भएको विवरण आएका छन्। बीबीसी संवाददाता कोरुमी मोरीको भनाई, प्रशासनले केही स्थानमा पहिरोको चेतावनी पनि जारी गरेको छ। शनिबार यता 300 मिलिमिटर वर्षा गराएको समुद्री आँधीले हजारौं मानिसहरूलाई बिजुलीबाट वञ्चित गराएको छ। सयौं उडानहरू रद्द भएका छन् र केही रेल सेवा पनि स्थगित भएका छन्। एसियाली खेलकुदका केही खेलहरू पनि पछि सारिएका वा रद्द गरिएका छन्। जर्मनीको सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टीका उच्च नेताहरू क्षेत्रीय निर्वाचनको परिणाम समीक्षाका लागि बर्लिनमा भेला भएका छन्। उक्त निर्वाचनको परिणामलाई चान्सलर फ्रिडरिक मेर्ट्सले एकदमै खराब भनेका थिए। 5% थ्रेसहोल्ड कटाउन नसकेका कारण पहिलो पटक सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टी क्षेत्रीय संसदमा प्रतिनिधित्व गर्नबाट चुकेको थियो। बर्लिनमा भएको अर्को निर्वाचनमा पनि यो पार्टी उग्र वामपन्थी दलसँग पराजित भएको थियो। दुवै निर्वाचनमा वामपन्थी एएफडी पार्टीले राम्रो नतिजा ल्याएको छ। क्रेमलिनको कड़ा नियन्त्रणबीच सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीले अहिलेसम्मकै धेरै सीटमा जीत हासिल गरेको छ। अन्तिम परिणाम घोषणा हुन बाँकी नै रहे पनि पुटिनको युनाइटेड रसिया पार्टीले अरू पार्टीको सहयोग बिनै संविधान संशोधन गर्न पुग्ने बहुमत ल्याउने देखिएको छ। युक्रेनसँगको युद्धको विपक्षमा रहेका दल

0: हरूलाई चुनावमा प्रतिबन्ध लगाइएका कारण यो परिणाम अपेक्षित ठानिएको थियो। र थुनामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाई माग गर्दै प्रदर्शनको तयारी भइरहँदा त्यहाँको प्रहरीले खानका थप आफन्तहरूलाई पक्राउ गरेको छ। हिरासतमा लिइएकाहरूमा खानका दुईजना बहिनीहरू उज्मा र नुरिन पनि छन्। यसअघि दिदी अलीमा आइतबार पक्राउ परेकी थिइन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री खान 3 वर्षदेखि थुनामा छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। विद्युत महसुलमा चालू आर्थिक वर्षदेखि लागू गरिएको मूल्य अभिवृद्धि कर अर्थात भ्याट हटाउने तयारी अघि बढ़ने भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच भ्याट फिर्ता सम्बन्धी प्रक्रिया अघि बढ़ाउने सैद्धान्तिक सहमति भएको ऊर्जा मन्त्रालयका अधिकारीहरूले बताएका हुन्। सरकारले गत साउनदेखि बिजुलीमा भ्याट लिन थालेको थियो। एक रिपोर्ट। घरायसी ग्राहकका लागि 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्दा 5% भ्याट लगाउने व्यवस्था लागू भएको 2 महिनामै हटाउने तयारी भएको हो। यद्यपि दुई मन्त्रीबीच सहमति भए पनि सरकारले यसबारे औपचारिक निर्णय गर्न भने बाँकी रहेको ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले बताए।
2: त्यसलाई चाहिँ अब अलिकति रिथिङ गर्नुपर्छ भन्ने हिसाबले हाम्रै मन्त्रीज्यूको पहलमा चाहिँ अर्थमन्त्रीज्यूसँगको प्रिन्सिपल्ली चाहिँ यसलाई अब फिर्ता लिने भन्ने हिसाबले अगाडि बढ़ाएको छु। निर्णय चाहिँ अब नेपाल सरकारले निर्णय गरेपछि मात्रै कार्यान्वयनमा जान्छ। अहिले चाहिँ त्यसलाई चाहिँ निर्णय प्रक्रियामा लाने भन्ने हिसाबले मात्रै प्रिन्सिपली एग्री गरेको विषय बुझिन्छ।
1: आगामी मन्त्री परिषद बैठकबाट भ्याट हटाउने बारे निर्णय हुन सक्ने र त्यसपछि मात्रै प्रक्रिया अघि बढ़ने प्रवक्ता साक्यले बताए। यसअघि उपभोक्ताले तिरिसकेको भ्याट समायोजन हुने वा नहुने भन्ने बारे भने टुङ्गो लागि नसकेको उनको भनाइ छ।
2: निर्णय कसरी हुन्छ? साउनदेखि नै नलाग्ने भन्यो भने चाहिँ पछिल्लो बिलिङमा त्यसको हिसाब समायोजन हुन्छ। अब निर्णय मितिदेखि मात्रै नलाग्ने भन्यो भने चाहिँ जुन बेलादेखि निर्णय हुन्छ त्यो बेला पछि मात्रै लाग्दैन।
1: दुई मन्त्री बीच भएको भनिएको सहमतिको कतिपय उपभोक्ता अभियान कर्मीहरूले स्वागत गरेका छन्। उपभोक्ता हित संरक्षण मंचका महासचिव विष्णु प्रसाद तिमल सिन्हाले विद्युत सेवामा भ्याट लगाउने निर्णय शुरूदेखि नै उपयुक्त नभएको बताए।
3: उपभोगमा नै बाधा पुर्याउने जो काम भइरहेको छ यो त राम्रो कुरा नै थिएन र यसलाई चाँडोभन्दा चाँडो फिर्ता लिएर कम्तीमा पनि 100 युनिटसम्म चाहिँ उपभोक्तालाई एउटा सहुलियत दरमा चाहिँ उपलब्ध गराउन सक्यो भने उसको न्यूनतम आधारभूत आवश्यकता पूरा हुन्थ्यो।
1: सरकारले चालू आर्थिक वर्ष 2083-84 को बजेट मार्फत विद्युत सेवामा भ्याट लगाउने निर्णय गरेको थियो। अब अर्को विषय। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा पुरानै ठाउँमा पुनः बस्ती बसाउने सरकारको योजना नरहेको बताएका छन्। उनका अनुसार बाढ़ी प्रभावितहरूका लागि आधारभूत सुविधा सहितको नयाँ नगर विकास गरिनेछ। प्रभावित बस्ती नजिकै निजी जग्गा खरिद गरेरै भए पनि सुविधा सम्पन्न नगर विकास गर्ने गरी काम अघि बढ़ाइएको मन्त्री लम्सालले जानकारी दिए। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले भूकम्प पछिको पुनर्निर्माण भन्दा बाढ़ी पछिको पुनर्निर्माण फरक ढंगले अघि बढ़ाइने बताएका हुन्। यसै सन्दर्भमा हामीले पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई टेलिफोन सम्पर्क गरी बाढ़ी प्रभावितका लागि नयाँ बस्ती निर्माणबारे भइरहेको छलफलका सम्बन्धमा थप जिज्ञासा राखेका छौं।
4: भूकम्पमा चाहिँ संरचनाहरू हल्लिने भत्किने बिग्रिने अनि क्याजुअलिटी अब जनधनको क्षति हुन्छ बढी विशेष गरेर मान्छेको क्याजुअलिटी चाहिँ बढी समस्या हो होइन। यसमा चाहिँ बाढ़ी जहाँ आयो नि त्यो बाढ़ी आएको ठाउँ चाहिँ अब प्रयोग गर्न सक्ने सामान्यतया अब फेरि चाहिँ त्यही बस्ती बसाएर बस्दै बस्न सक्ने सम्भावना हुँदैन त्यो चाहिँ एकदमै रिस्की हुन्छ होइन। अबको हाम्रो बस्तीहरूको रिलोकेसन चाहिँ यस्तो खालको डिभास्टेटिङ फ्लडले पनि नछुने ठाउँमा पूर्वाधार विकास गरेर बस्ती बसाउने भन्ने हो एक किट बस्ती बसाउने भन्ने सेन्समा मन्त्रीज्यूले भन्नुभएको हो।
5: यो नयाँ सहर बसाउने भन्ने विषयमा निर्णय गरिसक्नु भएको कि त्यो छलफलकै क्रममा?
4: अब नयाँ भनौ न जुन चाहिँ जो बस्तीबाट विस्थापित हुनुभएको छ उहाँहरूलाई चाहिँ पूर्वाधार सहितको नयाँ एरिया जस्तो भनौ न विदुर अथवा चाहिँ तल चाहिँ त्रिशुली बजार एरियामा जुन चाहिँ नोक्सानी भयो त्यो अब त्रिशुली बजार एरियामै त बस्न सक्ने सम्भावना छैन। त्यसलाई अर्को सुरक्षित ठाउँमा सारेर सुविधायुक्त बस्ती चाहिँ सहरै भनौँ सानोतिनो सहरैको अवधारणा पनि निर्माण गर्ने भन्ने हो।
5: त्यही त अब टिमुरे स्याफ्रू त्रिशुलीसम्मै बाढ़ीको असर छ। यो सरकारले चाहिँ खास गरी कुन स्थानलाई लक्षित गर्छ गरेर नयाँ अवधारणामा प्रवेश गर्न खोजेको भन्ने प्रश्न?
4: अब यो चाहिँ जस्तो सुरक्षित ठाउँ आइडेन्टिफाई गर्नको लागि हाम्रो यो भूमि व्यवस्था मन्त्रालयको सहसचिवको संयोजकत्वमा हाम्रो मन्त्रालयको पनि प्रतिनिधि भएको एउटा टोलले काम गरिरहेको छ। उहाँहरूले अब यो सुरक्षित विशेष गरेर बाढी पहिरोको कारणले पनि भोलि चाहिँ नोक्सानी नहुने खालको ठाउँहरू छनौट गरेर अनि सरकारलाई रिकमेन्ड गर्नुहुन्छ। त्यस्तो ठाउँहरूमा चाहिँ व्यवस्थित बस्ती बसाउने हुन्छ। जुन हाम्रो टोली गएछ उहाँहरूले स्थानीय तह स्थानीय प्रशासनसँग छलफल गरेर नै ती ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर सरकारलाई रिकमेन्ड गर्नुहुन्छ।
5: सचिवजी, अब यो चाहिँ दीर्घकालीन पुनर्स्थापनाको कुरा भयो, अब तत्काल पुनर्स्थापनाको पनि त कतिपय कुराहरू छन्, खास गरी सड़कका कुराहरू छन्। यो टिमुरे हुँदै त्यो नाकासम्म पुग्ने सड़कका सन्दर्भमा चाहिँ तपाईँहरू के गर्नुहुन्छ? अब
4: अहिले विशेष गरेर भनौँ न, हाम्रो गल्छीदेखि स्याफ्रुबेसी हुँदै हाम्रो रसवागढीसम्मको 86 किलोमिटर सड़क हो होइन, त्यसमध्ये अब हाम्रो बिदुरसम्म रिस्टोर भयो सड़क होइन, अब बेत्रावतीसम्म चाहिँ हामीले अहिले सड़क चाहिँ रिस्टोर गर्नको लागि काम गरिरहेका छौँ। बेत्रावतीमा पुल बनाउनु पर्ने हुन्छ, त्यसपछि हामी बेत्रावतीमा पुल बन्यो भने मरललेस हामी धुन्चेसम्म चाहिँ जान सकिन्छ। हाम्रो हाइवे नै छ पासाङ लामो राजमार्ग, त्यसपछि त्यहाँबाट तल हाम्रो स्याफ्रुबेसीसम्म जान सकिन्छ। अनि स्याफ्रुबेसीमा हामीले 100 मिटर जतिको बेली ब्रिज हाल्नुपर्ने हुन्छ, त्यसको लागि पनि हाम्रो टिमले काम गरिरहेको छ। त्यहाँ चाहिँ बेली ब्रिज हालिसकेपछि अनि बाँकी 18 किलोमिटर सडक हुन्छ जुन चाहिँ स्याफ्रुबेसीबाट रसुवागढीसम्म। तत्कालको रिस्टोर भनेको अब पुरानै सडक अथवा त्यसमा पनि केही ठाउँहरूमा नयाँ आयो भने नयाँ चाहिँ ट्र्याक खनेर चाहिँ बनाउने भन्ने छ र यातायात सञ्चालन गर्ने भन्ने छ। तर दीर्घकालीन हिसाबले अब यो फ्लड प्लेन जुन बाढी आयो त्योभन्दा माथिल्लो लेभलमा चाहिँ बाटो बनाउनुपर्छ, पुलहरू पनि अब सम्भवतः अग्ला पुलहरू बनाउनुपर्छ भन्ने चाहिँ अब अहिले छलफलकै क्रममा छ। त्यसको लागि चाहिँ यो 40 किलोमिटर विशेष गरेर बेत्रावतीबाट रसुवागढीसम्मको लागि चाहिँ हामी पहिला फिजिबिलिटी अध्ययन गर्छौँ अनि त्यसपछि त्यसलाई चाहिँ फिजिबल एलाइनमेन्टलाई चाहिँ हामी निर्माण गर्छौँ।
5: अब यो भोटेकोसी त्रिशुली करिडोरका जति पनि बासिन्दाहरू हुनुहुन्छ बाढीबाट प्रभावित भएका, खास गरी पुनर्वास र सड़क पहुँचका सन्दर्भमा धेरैको चासो देखिन्छ, त्यस विषयमा सरकारलाई यसै गर्ने हो भनेर ठोस निष्कर्षमा पुग्न चाहिँ कति जति समय लाग्छ?
4: पुनर्वासको विषयमा अहिलेको तत्कालको पुनर्वास चाहिँ सरकारले दुईटा विकल्प अगाडि सारेको छ। एउटा चाहिँ 15,000 रुपियाँ भाडाको विषय होइन, भाडा दिएपछि उहाँहरूले आफै पनि अब सुरक्षित ठाउँमा चाहिँ बस्न सक्नुहुन्छ होइन, र अर्को चाहिँ सरकारले बनाइदिएको अस्थायी आवासमा बस्ने, यी दुईटै आवासमा चाहिँ उहाँहरूले रोजेकोलाई सरकारले प्रायोरिटी दिन्छ। दीर्घकालीन पुनर्वासको हकमा चाहिँ सरकारले त्यसलाई जग्गा आइडेन्टिफाई भइसकेपछि यी ठाउँमा चाहिँ यस्तो प्रकारको बस्ती बसाउने भनेर स्वीकृत भएपछि त्यसमा हामी काम अगाडि बढाउँछौँ। त्यो सम्भवतः 1.5 वर्षदेखि 2 वर्षभित्रमा अब सक्यो त हामी 1 वर्षभित्रमै प्रारम्भिक पूर्वाधारहरू कम्प्लिट गरेर घरहरू चाहिँ बनाउन चाहिँ सुरु गर्ने भन्ने छ। बाटोको कनेक्टिभिटीको विषयमा चाहिँ अहिले तत्काल हामीले अब पक्की पुलहरू पक्की संरचनाहरू अलिकति डिजाइन सिजाइन गर्न टाइम लाग्छ। अब अहिले हामीले चाहिँ टेम्पोरेरी संरचना अथवा टेम्पोरेरी बाटो ट्र्याकै खोल्ने हो। अब अलिकति हामीलाई चाहिँ पानी पनि घटेपछि अलि सहज भएपछि अनि 2 वर्षभित्रमा चाहिँ सबै रिस्टोरेसन गर्ने गरी हामी अगाडि बढाउँछौँ। त्यसै गरी अरू साना संरचना पनि छन् जस्तो खानेपानीको संरचनाहरू, ती 1 वर्षभित्र चाहिँ हामीले सबै रिस्टोर गरिसक्छौँ।
1: पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल। पुनः बाढीकै प्रसंग। विनाशकारी बाढ़ीका कारण विस्थापित भएकाहरूले सरकारले बनाएको अस्थायी शिविरमा बिजुली बत्ती लगायतका आधारभूत सुविधाको समस्या भोगिरहेको बताएका छन्। त्यसै गरी खानेपानी, शौचालय लगायतका आवश्यक सेवाको समेत अभाव रहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
6: विनाशकारी भूकम्पले आफ्नो थाततलो छाडेर उत्तर गयाको खाल्टेमा विस्थापित जीवन बिताइरहेका आफूहरूलाई विनाशकारी बाढ़ीले पनि विस्थापित बनाएको दावा मिङ्गर तामाङले बताए। उनका अनुसार अहिले बस्दै आएको स्थानमा बत्ती, खानेपानी, शौचालय लगायतको अभाव छ।
7: हामीलाई यो बत्तीको समस्याले गर्दा तपाईँको मोबाइल चार्ज गर्न नपाएपछि न्युजहरू होइन फेसबुक मार्फत पाउनुपर्ने जानकारीहरू पर्याप्त रूपमा चाहिँ हामीले पाइरहेको छैन, कसैको मोबाइल स्विच अफ भइरहेको हुन्छ।
6: अस्थायी शिविरमा बस्दै आएका अनिसा तामाङ
8: आफ्नै घर छैन, सबै बगा छ, अनि जसो जसो यहाँ बस्नु पर्यो, जाउँ भने कहाँ जाने, बत्ती छैन, फ्यान छैन, ट्रेनमा नि पानी धेरै आयो भने सबै भिज्छ, बच्चाहरूको नि पढाइ बिग्रिरहेछ।
6: अर्का विस्थापित आसमान तामाङ भन्छन् आफूसँग भएको 100 कपडामा ज्यान जोगाउन सफल भयो। कपडा र अन्य सामानहरू राहत पाइरहेको बताउँदै अस्थायी केन्द्रमा रहेका समस्याहरू बारे उनले यसरी व्यक्त गरे।
9: लाइन छैन, पंखा त पायो, मोबाइल चार्ज गर्न नि गाह्रै भइरहेछ, लाइन आइदियो भने चाहिँ पंखाको सहाराले पनि बस्न सकिन्छ कि भन्ने एउटा, ट्रेनमा चाहिँ पानी छिर्दो रहेछ अनि त्यसपछि नि घाम लाग्यो नि गर्मी हुने बस्न नसक्ने।
6: आफूहरूलाई पुनर्स्थापना र जीविकोपार्जनको लागि सरकारले छिटै नीति तयार गरेर व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग जापानमा समुद्री आँधीको जोखिमका कारण 19 लाख मानिसहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको छ। समुद्री आँधी जमीनमा नबज्रिए पनि त्यसले भीषण वर्षा गराउन सक्ने ठानिएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौं अशोक दाहालबाट।
0: तुजुआन नाम दिएको समुद्री आँधीका कारण 50,000 भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको टोकियोको विद्युत कम्पनीले जनाएको छ। बिजुली बन्द हुँदा चिबा प्रशासनिक क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। पछिल्लो 24 घण्टा 8 स्थानमा अहिलेसम्मकै धेरै वर्षा भएको जापानको मौसम निकायले जनाएको छ। आज मात्रै जापानमा 384 उडान रद्द गरिएका छन्। आँधीले निम्त्याएको संकटका कारण जापानकी प्रधानमन्त्री सनई ताकाइचीले संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिकाको भ्रमण पछि सारेकी छन्। जापानको यस क्षेत्रमा एकै वर्षभित्र आएको यो 25 समुद्री आँधी हो। प्रशान्त महासागरमा यस वर्ष विकसित भएको एल निनोका कारण अहिलेको समुद्री आँधी थप शक्तिशाली भएको ठानिएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: भी रात को 9 बजे। हजुर को रेडियो 102.1 MHz।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी कागजातहरू,
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू:
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
1: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन,
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: मौरी पालन व्यवसाय र मह प्रशोधन,
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
1: फलफूल प्रशोधन र बजारीकरण,
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
1: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
2: प्राङ्गारिक कृषि वस्तु निर्यात,
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: सहयोगका लागि हार्दिक अपील। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोन्यारो रोगका कारण पीड़ित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनमियारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढ़ी रकम खर्च भइरहेको छ। बोनमियारो प्रत्यारोपण गर्न 40,00,000 रूपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। तपाई हाम्रै सहर मन्थलीमा बजाज नेशनल फ्री चेकअप क्याम्प हुँदैछ।
2: तपाईको बजाज बाइकलाई अझ सुरक्षित, भरपर्दो र लामो यात्राका लागि तयार बनाउन बजाज नेशनल फ्री चेकअप क्याम्प शुरू हुँदैछ।
3: यही असोज 4 गतेदेखि 9 गतेसम्म तपाईँले पाउनुहुनेछ विशेष छुटका साथ बाइक चेकअप तथा सर्भिसको सुविधा।
2: लेबर चार्जमा 50% छुट, इन्जिन आयलमा 16% छुट, स्पियर पार्ट्समा 10% छुट, टायरमा पनि 10% छुट र पिङ स्टिकर स्पियर पार्ट्समा 12%सम्म छुटको व्यवस्था छ।
3: लामो यात्राको तयारी अब झन्झट बिना गर्नुहोस्। आफ्नो बजाज मोटरसाइकललाई समयमै चेकअप गराउनुहोस् र यात्रा बनाउनुहोस् अझ सुरक्षित र ढुक्क।
2: बजाज नेशनल फ्री चेकअप क्याम्प असोज 4 गतेदेखि 9 गतेसम्म।
3: थप जानकारीको लागि सम्पर्क गर्नुहोस् एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक मन्थली रामेछाप। सम्पर्क नम्बर 0485905530।
2: बजाज सँगै यात्रा, सुरक्षित यात्रा।

0: हजुरको रेडियो 102.1 MHz।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
3: रंगबहार रंगबहार
4: वर्ष संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
3: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्ष पेन्स।
2: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 048540106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
6: टन्नै पैसा कमाइएला भनेर 100.36 ब्याजमा ऋण काटेर विदेश आइयो यहाँ त झन अलपत्र ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ
5: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि त्यो बेला सुनेर पनि उडाइयो अब अहिले यो दुःख
6: त्यही त हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ कमाइ पनि गतिलो छ काम पनि हाम्रो जस्तो गाह्रो छैन म कति खुसी छ हेर त
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ पछुताउनु पर्छ स्वदेशमै सिप सिकेर मात्रै जाउँ
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485403998 0485403998
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगुङ्गा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल

0: हजुरको रेडियो 102.1 मेगा।
1: डेङ्गी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: ए बुहारी, सारे मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03। रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98 48 087 828, 98 27 87 20 82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
7: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि

0: उत्पन्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: वाउ हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
0: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845410043, 98630023422।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410040। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रधानमन्त्री राहत कोषमा मौजात रकम झण्डै 15 अर्ब रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार अहिले कोषमा 14 अर्ब 88 करोड 90 लाख 38 हजार 800 रूपियाँ मौजात रहेको छ। सरकारले कोषमा जम्मा भएको रकम मध्ये यसअघि नै 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकास गरिसकेको छ। भटीकोशी नदीमा आएको बाढ़ीबाट रसुवा सिन्धुपाल्चोक लगायतका क्षेत्रमा सड़क पुल जलविद्युत आयोजना होटल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रको राहत तथा पुनर्स्थापनाका लागि कोषबाट रकम परिचालन गरिएको हो। सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने भएको छ। ऊर्जा मन्त्रालयका अनुसार भ्याट हटाउनका लागि ऊर्जा जलस्रोत तथा शिक्षा मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री डाक्टर सोनी मुआगले बीच सहमति भएको दुई मन्त्री बीच हिजो भएको छलफलमा ऊर्जा मन्त्री श्रेष्ठले गर्नुभएको बिजुलीको भ्याट हटाउने प्रस्तावमा अर्थमन्त्री मुआगले सहमत हुनुभएको हो। गृह मन्त्रालयले रसुवा बाढ़ीका कारण सम्पर्क विहीन भएकाहरूलाई जीवित उद्धार गर्न सकिने सम्भावना अब न्यून रहेको जनाएको छ। कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटता र प्रविधिको अभावका बावजुद खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जानकारी दिनुभएको छ। विशेष गरी जलविद्युत आयोजनाका सुरुङहरूमा केन्द्रित भई उद्धार कार्य भइरहेको उहाँको भनाइ छ। अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भूगोल कठिन रहेको पुष्टि गरेको उल्लेख गर्दै गृह सचिव शर्माले सम्भावना रहेसम्म सुरक्षा निकाय र विपद विज्ञहरूसँगको समन्वयमा खोज जारी राखिने बताउनु भएको छ। प्रतिनिधि सभाले 15 सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली 2083 को नियम 180 बमोजिम गठनका लागि प्रस्तुत गर्नुभएको विशेष समिति गठन सम्बन्धी प्रस्तावमा बैठकले सहमति जनाएको हो। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले जलवायुजन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि नीतिगत र कानूनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले अति जोखिममा रहेका नदी तटीय तथा भौगोलिक बस्तीहरूको पहिचान गरी सुरक्षित ठाउँमा सार्न सरकारलाई भनेको हो। भटेकोशी बाढ़ीबाट क्षतिग्रस्त पूर्वधारहरूको पुनर्निर्माणका लागि सरकारले विशेष कार्ययोजना अघि बढ़ाएको छ। पूर्वधार विकास मन्त्रालयका अनुसार अहिलेसम्म सड़क क्षेत्रमा मात्रै झण्डै 25 अर्ब रूपियाँ बराबरको क्षति भएको तथ्याङ्क आएको छ। सिंहदरबारमा बसेको पूर्वधार विकास समितिको बैठकमा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले क्षतिग्रस्त आयोजनाहरूको वर्गीकरण गरी पुनर्निर्माणको खाका तयार पारिएको जानकारी दिनुभएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चरको रूपमा उठिरहेको नेतृत्व परिवर्तन र पुनर्गठनको मागलाई ठाडै अस्वीकार गर्नुभएको छ। उहाँले आफूले अध्यक्ष पद नछाड्ने निष्कर्ष समेत केन्द्र समिति बैठकमा सुनाउनु भएको छ। सोमबार बसेको केन्द्र कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन मार्फत उहाँले संकटको समयमा पार्टीलाई नेतृत्वविहीन बनाएर आफू मैदान छाडी नभाग्ने प्रश्न पार्नु भएको हो। काठमाडौँको त्रिपुरेश्वरमा मिनीबसभित्र बसेर चालक दावा लामाले बसमा आगजनी गरेको घटना छानबिन गर्न समिति गठन गरिएको छ। उपत्यका प्रहरी कार्यालयका एसएसपीको नेतृत्वमा समिति गठन गरिएको, एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता गोविन्द थपलियाले जानकारी दिनुभएको छ। समितिमा 5 सदस्य छन्। सर्वोच्च अदालतले पक्राउ परेका प्रत्येक व्यक्तिलाई आन्तरिक रूपमा अनिवार्य हतकडी नलगाउन प्रहरीलाई सोमबार अन्तरिम आदेश दिएको छ। अदालतले हतकडीको प्रयोग व्यक्तिको अवस्था र जोखिमको वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा मात्र गर्नुपर्ने स्पष्ट गरेको छ। न्यायाधीशद्वय डाक्टर नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले रिट निवेदकहरू रोशन आउजी, विवेक चौधरी र विकास यादवले दायर गरेको रिटमाथि सुनवाई गर्दै यस्तो आदेश दिएको। अदालतका आदेशमा पक्राउ परेका व्यक्तिबाट भाग्ने वा उम्कने जोखिम, व्यवहार हिंसात्मक भए नभएको तथा निजबाट आफू वा अन्य व्यक्तिलाई क्षति पुग्न सक्ने सम्भावना लगायतका विषयको वस्तुनिष्ठ विश्लेषण गर्नुपर्ने उल्लेख छ। त्यस्तो मूल्याङ्कनपछि हतकडी नलगाई नहुने अपरिहार्य अवस्था देखिएमा मात्र अभिलेख राखेर हतकडी प्रयोग गर्न सकिने अदालतले आदेशमा उल्लेख गरेको छ। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिले जलवायु जन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि नीतिगत र कानूनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले अति जोखिममा रहेका नदी तटीय तथा भौगोलिक वस्तुहरूको पहिचान गरी सुरक्षित ठाउँमा सार्न सरकारलाई भनेको हो। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सेटवालले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगरेसम्म सार्वजनिक यातायातको भाडा पनि नबढ़ने बताउनु भएको छ। यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी आयोजन गरेको छलफल कार्यक्रममा अध्यक्ष सेटवालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ़े पनि नेपालमा चाडपर्वको समयमा मूल्य वृद्धिकरण नहुने बताउनु भएको हो। आउँदो असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन निकालेर केही ठाउँमा मेघगर्जन, चट्याङ्ग्रा हावाहुरीसहित अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। नेपाल पत्रकार महासंघले हामी सब शाखाले लोक कल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी संशोधित कार्यविधि खारेज गर्न माग गर्दै जिल्ला हुला कार्यालय रामेछापलाई ज्ञापन पत्र बुझाएको छ। महासंघले छापा माध्यमका लागि लोक कल्याणकारी विज्ञापनको रकममा कटौती गर्ने गरी सरकारले ल्याएको कार्यविधि संचार माध्यमका लागि विभेदकारी भएको भन्दै विरोध जनाएको। महासंघका अनुसार आर्थिक मन्दी, कागज तथा मुद्रण सामग्रीको मूल्य वृद्धि लगायतका कारण छापा माध्यमहरू आर्थिक संकटमा रहेका बेला विज्ञापनको रकम कटौती गर्ने निर्णयले पत्र पत्रिकालाई थप संकटमा पार्नेछ। कार्यविधि खारिजको माग गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले निरन्तर आवाज उठाइरहेको अवस्थामा विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापनको बिल बुझ्ने प्रक्रिया अघि बढ़ाएको प्रति महासंघ रामेछापले आपत्ति जनाएको छ। स्वास्थ्य सेवाका विभिन्न सूचकका आधारमा गोलन्जोर गाउँपालिका सिन्धुली जिल्लाका 9 स्थानीय तहमध्ये प्रथम हुन सफल भएको छ। आर्थिक वर्ष 2082-83 स्वास्थ्य सेवातर्फको प्रगति तथा विभिन्न स्वास्थ्य सूचकको मूल्याङ्कनका आधारमा गोलन्जोर गाउँपालिकाको स्वास्थ्य शाखा जिल्लामै प्रथम भएको। स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा, स्वास्थ्य कार्यक्रमको कार्यान्वयन तथा तोकिएका स्वास्थ्य सूचकमा हासिल गरेको प्रगतिका आधारमा गाउँपालिका प्रथम भएको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र शाहले जानकारी दिनुभएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यति जलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महात पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरकावाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz नमस्कार हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम समाज दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोकसङ्गीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु म कार्यक्रम प्रस्तुता तपाईँकै दुःख सुखको यात्री भर्खर 14-15 लागेको अनसम ठिटो श्रीराज महतो उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसपालि आज विशेष बनाउनको लागि तपाईँ त्यति बेला रामसा जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सुन्नुहुन्छ भने कार्यक्रम एसएमएस दोहोरी अनि अर भइराखेको छ हामी हप्ताको सातै दिन आउँछौं राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौं लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौं तपाईँले नै टोचाइमा पार्नुभएका लोक दोहोरी बाकाहरू तपाईँकै माझमा राख्छौं अनि साथसाथै तपाईँले नै पठाउनुभएका लेख रचनाहरू तपाईँकै माझमा होइन वाचन गर्दै हामी पुग्छौ लगभग रहन्छौ 11 बजेसम्म सुनेर साथ दिनला कार्यक्रमलाई सेयर गरेर साथ दिनला भन्न चाह्यो त्यो कस्तो लाग्छ यसो भनिदिनला भन्न चाहन्छु यति बेला फ्रिक्वेन्सी मोडुलेसन तामाको सिएफएम 95 MHz अनि अनलाइनका माध्यम भनेको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला अनियर भइराखेको छ सुन्दैनन्छ भन्ने आशा छ कार्यक्रमलाई सेयर गरेर चाहिँ साथ दिनुहोला भन्न चाहन्छु अब हामी यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा एउटा गीत राखेर नबढाऊ है मायामा दुरी रहेको छ यो गीत राख्न चाहन्छु कार्यक्रमको सुरुवात गर्न चाहन्छु त्यसपछि आउँछु यसमा आवाज दिनुभएको छ गोविन्द पौडेल त्यस्तै गरेर लाल माया कुँवरको आवाजमा रहेको गीत तपाईँको माझमा त्यो बेलाको समयमा नबढाऊ है मायामा दुरी

आवाजमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाजमा म श्रीराजमा छु। हामी हप्ताको साथी दिन आउँछौँ, उहाँहरूलाई थाहा नै छ, मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा, होइन मलाई भन्दा बेसी तपाईँलाई थाहा छ जस्तो लाग्छ कार्यक्रमको बारेमा। मैले धेरै बयान व्याख्या गर्नुपर्छ र कार्यक्रमको बारेमा भन्नुपर्छ र तपाईँ लेख रचना पठाउनुहोस्, होइन कोही कसैलाई मिस गरिराख्नु भएको छ यो रातको समय भने लेखेर पठाउनुहोस्। उहाँको नाम वाचन गर्नेछु, उहाँसम्म म पुर्याउने कोसिस गर्नेछु तपाईँको त्यो माया रूपी सन्देश। त्यस्तै गरेर लेख रचना पनि लेख्नु भएको छ भने पनि पोस्ट गर्न सक्नुहुन्छ, वाचन गर्नेछु। सपना बुन्न एक वचन बोलाइदिए पुग्छ, सपना बुन्न एक वचन बोलाइदिए पुग्छ, म लट्ठ पर्छु तिमी मुस्कुराइदिए पुग्छ। सपना बुन्न एक वचन बोलाइदिए पुग्छ, म लट्ठ पर्छु तिमी मुस्कुराइदिए पुग्छ। छेउमा आइरहन्छु केही भन्न नसके पनि, छेउमा आइरहन्छु केही भन्न नसके पनि, म भमराउँ तिम्रो सुगन्ध चलाइदिए पुग्छ, म भमराउँ तिम्रो सुगन्ध चलाइदिए पुग्छ। भइराखेको छ समस्तहरू कार्यक्रम सुन्दै हुनुहुन्छ, रातको समय छ। हामी हप्ताको साथै दिन आउँछ, यहाँहरूलाई थाहा नै छ, मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा, होइन मेसेज वाचन गर्ने कोसिस गर्दैछु, म केही भावनाहरू होइन समेट्ने कोसिस गरिरहेको छु यति बेला। ओके, सपना बुन्नु होइन, सपना बुन्न एक वचन बोलाइदिए पुग्छ, म लट्ठ पर्छु तिमी मुस्कुराइदिए पुग्छ। मायाका कुराकानी गरौँ न त भने, गरौँ न त भने टक्क लगाएर जब जब माया प्रेमका कुराकानी होइन गर्ने कोसिस गर्छु नि, खै यो मेरो होइन हाडमा भएको जिब्रो यस्तै यस्तै लडबडिन खोज्छ, के भनौँ के भनौँ भएर बस्छ है। यस्तै छ, मिठो एउटा लेख थियो, वाचन गर्न खोजिरहेको छु, मिठा कुराहरू खै भन्न सक्दैन जस्तो लागिरहेको छ। सपना बुन्न एक वचन बोलाइदिए पुग्छ, म लट्ठ पर्छ तिमी मुस्कुराइदिए पुग्छ। अझै भएन है, सपना बुन्न एक वचन बोलाइदिए पुग्छ, म लट्ठ पर्छ तिमी मुस्कुराइदिए पुग्छ। छेउमा आइरहन्छु केही भन्न नसके पनि, छेउमा आइरहन्छु केही भन्न नसके पनि, म भमराउँ तिम्रो सुगन्ध चलाइदिए पुग्छ, म भमराउँ तिम्रो सुगन्ध चलाइदिए पुग्छ। कहिलेकाहीँ टाकटुक्क पर्नु माया हो, कहिलेकाहीँ टाकटुक्क पर्नु माया हो, म रिसाउँदा तिमीले फकाइदिए पुग्छ, म रिसाउँदा तिमीले फकाइदिए पुग्छ। ऊ त्यहाँ एक प्रेमिका प्रेमीलाई भन्दै थिए, ऊ त्यहाँ एक प्रेमिका प्रेमीलाई भन्दै थिए, अहिलेलाई एक किस खाइदिए पुग्छ, अहिलेलाई एक किस खाइदिए पुग्छ। म काम लाग होइन म काम लगाउँदिन, प्यार गरेर पाल्छु, मतलब माया गरेर पाल्छु, म काम लगाउँदिन माया गरेर पाल्छु, दुई छोरा दुई छोरी जन्माइदिए पुग्छ, दुई छोरा दुई छोरी जन्माइदिए पुग्छ। छेउमा आइरहन्छु केही भन्न नसके पनि, म भमराउँ तिमीले सुगन्ध चलाइदिए पुग्छ, होइन म काम लगाउँदिन माया गरेर पाल्छु, हेर्नुहोस् म काम लगाउँदिन माया गरेर पाल्छु, दुई छोरा दुई छोरी जन्माइदिए पुग्छ, बस दुई छोरा दुई छोरी जन्माइदिए पुग्छ। तपाईँको माझमा प्रस्तुत गरे निकेश पौडेलजीको
लेख्थ्यो मैले भन्न खोजेको अहिले म रोमान्टिक बन्ने कोसिस मात्र गरेको मलाई थाहा छ मेरो अनुहारमा यो स्व आउँदैन रोमान्टिक पारा आउँदैन हातले पनि प्रयास त गर्न पाइयो नि होइन र ठिक छ यति बेला टेकबहादुर पुमा हुनुहुन्छ कार्यक्रम हेर्दै छ है भन्नुहुन्छ उहाँले उदयपुर चौधनी नगरपालिका 8 बेलटार राई टोलचोकबाट सञ्चना सहयोग हुनुहुन्छ सोना खनङ्गाजी पनि हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु माया प्रेम होइन हाँसी मजाक यस्तै चल्छ है कार्यक्रममा हामी हप्ताका साथी दिन आउँछौँ यहाँलाई थाहा नै छ मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा यति बेला म सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु सोना कन्दुङ हुनुहुन्छ म्यासेज पठाउनु भएको छ सेवाहरू नमस्कार शुभरात्रि सर जसरी राज महासर हजुर सोझ मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ एक झलक ह्यान्डसम मान्छे हेर्नु आए है अरूको हुनेवाला ह्यान्डसम मान्छे हेर्न आए भन्नुहुन्छ म यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे आवाज अलिकति सुनेर जान्छु ल श्री सर भन्नुहुन्छ किन अलिकति किन सुनेर जानुहुन्छ होइन पुरै सुनेर जानुहोस् न कार्यक्रम लगभग 45 मिनट जतिको छ 45 मिनटसम्म रहेर सुनेर साथ दिनुहोस् न अलिकति मात्र सुन्ने र शुभरात्रि छ प्यारीहरू अप्सरा खड्का सबिना कन्दुङ त्यस्तै गरेर अन्जिता ठकुरी अप्सरा बस्ने त सुनिता भण्डारी श्रीराज महत एम उज्रेल देवमान देवान टिक्राम घिमिरे प्रेम खड्का टिक्राम सुनार घाला बिरमान त्यस्तै गरेर हिम्मत खड्की समीर सहयोग झन्झान थुलुङ विशेष चिमे कल्पना साम्पाङ कमल मुटु पौडेल सृजला सापकोटा तारा श्रेष्ठ केशव सेन्चुरी पनि ताकि हिराबहादुर लगाई वसन्त श्रेष्ठ लगायत सबैमा सम्झना छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु अनिसा केसाई हुनुहुन्छ कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ सनाकन्दमा हुनुहुन्छ खै ह्यान्डसम मान्छे देख्दैन होइन देखिँदैन त भन्नुहुन्छ ओके ठिक छ लालुपाते नुङ्गो भइतिर भन्ने गीत राखिदिनु सन्दन्छ ला

ठीक छ, त्यस्तो गरेर प्रकाश श्रेष्ठीहरू हुन्छ भाइ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि राम्रो चलाउनु भएको छ कार्यक्रम भन्नुहुन्छ, विशेष म धन्यवाद दिन चाहन्छु, रुममा बसेर सुन्दैछु भन्नुहुन्छ। ठिक छ, म्यासेजहरू वाचन गर्ने कोसिस म गरिरहेको छु, कहिले कहिले सजिलो अनुसार हुँदैन। ओके, बिमा कुमारी दुराको फुल फुल्यो निम पत्ता भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, प्रयास चाहिँ गर्छु म हजुर पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मिलन घायल मुटु हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, दुहा कतारबाट भन्नुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। क्षेत्रीय आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, रामेछापबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ, निश्चल राई हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, उहाँले पनि शुभ रात्रिकालीन सबैलाई मिठो सम्झनासँग मिठो माया सम्पूर्णलाई सुन्दैछु, खलडुङ्गाबाट निस्तल रायो शुभरात्रि भन्नुहुन्छ, उहाँलाई पनि मनैदेखि धन्यवाद। पासाङ शेर्पा हुनुहुन्छ, रात्रिकालीन सङ्गीतिक विवादन दाई म पनि सुन्दैछु, हिजदम्बा चार ओखलडुङ्गा हाल चाहिँ मुस्ताङबाट सबैजनाले साथीहरूलाई सम्झिराखेको छ है, शुभरात्रि भन्न चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। हिराबहादुर लकाई हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, बुटलबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला भुवन रावत हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, उहाँले पनि नमस्ते नमस्कार, म पनि सुन्दैछु, कार्यक्रम एकदमै राम्रो छ भन्नुहुन्छ। दाङ घोराई 19 सैगाको मान्छे हाल भारतबाट भुवन रावत, यति बेला कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण रेडियो प्रेमी मनहरूमा मिठो माया सम्झना छ है भन्नुहुन्छ। शालिक राम सुवेदी हुनुहुन्छ होइन, आहा भन्नुहुन्छ, ओहो है, शालिक राम सुवेदी हुनुहुन्छ, विशेष रूपमा धन्यवाद। लिनु लन्तरीमा गर्नुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ। अर्चना अनमोल हुनुहुन्छ, इलाम घरबै अहिले चाहिँ राइट नाउ बहराइनबाट सुन्दैछु भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर मिना सेन्चुर हुनुहुन्छ, माया गर्नुहुन्छ, पाटनबाट है भन्नुहुन्छ। आज मलाई विष्णु माझीको गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, गीतको बोल मैले बुझिनँ, साथी हो भन्ने भन्दै हुनुहुन्छ। मिनाजी एकताल फेरि गीतको बोल लेख्नुहोस् ल, हाँसरी हुन चाहे, साथी हो बिस्तार भन्ने भन्नुहुन्छ, मैले सायद न बुझेको पनि हुनसक्छु। अनि सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद मेसेज पठाइदिनु भएकोमा, अनि कार्यक्रमलाई पनि धेरै सेयर गरेर साथ दिनुभएको छ, यति धेरै सेयर गरिदिनु भएको छ, यति धेरै साथीहरूको माझमा पुर्याइदिनु भएको छ कि के होइन, मैले होइन विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला म गीततर्फ लाग्न चाहन्छु, तपाईँको माझमा गीत राख्न चाहन्छु, धेरै कुराकानी पनि नगरौँ जस्तो लाग्यो, कुराकानीहरू पनि कम कम गर्नुपर्छ जस्तो लागिरहेको छ। यति बेला हेर्दै पनि हुन्छ हुनुहुन्छ मलाई, यस ऋतिका हुनुहुन्छ, शुभरात्रि सबै हुनुहुन्छ, सुमित्रा थापा मगर हुनुहुन्छ, हेलो नमस्ते हजुर, सम्झना सबै हुनुहुन्छ, विनोद बरुवाल हुनुहुन्छ, कार्यक्रम हेर्दै हुनुहुन्छ सालेबाट, सम्झना सबैमा हुनुहुन्छ, हेलो भन्नुहुन्छ हजुर, रितिका यस डक्टर रितिका हुनुहुन्छ, जुनु बान्त हुनुहुन्छ, हेलो गुड इभिनिङ सुरुर आसर हुनुहुन्छ, हेलो हेलो हजुर, मन सुन्दास हुनुहुन्छ, मान्छे बिन्दास पनि सुन्दैछ हुनुहुन्छ भन्दिनुहुन्छ, तोरान सुनवार हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ उहाँले पनि, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला म गीततर्फ लागेँ, त्यसपछि अन्य कुराहरू गर्न होइन आउनेछु, मेसेजहरू वाचन गर्नको लागि, लालु पाते नुङ्गी भैतिर किलाउ माया माइतिर किलाउतिर नलाउँदैतिर होइन, राजु परियार विष्णु माझीको आवाज नै कि तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु, त्यसपछि आउँछु मेसेजहरू वाचन गर्नको लागि, मेसेजहरू पठाउँदै गर्नु होला है, त यति बेलाको समयमा चाहिँ तपाईँको माझमा लालु पाते नुङ्गी भैतिर किलाउ माया माइतिर किलाउतिर नलाउँदैतिर होइन, यति बेलाको समय

मलाई कसले भन्नुभयो भर्खर सेतो वस्त्र ओके सरी सरी है कहिले काहीँ इङ्ग्लिसमा के हुन्छ भन्दाखेरि नि मिनाजी अ भन्ने कहिले काहीँ एलाई पनि अ नै भनिन्छ होइन एलाई पनि आ भन्ने चलन छ नि एमआइएनए मिना पनि लेख्छन् क्यारे एमआइएनएनए पनि के अरे एमआइएनए पनि लेख्छन् कहिले कहिले होइन मिना यो लेखाइमा पनि भर पर्छ कि त्यो भएर कहिले काहीँ म आफै कन्फ्युज हुन्छ त्यो भएर त्यो पनि अर्को कुरा पनि भन्न चाहे बाले पढ भन्दा पढेन हेर्नु गुच्चा खेल्न गइयो त्यसले पनि हुनसक्छ अब के गर्नु कहिले काहीँ तल माथि हुन्छ सेतो वस्त्र के राख्नेछु सन्तोष बुढाथी के हुनुहुन्छ होला दाजु कसो खबर सुन्छ खाना खानु भयो त कार्यक्रम सुन्दैछ है दाजु आज एउटा मिठो लोकगीत बद्री पङ्गिनी र शकुन्तला थापाको आवाज लोकगीत रात पछ्यौरी भन्ने राखिदिनुहोस् ल भन्नुहुन्छ निश्चल लाग्यो हुन्छ मिल्छ भने मलाई पनि सर कोदो रोप्ता लागेको पिराती छुटे तोरी फुल्ने बेलामा भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ ठिक छ अब त्यो तपाईँहरूले गीत रोजाइमा पारिराख्नु भएको छ पहिला सुरु म सेतो वस्त्र भन्ने गीत राख्न चाहन्छु त्यसपछि बिस्तारो बिस्तारो छोटो मिठोमा राख्दै राख्दै जाउँला नि के छ र होइन समयले साथ दिएसम्म चाहिँ है पनि भन्न चाहे यति बेलाको समयमा चाहिँ तपाईँको माझमा यो गीत राखिहाल्छु ल त्यसपछि म आइहाल्छु सटेन सिटमा राख्नुपर्ने हुन्छ नि त होइन हेर्नुहोस् न अब होइन गीत राख्छु भनिसकेपछि चाहिँ अब न गीत गाउनुपर्ने हो न के गर्नु के गर्नु दुधारमा पारिदिन्छ अब हजुर धोका दिनेलाई के भनौँ राखो तिमी हँसो मै बाँचौला मैले गीत राख्छु भनिसके अब गीत राख्छु भनिसकेपछि अब गीत राख्ने कोसिस ठिक छ कार्यक्रम हजुरको रेडियो सुन्दै हुनुहुन्छ माया गर्नुहुन्छ रातको समय उपस्थित भइरहेको छु तपाईँहरूकै मायाले गर्दाखेरि म आइरहेको पनि हुँ तर यो रातको समयमा ठिक छ म गीत राख्ने कोसिस गर्छु त्यसपछि

हजुर, तपाईँको महाजमा राखे लगभग कार्यक्रमको समयावधि पनि सकिन सकिन लागिसकेको छ भने साथसाथै लाइभ पनि अटोमेटिक एन्ड भइसकेको छ अनि लाइभ पनि जम्मा 9 मिनटको आएन। ओके, 9 मिनट अनिहरू भएछ भनिसकेपछि म जम्मा 9 मिनट मात्र कुराकानी गरेको छु तपाईँको महाजमा। ठिक छ, यस्तै हो प्रब्लम, रातको समय भइसकेपछि हर चिजलाई निन्द्र लाग्न सक्छ, तपाईँ हामीलाई मात्र होइन आएन, सबै चिजलाई निन्द्र लाग्न सक्छ, निदाउन चाहेको हुनसक्छ, कति चलाउँछस् कति चलाउँछस् सोच कति चलाउँछस् भन्ने सोच आइराखेको हुनसक्छ। ओके, गीत त खोज्दै थिएँ म, ओके गीत पनि हेर्नुपर्छ जस्तो छ होइन, अनि यहाँ होइन अफियारबाट मतलब बाहिरबाट। ओके ओके, ठिक छ, कहिले चाहिँ हुन्छ कहिले चाहिँ हुन्न, कार्यक्रम एसएमएस त अनिहरू भइराखेको छ, यो चाहिँ जानकारी गराउन चाहेला, कभर अप के कभर अप गरेर होइन। ठिक छ, यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु, म्यासेज वाचन गर्न चाहन्छु, थुप्रै छन् म्यासेजहरू, थुप्रै म्यासेजहरू वाचन गर्नुपर्ने हुन्छ, आउँदैन कि अब रातो पछ्यौरी अनि तातो पछ्यौरी भन्दै हुनुहुन्छ सन्तोष बुढाथोकीजीले। अब तपाईँ कुन चाहिँ माध्यमबाट सुन्दै हुनुहुन्छ सन्तोषजी? तपाईँले पक्कै पनि फेसबुकबाटै सुन्दै हुनुहुन्थ्यो भने त अब अहिलेको गीत पनि बजेको सुन्नु भएन होला, जम्मा 9 मिनट बजेछ होइन र अन्तिममा म राख्नेछु भन्न चाहे, यदि अरू कुनै माध्यमबाट सुन्दै हुनुहुन्छ भने सुजन दाहालजीले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, खाना खानु बुधाइ सन्चय हुनुहुन्छ भन्नुहुन्छ, खाना भयो, आज विशेष गरी मेरो जन्मदिन परेको छ भाइ, ह्याप्पी बर्थडे टु मी भन्नुहुन्छ, हो हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना छ सुजन दाहालजी। नम्रता शेर्पा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु, शङ्खा सभा खादबारी गर्दै अझै युएबाट सञ्जना सबै भन्नुहुन्छ, प्रकाश के सुन्नुहुन्छ सुन्दैछु भन्नुहुन्छ, सुशीला विश्वकर्माले सुन्दैछु भन्नुहुन्छ, फिकल आरन गाउँले हुनुहुन्छ सम्झना सबै हुनुहुन्छ, निमा एसपी लामा हुनुहुन्छ खोलडुङ्गा चरणालीबाट, निमा शेर्पा सम्झना सबै हुनुहुन्छ, कल्पना घिसिङ हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ, लाक्पा शेर्पा हुनुहुन्छ, हेलो श्री दाई, हजुर म लाक्पा शेर्पा खोलडुङ्गाको पोकली घर भई हाल पाकिस्तानको केटु होइन 7,257 मिटर उचाइबाट सुन्दैछु भन्नुहुन्छ, आमामा है, ठिक छ, बिस्तारो बिस्तारो, माउन्ट केटु कतिसम्मको छ? मैले पढेको थियो, पढेको बेलामा त बिर्सिसकेँ होइन, अहिलेसम्म चाहिँ उचाइ होइन, कण्ठ पार्नुपर्छ नि के अरे तपाईँको यो के भन्न खोजेको थिएँ मैले, लोकसेवाको लागि होइन, लोकसेवा पढ्ने बेलामा त कण्ठे गरिन्थ्यो, अब अहिले यस्तो 8,000 हिमालमा पर्छ भनेर मलाई थाहा छ, तर एक्ज्याक्ट कति पर्छ अनि मलाई थाहा छैन, 8,000 माथिका होइन, 8,000 माथिका पर्छ भन्ने थाहा छ माउन्ट केटुको उचाइ, तर एक्ज्याक्ट चाहिँ मलाई थाहा छैन। ओके, 8,611 होइन मिटर उचाइ रहेको छ, 8,000 माथिका हिमालहरूमा त्यो पनि पर्छ कि माउन्ट केटु पनि भन्ने थाहा छ, कण्ठ त्यति मात्र हो, उचाइ कति हो भन्ने थाहा हुन्न, अब जस्तै यो डेटहरू भन्ने एक्ज्याक्ट थाहा हुन्न, कन्फ्युजमा हुन्छ डेट है, अब त्यस्तै कहिले काहीँ कोही कोहीलाई डेट कण्ठ हुन्छ, एक्ज्याक्ट डेट कण्ठ हुन्छ होइन, मलाई एक्ज्याक्ट डेट थाहा हुन्न, नजिक मात्र पुग्न खोज्छु। ओके, सुन्दै हुनुहुँदो रहेछ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु, आज मलाई परदेशीको के छ र भर होइन कि फर्किन्छ कि आउँछ बगर भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ, कुन चाहिँ गीत राख्नु त लाग्पाजी? ओके, परदेशीको के छ र यही गीत हो, मैले तपाईँले हिजो पनि रोजाइमा पार्नु भएको थियो क्यारे, मैले हिजो भेटिएको थिएन, सबैमा सम्झना अनि अब सुनाउन चाहन्छु भन्नुहुन्छ, मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। परदेशीको के छ र मैले एक्ज्याक्ट हो नभेटाएको जस्तो लाग्छ, बोल परदेशीको होइन के छ र
राख्ने कोसिस गर्ने हो, तर मैले पुरानो गीत हो जस्तो लाग्छ, मलाई मनमा आइरहेको छ, पुरानो गीत सुनेको जस्तो पनि लाग्छ, तर एक्ज्याक्ट ठिक छ, मैले त्यसैमा राख्ने कोसिस गर्छु ल। आज चाहिँ मेसेजतर्फ लाग्छु। अहिले चाहिँ भुवन रावतजीले पनि सुन्दैछु भन्नुहुन्छ, अर्चना अनुमलजीले पनि सुन्दै हुनुहुन्छ, त्यस्तै निश्चल राईले पनि सुन्दै हुनुहुन्छ, अम्बिका मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछ भन्नुहुन्छ, उदयपुर घरमै अहिले चिबिआईबाट हुनुहुन्छ कार्यक्रम सुन्दैछ भन्नुहुन्छ, विशेष फेसबुक लाइभबाट भन्नुहुन्थ्यो इन्द्रजी, शुभरात्रि भन्नुहुन्छ बिआर रमेश गजमेर अनि साथीहरू, स्पेसली उदयपुरमा रहनुहुने सम्पूर्ण घर परिवारमा मिठो सम्झना माया छ भन्नुहुन्छ, मिस गर्ने जिरो रिस गर्ने मात्र देख्छु भन्नुहुन्छ, सोनाल कन्दुङ्गा चाहिँ यस्तै रिस गर्नेहरू गर्छन् हजुर, धनबहादुर ओली हुनुहुन्छ हाई कार्यक्रम प्रस्ता मेरो प्रिय भोइसको धनी आफ्नै दाजु नमस्ते हुनुहुन्छ, स्वागत छ हजुरलाई धनबहादुरजी, यो रातिको समय पनि एउटा बेग्लै खालको कार्यक्रम राखी मेरो मनजितमा सफल रात्रिकालीन अभिवादन ल भन्नुहुन्छ दाजु, म उही हिजो अस्तिको रेडियो प्रेमी रोल्पाको सुनिधि स्मृति गाउँपालिका चारको मान्छे हालको बेदबाट सुनिरहेको छु ल, दाजु रोजाईको गीत धोका दिनलाई के भनौँ र खै भनेर राखिदिनुहोस् ल भन्नुहुन्छ, आज सरी भन्न चाहे ल, कल्पना घिसिङले पनि सुन्दैछु भन्नुहुन्छ, मैले अन्तिममा एउटा गीत राख्ने कोसिस गर्दैछु लाक्पा शेर्पाजीको रोजाईमा रहेको गीत ले रोजाइमा पार्नु भएको गीत राख्ने कोसिस गर्छु म, नरिसाउनु होला पनि भन्न चाहे भन्दै प्राप्त 10:58 पनि भइसकेको छ, मेसेजहरू पनि अब प्रायः जस्तो सबै वाचन गरे जस्तो लाग्यो, सबै इन्ड भइदियो लाइभ अघि नै होइन, सो त्यो भइसकेपछि सबै मैले वाचन गरेँ होला जस्तो लाग्छ। ओके, यतिन्जेलसम्म त्यस्तो त विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मैले धन्यवाद दिन चाहन्छु पनि मैले चाहे कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन पनि चाहन्छु, के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनु होला पनि भन्न चाहन्छु, तल माथि भयो कार्यक्रम चाहिँ त्यसको लागि माफी माग्न चाहन्छु, होइन भनेको जस्तो एक्ज्याक्ट नभएको पनि हुनसक्छ, त्यसको लागि माफी माग्न चाहे, हाम्रो भेट भोलि हुन्छ, झालुका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला, रातको समय छ, लामखुट्टीको टोकाइबाट बस्नुहोला, त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनु कि ध्यान दिनुहोला, अनि औषध लिन बिर्सिनु है त्यसमा पनि ध्यान दिनुहोला पनि भन्नु छ, अर्को भनेको रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला भन्न चाहे, अनि अर्को कुरा भन्नुपर्दाखेरि चाहिँ भोलि कतै यात्रा गर्ने सोच बनाइराख्नु भएको छ भने तपाईँले मौसमको बारेमा त्यस्तै गरेर बाटोको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला भन्दै अन्तिममा तपाईँको माझमा पुरानो गीत हो होइन छोटो मिठोमा राख्ने कोसिस गर्छु म, 11 बजिसकेको छ, परदेशीको के भएर हुन्छ र ओके, रमेश दुलाल घमेश दुलाल अनि इन्दिरा गुरुङको आवाजमा रहेको गीत छ, मिना परसाईले पनि यसमा आवाज दिनुभएछ, यो गीत तपाईँको माझमा छोटो मिठोमा राखिराख्यो आजको बसाइबाट, कार्यक्रम राजमा छुट्टी आवाज, नमस्कार शुभरात्री, मिठा सपानीको कामना गरे है त।

0: विषादे युक्त खाना त्यागौ रैथा नेपालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौं भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: होइन हजुरबुबा, झोला बोकेर हिँड्नुभयो त? सहर जान लाग्नुभयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन सेवाहरू पनि सञ्चालित छन्।
3: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
5: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
1: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484-40014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-4054-114 मा सम्पर्क गर्नुहोस्।
5: जिल्ला अस्पताल रामेछाप।

0: हेरेर लगाएको बाली सिहार्ने बेलामा
1: मेरो पनि एउटा बानी थियो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
4: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने।
5: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
4: हामीले राजा च्याउ त्यसै भनेको हो र।
6: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
8: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जलवायु न्यायको मुद्दा बोकेर उठ्दै प्रधानमन्त्री शीर्षकमा खबर छ। भदौ 10 गतेको भोटेको सिबाडीपछि सार्वजनिक दबाव बीच प्रधानमन्त्री बालेन्द्र सार्वालेन संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन मंगलबार न्यूयोर्क जाँदै हुनुहुन्छ। विगतका प्रधानमन्त्रीहरूले पनि राष्ट्रसंघीय मंचमा नेपालको जलवायु न्यायको एजेण्डा निरन्तर उठाइसकेकाले प्रधानमन्त्रीको यो भ्रमण पुरानै आवाज दोहोर्याउन मात्र नभई नयाँ राजनैतिक सन्देश सहित अन्तर्राष्ट्रिय सहयोगलाई ठोस वित्तीय तथा प्राविधिक परिणाममा बदल्न कूटनीतिक परीक्षण समेत हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसंघको महासभामा नेपालको जलवायु संकट र त्यसबाट मुलुकले भोगिरहेको क्षतिको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गर्नु भएको छ। उहाँले नेपालको राजनैतिक परिवर्तनको सन्देश पनि अन्तर्राष्ट्रिय समुदायलाई दिने तयारी गर्नु भएको छ। लोकेन्द्र बहादुर चन्द, झलनाथ खनाल र सुशीला कार्की बाहेक नेपालका लगभग सबै जीवित पूर्व प्रधानमन्त्रीहरूले राष्ट्रसंघको साधारण सभामा जलवायु परिवर्तन र प्राकृतिक विपदको मुद्दा जोरदार रूपमा प्रस्तुत गरिसकेका छन्। नेपालले वर्षौंदेखि अन्तर्राष्ट्रिय मंचमा जलवायु न्यायको माग गरिरहे पनि त्यसको प्रत्यक्ष वित्तीय परिणाम भने नेपालको आवश्यकताको तुलनामा सीमित रहेको छ। परराष्ट्र मन्त्री मात्र सहभागी हुने तय भएको संयुक्त राष्ट्रसंघको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाहलाई नै धकेल्ने कारक बन्यो। भदौ 10 भोटेको सिभाडी सार्वजनिक रूपमा नै जलवायु न्यायमा आफ्नो आवाज बलियो बनाउन प्रधानमन्त्री नै सहभागी हुनुपर्ने आवाज उठेपछि शाह आफै मंगलबार अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभामा नेपालको जलवायु संकट र त्यसबाट मुलुकले भोगिरहेको क्षतिको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गर्नुभएको छ। प्रधानमन्त्रीले असोज 8 गते बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नयाँ सरकार गठनपछि प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमणलाई चासोका साथ समेत हेरिएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार न्यूयोर्क बसाएका क्रममा प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता हुने कार्यक्रम रहेको छ। गुटेरेससँगको भेटमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असरबारे छलफल हुनेछ। साथै नेपाल संयुक्त राष्ट्रसंघ सम्बन्ध, नेपालको विकास र राष्ट्रसंघले नेपालमा पुर्याउँदै आएको सहयोगको विषय पनि भेटवार्तामा छलफल हुने बताइएको छ। संयुक्त राष्ट्रसंघमा सम्भव भएसम्म यस्ता खालका भेट गरिँदै आएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार विगतमा पनि प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिवसँग भेट गरेका थिए। राष्ट्रसंघको मंचमा विगतमा पनि तत्कालीन प्रधानमन्त्रीहरूले जलवायु न्यायको मुद्दा निरन्तर उठाउँदै आएको तथ्य छ। लोकेन्द्र बहादुर चन्द, झलनाथ खनाल, सुशीला कार्की बाहेक नेपालका लगभग सबै पूर्व प्रधानमन्त्रीहरूले राष्ट्रसंघको साधारण सभामा जलवायु परिवर्तन र प्राकृतिक विपदको मुद्दा जोरदार रूपमा प्रस्तुत गरिसकेका छन्। प्रधानमन्त्रीले उठाउने छन् यी मुद्दा उपशीर्षकमा यसैसँग खबर छ। भोटेकोशी सहित जलवायुजन्य विपदबाट नेपालले भोगेको ठूलो क्षति अन्तर्राष्ट्रियकरण गर्ने, नेपालको न्यून कार्बन उत्सर्जन र जलवायु परिवर्तनको असमान असरबीचको सम्बन्ध देखाउने, हानि नोक्सानी कोष लगायतका संयन्त्रबाट नेपाललाई तत्काल र उचित क्षतिपूर्तिको माग गर्ने, जलवायु उत्थानशील पूर्वाधार, जलवायु मैत्री कृषि र क्षमता विकासका लागि सहुलियतपूर्ण जलवायु वित्त तथा प्रविधि हस्तान्तरण माग गर्ने र वन, हिमालय र नदी प्रणाली मार्फत नेपालले विश्व वातावरण संरक्षणमा पुर्याएको योगदान प्रस्तुत गर्ने लगायतका मुद्दाहरू समेटिएका छन्। जलवायु न्यायको मुद्दा बोकेर उड्दै प्रधानमन्त्री शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा खबर छ।
0: यही असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भन्दै रातको समयमा यात्रा नगर्न सरकारका अधिकारीहरूले अनुरोध गरेका छन्। नेपाल जल तथा मौसम विज्ञान विभागले सोमबार मौसम सम्बन्धी विशेष बुलेटिन निकाल्दै उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ हावाहुरी सहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ। यसै गरी कोशी मधेश बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि मेघ गर्जन चट्याङ हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। विभागका अनुसार उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भूभाग आसपासमा छ र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भई पश्चिम उत्तर पश्चिम दिशातिर पर्ने देखिन्छ र यसको प्रभावले बुधबारदेखि नै कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागको भनाई छ। यसैबीच 8163 मिटर अग्लो मनास्लु हिमालको आधार शिविरमा यति बेला आरोहीको भीड़भाड़ छ। आरोही र सहयोगीका कारण अहिले मनास्लु आधार शिविरमा भीड़ लागेको पर्यटन विभागको भनाइ छ। विभागका अनुसार यो मौसममा मनास्लु आरोहणका लागि 41 टोलीले स्वीकृति लिएका छन्, जसमा 366 पुरूष र 127 महिला गरी 493 जना छन्। यो मौसममा विभिन्न 11 हिमाल आरोहणका लागि विदेशी आरोहीले अनुमति लिएका छन्, जसमा मनास्लु आरोहणका लागि अनुमति लिने धेरै छन्। पर्यटन विभागका अनुसार यो मौसममा मनास्लु आरोहणका लागि 41 टोलीले स्वीकृति लिएका छन्। प्रतिकूल मौसमले अन्योलमा आरोही 9-11 गतेसम्म रातिमा यात्रा नगर्नु आजको नागरिक दैनिकमा मुख्य खबर छापिएको छ।
8: सरकारको अध्ययनले कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म 5 तहका बिचौलिया रहेको देखाएको छ। सरकारले गठन गरेको आपूर्ति श्रृंखला सुधार सुझाव कार्यदलले गरेको प्रारम्भिक अध्ययनमा यस्तो देखिएको हो। राष्ट्रिय सभाको सोमबारको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा मन्त्री गीता चौधरीका अनुसार उत्पादक र उपभोक्ता बीच मूल्य अनुपातमा ठूलो अन्तर देखिएपछि अध्ययनका निम्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको संयोजकत्व र कृषि वन तथा पर्यावरण मन्त्रालयको समन्वयमा गत साउन 12 गते कार्यदल गठन गरिएको थियो। कार्यदलको प्रारम्भिक अध्ययन अनुसार कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म 5 तहका बिचौलिया देखिएको मन्त्री चौधरीले उल्लेख गरेकी छन्। उनले भनेकी छन् उत्पादक संकलक कमिशन एजेन्ट थोक विक्रेता खुद्रा विक्रेता लगायत हुँदै बल्ल वस्तु उपभोक्तासम्म आउने हो। यस अनुसार कृषकले उत्पादन गरेका वस्तु उपभोक्तासम्म आइपुग्दा 5 ठाउँमा कमिशन नाफाको हिस्सा वितरण हुने गर्छ। यही कारण कृषि उपज उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने र कृषकले कम मूल्यमा पाउने गर्दछन्। यसबाट कृषि उपज उत्पादन गर्ने किसानले अत्यन्तै थोरै मूल्य पाउने तर उपभोक्ताले महँगोमा खरिद गर्नु परेको गुनासोबीच सरकारी अध्ययनबाट आपूर्ति श्रृंखलाभित्रको वास्तविक तस्विर सामुन्ने देखिएको छ। सरकारले अनावश्यक तह घटाएर आपूर्ति श्रृंखलालाई 2 वा 3 तहमा सीमित गर्ने लक्ष्य राखेको छ। किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले कृषि उपज महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको हुँदा सरकारले दीर्घकालीन सुधारको योजनासहित कृषि क्षेत्रको आपूर्ति श्रृंखलाबारे समेत अध्ययन गरिरहेको मन्त्री चौधरीको भनाइ थियो। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया 2 तहमा झार्ने प्रयासमा सरकार शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
0: नेकपा एमाले भित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने बहस चर्किरहेका बेला पार्टीको केन्द्रीय समितिको बैठकमा उनी अझ आक्रामक रूपमा प्रस्तुत भएका छन्। पार्टीलाई समयानुकूल बनाउन पुनर्गठनको बहस चलिरहेका बेला ओलीले पार्टी महासचिवको अधिकारलाई समेत आफैले प्रयोग गरेका छन्। केन्द्रीय कमिटिको सोमबार शुरू भएको बैठक आफै सञ्चालन गरेका उनी नेतृत्व हस्तान्तरणको पक्षमा उभिएका नेताहरूका लागि कड़ा चुनिएका थिए। बैठकमा पार्टीको राजनैतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले पार्टीमा रूपान्तरण हस्तान्तरण र पुस्तान्तरण आवश्यक रहेको औल्याए, तर रूपान्तरण भनेको इतिहास मेट्नु नभएको उनको भनाइ थियो। रूपान्तरण भनेको कार्यशैली बदल्नु हो, जनतासँग बोल्ने भाषा बदल्नु हो। उनले भने पार्टीको संघर्ष विचार बलिदान र संगठनात्मक परम्परालाई अस्वीकार र अपमान गर्नु होइन, पार्टीको निर्णय प्रक्रियालाई छिटो छरितो बनाउनु पर्नेमा जोड़ दिँदै ओलीले नेतृत्वलाई आदेश दिने तहबाट बदलेर सुन्ने बुझ्ने र परिणाम दिने तहमा पुर्याउनु पर्नेमा जोड़ दिए। उनले पुराना पुस्तालाई रूखको जरा र नयाँलाई पालुवाको संज्ञा दिए। पुरानो रूखमा नयाँ बालुवा ल्याउन जरा काटिँदैन। उनले भने जरालाई पोषण दिएर नयाँ पालुवा हुर्काइन्छ। एमालेको इतिहास जरा हो, नयाँ पुस्ता पालुवा हो। आफू नेतृत्व हस्तान्तरणका लागि तयार नभएको पुरै स्पष्ट पार्दै ओलीले जिम्मेवारी, ज्ञान, अनुभव, संस्था, राजनैतिक संस्कृति र निर्णय क्षमताको योजनाबद्ध हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। संस्थागत तयारी बिनाको हस्तान्तरणले रिक्तता पैदा गर्न सक्छ। उनले भने पुस्तान्तरण उमेरको अंकगणित मात्र होइन, नयाँ पुस्तालाई जिम्मेवारी, प्रशिक्षण, अनुभव, अवसर र निर्णयमा स्थान दिने प्रक्रिया पनि हो। उमेर कम हुनु आफैमा योग्य र उमेर बढ़ी हुनु आफैमा अयोग्यता नभएको उनको तर्क थियो। झन आक्रमक ओली आजको नागरिक दैनिकमा खबर छ।
8: धमाधम ऐन बनाउँदै संसद शीर्षकमा खबर छ। सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट एक एकवटा विधेयक पारित भए। सोमबार नै राष्ट्रपतिबाट प्रमाणीकरण भएको ऐनबारे संसदलाई जानकारी गराइयो। जेएनजी आन्दोलन नेता संघीय संसदबाटै भने 11 ऐन बनिसकेका छन्। सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट एक एकवटा विधेयक पारित भए भने प्रतिनिधि सभा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरेकी थिइन्, जसलाई सभाले पारित गरेको छ। यो विधेयकमा विद्यार्थीहरूलाई नेपाली सेनाका अधिकारीले सैन्य शैलीको तालिम दिने व्यवस्था छ। आवश्यक परेको खण्डमा तालिम प्राप्त विद्यार्थीहरूलाई सेनाको ब्याकअप अर्थात सब मार्गीका रूपमा प्रयोग गर्न सकिनेछ। जुनियर डिभिजन अन्तर्गत कक्षा 8-10 13-18 वर्षका विद्यार्थी र सिनियर डिभिजन अन्तर्गतका 16-21 वर्षका विद्यार्थी यसमा सहभागी हुन पाउनेछन्। नेपाल सरकारले आवश्यक ठानेमा विद्यार्थी बाहेक जुनसुकै नेपाली नागरिक वा संस्थालाई समेत राष्ट्रिय सेवा दल एनसीसी मार्फत तालिम दिन र राष्ट्रिय सेवामा खटाउन सक्ने तालिम पूरा गरेकाहरूलाई सार्वजनिक सेवा, पूर्वाधार विकास, विपद व्यवस्थापन, महामारी नियन्त्रण र पर्यावरण संरक्षण जस्ता क्षेत्रमा स्वयंसेवकका रूपमा परिचालन गरिनेछ। सोमबार नै राष्ट्रपतिबाट प्रमाणीकरण भएको ऐनबारे संसदलाई जानकारी गराइयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रमाणीकरण गरेर त्यसबारे सदनलाई जानकारी गराउन समेत पत्र पठाएका थिए। जेएनजी आन्दोलन यता बने 11 ऐन उपशीर्षकमा यसैसँग खबर छ। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जोगाउने सम्बन्धी ऐन, राष्ट्रिय उठाउने ऐन, विनियोजन ऐन, आर्थिक ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन, सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ निवारण, तेस्रो संशोधन ऐन, सार्वजनिक खरिद दोस्रो संशोधन ऐन, वैकल्पिक विकास वित्त परिचालन ऐन र मतदाता नामावली ऐन, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन लगायतका ऐनहरू अहिलेसम्म संसदबाट पेश भइसकेका छन् भने अहिलेसम्म 11 ऐन बनिसकेका छन्। जनाधम ऐन बनाउँदै संसद शीर्षकमा यो खबर छ।
0: यसैबीच यस्तै प्रसंग आजको नागरिक दैनिकमा पनि छापिएको छ। विद्यालय शिक्षा विधेयक फेरि शून्यबाटै शीर्षकमा समाचार छ। लामो समयदेखि बहसमा रहेको विद्यालय शिक्षा विधेयक फेरि मसौदा निर्माणकै चरणमा पुगेको छ। प्रतिनिधि सभा विघटनसँगै विद्यालय शिक्षा विधेयक 2080 निष्क्रिय भएपछि सरकारले नयाँ प्रक्रियाबाट विधेयक अगाडि बढ़ाउने तयारी थालेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकको नयाँ मस्यौदा तयार गर्न शिक्षा मन्त्री सस्मित पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकत्वमा 7 कार्यदल गठन गरेको छ। कार्यदलमा मन्त्रालयका पदाधिकारीसँगै शिक्षा क्षेत्रका विज्ञहरूलाई समेत समेटिएको मन्त्रालयले जनाएको छ। कार्यदललाई विद्यालय शिक्षामा बहुआयामिक पक्षीय वर्तमान आवश्यकता र दीर्घकालीन सुधार समेटेर नयाँ मस्यौदा तयार पार्ने जिम्मेवारी दिइएको संयोजक झाले बताए। विद्यालय शिक्षा विधेयक फेरि शून्यबाटै नागरिक दैनिकमा खबर छ।
8: राजमार्ग अवरोधले बढ़ाएको यात्रु चाप, दशैंसम्म उडान भरिभराउ शीर्षकमा खबर छ। भदौ 10 गतिको रसुवा बाढ़ीपछि पृथ्वी राजमार्गको कृष्णवीर सड़क खण्ड 18 दिनसम्म अवरूद्ध हुँदा आन्तरिक हवाई यात्रुको चाप बढ़ेपछि सन् 2026 शुरूआती महिनामा खस्किएको वायु सेवा व्यवसायमा सुधार आएको छ। सड़क सञ्चालनमा आएपछि यात्रुको चाप केही घटे पनि वायु सेवा कम्पनीहरूको औसत अकुपेन्सी अहिले 70-80% हाराहारीमा कायम छ। सन् 2026 अप्रेल मे र जूनमा आन्तरिक हवाई यात्रुको संख्या 31% घटेपछि वायु सेवा कम्पनीहरूले कतिपय उडान गाब्नु परेको थियो। त्यही अवधिमा हवाई इन्धनको मूल्य बढ़नुका साथै हवाई भाड़ा समेत महँगिएको थियो। कृष्णवीर सड़क खण्ड अवरूद्ध भएपछि भने विशेष गरी पोखरा, भैरहवा र भरतपुर रूपमा यात्रुको चाप बढ़ेको वायु सेवा कम्पनीहरूले बताएका छन्। नजिकिलो दशैंसँगै हवाई यात्रुको माग थप बढ़ने भएकाले पछिल्लो सुधार चाड़ पर्वसम्म कायम रहने उनीहरूको अपेक्षा छ। अहिले नै अतिरिक्त उडान थप्नुपर्ने अवस्था नआए पनि दशैंको अग्रिम बुकिङले वायुसेवा कम्पनीहरूलाई उत्साहित बनाएको छ। यस वर्ष असोज 25 गते घट स्थापना परेको छ। वायुसेवा कम्पनीहरूका अनुसार असोज 28 गते पछिका केही उडानको बुकिङ 100% नजिक पुगेको छ। रसवाडीपछि वायुसेवा संचालकहरूले हवाई भाड़ा नबढ़ाउने मौखिक समझदारी गरेका थिए। केही कम्पनीले सार्वजनिक सूचना मार्फत दशैं तिहार र छठसम्म सस्तो भाड़ा दर कायम राख्ने घोषणा समेत गरेका छन्। दशैंको अग्रिम बुकिङ पनि उत्साहजनक छ। सस्तो दरमा टिकट बुकिङ खुला गरिएकाले असोज 28, 29, 30 र 31 गतेका लागि अधिकांश टिकट बिक्री भइसकेको छ। त्यस्तै कृष्णवीर सड़क खण्ड ठप्प हुँदा समन्वयको तुलनामा यात्रु 25-30% बढ़ेका छन् भने यसमा सड़क अवरोध मात्रै कारण नभई बाढ़ीपछि वायुसेवा कम्पनीहरूले गरेको न्यूनतम दरमा टिकट बिक्री गर्ने समझदारी पनि रहेको एटी एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला बताउँछन्। त्यस्तै दशैंको अग्रिम टिकट निकै राम्रो रहेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्दरले समेत बताएका छन्। राजमार्ग अवरोधले बढ़ाएको यात्रुचाप दशैंसम्म उडान भरिभरा उत्सिर्छ।